सूक्ष्म बुद्धिद्वारा परमात्मालाई साक्षात्कार गर्न सफलता प्राप्त गरेको छ। आत्मना आत्मानं पश्यन्, उसले सूक्ष्म बुद्धिद्वारा आत्मतत्वद्वारा आत्मचिन्तनद्वारा आत्मानं पश्यन् परमात्मालाई हेर्दै सत्यलाई प्राप्त गर्दै सत्यको बोध गर्दै आत्मनि लिएको स्थिति त्यही सत्यमा सन्तुष्ट हुन्छ। बारम्बार योग अभ्यासले सत्यमा हाम्रो चित्त स्थिर हुन्छ अनि हामी त्यही सत्यमा नै सबै थोक दृश्य आनन्दित अर्को ठाउँमा भगवान श्रीकृष्णले भन्नुभएको छ, सुखमात्यन्तिकं यत्तद् बुद्धिग्राह्यमतीन्द्रियम्।

0: मात्यन्तिकं यत्तद् बुद्धिग्राह्या मातिन्द्रियं वेत्ति यत्र न चैवायम् स्थिताश्चलातीतात्वतः।
1: अतीन्द्रियं बुद्धिग्राह्यं यत् आत्यन्तिकं सुखं तत् यत्र वेत्ति च स्थितः अयं तत्त्वतः न एव चलति। इन्द्रियले नभेट्ने ठाउँमा, इन्द्रियदेखि मुक्त, इन्द्रियदेखि अतीत बुद्धिग्राह्य केवल शुद्ध भएको सूक्ष्म बुद्धिद्वारा ग्रहण गर्न योग्य। यत् आत्यन्तिकम सुखम, जुन आत्यन्तिक सुख छ, अनन्त आनन्द छ, परम आनन्द छ, तत् यत्र व्यक्ति उसलाई जुन अवस्थामा साधकले अनुभूति गर्दछ च स्थित अयम तत्वत न एव चलत। त्यो विशिष्ट आनन्दमा स्थित भएको योगीले त्यो आनन्दलाई छोड्दैन, त्यो आनन्ददेखि विचलित हुँदैन, त्यही परम आनन्दमा स्थित हुनुपर्छ।
0: यम लब्ध्वा चापरं लाभम्।

जुन लाभले प्राप्त गरेर त्यो लाभदेखि अधिक दोस्रो उसले कुनै पनि चिजको कामना गर्दैन, प्राप्त गर्दैन, त्यही आनन्दमा नै, त्यो परमात्मा रूपी आनन्दमा नै, सत्य रूपी आनन्दमा नै ऊ अविचलित भएर स्थिर भएर बसिरहन्छ। प्रिय सज्जन, योगका माध्यमले एउटा साधक र एउटा योगीले विशेष किसिमको आनन्दलाई प्राप्त गर्दछ, सत्य रूपी आनन्दलाई प्राप्त गर्दछ। जब त्यो सत्य रूपी आनन्दलाई प्राप्त गर्दछ, त्यसपछि उसलाई प्राप्त गर्नका निमित्त बाँकी केही पनि रहँदैन, अनि त्यही प्राप्तिमा नै अविचलित ढंगले आनन्दित भएर निरन्तर लागिरहन्छ। यम लाभम लब्ध्वा तत अधिकम अपरम न मन्यते, जुन लाभलाई प्राप्त गरेर त्यो भन्दा धेरै, त्यो भन्दा अधिक अपरम दोस्रो न मन्यते, त्यो साधकले दोस्रो कुनै पनि चिजको अपेक्षा गर्दैन। स यस्मिन् स्थित र परमात्मा प्राप्ति रूप जुन अवस्था छ, त्यो अवस्थामा स्थित भएको जुन साधक छ, जुन योगी छ, गरुणा दुखे नचाहिने, समय समयमा आउने ठूला ठूला गोचर अत्यन्त अप्ठ्यारा अप्ठ्यारा ठूला ठूला दुःखहरूद्वारा पनि ऊ विचलित हुँदैन, ऊ स्खलित हुँदैन, अधीर हुँदैन। यस प्रकार भगवान श्रीकृष्णले अर्जुनलाई चारैतिर भौतारिरहेको मनलाई हामीले अभ्यासले, बारम्बारको अभ्यासले एक ठाउँमा केन्द्रीकृत गर्न सक्दछौं, सत्यमा स्थित गर्न सक्दछौं, सत्यलाई नै हामीले खोज्नु छ, सत्यलाई नै हामीले प्राप्त गर्नु छ, किनकि सत्य हाम्रो अस्तित्व, सत्यमा नै सबै कुरा आधारित भएको छ, स्थित भएको छ। सत्य सम्पूर्ण आनन्दको एकमात्र खानी हो, स्रोत हो, केन्द्रबिन्दु मध्यभाग हो, भन्न सक्छ। त्यसैले हामीले सत्यलाई प्राप्त गर्नेछ, त्यसका निमित्त योगको बाटोबाट हामी गुज्रनु पर्दछ। योग भनेको हाम्रो चित्तलाई, हाम्रो चिन्तनलाई, हाम्रो मनलाई सत्यमा स्थित गर्नु। सत्यको नाम परमात्मा, हामीले भगवान भन्दछौ, परमात्मा भन्दछौ, अनेक नामले सत्यलाई पुकार्दछौ, जुन अत्यन्त अविनाशी हुन्छ, आनन्दयुक्त हुन्छ, शाश्वत हुन्छ, सनातन हुन्छ। त्यस्तो किसिमको सत्य, त्यो परमात्मा सत्यमा, परमात्मा तत्त्वमा हामीले हाम्रो चित्तलाई केन्द्रित गर्नेछ र आनन्दित हुन्छ, जीवनलाई धन्य बनाउँछ। यसैका निमित्त योग जुन सत्यलाई प्राप्त गरिसकेपछि फेरि प्राप्त गर्नका निमित्त केही कुरा बाँकी रहेको, जीवनको सार्थकता भनेकै त्यही परमात्मा रूपी सत्यलाई प्राप्त गर्नु, त्यो सम्पूर्ण आनन्दको पनि आनन्द जहाँ डुबिसकेपछि, जसलाई प्राप्त गरिसकेपछि, जसलाई स्पर्श गरिसकेपछि फेरि स्पर्श गर्नका निमित्त अर्को कुनै अपेक्षा बाँकी रहेको, कुनै इच्छा चाहना बाँकी रहेको, जहाँ सम्पूर्ण इच्छा चाहनाहरू तिरोहित हुन्छ, जहाँ सम्पूर्ण किसिमका भोग कामना र वासनाहरू समाप्त हुन्छन्, त्यो परम दिव्यतम अवस्था वास्तवमा सत्यलाई प्राप्त गर्ने अवस्था हो, परमात्मा प्राप्तिको अवस्था। त्यसैले प्रिय सूचना, त्यो सत्य रूपी आनन्द, परमात्मा रूपी जुन जुन सत्य छ, त्यसलाई प्राप्त गर्नका निमित्त हामी अत्यन्त लगनशील भएर लाग्छौं, योगीको जस्तो दिनचर्या निर्माण गरौं, मनभित्रका अनावश्यक दौडधुपहरूलाई हटाइदियो र परमात्मा रूपी सत्यमा चित्तलाई एकीकृत गरौं र जीवनलाई धन्य बनाऊ। आजका निमित्त विदा दिनुहोस्। लक्ष्मण भण्डारी विदा भए। नमस्कार।

0: आजको कविता, आजको कविता,
1: आजको कविता,
2: आजको कविता।
3: नमस्कार, म गाउँले बलदेव, अरूले भन्ने चाहिँ डाक्टर बलदेव शर्मा अधिकारी। कविताको शीर्षक छ हाम्रो नेपाल हामी नेपाली। यो कविता शार्दूल विक्रीडित छन्दमा रचिएको छ। यो कविता वास्तविक अर्थमा ससाना भाइ बहिनीहरूलाई आफ्नो देश चिनाउने सन्दर्भमा रचना गरिएको हो र यो पाठ्य पुस्तकमा प्रकाशित पनि गरिएको छ। हाम्रो देश हामी नेपाली।
4: नेपाली शिव पार्वती सरी सदा सौहार्द छौं शुद्ध छौं। हाम्रा पूर्वज मैथिली जनक हुन् हामी सबै बुद्ध हौं। माया प्रीति बसे छै हिम नदी बक्सन तराई तिर। सारङ्गी सुरमा असंख्य झरना हुन्छन् यही झङ्कृत। सीता दक्षिण जोड दक्षिण र भ्रिकुटी रत्या उठिन् उत्तर। देवीकै प्रियमा इति घर यही नेपाल हाम्रो घर। बाली झुल्छ मधेसमा झिलिमिली बत्ती यही बल्दछ। नेपाली पनहेर पर्यटक हो हिंस आनन्दित। पढ्दै मुन्धुमा अर्थ बाइबलको सम्झेर सम्झाउँछौ। हिन्दू बौद्ध र सिख जैन अथवा इस्लाम छौ एक छौ। हुन्छौ व्यस्त नमाजमा बन बनै गीता सधैं गाउँछौ। हाम्रो दिव्य समाजमा मन मनै सत्प्रेम बर्साउँछौ। हुन्छौ व्यस्त नमाजमा बन बनै गीता सधैं गाउँछौ। हाम्रो दिव्य समाजमा मन मनै सत्प्रेम बर्साउँछौ। को छन् खान नपाउने जन यहाँ आफै म भोकाउला। को छन् खान नपाउने जन यहाँ आफै म भोकाउला। नेपालै भरिकल्प वृक्ष छ यही उद्योग हुर्काउला। नौला सर्जक हे युवा र युवती नेपाल सम्पूर्ण छ। साँच्चै भद्र विकास जन्मिन सको पोखौ सबै पौरख। साँच्चै भद्र विकास जन्मिन सको पोखौ सबै पौरख, पोखौ सबै पौरख।
0: आजको कविता,
1: आजको कविता।

0: 99.4 Radio Taha Sanchar, Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चुक लोनसँगै धर्मराज भट्टको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल असार 12 गते बिहिबार शुक्रबार, नेपाल सम्बन्ध 1146 जून 26 तारिक सन् 2026।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: राष्ट्रपका 900 केन्द्रीय सदस्य चयन, 6 पदाधिकारीको लागि आज मतदान, महामन्त्रीमा कडा प्रतिस्पर्धा।
0: पानी नपरेपछि देशभर रोपाई सुस्त, मध्य असारसम्म आइपुग्दा 10% पनि रोपाई भएन, सरकारको आश्वासनपछि चिया उद्योग खुले।
1: इन्धनको भाव आचकले आयल निगमको आनाकानी, अन्तर्राष्ट्रिय बजारमा $47 घट्दा समेत घाटा देखाएर उम्कने प्रयास।
0: विकासोन्मुख देशमा विद्युतीय सवारी प्रयोग बढ्दै चार्जिङ स्टेशन भने सीमित।
1: र जर्मनीलाई हराउँदै इक्वेटर विश्वकपको नकआउट चरणमा प्रवेश, र पिएपेको उत्कृष्ट 2 गोलमा आइभरी कोस्ट पनि नकआउट चरणमा, ट्युनिसिया र नेदरल्याण्डसको खेल जारी।

0: HDFC Life Insurance Limited.
1: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको पहिलो महाधिवेशनमा 99 सदस्यीय केन्द्रीय सदस्यका लागि निर्वाचन भएको छ। स्वदेशका प्रतिनिधिले मतदान गरेर नतिजा समेत आइसक्दा प्रवासबाट भएको मतदानको नतिजा नटुङ्गिँदा निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको छैन। देशभित्र भएको मतदानको नतिजा अनुसार केन्द्रीय राजनीतिमा सक्रिय रहेका सांसददेखि मन्त्रीसम्म बनेकाहरू मात्र होइन, प्रदेश र जिल्ला कमिटिमा रहेर राजनीति गरेकाहरू पनि सूचीमा अगाडि देखिएका छन्। हिजो राति सार्वजनिक मत परिणाम अनुसार निवर्तमान उपसभापति डा सोनी वाग्लेले सबैभन्दा धेरै 2656 मत पाउनु भएको छ। अर्थमन्त्री समेत रहनुभएका वाग्ले अब फेरि पार्टी उपसभापतिकै दौड़मा हुनुहुन्छ। वहाँपछि कानून मन्त्री समेत रहनुभएकी सुविता गौतमले 2594 मत पाउनुभएको छ। बुधबार राति 12 बजे शुरू भएको मतदान हिजो दिउँसो 12:30 बजेसम्म चलेको थियो। खुलातर्फ 64 र प्रदेश भूगोलतर्फ 35 गरी 99 सदस्यका लागि क्रमशः 204 र 175 गरी 379 जनाले उम्मेद्वारी दिएका थिए। राष्ट्रपतिको कुल केन्द्रीय सदस्य 158 सदस्यीय बन्नेछ। 99 निर्वाचित भएर आउनेछन्। सभापति स्वतः केन्द्रीय सदस्य रहनेछन्। यस्तै 51 सदस्य सभापतिले मनोनित गर्नेछन्। 7 प्रदेश सभापति पदेन सदस्यका रूपमा रहनेछन्। हिजो मतदान प्रक्रियामा भएको ढिलाइका कारण केही प्रतिनिधिहरू भने भोट नाली फर्किएका थिए। नतिजा दिउँसो 2 बजे नै सार्वजनिक गर्ने तयारी थियो, तर प्रवासतर्फको मतदानमा मतभेद हुँदा ढिलाइ भयो। राति 9 बजेपछि मात्र नतिजा सार्वजनिक गरिएको थियो, तर प्रवास सहितको नतिजा सार्वजनिक नहुँदा हाल कम मतान्तरमा प्रतिस्पर्धामा रहेका केही सदस्यको नतिजा तलमाथि पर्न सक्ने अवस्था छ। केन्द्रीय सदस्यको नतिजा आएसँगै पदाधिकारीका लागि दोस्रो चरणमा निर्वाचन हुने भएको छ। सभापतिमा रवि लामिछानी नै निर्विरोध भइसक्दा अन्य 18 पदमा प्रतिस्पर्धा हुँदैछ। खुल्ला र महिला गरी 2 उपसभापतिका लागि चुनाव हुँदैछ। खुल्लातर्फ स्वर्णिम वाग्ले र विराज भक्त श्रेष्ठ तथा महिलातर्फ सुविता गौतम, रकुतो सीमा कार्की, लिमा अधिकारी, समीक्षा बासकोटा र इन्दिरा राणाबीच प्रतिस्पर्धा हुँदैछ। अर्का 1 उपसभापति भने सभापतिले मनोनित गर्नुहुनेछ। सबैभन्दा कड़ा टक्कर महामन्त्रीमा हुँदैछ, जसमा निवर्तमान महामन्त्री गविन्द्र बुर्लाकोटे सहित विपिन आचार्य, मनिष झा, शिशिर खनाल, प्रमोद नेउपाने, गणेश पराजुली र गणेश कार्की आकांक्षी छन्। त्यसमध्ये शिशिर खनाल उम्मेद्वारी फिर्ता लिन इच्छुक रहेको तयार भएको देखिएको छ। यस्तै सहमहामन्त्रीमा 2 खुला र 1 महिला गरी 3 पदका लागि निर्वाचन हुँदैछ, जसमा हरि ढकाल, पुकार बम, सुलभ खरेल, ज्वाला संग्रौला, यज्ञमणि नेउपाने, अस्तिम सार र रिमा विश्वकर्मा आकांक्षी छन्। बाँकी 2 सहमहामन्त्री भने सभापतिले मनोनित गर्नेछन्। यस्तै 1 वरिष्ठ नेता, 1 कोषाध्यक्ष, महिलासहित 2 सहकोषाध्यक्ष, 1 प्रवक्ता, महिलासहित 3 सहप्रवक्ता पनि सभापतिले मनोनित गर्नुहुनेछ। राष्ट्रपा केन्द्रीय सदस्य निर्वाचनमा उम्मेद्वारले आफ्नो नामको क्रम संख्या तल पारिएकोदेखि नो भोटको व्यवस्था नभएसम्मको विषयमा असन्तुष्टि जनाएका छन्। प्रारम्भिक नामावलीमा भएको क्रम संख्यालाई छेड़खानी गरेर तल पारिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्। न अल्फाबेट, न समावेशी, न त फारम भरेको नम्बर अनुसार भोटिङ मेसिनमा सूची, यस्तो भद्रगोल देखेपछि उनीहरूले प्रश्न गरेका थिए। सभापति रवि लामिछानेले पार्टी पदाधिकारीमा आकांक्षी धेरै भएकाले सहमतिको प्रयास गर्नुभएको थियो, तर सफल भएन। सभापति लामिछानेले बिहिबार दिउँसो कसलाई कुन जिम्मेवारी दिएर पदाधिकारी सर्वसम्मत बनाउने भनेर विकल्पमा समेत छलफल गर्नुभएको थियो। अब पदाधिकारी छान्न निर्वाचन हुने भएको छ। नयाँ पत्रिकामा समाचार छ।
3: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह र राष्ट्रिय सभालाई गैर दलीय बनाउने विषयलाई बहसमा ल्याएको छ। चितवनमा आयोजित पार्टीको पहिलो महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा राष्ट्रिय सभा गैर दलीय विशेषज्ञ सभा बनाउने एजेण्डा अघि सारिएको छ। पार्टीको अर्थ राजनीतिको प्रस्तावमा दलविहीन स्थानीय तहबारे उल्लेख गरिएको छ। राजपाले प्रतिनिधि सभाको चुनावी वाचा पत्रमै स्थानीय तहमा गैर दलीय प्रतिस्पर्धाको व्यवस्था गर्ने एजेण्डा ल्याएको थियो। राष्ट्रिय सभालाई पनि गैर दलीय बनाउने विषय महाधिवेशन मार्फत अघि सारिएको हो। राजपाका तत्कालीन उपसभापति सोनी मोहरले ल्याएको अर्थ राजनीतिक प्रस्तावनामा सांसद मन्त्री नबन्ने प्रणाली पनि राजपाले बहसमा प्रवेश गराइसकेको उल्लेख छ। राष्ट्रिय सभाको उम्मेद्वार हुने व्यक्तिले निर्वाचन मण्डल समावेश निर्वाचक मण्डल समावेश मतदाता मध्येबाट एक प्रस्तावक र एक समर्थक खोज्नुपर्ने कानूनी व्यवस्था छ। त्यसैले पनि राष्ट्रिय सभामा राजनैतिक दल बाहिरबाट स्वतन्त्र ढंगले उम्मेद्वार बन्न अप्ठ्यारो छ। मतदाता प्राय सबै राजनैतिक पार्टीका भएपछि पार्टीको साथ र समर्थन बिना स्वतन्त्र उम्मेद्वार राष्ट्रिय सभामा पुग्ने सम्भावना नरहेको राष्ट्रिय सभाका पूर्व सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी बताउनुहुन्छ। प्रदेश सभाको खारिजी, राष्ट्रिय सभा र स्थानीय तहलाई गैरदलीय बनाउने, सांसदलाई मन्त्री नबनाउने विषयका लागि संविधान संशोधन आवश्यक हुने अधिकारीको भनाई रहेको छ। राष्ट्रको नेतृत्वको सरकारले संविधान संशोधनको लागि तयारी थालिसकेको छ। संविधान संशोधनको लागि एजेण्डा फैलाउन कार्यदल गठन गरिएको छ। प्राध्यापक कृष्ण खनाल राष्ट्रपाकी राष्ट्रपाको शुरूदेखि नै संविधानप्रति रिजर्भेशन रहेको र त्यसैको निरन्तरता महाधिवेशनमा पनि आएको बताउनुहुन्छ। एकपछि अर्को गरी संविधानका धेरै विषयहरू चलाउने चाहनालाई उहाँ राष्ट्रपाको अन्तर्विरोधको अभिव्यक्ति मान्नुहुन्छ। स्थानीय तहमा गैरदलीय चुनावको बहस भने नयाँ होइन। 2072 संविधान निर्माणकै बेला केही राजनैतिक दलले स्थानीय तहको चुनावलाई राजनैतिक दल भन्दा बाहिर राख्नुपर्ने मुद्दा उठाएका थिए। लामो समयपछि राष्ट्रपाले यही मुद्दा उठाएको हो। संविधान निर्माणका बेला मुख्य रूपमा मधेस केन्द्रित दलले स्थानीय तहमा दलविहीन व्यवस्था गर्नुपर्ने वकालत गरेका थिए। एमालेको स्थानीय विकास विभागका प्रमुख राजेन्द्र प्रसाद गौतम दलीय व्यवस्थामा गैरदलीय चुनावको कल्पना नगरिने बताउनुहुन्छ। कार्यवाहकका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तहमा भएका दुई चुनाव र त्यसपछिको अभ्यास हेरेर आयोगका तर्फबाट गैरदलीय निर्वाचनको सुझाव पठाइएको जानकारी दिनुभएको छ। सम्भव छ स्थानीय तह र राष्ट्रिय सभामा गैरदलीय चुनाव। शीर्षकमा कान्तिपुरमा समाचार छ।
2: केही दिनपछि असार 15 सरकारले 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउँदैछ। कृषि मन्त्रालय कृषि विभाग अन्तर्गत बाली विज्ञान विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सबै पालिकालाई पत्र पठाउँदै भव्यताका साथ दिवस र महोत्सव बनाउन आग्रह गरेको छ। पानी नपरेपछि देशका अधिकांश भागमा रोपाई शुरू भएको छैन। कतिपय ठाउँमा ब्याट समेत राखिएको छैन। यसपालि मौसमी प्रणालीमा भइरहेको बदलीलाई ध्यान दिँदै धान दिवस तथा रोपाई महोत्सवको नारा राखिएको छ। जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि। एक साता अघि मनसून सक्रिय भए पनि उल्लेखीय रूपमा भने धान रोपाई भएको छैन। केन्द्रका अनुसार असार 8 गतेसम्म देशभर 9.97% क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको छ। वर्ख सिजनमा मुलुकभर 23,81,488 हेक्टरमा रोपाई हुन्छ। असार 8 1,37,698 हेक्टरमा रोपाई भएको छ। प्रदेशगत रूपमा हेर्दा कोशी, लुम्बिनी र कर्णालीमा गत वर्षभन्दा धेरै रोपाई भएको छ। कोशीमा रोपाई हुने क्षेत्रको 8.3, लुम्बिनीमा 19.4 र कर्णालीमा 22.8% क्षेत्रमा रोपाई भएको छ। झण्डै एक साता ढिला गरी असार 5 नेपाल भित्रिएको मनसून नेपाल फैलिन अझै केही दिन लाग्ने भएको छ। कोशीको सम्पूर्ण भूभाग, मधेस, बागमती, गण्डकीका केही भूभाग र लुम्बिनीको पूर्वी भूभागमा थोरै स्थानमा मनसून प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार यो मनसून ऋतु जेठ 18 असोज 14 गतेसम्म देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना रहेको पनि विभागको अनुमान छ। देशभर शुष्क छ रोपाई, 8 असारसम्म 10% पनि पुगेन। कान्तिपुरमा समाचार छ।
3: यसैबीच भारतले नेपाली चिया निर्यातमा निरन्तर अवरोध गरेपछि बन्द भएका झापा र इलामका चिया उद्योग खुलेका छन्। उत्पादित चिया गोदाममै अड्किन थालेपछि इलामका 53 र झापाका 36 चिया उद्योग बन्द भएका थिए। परिसंघको नाममा भारतीय ट्री बोर्डले पटक पटक अवरोध गर्दा अहिले चिया निर्यातमा समस्या देखिएपछि उद्योग बन्द भएका थिए। नेपाल चिया उत्पादक संघ र इलाम सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएशनले बिहिबारबाट चिया उद्योग खोल्ने निर्णय गरेका हुन्। इलामका चिया उद्योग एक असारबाट र झापाका चिया उद्योग 4 असारबाट बन्द गरिएको थियो। सिजनमा चिया उद्योगको बन्द हुँदा किसान मर्कामा परेको भन्दै एसोसिएशनले खोल्ने निर्णय गरेको हो। खुले बन्द चिया उद्योग नयाँ पत्रिकामा समाचार छ।
2: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला। मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
0: अनि घर सर यतातिर कता नि,
4: त्यो त साइड जब दाइ, यो चाहिँ मेन,
0: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको,
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
0: थाहा छ त्यसैले त यही लिन आएको,
5: विदेशमा पनि फ्लोगार्ड र देशी प्रडक्ट नै युज हुन्छ,
0: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है,
0: सुरक्षा घरको
4: जीवन।

0: bonus pound. It's the top 10 RDs. भरपूर मनोरंजन सहित मात्र रु 979 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01-421-7666 मा सम्पर्क गर्नुहोस्।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
2: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भावमा ठूलो अन्तरले गिरावट आउँदा पनि आयल निगमले नेपालमा मूल्य समायोजन गरेको छैन। गत चैतमा अन्तर्राष्ट्रिय बजारको हवाला दिएर महिनामै 5 पटक मूल्य बढ़ाएको निगमले अहिले मूल्य घटाउने बेला भने नियमित कार्यतालिका अनुसार आउँदो 1 जुलाई अर्थात 17 असारसम्म पर्खनु पर्ने बताएको छ। आयल निगमका प्रवक्ता मनोज ठाकुरले प्रत्येक महिनाको 1 र 15 तारीकमा इण्डियन ऑयल कर्पोरेशन IOC नयाँ मूल्य प्राप्त हुने र सोही अनुसार मूल्य समायोजन हुने बताउनुभयो। आयल निगमले मूल्य समायोजनको लागि पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि 2080 जारी गरेको छ। सो कार्यविधिले IOC नयाँ मूल्य पाएपछि नेपालमा मूल्य समायोजन हुने उल्लेख छ। चैतमा 2 पटक IOCले पेट्रोलियम पदार्थको मूल्य बढ़ाएर पठाएको थियो तर निगमले 1, 11, 17, 19 र 26 चैतमा गरी 5 पटक मूल्य बढ़ाएको थियो। त्यसपछि 3 वैशाखमा पनि डिजेल 30 रूपियाँ र हवाई इन्धन 5 रूपियाँले मूल्य बढ़ाएको थियो। चैत र वैशाखमा 6 पटक मूल्य गरेर मूल्य बढ़ाई पेट्रोल 219 डिजेल र मटीतेल 237 हवाई इन्धन 279 प्रति लिटर र ग्यास 21.10 रूपियाँ प्रति लिटर पुर्याएको छ। 18 वैशाखमा मूल्य समायोजन गर्दा पेट्रोलियम पदार्थ अन्तर्गत पेट्रोल 2 रूपियाँ घटाएर 217 र डिजेल 12 रूपियाँ घटाएर 215 कायम गरिएको छ। त्यस यता 3 वैशाखमै निर्धारण भएको मूल्य कायम रहेको छ। आयल निगमले 1 चैतमा मूल्य बढ़ाउन शुरू गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाव 96 डलर प्रति ब्यारेल आसपास थियो। त्यसपछि बढ़ेर 117 डलर प्रति ब्यारेलसम्म पुगेको थियो। कच्चा तेलको भाव उकालो चढ़दै गर्दा निगमले पनि मूल्य बढ़ाउँदै लैजाने गरेको थियो तर अहिले मध्यपूर्व युद्ध शान्त भएर हर्मुज समेत खुल्ला भएर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाव 70 डलर आसपासमा आइसकेको छ। निगमले भने तत्कालै राहत दिन नसकिने स्पष्ट पारेको छ। मूल्य बढ्दा महिनामै 5 पटक इन्धनको भाव बढ़ाउने निगम घट्दा घटाउँदैन। शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
2: कक्षा 12 को नतिजा प्रकाशनमा लापरवाही गरेको भन्दै विद्यार्थीले सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री सस्मित पोखरेलको विरोध गर्न थालेका छन्। हतारमा नतिजा प्रकाशन गरेर हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप लगाउँदै असन्तुष्ट उनीहरूले सामाजिक सञ्जाल टिकटक रेडिट र फेसबुक मार्फत मन्त्री पोखरेलको राजीनामा मागेका छन्। नतिजाप्रति असन्तुष्टि जनाउँदै केही विद्यार्थीले हिजो काठमाडौँको माइतीघरमा विरोध पनि प्रदर्शन गरेका छन्। छिटो नतिजा सार्वजनिक गर्ने नाममा उत्तर पुस्तिका परीक्षणमा गम्भीर त्रुटि गरिँदा विद्यार्थीको भविष्यमा असर परेकाले आन्दोलनमा उत्रिएका उनीहरूको भनाई छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा असार 5 मा सार्वजनिक गरे लगत्तै सामाजिक सञ्जालमा असन्तुष्टि पोखिन थालेको थियो। युवा पुस्ताले बढ़ी प्रयोग गर्ने टिकटक र रेडिट जस्ता प्लेटफर्ममा मन्त्री पोखरेल विरूद्ध तीव्र आक्रोश व्यक्त भइरहेको छ। टिकटकमा रिजाइन सस्मित पोखरेल र ग्रेट 12 अनफेयर जस्ता ह्यासट्याग र पोस्टहरू शेयर भइरहेका छन्। ग्रेट 12 अनफेयर नामक अकाउन्ट नै खोलेर शिक्षा मन्त्रीको राजीनामा माग गरिएको छ। यता शिक्षा मन्त्री पोखरेलले भने यस विषयमा छानबिन गर्न समिति गठन गरेको बताउनुभएको छ। बिहिबार सामाजिक सञ्जाल मार्फत उहाँले शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेशन गर्न समिति गठन गरिएको छ। कक्षा 12 को नतिजामा असन्तुष्ट विद्यार्थीद्वारा प्रदर्शन कान्तिपुरमा समाचार छ।
3: सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई 500 देखि 1 लाख रूपियाँसम्म जरिवाना हुने गरी कानून निर्माण प्रक्रिया अघि बढ़ाएको छ। भौतिक विकास मन्त्रालयले अघि बढ़ाएको यो प्रक्रिया सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 निरन्तरता हो। विगतका सरकारले ट्राफिक नियम उल्लंघन गर्ने विरूद्ध कसुर अनुसार जरिवाना हुने गरी सवारी तथा यातायात व्यवस्था ऐन विधेयक तयार पारेको थियो। मन्त्रालयले अहिले छलफल प्रक्रिया अघि

0: अब विश्वास गरौ।
1: नेपाल सरकार विज्ञापन हो।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो देवी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्।

0: सही सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुत्रोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोस्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने परिणाम।
0: ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल 98।

0: 7151-75-223 98056-75-223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु

सायंकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाधी आफ्नो उपस्थित भइसकेका छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीको समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845275 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कोरिन्टार चितवनबाट, रेडियो 89.8 MHz चनौटी चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिबाङ रोल्पाबाट, रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9056275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। फोन भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमले अलिकति अगाडि बढ़ाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। राजमिति 2083 साल असार महिनाको आज 12 गते, तदनुसार इसी सन 2026 जून 26 तारिक, सकसम्वत 1948, नेपाल सम्वत 1146 दशरथ, रौद्र नामक सम्वत उत्तरायण गृहमा ऋतु, आज शुक्रबार रहेको छ, ज्येष्ठ शुक्ल पक्ष, तिथि रहेको छ आज द्वादशी। आज द्वादशी तिथि रहेको छ, आज 44:32 रहेको छ, नक्षत्रमा रहेको छ विशाखा, नक्षत्र रहेको छ 38:38 रहेको छ, यस्तै गरी योगमा रहेको छ सिद्धि योग रहेको छ आज 21:26, कर्णमा रहेको छ बालावाह कर्ण रहेको छ आज विशेष गरी 12:34 रहेको छ, चन्द्रमा तुला राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा। आनन्दादि योगमा आज मातङ्ग योग रहेको छ, आज बिहान सूर्योदय बिहानको ठिक 5:12 भयो भने सन्ध सूर्यास्त ठिक 7:01 हुनेछ र आजको दिन भने घडी 13:49 नै रहनेछ। आज विश्व लागू पदार्थ ओसार पसार विरूद्धको दिवसको दिन पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिथि पञ्चाङ्ग पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, आजको लाभ समय, आजको कालो समय के कतिका रहन्छ भन्ने विषयमा चर्चा भने गर्नेछौ।
र आजको कालबेला रहेको छ बिहानको 10:22:29 विशेष गरी दिउँसोको 12:06:39 आज कालबेला रहेको छ भने यस्तै गरेर लाभ बेलाको समय रहेको छ बिहानको 6:54:09 बिहानको 8:38:19 आज लाभ बेला यस्तै गरेर शुभ बेला रहेको छ दिउँसोको 12:06:39 दिउँसोको 1:50:49 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। तिनीहरू आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी पनि गराउनेछु। ग्रह गोचरमा सूर्य मिथुन राशिमा, चन्द्रमा कन्या राशिमा, चन्द्रमा आज तुला राशिमा, यस्तै गरेर मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि तुला राशि आउँछ। विशाखाको दोस्रो चरण नाम आउँछ तुलसा अथवा तुलाराम नाम आउँछ भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ। तिनीहरू आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि बाह्र राशिफल।

0: राशि
1: मेष राशि हुनेहरूको लागि आजको दिन व्यस्तता बढ्दै जानेछन् भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्यको लागि आहार विहारमा अलिक सजग रहनु पर्ला। गोप्य सूचना बाहिर नाले काम देखाउनु पर्ने स्थिति आउन सक्छ। समस्त दर्शाउँदा शुभ चिन्तकहरूले साथ दिनेछन्। जिताएको काम तत्काल सम्पादन नभए पनि पछिको लागि सकारात्मक संकेत नै प्राप्त हुनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्ने खालको यो घैं राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूको लागि आजको दिन साथीभाइहरूसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। नयाँ कामको योजना बन्न सक्छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। भौतिक साधनले काममा सहजता ल्याउनेछ। व्यापार बढ्नाले मनग लाभ हुनेछ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्छ। प्रियजनसँग भेटघाट हुनुको साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। दिन रमाइलो रहने खालको यो भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूको लागि आजको दिन सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। यसै गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। सोझोपनको फाइदा अरूले उठाउन सक्छन्। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। आफ्ना सामानमा अरूले दावी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। मेहनत गर्दा चुनौती जित्दै काम बढाउन सकिन्छ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सकिने खालको यो राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन शुभ चिन्तकले साथ दिनेछन्। लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ। पढाइ लेखाइ प्रगति हुनेछ। शिवमूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै भौतिक प्रतिस्पर्धा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुको साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको सद पहिचान गर्न सकिन्छ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्ने खालको यो भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनुपर्ला। कृषि पशुपालन तथा घरेलु कामकाजमा जुट्नु पर्ने योग देखिएछ। बगैँचा फुलबारी र घरको सजावटमा समय बित्नेछ। टाढेका आफन्त साथीभाइ नजिकिन सक्छन्। लगनशीलताले प्रतिष्ठित दिलाउन सक्छ। दोहोऱ्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुने खालको यो भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फर्को मान्न सकिन्छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। रोकियो काम बन्दै जानेछन् भने जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि मनको फाइदा उठाउन सकिने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइ पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि हुनेहरूको लागि आजको दिन काममा राम्रो शुरूआत हुनेछ। तर अन्त्यमा सोझो जस्तो नतिजा नआउन सक्छ। धेरै बोल्दा गोपनीयता बाहिरिन सक्छ। विभिन्न अवसर प्राप्त हुँदै जाँदैछन्। तर काम पूरा गर्न समय लाग्नेछ। आलोचकहरूलाई व्यवहारले समेट प्रयास गर्नुहोला। शुभ चिन्तकको साथ भने पाइन्छ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिन्छ। प्रयत्न गर्दा प्रतीक्षा गरेको काम पनि बन्न सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि हुनेहरूको लागि आजको दिन परिवेश उल्लासमय रहनेछ भने जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नामधाम इनाम कमाउने बेला रहेको छ। बिचोलीका आफन्त जनसँग भेटघाट हुनेछ तर लोकाचारका लागि फजिल खर्च हुन सक्छ। सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुग्नु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ। अवसर पाइन्छ तर अध्यावधिक ज्ञानको अभावले काममा पछि परिन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनु राशि हुनेहरूका लागि आजको दिन खर्च लागि पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने सँग रहेको छ। अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला तैपनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। छरछिमेकमा केही असमझदारी देखे पनि टाढाका साथीभाइहरूसँग आत्मीयता बन्दैछ। शुभचिन्तकको सहयोग प्राप्त हुँदै जानेछन्। कर्जा बढे पनि धन प्राप्त हुने यो राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूको लागि आजको दिन दैनिक आवश्यकता पूरा हुँदै जानेछन् भने मेहनतको फल प्राप्त हुनेछ। आमदानी बन्नाले अवसर जानेछ तर व्यापार व्यवसायमा सोचेको फाइदा नहुन सक्छ। अरूको लागि बुद्धि सम खर्च गर्नुपर्ने यो देखिया छ। बलभन्दा बुद्धिको उपयोगले समस्या हुनेछ। बल जबरजस्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। सानातिना कामले हल्झनु पर्दा उद्देश्यबाट विमुख हुनुपर्ने परिस्थिति आउन सक्छ। मेहनत गर्दा नियमित काम भने सम्पादन हुने खालको योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूको लागि आजको दिन अवसर प्राप्त भए पनि विश्वमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मेहनत गर्दा काम प्रारम्भ हुनेछ तर प्रशस्त दाम भने हात लागि नहुन सक्छ। विशेष गरी मेहनतले व्यावसायिक चुनौती पन्छाउन सकिन्छ। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्दै जाँदैछन्। स्वास्थ्यका लागि विशेष गरी नजिकिनेहरूबाट अलि सजग रहनु पर्ला। उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नु पर्ने पनि हुन सक्ने यो राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूको लागि आजको दिन मेहनत परे पनि भाग्यले राम्रो अवस्था दिनुहुनेछ। चुनौतीहरू स्वतः हात्दै जानेछन् भने अवस्था तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बन्नेछ। आवश्यक पर्दा सहयोगहरूको साथ पाइन्छ। अभाव हट्नुको साथै नामदाम इनाम प्राप्त हुने समय रहेको छ। धार्मिक अनुष्ठान र शिवमूलक कामले प्रतिष्ठा दिलाउन सक्ने यो राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित रेणुप्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: उद्देश्य तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा मैले तपाईँलाई जानकारी गराइसकेका छु। आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने मैले तपाईँलाई गराइसकेका छु र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। ग्रह दशा र भाग्यको विषयमा हामीले हरेक दिन तपाईँहरूसँग चर्चा गरिराखेका छौं। भाग्य के हो, कर्म के हो, धर्म के हो, ग्रह के हो, गोचर के हो, नक्षत्र आदि के रहेका छन् त यसलाई कसरी काम गर्दछ भन्ने विषयमा हामीले चर्चा गरिरहेका छौं। आजको विषय म तपाईँहरूसँग ग्रह दशा र भाग्यको विषयमा भन्दा पनि तपाईँसँग कुराकानी गर्नुभन्दा पनि ग्रह भनेको कर्म भनेको वास्तुको संयुक्त प्रभावहरू जीवन परिवर्तन गर्नका लागि गहिरेका सत्य तथ्य बाह्रहरू उपायहरू म तपाईँलाई भन्न चाहिँ गइराखेका छु, तपाईँलाई सुनाउन गइराखेका छु। तपाईँहरू विशेष गरी ग्रह दशा हेर्न खोज्नुहुन्छ, आतुर पनि हुनुहुन्छ, ग्रह दशा र भाग्यको विषयमा चर्चा गर्न पाए हुन्थ्यो भन्ने पनि तपाईँलाई रहन्छ। आजको दिन तपाईँहरू सबैका लागि मंगलमय पनि रहन्छ, मंगलमय रहोस् भन्ने कामना पनि म तपाईँहरूको भगवानसँग प्रार्थना गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ अहिलेदेखेर चाहिँ कार्यक्रम ज्योतिष वास्तु र कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँभरि म हरेक दिन बिहान ठिक 7 बजे उपस्थित हुने गरेको छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। आजको विषय चाहिँ अलिकति गम्भीर विषय पनि रहेको छ, विशेष तपाईँहरू सावधान भएर रेडियोको भोलम अलि ठूलो बनाएर तपाईँहरू चाहिँ सुन्नुहोला। आजको विषय असाध्य गम्भीर पनि रहेको छ, उत्तिकै जीवनमा काम लाग्ने खालका प्रकारकाहरू पनि रहेका छन्, काम लाग्ने खालको विषय लिएर आएको छु म। सधैँभरि हामी तपाईँहरूसँग ग्रह दशा भाग्यको विषयमा चर्चा परिचर्चा गरिरहेका छौं। आज म ग्रह कर्म र वास्तुको संयुक्त प्रभावको विषयमा जानकारी गराउँछु। कहिलेकाहीँ मानिसहरू भन्ने गर्नुहुन्छ, हामीहरू भन्ने गरिन्छ कि मेरो ग्रह खराब छ त्यसैले जीवनमा राम्रो हुँदै भएको छैन, म साह्रै दुखी छु। तर शास्त्रले के भन्छ भन्दा ग्रह आफ्नो ठाउँमा छन् तर मानिसको कर्म र घरको ऊर्जा मिलेर नै ग्रहले पनि सहयोग गर्न सक्दैन। यदि घरको वास्तु मिलेको छैन, घरको ऊर्जा मिलेको छैन भने ग्रहले पनि सहयोग गर्न सक्दैन। जस्तै तपाईँले दशाको शान्ति ग्रहको शान्ति गर्नुभएको छ तर वास्तु मिलेको छैन, घरको ऊर्जा मिलेको छैन भने पनि ग्रह दशा राम्रा भएर पनि ती ग्रहहरू नराम्रा भइराखेका छन् भनेको त्यसले काम गर्न सकेन, त्यो ग्रहले फिट हुन सकेन त्यो घरमा भन्ने बुझाउँछ। हाम्रो जन्म कुण्डलीले दिशा देखाउने गर्दछ तर जीवन चलाउने शक्ति भनेको कर्म हो र त्यो कर्मलाई टिकाइ राख्ने सकारात्मक ऊर्जा दिने घरको वास्तु हो। त्यही भएर घर बनाउँदाखेरि वास्तु मिलाएर घर बनाउनु पर्ने हुन्छ। त्यसैले आज हामी यी तीनै पक्षलाई खुल्ला मनले विस्तृत रूपमा म तपाईँलाई बुझाउने कोशिशमा रहेको छु, तपाईँहरू अवश्य मेरो बुझ्नुहुनेछ। शुरूमा हामी तपाईँसँग गर्नेछौ ग्रह दोषको विस्तृत विवेचना। ग्रह भनेको केवल आकाशका तारा मात्र होइनन्, ग्रह भनेको ऊर्जा हुन्, मानसिक भौतिक र आध्यात्मिक। जब ती ऊर्जामा असन्तुलन आउँदछ त्यसैलाई ग्रह दोषको रूपमा पनि हामीले मान्न सकिन्छ। जस्तै उदाहरणको लागि शनि कठोर छ तर अन्यायी ग्रह होइन, शनि भन्ने ग्रह कठोर हुन्छ तर अन्याय यसले गर्दैन। शनिले शनि भनेको खराब भयो भन्नुको अर्थ मनमा बोझ, काममा ढिलाइ, जिम्मेवारी बढ्दै जाने, मानसिक झगडा झै झगडा, स्वास्थ्यमा भारीपन, आर्थिक तनाव आउनलाई शनि ग्रह बिग्रेको भन्न सकिन्छ। शनि वास्तवमा कर्मको फल दिने ग्रह हो, कर्म गर्नुभयो भने शनिले फल दिने गर्दछ। यदि कर्म ठिक छ भने शनि मित्र रहन्छ, यदि कर्म बिठिक छ भने शनि शत्रु रहन्छ। शनि शान्त गर्ने विशेष गरी चाहिँ ओम सम शनिश्चराय नमः यी मन्त्रहरू जप गर्न सक्नुहुन्छ। तपाईँहरूले पिपालमा तोरीको तेलमा राखेर बत्ती बाल्ने, जल चढाउने, वृद्ध अशक्त अपाङ्गलाई सहयोग गर्ने,
शनिबार कालो तिल काला चनाहरू दान गर्नेले पनि शनिदोष शान्ति हुने गर्दछ। राहु भनेको माया हो, राहु भनेको भ्रम मनको ओझेल हो, राहु भनेको भ्रम हो, छाया हो, राहु भनेको चाहिँ माया हो, राहु भनेको चाहिँ राहुले मानिसलाई अचानक असर गर्ने गर्दछ। राहु खराब भयो भने छटपटी चिन्ता, कसैको कुरा सुन्न मन नलाग्ने, निर्णय गलत भुलिन मन लाग्ने अनि आफ्नो जीवनमा अनिश्चितता धेरै बढ्ने, चिन्तित धेरै हुने। हाम्रो बाबु नानीहरूले पनि कुरा धेरै खेलाउने, मनमा निर्णय गलत लिने, साथीको सङ्गतहरू गलत लिने, नराम्रा साथीको सङ्गतहरू लिने, हामीले सम्झाएका कुराहरू उनीहरूलाई बाबु नानीहरूलाई विशेष गरी नराम्रो नकारात्मक लाग्ने, यो नै राहु लागेको हो। राहु सुधार्न मनलाई सुधार गर्नुपर्ने हुन्छ, मनलाई सुधार्नु पर्ने हुन्छ, मनको लागि मनको भावनालाई सुधार गर्नुपर्ने हुने गर्दछ। राहुका उपायहरू के छन् भन्दा राहु मन्त्र ओम राम रहवे नमः, वैदिक मन्त्र छन् ओम कया नक्षत्र आ भुवधूति सदा व्रत सखा कया सचिष्ठया व्रत ओम राम रहवे नमः, यो तान्त्रिक मन्त्र पनि तपाईँले गर्न सक्नुहुन्छ। घरमा प्राकृतिक धूप बाल्ने, विशेष गरी चाहिँ डिजिटल स्क्रिनलाई कम गर्ने, जस्तै मोबाइलहरू नहेर्ने, टिभीहरू नहेर्ने, होइन, मनलाई शान्त पार्ने, साधन गर्ने, ध्यान गर्ने, योगाहरू गर्ने, राहु शान्त हुने गर्दछन्। यसै गरी अर्को राहुको अर्को अङ्ग हुन्छ केतु। केतुले मानिसलाई आध्यात्मिक बनाउने गर्दछ, तर साथै अलिकता अलग अलग महसुस पनि यसले गराउने गर्दछ। केतु खराब भयो भने विशेष गरी चाहिँ अल्झन धेरै आउँछन्, के गरौं भन्ने अवस्था, डर सपनाहरू, मनमा शक्ति कमजोर हुन्छ, मनको शक्ति कमजोर हुन्छ, मन अशान्त रहन्छ। केतुको शान्त गर्न गणेशजीको पूजा गर्ने गर्न सक्नुहुन्छ, ध्यान गर्ने, धूपदीप गर्ने, शुद्ध मन स्वच्छता गर्ने, नागको पूजाहरू पनि गर्न तपाईँले सक्नुहुन्छ। अनि मंगल भनेको ऊर्जा हो, है, मंगल भनेको ऊर्जा हो। मंगल गलत भयो भने क्रोध चाँडै आउँछ, रिस छिटै उठ्छ, घरमा झै झगडा गर्न मन लाग्छ, दुर्घटना आदि हुन सक्छ। विशेष गरी चाहिँ आशंकाहरू लाग्ने, मनमा शंका लाग्ने, श्रीमान हुनुहुन्छ भने श्रीमतीप्रति शंका भाव आउने, श्रीमती हुनुहुन्छ भने श्रीमानप्रति शंका भावहरू आउने, पैसा टिकी नरहने, पैसा धेरै सकिराख्ने, यो ग्रह पनि मंगलको कारणले गर्दाखेरि भएको। मंगल भनेको शक्तिको ग्रह हो, यसको उपायको लागि हनुमान चालिसा पाठ गर्ने, बजरंग बाण पाठ गर्ने, रातो वस्तु दान गर्ने, विशेष रातो कपडा दान गर्ने पनि गर्न सकिन्छ। विशेष गरी गुरु भन्ने, बृहस्पति भन्ने ज्ञान र भाग्यको ग्रह हो। गुरु कमजोर छन् भने निर्णय कमजोर, बारम्बार लक्ष्य बदल्ने, आर्थिक हानि हुन सक्छ, लामो समयसम्म उन्नति नदेखिने कुराहरू पनि देखाउँछ। विशेष गरी चाहिँ बिहिबार धूप बत्ती गर्ने, पितालाई सम्मान गर्ने, गुरु मन्त्र भनेको ओम गुरवे नमः, ओम ब्रह्म बृहस्पतये नमः, अनि पहिलो कपडाहरू पनि हामीले दान गर्न सकिन्छ। अब हामी गहिरो विषयमा जाने गर्दछौ। मैले त सामान्यतया नवग्रहको विषयमा कुन कुन नराम्रा ग्रह छन् त्यसको विषयमा यसो तपाईँलाई जानकारी गर्न खोजेको मैले विशेष गरी चाहिँ। अब हामीले गहिरो विषयमा जान्छौं, कर्म। ग्रहले दिशा देखाउने गर्दछ, तर कर्मले ठर्याउँदै गर्दछ, कुन बाटोबाट फल प्राप्त गर्नुहुन्छ भन्ने विषय कर्म। रामायणमा भगवान राम स्वयं विषम परिस्थितिमा परे, किनकि आध्यात्मिक व्यक्ति पनि संसारको कर्म रूपी खेलबाट बाहिर जान सक्दैन, जस्तो कर्म अनुसारको फल हामीले भोग्नै पर्छ। शास्त्र भन्ने गर्दछ कर्म ग्रह कर्म अनुसार चल्ने गर्दछ, कर्म सुधार्नु भयो भने ग्रह पनि सबैको सुध्रिन्छ। विशेष गरी चाहिँ कर्म भनेको बिहान गायत्री मन्त्र जप गर्नुहोस्, एकादशीको व्रत गर्नुहोस्, माछा मासुहरू नखानुहोस्, शुद्ध भोजन सात्विक भोजन गर्नुहोस्, हरिनाम जपिराख्नुहोस्, ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गरिराख्नुहोस्,
कर्म तपाईँको कर्म जुन कर्म गर्नुभएको छ त्यो कर्म सुधार्नुहोस्, ग्रह तपाईँको सुधारिन्छन्, आफै राम्रो हुन्छ। कर्म सुधार्नका लागि यी पाँचवटा उपायहरू पनि हुन्छन्। विशेष गरी चाहिँ यसमा सत्य, सरलता, गुरु शनि दुवैलाई प्रसन्न बनाउने उपायहरू हुनुहुन्छ। मानिसको बोली शुद्ध भयो भने ग्रहको प्रभाव आड्डा घट्ने गर्दछ। विशेष गरी चाहिँ दैनिक मन्त्र स्तोत्र मनको कम्पन बदलिने गर्दछ। दैनिक स्तोत्र पाठ गर्नाले हनुमान चालिसा पाठ गर्न सकिन्छ, हामीले श्री सूक्त पाठ गर्न सकिन्छ, कनक धारा स्तोत्र पाठ गर्न सकिन्छ, नील सूक्त वज्रङ्ग बाघ स्तोत्रहरू पाठ गर्न सकिन्छ। मन्त्र जप भनेको मन सफा गर्ने प्रक्रिया हो। मन्त्र जपहरू तपाईँले गर्न सक्नुहुन्छ, दान गर्न सकिन्छ, शनि राहु बृहस्पतिहरू शनि सङ्कटाहरू शान्ति हुने गर्दछन्। दान भनेको पैसा होइन, मन हो, मन दान गर्नु पर्यो तपाईँहरूले चाहिँ। अधुरो काम पूरा गर्ने बानी मंगल समयमित रहन्छ। यही बानीले जस्तै कुनै पनि काम तपाईँले अधुरो छोड्नुहुन्छ भने ग्रह मंगल बिग्रिन्छ। यही बानीले मंगल र चन्द्रलाई स्थिर बनाउने गर्दछ। सकारात्मक भावना राहु केतु स्वतः शान्त हुने गर्दछ। सकारात्मक भावना राख्नुभयो भने राहु केतु शान्त हुने गर्दछ। म राम्रो हुँदैछु भन्ने भावना नष्ट भएर म राम्रो हुनेछु भन्ने स्थिर ऊर्जा बस्ने गर्दछ भन्ने कुराहरू। वास्तु भनेको केवल कोठाको दिशा मात्रै होइन, फेरि वास्तुशास्त्रमा के भन्छ भन्दा वास्तुशास्त्र भनेको कोठाको दिशा मात्र होइन, घरभित्र बग्ने ऊर्जा हो त्यो वास्तु भनेको चाहिँ। घर गलत भयो भने ग्रह कर्म दुवै असर आधा मात्र देखिने गर्दछ। यहाँ फोहोर भारी सामान बन्द कोठा भयो भने केतु र गुरु कमजोर हुने गर्दछ। उज्यालो राख्नु पर्दछ घरमा सधैँभरि, घर उज्याला हुनुपर्दछ, घाम छिर्ने कोठाहरू हुनुपर्ने गर्दछ। घरभित्र धूप बाल्नुहोस्, तपाईँले गाईको धूपहरू दिनुहोस्, गाईको तपाईँको चाहिँ घिउको धूपहरू बाल्नुहोस्, त्यसले राम्रो हुन्छ। विशेष गरी चाहिँ ईशान कोणमा पूजा कोठा राख्दा असाध्यै राम्रो हुने गर्दछ। ईशान कोण भनेको पूर्व र उत्तरको कुनालाई ईशान कोण भन्ने गरिन्छ। अग्निकोण भनेको चाहिँ तपाईँको चाहिँ आग्नेय कोण भनिन्छ। यो आग्नेय कोण भनेको चाहिँ दक्षिण र पूर्वको बीच भावलाई, यसलाई आग्नेय कोण भनिन्छ, ईशान कोण भनिन्छ। किचन गलत स्थानमा भयो भने मंगल र राहु प्रभाव पर्ने गर्दछ। उज्यालो राख्नु यो कोठालाई पनि। अग्नि तत्त्व दीप सामान्य ताप झगडा चाहिँ घटाउने अभ्यास गराउने गर्दछ। दियो बाल्नु उज्यालो भयो भने घरमा झै झगडा धेरै हुँदैन। विशेष गरी चाहिँ नैत्य यहाँ समस्यायुक्त वस्तु भए परिवारमा अस्थिरता आउने गर्दछ। विशेष गरी चाहिँ हावा प्रवेश नहुँदा घर विवाद बेचेनी आउने गर्दछ। अनि घरको मध्य भागमा चाहिँ फोहोर भयो भने सबै ग्रहको ऊर्जा कमजोर हुने गर्दछन्। बिहान विशेष गरी चाहिँ यी उपायहरू अपनाउनुहोस्, तर प्रभावशाली शक्तिशाली आजदेखि अपनाउन सकिने कुनै खर्च नलाग्ने उपाय पनि म तपाईँलाई भन्छु। घरको वास्तुको लागि, ग्रह दशाको लागि राम्रो हुनको लागि चाहिँ विशेष गरी बिहान उठेर सूर्यलाई नमस्कार गर्नुहोस्। ओम घृणी सूर्याय नमः, ओम घृणी सूर्याय नमः भन्नुहोस् तपाईँले। बिहान तपाईँको दुई चार मिनट पाँच मिनट चाहिँ ध्यानमा बस्नुहोस्, मनको शुद्धि हुने गर्दछ। त्यसपछि तपाईँले मंगल शनि राहु केतु शान्त पार्नको लागि हनुमान चालिसा पाठ गर्ने गर्नुहोस्, यसले तपाईँलाई राम्रो गराउँदछ। घरमा दैनिक दियो बाल्नुहोस्, ईशानमा ईशान कोणमा घिउको अथवा तेलको बत्ती बाल्नाले असाध्यै राम्रो प्रभावशाली हुने गर्दछ। घरलाई शक्ति आउँछ, वास्तु जी पुरुषलाई शक्ति आउने गर्दछ। ब्रह्मस्थान सफा राख्नु, घरको बीच भाग चाहिँ सफा राख्छ। सबैमा ध्यान दिनुभयो भने घरको प्राण शक्ति बढ्ने गर्दछ, आयु बढ्ने गर्दछ। शनिबार चाहिँ तपाईँको चाहिँ दान गर्नाले कर्म सुधार हुने गर्दछ। शनिबारको दिन केही कुरा दान गर्नुहोस्, बिहिबारको दिन पहिलो चिजहरू दान गर्नुहोस्। विशेष गरी चाहिँ राति दस बजेपछि शान्त वातावरण, केतु मन हुन्छ, मन भनेको केतु हो,
केतु मन बुद्धि सन्तुलन गराउँदै गर्दछ, तनावको अन्त्य गर्दछ। विशेष गरी राति 10 बजेपछि सुतिहाल्नुपर्छ, र 10 बजेभन्दा उता मोबाइल हेर्ने, टिभी हेर्ने, होवाला गर्ने, झैझडा गर्ने काम गर्नु हुँदैन भन्ने कुराहरू चाहिँ विशेष गरी चाहिँ भनेको छ। घरको मुख्य ढोकामा उज्यालो राख्नु, सरसफाई राख्नुहोस्, धन वृद्धि हुन्छ, धन र समृद्धिको प्रवेश गर्ने गर्दछ। नराम्रो बोलीलाई हटाउनुहोस्, सोच त्याग गर्नुहोस्, ती नकारात्मक कुराहरू चाहिँ कर्मको सुधार हुने गर्दछ, ग्रहस्वता सुधार्ने पनि गर्दछ भनेर भनेको छ विशेष गरी चाहिँ। र कुण्डली भाग्यको विषयबाट हेर्दाखेरि चाहिँ विशेष गरी चाहिँ म आजदेखि सत्य बोल्छु, असत्य बोल्दिनँ भन्ने सङ्कल्प तपाईँले गर्नुपर्छ। विशेष गरी चाहिँ म आजदेखि के गर्छु भन्दा सत्य बोल्छु भन्ने कुराहरू तपाईँले गर्नुपर्दछ। सत्य बोल्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। शनि, राहु, केतु, मंगल, गुरु आदि ग्रह दोषले जीवनका कुन कुन क्षेत्रमा असर पार्दछ, कुन कुन लक्षण देखा पर्दछन्, के कस्ता लोक उपाय उपयोग हुन्छन्, पूजा, मन्त्र, जप, दानका सरल उपायहरू पनि विशेष रूपमा रामायण महाभारतका छोटो उदाहरणहरू पनि म तपाईँलाई गराउँछु। वर्तमान कर्म सुधारले कसरी ग्रह दोष पनि हल्का बनाउने गर्दछ, दैनिक कर्म सुधारका 5 उपाय, दैनिक पाठ पढ्ने, सत्य बोल्ने, दान सेवा मनोवृत्ति गतिर हाम्रो बिहान चाहिँ लाग्नुपर्ने हुने गर्दछ। विशेष गरी चाहिँ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी तपाईँको विशेष रूपमा तपाईँले जुन जानकारीहरू गर्न सक्नुहुन्छ। शनि, राहु, केतु, मंगल आदि ग्रहहरू गुरु दोषका निवारणहरू पनि हामीले गर्न सकिन्छ। सत्य बोल्ने संकल्प हामीले गर्नुपर्दछ। मैले तपाईँलाई बारम्बार भनेको छु, असत्य नबोल्नुहोस्। नियमित मन्त्रहरू पाठ गर्ने, मन्त्र जप गर्ने, जुन मन्त्र तपाईँले आउँछ आफ्नो गायत्री मन्त्रहरू तपाईँले गर्नुहोस्। यसले तपाईँलाई सकारात्मक सोच र म ठिक हुँदैछु भन्ने भावना पनि आउने गर्दछ। विशेष गरी चाहिँ भगवानको स्थान भनेको ईशान कोणमा हुने गर्दछ, त्यहाँ पूजा कोठा राख्नुहोस्। घरको लागि वास्तु दोष समाधान गर्नको लागि घर सफा राख्नुहोस्, धूपबत्तीहरू गर्दै गर्नुहोस् कोठा कोठामा, घरका कोठामा। विशेष गरी चाहिँ तपाईँले चाहिँ भूत वर्तमान र भविष्यको विषयमा

स्थान भनेको ईशान कोणमा हुने गर्दछ, त्यहाँ पूजा कोठा राख्नुहोस् घरको लागि, वास्तुदोष समाधान गर्नको लागि घर सफा राख्नुहोस्, धूपदत्तीहरू गर्दै गर्नुहोस् कोठा कोठामा, घरका कोठामा विशेष गरी चाहिँ तपाईँले चाहिँ भूत वर्तमान र भविष्यको विषय

संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त जाबु, यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या छैन।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका गर्ने मस्तक जरुरी सूचना। झुनु बेला खिम्रिदे गरम औबेरी जेउ बेला सुनो भुनी कटास औचुरी जेउ आउ बेला क वन जङ्गल ल घे लागिने मस्तज सम्भावना चाहिए। आउ ये यिनी प्राकृतिक सम्पदा र संक्षेप्त जस खिम्नादे वातावरण मिले हेला झट्टा असर किने रि मूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामले ल घे लागिने सज जिने किने लापरवाही सुनो चासो खेलगे माटोक को जन धने झेप्पा छेपिका उठाई वन जङ्गल सज मेरा आदिवरी बानी एमएल एमएओ तथा मेला लिउसोकर पोतरालाई पार जगे हटे
3: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई पूजा बाङ्जा र यामादेमे पोल गेने या पिटो चिजर हराइदे वन जङ्गल याले गे भाबा या
2: पिकनिक वनभोज बाटो मे सचाउँछु छिन्नी मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छान्नु गएको बारीको चुरो दिदी ओरे बने कुबार
3: नान्थाङ नाम्रो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनि हुने हाल अनुगमन दिने व्यवस्था चाउसो
2: छामेला खोलेर चाउसी खोलिए हरिदे गरिन्छु अब नजिरे बनाए घेङ्गेल घेजमा लाए औले
3: वन जङ्गल छ जुडिसियो घेङ बारी ल बाली नाली

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको?
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने,

मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम 96.4 MHz र हाम्रो वेबसाइट जलजला प्रेस .com तथा facebook.com/radiojaljalabaट संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रीता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। लघु औषध दुरूपयोग तथा वैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस आज। राष्ट्रपा पदाधिकारीका लागि कड़ा प्रतिस्पर्धा, केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत। शिशिर खनालद्वारा महामन्त्री पदको उम्मेद्वारी फिर्ता, केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी। रोल्पामा मोटरसाइकल दुर्घटना, दुईजना घाइते, रोल्पाका 10 वटै स्थानीय तहले सार्वजनिक गरे बजेट, विकास र समृद्धिको आधार तय गर्ने दावी। रूकुम बस्तीको 8 विस्कुटमा स्वास्थ्य कर्मीको आन्दोलन टुंगियो, 4 बुँदे सहमति पछि काममा फर्कने। दाङको राप्ती गाउँपालिका 4मा दुना टपरी उत्पादन सम्बन्धी सिविकास तालिम सम्पन्न। र भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो। फिफा विश्वकप फुटबल अन्तर्गत नेदरल्याण्ड्स, जापान र स्वीडेन नकआउट चरणमा।
1: बाजे के भयो, किन जालामा हात
2: दुखेको छ त? खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
5: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 वटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुनिचौर रोल्पा, ग्लोबल IME बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं। आज लागु औषध दुरूपयोग तथा वैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस सम्बन्धी प्रसंगबाट। आज लागु औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस रहेको छ। लागु औषधले

0: समाजमा पारिरहेको गम्भीर असरबारे चेतना वृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदैछ। राष्ट्रसंघको महासभाले सन् 1987 डिसेम्बर 7 एक प्रस्ताव पारित गरी हरेक वर्ष जून 26 यो दिवस मनाउन प्रारम्भ भएको हो। लागू औषध दुरूपयोग मुक्त अन्तर्राष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघका अनुसार पछिल्ला दशकमा विश्वभर लागू औषधको प्रयोग र बजारमा उपलब्ध लागू औषधको संख्या निरन्तर बढ़िरहेको छ। कोकिनको उत्पादन बरामद र प्रयोगमा पनि वृद्धि भइरहेको छ भने कम लागतमा उत्पादन गर्न सकिने तथा पत्ता लगाउन कठिन हुने कृत्रिम लागू औषधको अवैध कारोबार भनी कारोबार पनि विस्तार भइरहेको छ। चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको महाधिवेशनमा पदाधिकारीका लागि चुनावी प्रतिस्पर्धा शुरू भएको छ। केन्द्रीय सदस्यहरूको लागि भएको चुनावको प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै पदाधिकारीहरूको लागि चुनावी प्रतिस्पर्धा शुरू भएको हो। रासुपाको विधानमा कुल 19 पदाधिकारी रहने व्यवस्था भए पनि 6 पदका लागि चुनावी प्रतिस्पर्धा भएको हो। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। वरिष्ठ नेतामा बालेन्द्र शाहलाई चयन गर्ने निश्चित रहेको छ। बाँकी रहेका पदमध्ये एक खुल्ला उपसभापति, एक महिला उपसभापति, एक खुल्ला महामन्त्री, 2 खुल्ला सह महामन्त्री र 1 महिला सह महामन्त्री पदका लागि कड़ा प्रतिस्पर्धा हुँदैछ। अरू पदाधिकारीका लागि समावेशी सिद्धान्तका आधारमा पछि मनोनयत गरिने रासोपाले जनाएको छ। उपसभापतिमा डाक्टर सोनिम वागे र विराज भक्त श्रेष्ठ बीच प्रतिस्पर्धा रहेको छ। उम्मेद्वारी यस्तै महिला उपसभापतिमा शोभिता गौतम, इन्दिरा राणा मगर र डाक्टर तोसीमा कार्कीले उम्मेद्वारी दिनुभएको छ। महामन्त्रीका लागि मनिष झा, कविन्द्र बुल्लाकोटी, विपिन आचार्य, रन्जु दर्शना, सागर ढकाल, गणेश प्राजुले लगायतले दावी गर्नुभएको छ। यस्तै सहमहामन्त्रीका लागि हरि ढकाल, पुकार बम, असीम शाह, रीमा विश्वकर्मा, ज्वाला संग्रौला लगायत प्रतिस्पर्धामा रहनु भएको छ। 900 सदस्य केन्द्रीय सदस्यको लागि भएको चुनावको मत परिणाम गैरअति सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार डाक्टर सोनी मुआवले सर्वाधिक 2607 मत ल्याउनु भएको छ। दोस्रोमा शोभिता गौतमले 2594 र तेस्रोमा शिशिर खनालले 2495 मत ल्याउनु भएको छ। पदाधिकारीहरूका लागि आज बिहान 10 मतदान प्रक्रिया सञ्चालन हुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री शिशिर खनाल महामन्त्री पदको प्रतिस्पर्धाबाट पछि हट्नु भएको छ। आज शुक्रबार सामाजिक सञ्जाल मार्फत खनालले पार्टीको महामन्त्री पदमा आफ्नो उम्मेद्वारी फिर्ता लिएको जानकारी गराउनु भएको छ। उहाँले सहमतिको चाहनालाई सम्मान गर्दै पहिलो ऐतिहासिक महाधिवेशनबाट प्राप्त उपलब्धिको संस्थागत विकास र पार्टीलाई थप सशक्त बनाउन आफूले उम्मेद्वारी फिर्ता लिएको बताउनु भएको छ। साथै आफ्नो निर्णयले अन्य आकांक्षी नेताहरूलाई पनि सहमतिको बाटो रोज्न सहज हुने अपेक्षा व्यक्त गर्नुभएको छ। अब मौसम सम्बन्धी जानकारी। राति देशका केही ठाउँमा पानी परेको छ। पूर्वदेखि पश्चिमसम्मकै केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँको तुलनामा गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी परेको छ। कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा पनि पानी परेको छ। आज दिउँसो कोशी प्रदेशको तराई भूभाग तथा मधेस प्रदेशको थोरै ठाउँमा तथा बागमती र गण्डकी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम सम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेश तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशको तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब केही छिन विश्रामपछि रोल्पामा मोटरसाइकल दुर्घटना, दुईजना घाइते। रोल्पाका दशवटै स्थानीय तहले सार्वजनिक गरे बजेट, विकास र समृद्धिको आधार तयार गर्ने दावी लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गोटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि? मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइना भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
3: हर हर को आवाज, गाउँ शहर को आवाज, हरेक मन मुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईको मनको आवाज। रेडियो सजना 96.4 MHz।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पाको माडी गाउँपालिका एक पेदी खोला स्थित घरती गाउँ झिनुवा भित्री सड़क खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। जुगारबाट जलजलातर्फ जाँदै गरेको लुप र 02002 18-84 नम्बरको 220 सीसी क्षमताको मोटरसाइकल अनियन्त्रित भई सड़कबाट करिब 20 मिटर तल खस्दा दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकल चालक त्रिवेणी गाउँपालिका 4 सिम्पानी निवासी 22 वर्षीय विनोद ओली घाइते भएका छन्। उनको टाउको र मुखमा चोट लागेको प्रहरीले जनाएको छ। यस्तै मोटरसाइकलको पछाडि सवार सोही स्थानका 20 वर्षीय धर्मराज घरती मगरको बायाँ हातमा चोट लागेको बताइएको छ। स्थानीयवासीले बिहान इलाका प्रहरी कार्यालय घरती गाउँमा घटनाबारे जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरेको थियो। दुवै घाइतेको अवस्था मध्यम रहेको र उनीहरूलाई उपचारको लागि घरती गाउँ स्थित स्मृति अस्पताल पठाएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। रोल्पा जिल्लाका सबै स्थानीय तहहरूले आगामी आर्थिक वर्ष 2083-84 को लागि बजेट सार्वजनिक गरेका छन्। जिल्लाको एक नगरपालिका र 9 गाउँपालिकाले आफ्नो गाउँसभा तथा नगरसभा मार्फत नीति कार्यक्रम र बजेट पारित गर्दै आगामी वर्ष को विकासको खाका सार्वजनिक गरेका हुन्। स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, खानेपानी, रोजगारी, प्रबन्धन, सामाजिक सुरक्षा तथा सुशासनलाई केन्द्रमा राखेर बजेट विनियोजन गरेका छन्। सार्वजनिक बजेट विवरण अनुसार रोल्पा नगरपालिकाले सबैभन्दा ठूलो 80,25,50,000 रूपियाँको बजेट प्रस्तुत गरेको छ। नगरपालिकाले कृषि उत्पादन वृद्धि, सड़क स्तर उन्नति, खानेपानी विस्तार, शैक्षिक सुधार, स्वास्थ्य सेवा सुदृढीकरण तथा नगरभित्रका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको जनाएको छ। यसै गरी सुनिली स्मृति गाउँपालिकाले 58,57,80,000 रूपियाँको बजेट ल्याएको छ। गाउँपालिकाले कृषि, पशुपालन, पर्यटन विकास, युवा स्वरोजगार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ। परिवर्तन गाउँपालिकाले 52,13,77,000 रूपियाँ तथा त्रिवेणी गाउँपालिकाले 52,44,34,000 रूपियाँको बजेट सार्वजनिक गरेका छन्। यी गाउँपालिकाले उत्पादनमूलक क्षेत्र, कृषि आधुनिकीकरण, स्थानीय सड़क सञ्जाल विस्तार, विपद व्यवस्थापन तथा सामाजिक विकासका कार्यक्रमलाई बजेटको प्रमुख प्राथमिकतामा राखेका छन्। रुटगढ़ी गाउँपालिकाले 51,42,78,000 रूपियाँ तथा लुङ्री गाउँपालिकाले 48,00,000 उत्पादन वृद्धि, खानेपानी, स्वास्थ्य सेवा विस्तार तथा शिक्षाको गुणस्तर सुधारमा विशेष जोड़ दिएका छन्। गंगादेव गाउँपालिकाले 47,44,34,000 रूपियाँ, थबाङ गाउँपालिकाले 43,52,15,000 रूपियाँ तथा सुन सहरी गाउँपालिकाले 41,63,72,000 रूपियाँको बजेट ल्याएका छन्। यी स्थानीय तहहरूले कृषि तथा पशुपालन क्षेत्रको व्यवसायीकरण, सामुदायिक विकास, सामाजिक सुरक्षा, स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेका छन्। यस्तै माडी गाउँपालिकाले 39,24,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै कृषि, पर्यटन, पूर्वाधार विकास, सेवा प्रवाह सुधारमा बजेट केन्द्रित गरेको जनाएको छ। स्थानीय तहहरूले संघीय सरकार, प्रदेश सरकार, आन्तरिक स्रोतबाट प्राप्त हुने आयलाई आधार बनाएर बजेट निर्माण गरेका हुन्। अधिकांश स्थानीय तहले उत्पादन र रोजगार सिर्जनालाई प्राथमिकता दिँदै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने योजनालाई बजेटमा समेटेका छन्। साथै महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा विपन्न समुदाय लक्षित कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। स्थानीय जनप्रतिनिधिहरूले आगामी आर्थिक वर्षको बजेटले विकास निर्माणका कामलाई गति दिने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा नागरिकको जीवन स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। यद्यपि बजेट कार्यान्वयनको प्रभावकारिता, स्रोत व्यवस्थापन र समयमै योजना गर्नु स्थानीय तहका लागि मुख्य चुनौतीका रूपमा रहने देखिएको छ। रोल्पाका 10 स्थानीय तहले बजेट सार्वजनिक गरेसँगै अब आगामी आर्थिक वर्षका विकास योजना कार्यान्वयनको चरणमा प्रवेश गरेका छन्। बजेटमा समेटिएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएमा जिल्लाको समग्र आर्थिक, सामाजिक तथा भौतिक विकासमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ। रूकुम बसुनको 8 बिस्कोट नगरपालिकामा कार्यरत करार स्वास्थ्यकर्मी र नगरपालिका बीच 4 बुधे सहमति भएपछि केही दिनदेखि जारी आन्दोलन टुंगिएको छ। 4 बुधे सहमति भएसँगै आन्दोलन टुंगिएको हो। केही दिन अघि तलब, अतिरिक्त सेवा भत्ता तथा जोखिम भत्ता वृद्धि लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरूले नगरपालिकासँग छलफल गरी सहमति जुटाएपछि सामूहिक राजीनामा फिर्ता लिने र नियमित कामकाजमा फर्कने निर्णय गरेका छन्। हिजो भएको सहमति अनुसार हाल कायम रहेको तलब स्केल यथावत राखिने, कार्यालय समय बाहेक अतिरिक्त समय काम गरे बापत नगर करार तहको तलब अनुसार अतिरिक्त सेवा भत्ता उपलब्ध गराइने, प्रयोगशाला तथा एक्सरे र विभागमा कार्यरत स्वास्थ्य कर्मीको जोखिम भत्ता 20% बढ़ाएर 25% पुर्याइने उल्लेख रहेको छ। यसै गरी नगरपालिकाबाट नियुक्त करार स्वास्थ्य कर्मी तथा अन्य करार कर्मचारी सम्बन्धी कार्यविधि समयानुकूल संशोधन गर्न कार्यदल गठन गरी आवश्यक सिफारिश नगर र कार्यपालिकामा पेश गर्ने सहमति भएको छ। सहमति पत्रमा नगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतम तथा करार स्वास्थ्य कर्मीहरूको तर्फबाट प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। सहमतिसँगै स्वास्थ्य संस्थाहरूमा प्रभावित सेवा पुनर्निर्मित सञ्चालन हुने नगरपालिकाले जनाएको छ। दाङको राप्ती गाउँपालिका वड़ नम्बर 4 पिपरखुटीमा सञ्चालन गरिएको दुना टपरी उत्पादन सम्बन्धी शिविका तालिम हिजो बिहिबार सम्पन्न भएको छ। स्थानीय महिलाहरूलाई रोजगारमुखी सिप प्रदान गरिए आय आर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले राप्ती गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको तालिममा स्वरोजगार महिला समूहका 15 महिलाहरूको सहभागिता रहेको थियो। 5 सञ्चालन भएको तालिममा सहभागीहरूले साल लगायत विभिन्न प्रकारका पातहरूको प्रयोग गरी दुना टपरी निर्माण गर्ने व्यावहारिक सिप हासिल गरेका छन्। साथै उत्पादनको गुणस्तर कायम गर्ने विधि बजारीकरण तथा उद्यमशीलता सम्बन्धी आधारभूत जानकारी समेत प्रदान गरिएको थियो। समापन कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय स्रोत र साधनको उपयोग गर्दै आत्मनिर्भर बन्न स्थापितमूलक तालिम प्रभावकारी हुने बताउनु भएको छ। उहाँले तालिमबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा उतारी आयार्जनसँग जोडिन सहभागीहरूलाई आग्रह गर्नुभएको छ। अध्यक्ष विष्टले गाउँपालिकाले तालिममा सहभागी महिलाहरूलाई दुनाटपरी उत्पादनको लागि आवश्यक मेसिन समेत उपलब्ध गराएको जानकारी दिँदै उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा बोल्दै जुनकिरी यान्त्रीकरण कृषक समूह तथा राप्ती सामूहिक सिंचाई संघका अध्यक्ष हुकुम बहादुर बस्नेतले स्थानीय रूपमा उपलब्ध हुने कच्चा पदार्थको उपयोग गरी उत्पादनमुखी कार्यमा लाग्न सके ग्रामीण अर्थतन्त्र सुदृढ हुने बताउनु भएको छ। वहाँले महिलाहरूले तालिमबाट प्राप्त सिपलाई व्यवसायमा रूपान्तरण गर्न सके परिवारको आर्थिक अवस्था सुधारका साथै वातावरण संरक्षणमा समेत टेवा पुग्ने धारणा राख्नु भएको छ। अब देश बाहिरको समाचार। भेनेजुएलामा 1 मिनटको अन्तरमा गएको 2 शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 188 पुगेको छ भने 1500 भन्दा धेरै मानिस घाइते भएका छन्। अस्ति बेलुका गएको 7.2 र 7.5 म्याग्निच्युडका भूकम्पले राजधानी काराकास सहित ला गोइरा राज्यमा ठूलो क्षति पुगेको हो। राष्ट्रसंघका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म 100 भन्दा बढ़ी भवन पूर्ण रूपमा भत्किएका छन्। उद्धार कर्मीहरू भाग्न शेषमा फँसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्। स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महसुस भएको बताएका छन्। काराकासका एक व्यक्तिले पूरै संसार नै लामो समयसम्म हल्लिरहेको जस्तो महसुस भएको बताउनु भएको बीबीसीले जनाएको छ। घरमा पुगेपछि धेरै नागरिकले खुल्ला ठाउँ र सड़कमा रात बिताउन बाध्य भएका छन्। प्रभावित क्षेत्रमा उद्धार राहत तथा क्षतिको मूल्यांकन कार्य तीव्र पारिएको खबरमा उल्लेख रहेको छ। अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड समूह एफको शीर्ष स्थानमा पुगेको छ। आज बिहान भएको खेलमा नेदरल्याण्डले ट्युनिसियालाई 3-1 गोलले हराएको छ। तेस्रो मिनटमा ट्युनिसियाका एलिस इस्किरीले आत्मघाती गोल गर्दा नेदरल्याण्डले अग्रता लिएको थियो। सातौं मिनटमा ब्रायन बबीको गोलमा नेदरल्याण्ड 2-0 अगाडि पुग्यो। ट्युनिसियाका हाजेम मस्तौरीले गोल फर्काएका थिए। 63 मिनटमा नेदरल्याण्डका जोन पाउल भान्डे गोल गरेपछि नेदरल्याण्ड 3-1 ले विजय भएको थियो। सबै खेलमा पराजित ट्युनिसिया विश्वकपबाट बाहिरिएको छ। आज भएको अर्को खेलमा जापान र स्वीडेनले 1-1 बराबरी खेलेका छन्। जापानका डेजिन मेदाले 55 मिनटमा गोल गरेका थिए भने स्वीडेनका एन्थोनी एलिग नाले 61 मिनटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। हामी समाचार प्रभावको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। आज लागू छ दुरूपयोग तथा अवैध सरपसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस। राजसभा पदाधिकारीहरूका लागि कड़ा प्रतिस्पर्धा। केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत। शिशिर खनालद्वारा महामन्त्री पदको उम्मेद्वारी फिर्ता। केही ठाउँमा वर्षा। मध्य र पूर्वी तराईमा उस्तै गर्मी। रोल्पामा मोटरसाइकल दुर्घटना, 2 घाइते। रोल्पाका 10 स्थानीय तहले सार्वजनिक गरे बजेट विकास र समृद्धिको आधार तयार गर्ने दावी। रूकुम बसुङको 8 विस्फोटमा स्वास्थ्य कर्मीको आन्दोलन डुंगियो। 4 बुधे सहमतिपछि काममा फर्कने। दाङको राप्ती गाउँपालिका 4 दुना टपरी उत्पादन सम्बन्धी शिव विकास तालिम सम्पन्न। र भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो। फिफा विश्वकप फुटबल अन्तर्गत नेदरल्याण्ड, जापान र स्वीडेन नकआउट चरणमा। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 समाचार प्रभात पूरा भएको छ। 9 थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौं। नेपाल सरकार विज्ञापन बोर्ड।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषा तर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
2: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
2: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
2: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
9: फागुनदेखि वैशाखसम्म आग लागि बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ, क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
10: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ, ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
10: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ, ठुटा जथाभावी नफालौं, वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
9: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ, नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15।
2: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: बाजे के भयो, किन जालामा हात
5: दुखेको छ त? खाने दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
6: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
7: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
6: हजुर, हाम्रा सेवाहरू,
8: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
9: नदुखाई दाँत निकाल्ने,
8: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
8: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: एक दुईवटा तथा तलमासीको पुरै दाँत लगाउने,
8: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
9: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-741-318
0: 98-095-14-652।
7: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IME बैंक सँगै जोडिएको घरमा।

0: 我家老婆，我的大媳妇，我的大媳妇，完了，你放一下，啊，我的，你到家了，管他吧，有哪看，你走吧。
1: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
2: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
1: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैन नि सक्दैन अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
3: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु
4: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
5: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
1: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोली दिए धन्यवादै बाबु
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
7: अरूको सम्मान गरौ सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
10: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
9: या बालरोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
10: यदि त्यसो हो भने आउनुहोस् चाँद बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाँदमा
9: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाँझोपनको समस्या यौन अङ्ग चिलाउने गनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाथे घरको मुखको क्यान्सरको जाँच स्तनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
10: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ
11: शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डनिफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरीपना आउने कुष्ठरोग रुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
9: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यापिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
10: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा हार्जोनी तथा नसा रोग विशेषज्ञ
11: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
9: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो इबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम इबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
10: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
9: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
10: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770
9: डाम बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
12: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
13: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब भन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
14: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
15: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
16: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
17: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। झुमु बेला खिमरिदे गरम ओबेरी जेउ बेला सुनो निकटास ओचुरी जेउ आउ बेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना चाहिए। आउ ये जिमे प्राकृतिक सम्पदा र संक्षिप्त ज सक्षम नाभे वातावरण मिले बेला जथा असर केने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाभे भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखार नामले ल भे लागिने सज जिमी किमे लापरवाही सुनो चासो खेल गेमा दुख जिन्दगीको ठयलाई मेलाकी नाते जन धनी खेप्पा छेती ताउजु हो खोकाई वन जङ्गल सर मेरा आयुर्वेदी बानी एमएल एमए सोचा मेला लिउ सोतर पोतरालाई पाँच बजे हटे
18: सलाई लाइटर स्याउला ले सचाउने चिजरालाई जा बाङ्जा र यामा दिने पोल के नै यहाँ सिक्यौ चिजर हराइदिए वन जङ्गल यहाँ के भयो यहाँ
17: पिकनिक वनभोज बाक मे सचाउँछु छिन्ने मेलै चार सो सयदेखि खेनाए वन जङ्गल ओछो छान्नु दैके बारीको चुरो दिदी ओरे बनाइ
18: नाङथाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढाल्ने च अनुगमन दिने व्यवस्था चाउसो गिरिए
17: गेसो छामेला खोलेर चाउसी खोलिए हरिदे करिम गाई गेसो मेके लैजु अब नजिरे बनाए गेङ्गेल गेजो मेके नलाए औलिम लायो के नाइए
18: वन जङ्गल जुडिसियो घेङबारी ल बाली नाली कुचिउला चिउली यात्रा र सताउसो छिने ने चाउसो सैरेकी खेले
17: वन जङ्गल मेलाइ गेमाइए लागि तिमी पाँचजना खरनामदार मिलिदिए भने चारजना नै गेस्ट चाहियो
18: बतास उचुलिजु बेलाको हिजिमकेको टल मेकी सताङ्कीले हेनोखेमा छिन्ने हे चासो गेस
17: मेरो लागि निताई के भने के पछि सुन अरूले भने के गर्छ या
18: के छ छामला पोयाल हे लागि हो कि सर तिमी गेचोका ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका तिमी कार्यालयलाई खबर दिदिए
17: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रोबाङ रोल्पा
1: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
2: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
1: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैन नि सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
3: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
4: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
5: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
1: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
7: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
8: नेपाल सरकार विज्ञापन बोर्ड
19: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
20: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
21: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
20: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
22: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
20: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध, दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
21: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
20: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
22: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
20: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
21: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचोर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
20: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
22: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
20: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
21: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा,
23: सबैजना जुटेर।
24: बाबा, म आज स्कुल जाने मन छैन, आज जानिन नि है।
25: लो, किन नि, के भयो, सन्चो भएन?
24: होइन, यतिकै जाने नि मन लागेन।
25: यतिकै पनि हुन्छ?
24: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
25: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
26: नमस्ते, कति कामले पाल्नु भयो?
25: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
26: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, किन क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
27: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
25: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
27: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
25: के रे, नानी त भर्खर 17 की लागि होइन र?
27: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छ, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
25: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्षमा पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
27: नेपाल सरकार विज्ञापन बोर्ड।

0: সর্বদা চেতনা মনোরঞ্জন কলা ইউ সমুদায় রেডিও চলজেলা চলজেলা চলজেলা
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98 सब्जी खिएर हाट जोड्ने मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रासोपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित, बाँकी पदाधिकारीका लागि मतदान हुँदै।
0: रासोपा महाधिवेशनले संसद बैठक पनि प्रभावित, आज बोलाइएको प्रतिनिधि सभा बैठक समेत स्थगित गर्ने तयारी।
1: लागू पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै महोत्तरीको जलेश्वरबाट 90 किलो गाँजा बरामद।
0: भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या 235 पुग्यो, 1500 भन्दा बढ़ी घाइते, उद्धार कार्य जारी।
1: र स्वीडेनसँग बराबरी खेल्दै जापान विश्वकप फुटबलको नकआउटमा जर्मनी इक्वेडरसँग पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ। पुरूषतर्फ एक उपसभापति पदका लागि विराज भक्त श्रेष्ठले आफ्नो उम्मेद्वारी फिर्ता गरेपछि वाग्ले निर्विरोध हुनुभएको हो। पार्टी विधान अनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र 3 सहमहामन्त्री पदका लागि चुनाव हुने व्यवस्था छ। सभापतिमा रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। अन्य पदाधिकारीमा पनि सहमतिको प्रयास भइरहँदा केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री शिशिर खनाल महामन्त्री पदको प्रतिस्पर्धाबाट पछि हट्नु भएको छ। उहाँले सामाजिक सञ्जाल मार्फत पार्टीको महामन्त्री पदमा आफ्नो उम्मेद्वारी फिर्ता लिएको जानकारी दिनुभएको हो। सहमतिको चाहनालाई सम्मान गर्दै पहिलो ऐतिहासिक महाधिवेशनबाट प्राप्त उपलब्धिको संस्थागत विकास र पार्टीलाई थप सशक्त बनाउन आफूले उम्मेद्वारी फिर्ता लिएको उहाँले उल्लेख गर्नुभएको छ। अन्य पदाधिकारीका आकांक्षीलाई भने सहमतिमा ल्याउन सकस भएको छ। सहमति जुट्न नसकेको अवस्थामा चुनावी प्रक्रिया अगाडि बढ़ाउने तयारी भइरहेको छ। बिहान 4 बजेबाट पदाधिकारी चयनका लागि मतदानको तालिका तोकिए पनि सभापति रवि लामिछानेले रातभर आकांक्षीहरूसँग छलफल गरेर सहमति जुटाउने प्रयास गर्नुभएको थियो। सहमतिको प्रयास जारी रहेको भन्दै निर्वाचन आयोगले मतदानको प्रक्रिया अघि बढ़ाएको थिएन, तर सहमति जुट्ने सम्भावना टर्दै गएपछि पुनः चुनावी प्रक्रिया अघि बढ़ाइने भएको छ। उपसभापति र महामन्त्रीमा आकांक्षी धेरै हुँदा सहमति जुटाउन सकस भएको हो। निर्वाचन आयोगले बिहान 10 बजेपछि निर्वाचन प्रक्रिया अघि बढ़ाउने तयारी भएको जनाएको छ, तर अधिकांश प्रतिनिधिहरू पदाधिकारी चयनका लागि मतदान नगरी घर फर्किएका छन्। रासोपाको महिला उपसभापतिमा सुविता गौतम, इन्दिरा राणा मगर र तोसीमा कार्कीले उम्मेद्वारी दिने घोषणा गरेका छन्। दुईमध्ये एक महामन्त्री मनोनित हुनेछन्। बाँकी रहेको एक पदका लागि आधा दर्जन भन्दा बढ़ी नेताहरूले दावी गरेका छन्, जसमा सुशीर खनाल पसिहटेसँगै कविन्द्र बुर्लाकोटी, विपिन आचार्य, गणेश पराजुली, मनिष शाह, गणेश कार्की, रंजु दर्शना, सागर ढकाल र प्रमोद नेउपाने लगायत दावेदार छन्। सहमहामन्त्रीमा हरि ढकाल, पुकार बम, सुलभ खरेल, ज्वाला संग्रोला, एकेमणि नेउपाने, असीम शाह, रीमा विश्वकर्मा लगायतले दावी गरेका छन्।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका कारण संघीय संसदका दुवै सदनको बैठक पटक पटक प्रभावित भएको छ। प्रतिनिधि सभाको बैठक फेरि प्रभावित बन्न पुगेको छ। पछिल्लो पटक असार 12 गते बसेको बैठक हिजो बस्ने गरी स्थगित गरिएको थियो, तर रासोपाका सांसदहरू महाधिवेशनमा व्यस्त भएकाले आजका लागि सूचना ट्रान्सफर स्थगित गरिएको थियो। सांसदहरू नआउने भएपछि आजको बैठक पनि प्रभावित बन्ने देखिएको छ। संसद सचिवालय स्रोतका अनुसार सांसदहरू र मन्त्रीहरू काठमाडौँ आइपुग्ने समय नभएपछि आगामी सोमबारका लागि बैठक स्थगित गर्ने तयारी गरिएको छ। यस्तै राष्ट्रिय सभाको बैठक पनि प्रभावित भइरहेको छ। सांसदहरू काठमाडौँमै भए पनि मन्त्रीहरूको उपस्थिति नहुँदा हिजो

0: बस्ने भनिएको बैठक सूचना ट्रान्सफर स्थगित गरिएको थियो। अर्को बैठक आज दिउँसो 1:15 बजे बोलाइएको छ। बैठकमा राष्ट्रिय सभा सचिवले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 टेबल गर्ने र सभाका पूर्व सदस्य राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची राखिएको छ।
1: सरकारले सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न समय थप गरेको छ। यसअघि असार 12 गतेभित्र होल्डिङ सेन्टर छाड्न भनेको सरकारले आज एक सूचना जारी गर्दै 7 दिन समय दिएको हो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार अब 19 गतेभित्र सो ठाउँ खाली गर्नुपर्नेछ। सरकारले गत वैशाख 12, 13, 19 र 20 गते काठमाडौँ उपत्यकाभित्रका नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर त्यहाँ बसोबास गरिरहेकाहरूलाई हटाएको थियो। त्यसपछि दशरथ रंगशालामा उनीहरूको विवरण दर्ता गरी विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा रहेकाहरूलाई 25,000 रूपियाँ दिएर विदा गर्ने तयारी छ। 25,000 रूपियाँ पाउनका लागि असार 15 गतेभित्र दशरथ रंगशालामा उपस्थित भई ब्याङ्क खाता नम्बर सहित निवेदन दिन भनिएको छ। तर उनीहरूले भने भूमिको अधिकार दिनुपर्नेमा केही रकम दिएर सरकारले थमथम्याउन खोजेको भन्दै आक्रोश पोखेका छन्। आफूहरूको व्यवस्थापन नभए पुरानै ठाउँमा फर्किने उनीहरूको चेतावनी छ।
0: अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइरहेछ। संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जून 26 का दिन अन्तर्राष्ट्रिय लागू पदार्थ तथा औषध तस्करी विरूद्ध दिवस मनाउने गरिन्छ। विश्व समुदायलाई लागू पदार्थको असर र कारोबारबाट मुक्त गराउनु दिवसको मुख्य उद्देश्य हो। विश्वमै लागू पदार्थ प्रयोग र कारोबार जटिल चुनौतीको रूपमा रहेको छ। लागू पदार्थको तस्करी र संगठित अपराध समुदायहरूसम्म फैलिँदा चुनौती बनिरहेको छ। विश्वव्यापी रूपमा लगभग 31,60,00,000 लागू पदार्थ प्रयोगकर्ताहरू रहेको अनुमान छ। लागू पदार्थको समस्या कठिन अपराध, भ्रष्टाचार, आर्थिक अपराध र आतंकवादसँग गहिरो रूपमा जोड़िएको राष्ट्रसंघको भनाइ छ। नेपालमा लागू औषध प्रयोगकर्ता र अवैध कारोबार दुवैको बढ़दो छ। युवा पुस्तामा लागू औषधको प्रयोग दिनानुदिन बढ़िरहेको तथ्याङ्कहरूले देखाउँछ। प्रयोगकर्ता बढ़ेसँगै कारोबार पनि वृद्धि भएको देखिन्छ। नेपाल प्रहरीले हिजो सार्वजनिक गरेको गत जेठ महिनाको तथ्याङ्कमा देशभरबाट 1,036 जना लागू औषध कारोबारमा संलग्नलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौँ उपत्यकाबाट 169, कोशी प्रदेशबाट 212, मधेस प्रदेशबाट 73, बागमती प्रदेशबाट 137, गण्डकी प्रदेशबाट 46, लुम्बिनी प्रदेशबाट 182, कर्णाली प्रदेशबाट 52, सुदूरपश्चिम प्रदेशबाट 115 तथा लागू औषध नियन्त्रण ब्यूरोले 50 जना पक्राउ गरेको छ। सो अवधिमा प्रहरीले ठूलो मात्रामा अवैध लागू औषध बरामद गरेको छ।
1: महोत्तरीको जलेश्वर नगरपालिका 7 बखरी पुल क्षेत्रबाट 90 किलोग्राम गाँजा फेला परेको छ। जलेश्वर नगरपालिका 7 बखरी पुल क्षेत्रमा नम्बर प्लेट नभएको मोटरसाइकललाई शंका गरी चेक जाँच गर्ने क्रममा मोटरसाइकलमा रहेका 2 वटा सेतो बोराभित्र प्लास्टिकमा प्याक गरिएको करिब 90 किलोग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मोटरसाइकलका चालक भने फरार भएका छन्। बरामद गाँजा र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय मौतरीमा राखी फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्वलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्वलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन दर्को।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। पाँच थरको फालेलुङ गाउँपालिका 2 जिमाहामा गैराती ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अर्का 1 जना घाइते भएका छन्। मृत्यु हुनेमा फिदिम नगरपालिका 3 का 24 वर्षीय राजेश मुखिया छन्। जिल्ला प्रहरीका पाँच थरका अनुसार गैराती करिब 8:30 बजे ME 1/35/56 नम्बरको ट्र्याक्टर अनियन्त्रित भई करिब 500 मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते मुखियाको जिल्ला अस्पताल पाँच थरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा फालेलुङ गाउँपालिका 1 का 40 वर्षीय योगबहादुर ज बेगु घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा दुई शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 235 पुगेको छ। हालसम्म 1500 भन्दा बढ़ी घाइतेको उद्धार गरिएको छ। राजधानी काराकास र नजिकैको तटीय शहर ला गुयारामा भत्किएका भवनहरूको भग्नावशेष कुनीबाट मानिसहरूले सहयोगका लागि याचना गरिरहेको सुनिएको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार हिजो बिहान पहिलो 7.2 म्याग्नेच्यूडको भूकम्प गएको केही सेकेण्डमै 7.5 म्याग्नेच्यूडको दोस्रो भूकम्प गएको थियो। दुवै भूकम्प सतह नजिकै केन्द्रबिन्दु भएकाले ठूलो विनाश भएको हो। मृत्यु हुनेको संख्या अझ बढ़न सक्ने आशंका गरिएको छ। धेरै मानिस घरबार विहीन भएका छन् भने क्षतिग्रस्त र असुरक्षित भवनमा बस्न डराएर धेरैले सड़कमै रात बिताइरहेका छन्। भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष होडे रोड्रिगेजले मृत्यु हुनेको संख्या बढ़ेको जानकारी दिनुभएको छ। यसअघि अन्तरिम राष्ट्रपति जेल्सी रोड्रिगेजले देशभर आपतकाल घोषणा गर्नुभएको थियो। भूकम्पपछि धेरै देशहरूले उद्धार कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अमेरिकाले 15 करोड़ अमेरिकी डलर बराबरको सहायता दिने घोषणा गरेको छ। अमेरिकी सेनाले खोज तथा उद्धार टोलीलाई सहयोग गर्न यातायात जहाज र विमान परिचालन गर्ने जनाएको छ। गृहमन्त्री डियोसदादो काबेलोका अनुसार राजधानी काराकासका धेरै भवनहरूमा पनि क्षति पुगेको छ। ट्रुइलो, याराकुई, काराबोबो, आरागुआ र मिरान्डा राज्यहरू बढ़ी प्रभावित भएका छन्। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार राजधानी बाहिर रहेको माइकेटिया स्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर क्षति पुगेपछि बन्द गरिएको छ।
0: अब खेल समाचार। फिफा विश्वकप फुटबलमा स्वीडेनसँग एक एक गोलको बराबरी खेल्दै जापान नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको डलास स्टेडियममा भएको रोमाञ्चक खेलमा एक अंक जोड्दै जापानले अर्को चरणको यात्रा तय गरेको छ। खेलको 56 मिनटमा दाई जेन माएदाले गोल गर्दै जापानलाई शुरूआती अग्रता दिलाएका थिए। नकआउट चरणको यात्रा सुनिश्चित गर्न यो गोल जापानका लागि निकै महत्वपूर्ण साबित भयो। खेलको 62 मिनटमा स्वीडेनका एन्थोनी एलांगाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि स्वीडेनले जितका लागि निकै प्रयास गरे पनि जापानी डिफेन्सले उसलाई रोकेर राख्यो। पराजित स्वीडेनले पनि 4 अंकका साथ अन्तिम 32 स्थान बनाएको छ। फिफा विश्वकप 2026 समूह एकको आफ्नो अन्तिम खेलमा नेदरल्याण्डसले ट्युनिसियालाई 3-1 गोलले पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। कान्सस सिटी स्टेडियममा भएको यो खेलमा जीत निकाल्दै डच टोलीले विश्वकपमा पहिलो आफ्नो अपराजित यात्रालाई 14 खेल पुर्याएको छ। यस्तै समूह ईको आफ्नो अन्तिम तथा निर्णायक खेलमा इक्वेडरले बलियो टोली जर्मनीमाथि 2-1 रोमाञ्चक जीत दर्ता गरेको छ। यो जीतसँगै इक्वेडर प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। यसअघि नै लगातार 2 खेल जितेर नकआउट चरणमा पुगिसकेको जर्मनी पराजित भए पनि गोल अन्तरका आधारमा समूह विजेता बन्न सफल भयो। अहिले टर्की र अमेरिका तथा अस्ट्रेलिया र पाराग्वेबीच प्रतिस्पर्धा भइरहेको छ।
1: अब मौसम। मनसूनको प्रभाव सीमित रहँदा आज पनि केही प्रदेशमा मध्यमसम्म मात्रै वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका पूर्वी भेगमा मनसूनी वायुको प्रभाव रहेको छ। तर मनसूनी वायु कमजोर रहेकाले कतै ठूलो पानी पर्ने अवस्था छैन। अहिले बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्रका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार हाल देशका हिमाली र पहाड़ी क्षेत्रमा सामान्यतया बदलिरहेको छ भने तराईमा आंशिक बदलिरहेको छ। दिउँसो देशका हिमाली र पहाड़ी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराईका तथा मधेश प्रदेशका केही स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा मुख्यतया मौसम सफा रहने हुँदा तातो हावा चल्ने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तापक्रम बढ़ने सम्भावना कायम रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: रासोपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित, बाँकी पदाधिकारीका लागि मतदान हुँदै।
1: रासोपा महाधिवेशनले संसद बैठक पनि प्रभावित, आज बोलाइएको बैठक समेत स्थगित गर्ने तयारी।
0: लागू पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै महोत्तरीको जलेश्वरबाट 90 किलो गाँजा बरामद।
1: भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या 235 पुग्यो, 1500 भन्दा बढ़ी घाइते, उद्धार कार्य जारी।
0: र स्वीडेनसँग बराबरी खेल्दै जापान विश्वकप फुटबलको नकआउटमा जर्मनी इक्वेडरसँग पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौ, नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar।
5: र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
7: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
8: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहेँलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोप हो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10-12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
7: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
8: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
7: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
2: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
1: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौ कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
2: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
1: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
3: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील:
7: बिना अनुमति वन जंगल प्रवेश नगरौ, वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ, वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं,
8: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं, प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं, वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं,
9: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं, वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं, वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
8: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वन भित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
7: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउँ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
8: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
7: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
10: नमस्ते डाक्टर सर।
11: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कम्मलबाट जोगाउनु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

रोल्पा बाफै आमा बुबा दाजुभाइ दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कार्यालय।

0: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
1: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नआथिन यसो त जसले पनि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन
5: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात् अक्सिजन संकटमा छ त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ
6: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्
7: पानीका मुहानहरू सुक्दैछन् खाने पानीको हाहाकार हुँदैछ खेतहरू बगर बन्दैछन्
6: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ
6: के यस विपत्तिको कुनै समाधान छैन त
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास
6: खाली जमिनमा बिरुवा रोपौ रोपेका बिरुवा हुर्काउ वन जंगलको संरक्षण गरौ
7: आफू बाँचौ र अरूलाई पनि बचौ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
8: बच्चाको भविष्य हाम्रो हातमा छ
9: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो
10: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्षभित्रमा 1000 दिनमा नै हुन्छ यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवनभर नै रहन्छ
9: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान स्याहार र हेरचाह ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ
10: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना
9: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन् जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ
10: शरीरलाई हुर्कन बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ
9: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र जरुरी हुन्छ खानाको साथ साथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ
10: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू 1 अन्न तथा कन्दमूलहरू गेडागुडी तथा दालहरू सागपात तथा फलफूल पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध अण्डा माछा र मासु समेटिने गरी खानुपर्छ
9: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ
10: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
11: हेलो
12: हजुर हेलो
11: म हजुरको बैङ्कबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
12: हुन्छ हुन्छ पाउँछ है। ए ए नानी छोरी
13: हजुर
12: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल।
13: हेलो भन्नुहोस् त।
11: हेलो हजुर
13: हजुर
11: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु।
13: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले। मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
12: ए नानी के भने रहेछ के भयो
13: विश्वास। ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
12: ल ल ल म किन दिन्थे।
14: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
15: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
14: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराऊ।
15: अनलाइन ठगी बारे सचेत बनाऊ। यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
17: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
18: होइन ए दिदी बहिनीहरू के गन्थन गन्थन गरिरहनु भएको हो? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्वीन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
17: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
18: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको कि छैन तपाईँहरूले? हो त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त त्यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
17: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
18: थप जानकारीका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9847851234। राम्रो छाला आत्मविश्वासको प्रतीक हो। त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि सधैँका लागि।

0: तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ठुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, पी बग्ने, मलद्वार च्याचिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चौकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
0: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ।
1: सम्पर्क मोबाइल 98571 2105,
0: 98479802,
1: 98095682605
0: र 98103940।
2: सुनौला हजार दिनका आमालाई के हो
3: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ।
4: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
3: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप 2 पटक खाना खानु पर्दछ।
4: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
3: गर्भवती भएको 3 महिना पूरा भएपछि 1 मात्राको झुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
4: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
3: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
9: होइन, के भाछ र तपाईँलाई
8: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
9: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने?
10: अरे काका, यसको लागि त घोडाले दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
11: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छापसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
12: द्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
9: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
9: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र।
13: मामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
14: हो र, होइन होला त्यस्तो त।
9: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
14: केही होइन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000-1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
14: हुन्छ।
15: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सराका लागि टाढा भए।
18: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
16: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
19: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
16: मानव बेचबिखन अपराध हो, यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
15: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बजे।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: सोनिम वागले निर्विरोध हुनुभएको छ। पुरूषतर्फ 1 उपसभापति पदका लागि विराज भक्त श्रेष्ठले आफ्नो उम्मेद्वारी फिर्ता गरेपछि वागले निर्विरोध हुनुभएको हो। पार्टी विधान अनुसार 1 सभापति, 2 उपसभापति, 1 महामन्त्री र 3 सहमहामन्त्री पदका लागि चुनाव हुने व्यवस्था छ। सभापतिमा रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। अन्य पदाधिकारीमा पनि सहमतिको प्रयास भइरहँदा केन्द्रीय सदस्य तथा सोनिम वागले निर्विरोध हुनुभएको छ। पुरूषतर्फ 1 उपसभापति पदका लागि विराज भक्त श्रेष्ठले आफ्नो उम्मेद्वारी

0: प्राथमिकता लिएको जानकारी दिनुभएको छ। सहमतिको चाहनालाई सम्मान गर्दै पहिलो ऐतिहासिक महाधिवेशनबाट प्राप्त उपलब्धिको संस्थागत विकास र पार्टीलाई थप सशक्त बनाउन आफूले उम्मेद्वारी फिर्ता लिएको उल्लेख गर्नुभएको छ। अन्य पदाधिकारीको आकांक्षालाई भने सहमतिमा ल्याउन सकस परेको छ। सभापति रवि लामिछाने हिजो रातभर आकांक्षीहरूसँग जुड्दा पनि सहमति बन्न सकेन। बिहान 4 बजेबाट पदाधिकारी चयनका लागि मतदानको तालिका तोकिए पनि सभापति लामिछाने रातभर आकांक्षीसँग छलफल गरी सहमति जुटाउने प्रयास गर्नुभएको थियो। उपसभापति र महामन्त्रीमा आकांक्षी धेरै हुँदा सहमति जुटाउन सकस परेको छ। निर्वाचन आयोगले बिहान 10 बजेपछि निर्वाचन प्रक्रिया अगाडि बढ़ाउने तयारी गरेको छ। केही बेरपछि प्रक्रिया शुरू हुनेछ। अधिकांश प्रतिनिधिहरू पदाधिकारी चयनका लागि मतदान नगरी घर फर्किएका छन्। राष्ट्रपाको महिला उपसभापतिमा सुविता गौतम, इन्दिरा राणा मगर र तोसीमा कार्कीले उम्मेद्वारी घोषणा गरेका छन्। दुईमध्ये एक महामन्त्री मनोनित हुनेछन्। बाँकी रहेको एक पदका लागि आधा दर्जनभन्दा बढ़ी नेताहरूले दावी गरेका छन्, जसमा शिशिर खनाल पछि हटेसँगै रविन्द्र गुर्लाकोटी, विपिन आचार्य, गणेश पराजुली, मनिष झा, गणेश कार्की, रंजू दर्शना, सागर ढकाल र प्रमोद न्यौपाने लगायत दावेदार छन्। सहमहामन्त्रीमा हरि ढकाल, पुकार बम, सुलभ खरेल, ज्वाला संग्रौला, यज्ञमणि न्यौपाने, असीम सार, रिमा विश्वकर्मा लगायतले दावी गरेका छन्। राष्ट्रपाको महाधिवेशनका कारण संघीय संसदका बैठकहरू निरन्तर प्रभावित भएका छन्। अधिकांश सांसदहरू महाधिवेशनमा व्यस्त हुँदा प्रतिनिधि सभाको बैठक फेरि प्रभावित हुने देखिएको छ। पछिल्लो पटक असार 12 गते बसेको बैठक हिजो बस्ने गरी स्थगित गरिएको थियो, तर राष्ट्रपाका सांसद महाधिवेशनमा व्यस्त भएकाले आजका लागि सूचना राजतांश गरी स्थगित भएको थियो। सांसदहरू नआउने भएपछि आजको बैठक पनि स्थगित गर्ने तयारी गरिएको संसद सचिवालय स्रोतले बताएको छ। हिजो सूचना टाँसेर स्थगित गरिएको राष्ट्रिय सभाको बैठक आजलाई बोलाइएको छ। आज दिउँसो सभा 1 बजे बस्ने तय भएको बैठकमा राष्ट्रिय सभा सचिवले प्रतिनिधि सभाबाट सन्देश प्राप्त विनियोजन विधेयक 2083 टेबल गर्ने र सभाका पूर्व सदस्य राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव पारित गर्ने मात्र कार्यसूची राखिएको छ। सांसदहरू काठमाडौँमै भए पनि मन्त्रीहरू उपस्थित हुन नसक्दा राष्ट्रिय सभाको बैठक पनि प्रभावित भइरहेको छ। सरकारले सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न समय थप गरेको छ। यसअघि असार 12 गते आजभित्र होल्डिङ सेन्टर छाड्न भनेको सरकारले आज एक सूचना जारी गर्दै 7 दिन समय थप गरेको हो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार अब 19 गतेभित्र सो ठाउँ खाली गर्नुपर्नेछ। सरकारले गत वैशाख 12, 13, 19 र 20 गते काठमाडौँ उपत्यकाभित्रका नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर त्यहाँ बसोबास गरिरहेकाहरूलाई हटाएको थियो। त्यसपछि दशरथ रंगशालामा उनीहरूको विवरण दर्ता गरी विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा रहेकाहरूलाई 25,000 रूपियाँ दिएर विदा गर्ने तयारी छ। 25,000 रूपियाँ पाउनका लागि असार 15 गतेभित्र दशरथ रंगशालामा उपस्थित भई बैंक खाता नम्बर सहित निवेदन दिन भनिएको छ। तर उनीहरूले भने भूमिको अधिकार दिनुपर्नेमा केही रकम दिएर सरकारले थमथम्याउन खोजेको भन्दै आक्रोश बोकेका छन्। आफूहरूको व्यवस्थापन नभए पुरानै ठाउँमा फर्कने उनीहरूको चेतावनी छ। र काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको बर्खायाम प्रारम्भसँगै डेंगी नियन्त्रणका लागि तालिम प्राप्त 1650 जना जनशक्ति परिचालन गर्ने भएको छ। स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्य कर्मीहरूलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनादेखि नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै ओडामा लार्भा खोज र नष्ट गर कार्यक्रम संचालनको रणनीति तयार पारिएको छ। यो क्षमता विकासपछि केन्द्रका इन्चार्ज र स्वास्थ्य कर्मीले वडामा 50 जनालाई तालिम प्रदान गर्नेछन्। महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब, टोल सुधार समिति, आमा समूह लगायतका संघ संस्थाका प्रतिनिधिहरूलाई तालिमको लक्षित समूहमा राखिएको छ। यो तालिमपछि प्राप्त जनशक्तिलाई वडाका विभिन्न स्थान छुट्याएर डेंगी सार्ने, लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान चल्नेछ। डेंगी संक्रमण दरमा कमी ल्याउने, डेंगीका कारण हुने मृत्यु दर घटाउने, डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय लक्ष्य राखिएको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु, नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
2: Coming up next.
3: कार्यक्रम सुशेली।
4: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म, हाकपारे र तालमदेखि देउडा र टप्पासम्म, कार्यक्रम सुशेली। लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम,
5: कार्यक्रम सुशेली।
4: बिहान 10 बजेको समाचार पछि 11 बजेसम्म,
5: कार्यक्रम सुशेली।

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: के तर हो खास त्यहाँ?
0: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
1: वाउ, कहाँ छ र यो?
0: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.
3: 21 शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समय सम्म कड़ा औषधि को सेवन ले पेट र मेदौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हार जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
0: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
0: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन छ नि। हेर त,
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
8: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म, हाकपारे र तालमदेखि देउडा र टप्पासम्म, कार्यक्रम सुसेली
0: सुसेली,
9: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम,
0: कार्यक्रम सुसेली
9: बिहान 10 बजेको समाचार पछि 11 बजेसम्म,
0: कार्यक्रम सुसेली सुसेली सुसेली। ओहो ला,
10: हेर त रगतै रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
10: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन छ नि हेर त। अब
10: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रेडियो थाहा संसार 99.4 एकताको आवाज, समानताको आवाज, निष्पक्ष प्रक्रियाको अभ्यास।
1: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
2: कार्यक्रम सुशेरी।
1: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म, हतारे र पालमदेखि देउरा र चप्पासम्म,
3: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
1: कार्यक्रम सुशेली।

हेर्दामा राम्रो नेपाल हाम्रो, क्या राम्रो प्रकृति, मिलेका जाति, अनेकौं भाषा, भव्य छ संस्कृति, धरती भरि जहाँसुकै जाउँ नेपालै बोल्छ यसैको छ कृति, धरती भरि जहाँसुकै जाउँ नेपालै बोल्छ यसैको छ कृति। नमस्कार, यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम सुशेलीमा। सुशेली लिएर आइपुगे म ओम भण्डारी, नेपाली लोकगीत, लोक साहित्य अनि लोक संस्कृतिको संगम सुशेली बिहान यसै बेला प्रसारण हुन्छ। हामी रेडियो थाहा संचारको काठमाडौँ स्टुडियोबाट बोलिरहेछौ। कार्यक्रम सुशेली काठमाडौँमा रेडियो थाहा संचार सँगै रूकुम पश्चिममा रेडियो सानो भेरी र आफ्नो एफएम, रूकुम पूर्वमा रेडियो पूर्वी रूकुम, सल्यानमा रेडियो शारदा, सुर्खेतमा प्रदेश एफएम, अर्घाखाँचीमा रेडियो अर्घाखाँची र सन्धि खर्क, रूपन्देहीमा रेडियो तिलुतमा, दाङमा तुलसीपुर, उदयपुरमा बेलुका एफएम, सिन्धुलीमा रेडियो विजय किल्ला र मरिन, मुगुमा रेडियो मुगु सँगै सौर्योदय, रोल्पामा रेडियो जलजला र माडी आवाज, अनि बैतडीमा निङ्गला सही, बझाङमा रेडियो सेती थलरा र जनमुखीबाट सँगै प्रसारणमा छ। कार्यक्रमलाई तपाईँले थाहा संचारको नेटवर्कमा आबद्ध तपाईँको घर नजिकको रेडियो स्टेशनबाट अनि अनलाइनमा थाहा संचार .com, थाहा खबर .com सुन्दै गर्नुभएको रेडियोको अनलाइन प्रसारण नेपाली पात्र र हाम्रो पात्रमा पनि सुन्न र सुनाउन सक्नुहुन्छ। घर देश परदेश, हतार फुर्सद, गाउँ शहर जहाँ हुनुहुन्छ हामी त्यहीँ सुशेली बोकेर आइपुगेका छौं। यो तपाईँको नितान्त आफ्नो कार्यक्रम हो, जसमा एकछिन हाँस्न सक्नुहुन्छ, नाच्न सक्नुहुन्छ अनि आपसमा पिरेती साँच्न पनि सक्नुहुन्छ। आज हामी सुशेलीमा कुराकानी गर्न, भरावली गर्न सुशेली फोनै लिएर आइपुगेका छौं। तपाईँ पनि कार्यक्रममा सहज सहभागी हुन सक्नुहुन्छ, अनुकूल सभ्याउनुहुन्छ, टेलिफोनको पहुँच छ। सुशेलीलाई भन्न मन लागेको, सुनाउन मन लागेका गीत छन्, कुरा छन् भने हामीलाई हाम्रो स्टुडियोको नम्बर 01-5370-279 काठमाडौँका साथीले अनि 01-5368-03 काठमाडौँ उपत्यका बाहिर हुने साथीले टेलिफोन गर्नुहोला। तपाईँको फोन आउँदै गर्दा, तपाईँको आगमन हुँदै गर्दा कार्यक्रमको प्रारम्भ गीतैबाट गर्छौं। कार्यक्रम सुशेलीको आजको पहिलो कोसेली यहाँलाई छ। घिन्ताङमा घिन्ताङ मादल बज्यो कोशी किनारैमा, कान्छा भाइको भाग्य छैन माझा निदारैमा, बजाइरहन्छौ अरुण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्रका कलाकारहरूको यो समस्वर, त्यो पनि नौमती पञ्चेबाजा सहनाईको यो रसिलो धुनसँगै।

0: काली खोला बाढी आयो बर्खा मासको भेलले रौती हाँसु पार्यो मलाई पिरतीको खेलले खै काली खोलामा बर्खामा बाढी आउँछ आउँदैन अचेल त अहिले चाहिँ नेपालका धेरै ठाउँमा खडेरीले व्याप्त छ गीतले त्यो प्रकृति त्यो जीवनका हरेक पाइला प्रति पाइलालाई प्रस्तुत गर्दछ अझ यस्ता बिरहनी सुरिला भाकाहरूले त मान्छेको मनलाई यति आनन्दित मात्रै तुल्याउँदैन खुसीले कहिलेकाहीँ दुःखले पीड़ाले सम्झनाले आँखाको डिल पनि भत्काउँछ हामीले सुनायौं नवीन खड्का कमल खत्री बिल रसिल र साथीहरूको स्वरमा अरूण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्रको यो गीत यिन्ताङ यिन्ताङ माजल बज्यो कोशी किनारैमा कान्छा भाइको भाग्य छैन माजा निधारैमा कार्यक्रम सुशेलीमा तपाईँको सहभागिता आज हामी अपेक्षा राख्छौ 01-5370-279 काठमाडौँबाट र उपत्यका काठमाडौँ बाहिर हुनुहुन्छ 01-5370-803 मा टेलिफोन लगाउनुहोला सुशेली फोनिङमा मन खोलेर कुरा गर्नुहुन्छ मेरो आजको पहिलो सहभागी हेलो जादौ नमस्कार
1: सुप्रभात
0: म कुरेर बसेको छु त नआई हुन्छ
1: सम्पर्कमा आइयो है
0: हजुर
1: अब सबैभन्दा पहिला यहाँलाई हार्दिक धन्यवाद किनभने कहिलेकाहीँ मन कता कता पुग्या हुन्छ पहिलो फेजमै हजुरले चाहिँ एक किसिमको चाहिँ यो मनै रसिलो पार्ने एउटा गीत चाहिँ सुनाइदिनु भयो अब यो लोकगीत भनेर चाहिँ कस्तो रहेछ भने हुन्छ म धेरै कुरा चाहिँ जान्दिनँ लोकभरि चाहिँ टुलेर शब्द शब्द सङ्कलन डाँडा काँडा हिम चुली नदी नाला खोल्सा खाल्ची वन जङ्गल सबै चाहिँ डुलेर ती शब्दहरूलाई ती सम्पदाहरूलाई चाहिँ सङ्कलन गरेको गीतलाई चाहिँ लोकगीत भनिन्छ कि जाने जस्तो लाग्यो होइन अब अहिलेका गीतहरू सुन्दा कतिपय सुन्दाखेरि परिवार बसेर सँग बसेर सुन्दाखेरि पनि लाजै लाग्ने रेडियो बन्द गर्नुपर्ने खालको गीतहरू पनि सुन्न सकेसम्म त्यस्तो गीतहरू चाहिँ नआउन् अहिलेको चाहिँ यो गीतको चाहिँ स्रष्टा सर्जक अनि सङ्गीतकारहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु र अब चाहिँ एक घन्टा चाहिँ भातै खानु नपर्ने खालको गीत सुनाइदिनु होला हार्दिक धन्यवाद
0: अरू पनि छन् हामीले छानी ल्याएका कति भ्याउँछौँ हामी सुनाउँदै जानेछौँ तपाईँ जस्ता हाम्रा समादरणीय साथीहरूलाई हामी यसरी सम्झिरहेका छौँ यसरी सम्झिरहेका छौँ एक दिन त सबैजना सरसरी भेटेर भलिभा ती गाउन पाए नाच्न पाए आपसमा यो अनमोल पिरती साँच्न पाए कस्तो पो हुन्थ्यो भन्ने लाग्छ कल्पनामा छँदैछ कोही दिन पुरा भइजाला अब खिलप्रसादजी आजलाई एक चरण त गीत सुनाएर अनि गएँ है रेडियो सुन्दै गर्छु मिठा गीत बजाऊ भन्नुहोला म त्यसै गर्छु
1: सबै त आउँदैन अनि मन परेको गीत छ एउटा
0: ला

0: धेरै धेरै धन्यवाद खिल प्रसाद जी, निकै पुरानो रेकर्डको गीत सुनाइदिनु भयो, नारायण गोपाल र ज्ञानु राणा, स्वर सम्राट ज्ञानु राणाको स्वरमा यो गीत छ, यहाँले सुन्न सक्नुहुन्छ, सायद यो अहिलेको डिजिटल प्लेटफर्ममा पनि हुन सक्छ, जनकवि केशरी धरनाथ थापाको संकलनमा आजका हाम्रा साथी खेलप्रसाद तिमल सिन्हाले मिठो गरी गाइदिनु भयो। कार्यक्रमका अर्का मेरा प्रिय साथी, हेलो
1: हेलो, नमस्कार,
0: नमस्ते, नमस्कार, सुस्वागतम,
1: हजुरलाई पनि धन्यवाद, संगीतिक अभिवादन, नमस्कार, हाम्रो टेक्निसियन सर लगायत हजुरलाई इन्टायर टिमलाई एकदमै मैले यो शुभ आज शुक्रबारे बसाइमा नमस्कार तपाईँ हजुरहरूको दिन शुभ र शुभ तारिक शुभ दिन भन्न चाहन्छु।
0: अब दीपिकाजी कुरो के रहेछ भने मेरो एकजना काका हुनुहुन्थ्यो सधैँ केही नबुगी नआउने, अनि एकजना दिदी हुनुहुन्थ्यो आउँदा जहिले पनि केही लिएरै आउने र सधैँ उहाँ आएपछि मैले उहाँको पोल्टो खोतल्थेँ, र कुनै दिन केही गरी त्यो चिज छुट्यो भने मलाई भन्दा नमिठो उहाँहरूलाई लाग्थ्यो। कार्यक्रमको कुनै श्रृङ्खलामा तपाईँ आउनु भएन भने हामी बिरसिलो हुनेछौँ।
1: एकदमै एकदमै हजुरलाई धन्यवाद, यो यस्तो एउटा साथ होइन अवरत र अवरत सायद धेरै वर्ष भइसक्यो होला हामी लामो यात्राबाट यात्रा गर्दैछौँ। आज तिनचुले बौद्धदेखि आउँदै गर्दा आज माइतीघरसम्म हामीले यात्रै गरिरहेका छौँ। यति धेरै वर्ष बित्यो तर हाम्रो छुट भएको छैन, हामीले भेटेर बातचित नगरेर के हो र हाम्रो सम्झना हाम्रो लोकसङ्गीतले हामीलाई जोडिदिन्छ। लोकसङ्गीत यस्तो पुल हो जस्तो सुकै सफा समुद्रलाई पनि त्यसलाई काटेर दुईतिर टक्क जोड्न सक्ने शक्ति यो लोकगीत सङ्गीतमा छ। त्यसमा एउटा रेडियोको एउटा टावरले संसारभरि ब्रडकास्टिङ गरेको छ, त्यसमा सबै कुरा बुटा भर्ने हजुर हुनुहुन्छ, हजुरसँग साथ दिने हाम्रो टेक्निसियन सर हुनुहुन्छ र त हामी सँगै छौँ नि होइन र सर।
0: यो प्रेमिल कुरा सम्झाइदिनु भयो, धेरै धेरै धन्यवाद छ, हामी यसै गरी यहाँहरूसँग सदा उपस्थित हुने कोसिस गरिरहन्छौँ, हरदमको प्रयास छ। अनि आजलाई चाहिँ दीपिकाजीले अब सबभन्दा बढी तपाईँसँग गीत अझ तपाईँले त धारावाहिक यो हुबहु यो चाहिँ आफ्ना सृजनाहरू सुनाउनुहुन्छ त्यो पनि नलेखिकन मुखारवृन्दबाट जस्ताको तस्तै के छ सुनाउनुहोस् हामी चाहिँ सुनिरहनेछौँ।
1: हुन्छ, हजुरको दिदी बहिनी जस्तै हजुरको काका जस्तै मैले पनि यो समयमा यो मानो खाएर मुरियो उब्जाउने बेलामा थोरै कोसी लिएर आएको छु। यति बेला चुत्रो पाक्ने बेला भएको छ होइन, के आरो पाक्ने बेला भएको छ, त्यो खाना नपाए पनि शून्य मात्रै कोसी लिएर आएको छु भन्न चाहे त मैले।

लक्षले सुन्न गीत सङ्गीतलाई माया गर्न मानिवे झारेको गाउँघरको मेला भइसक्यो नि अबेला भइसक्यो नि अबेला मानिवे झारेको

0: दोदाली सलाई आफै खान्न पर्ने आफै खान्न पर्ने छैन बाउसे नपारा आलुको अचार तरकारी नि ल्याउँछन् तरकारी नि ल्याउँछन् आमा खाजा बोकेर खेताको अलि खाला बसी बसी खाला बसी बसी आमा खाजा बोकेर
1: धेरै धन्यवाद दिपिका थापालाई कुलेश्वर काठमाडौँबाट असारे गीत सुनाउनु भयो, जसलाई रोपाई गीत अथवा आज घाँसे गीत पनि भन्छौ हामी। कतिपय स्थानमा रसिया पनि भन्ने चलन छ। यो काठ क्षेत्रमा यस्ता गीतको खुबै प्रयोग छ। हुन त असारे गीत पूर्व पश्चिम सबैतिर छ, त्यहाँ लयले त्यसका चाहिँ छन्दहरूले केही फरक सुनिन्छ। कार्यक्रमका मेरा अर्का साथी लयो

0: हजुरलाई दर्शन नमस्ते नमस्कार लाचो फ्यापुल्ला सबै है
1: नमस्कार सुस्वागतम तपाईँ आउनु भएपछि त बिछट्टै रमाइलो लाग्छ कि तर धेरै बेल भयो भेट नभएको
0: हजुर हजुर अब बिस्तारै बिस्तारै हुन्छ नि है अब किनभने अन्य साथीहरूलाई पनि यसो पालो दिनु पऱ्यो कति आफू प्या प्या प्या प्या मात्र गर्नु त्यही भएर पनि भनौँ न है
1: अब परिचय सुनाइदिनुहोस्
0: परिचय चाहिँ म जाजरकोटको भेरी नगरपालिका 11 जगतीपुरबाट निमराज विश्वकर्मा
1: तपाईँको नाममा सधैँ साथीहरू झुकिनुहुन्छ निम कि निन
0: निम निम निम
1: निमराज
0: नै निम निम निमको पात चाहिँ निमको
1: पात निमराज
0: हजुर
1: हो सधैँ झुकिन्छ तर आखिर सबै नाम राम्रा छन् निम पनि होइन मिन पनि अब निनै राखे पनि राम्रो हो त्यसको अर्थपूर्ण छ अनि आराम हुनुहुन्छ निन्दाजी
0: हजुर हजुर आराम सुन्नुहोस् रेडियो थाहा छ काठमाडौँमा के चाहिँ के भइरहेको छ यता जाजरकोटतिर घाम छ निकै परिरहेको छ त्यस्तै छ
1: काठमाडौँ ठिकठाक छ अब यहाँ बनाएका फराक बाटाका छेउछाउमा लगाइएको असारे फुलहरू ढकमक्क फुलेको देखिन्छ खोइ कुनि मान्छे के गर्छन् तर सडकमा एकदम हतार हतार भ्याइ नभ्याइ गरेर मान्छे दौडिया देखिन्छ है तर मनमा पिर छ कि नै अब हाँसेकै खाएकै देखिन्छ सहर त यस्तै छ निम्दाजी अब रसिलो भन्ने कि बिरसिलो भन्ने बरु तपाईँको गाउँघरमा के छ
0: हाम्रो गाउँघरतिर तपाईँको निकै अब गर्मी छ पानी पनि परेको छैन अनि जाजरकोटमा चाहिँ एकदमै गर्मी भएको छ त्यही भएर पनि एकदमै गाह्रो छ अनि अब अहिले चाहिँ गर्मी परिरहेको छ अनि निकै गर्मी छ यतातिर चाहिँ
1: जगतीपुर बेसी हो
0: हजुर हजुर बेसी धेरै लेट पनि होइन धेरै बेसी पनि होइन ठिकै हो तर अलिक बेसी नै हो
1: त्यसो भए त हिजो आज आरू पाक्यो होला
0: हजुर हजुर एकदमै पनि सबै पाकिरहेको छ
1: ल सम्झिनु होला सम्झिनु भयो भने हामीले खाए जस्तै हुन्छ अनि अघि तपाईँको कला सुनाउनु भयो यहाँ त अब यो विभिन्न चिज वस्तु जनावरहरूको आवाज निकाल्दा नि पोख्त हुनुहुन्छ छुट्टिने बेला के सुनाएर हामीलाई हुर्क पारेर खुसी बनाउनुहुन्छ
0: ल ल म चाहिँ अब हुन त नेपाल एउटा बहुजातिक बहुभाषिक होइन बहुसांस्कृतिक विभिन्न देश हो अब यहाँ सबै पाइन्छन् होइन तर अब हामी चाहिँ मध्यपश्चिमको भए पनि पूर्वेली गीत पनि मलाई असाध्यै मनपर्छ त्यसैले म चाहिँ अब असारको महिना पनि छ उताबाट असारको एकदमै महिना अब यो चाहिँ रोप्ने मेलो हो त्यही भएर जाने पनि नजाने पनि एउटा छोटो एउटा पूर्वेली गीत
1: सुनाउने
0: छुपुमा छुपु खेतैमा रोपाउ धानाको भ्यु छाँद धानाको भ्यु छाँदै मिठै राखौँला राम्रै राला माइतीको झ्यौ छाँदै माइतीको झ्यौ छाँदै छुपुमा छुपु खेतैमा रोपाउ धानाको भ्यु छाँदै धानाको भ्यु छाँदै मिठै राखौँला राम्रै र लाउला चिनीको जो छाँदै चिनीको

क्षेत्र हैरो पाउँ असारको महिनामा मिनी राजुली क्षेत्र हैरो पाउँ असारको महिनामा छुपुमा छुपु के समारोप नानाको बिउ छाँदै नानाको बिउ छाँदै मिठै राखौँला रमेर

0: हजुर यति नै हजुर
1: होइन हुन्छ सकियो पो गीत
0: हजुर हजुर गीत सकियो
1: अब एकचोटि कुखुराको भाले कुकुरी कहाँ गएर बिदाउनुहोस्
0: ल ल पाउनुहोस् है अलि
1: क्या बात हार्दिक धन्यवाद निमराज विश्वकर्मा जाजरकोट जगातीपुरबाट गीत उस्तै गाउनुभयो अनि विभिन्न प्राकृतिक आवाज निकाल पनि माहिर हुनुहुन्छ हामी हरेक मान्छे विभिन्न कलाले युक्त छौं यस्ता कला सिर्जनाकर्मीहरूको हरेक क्षेत्र हरेक तहमा जहाँ हुनुहुन्छ हामीले यथोचित सम्मान संरक्षण र उहाँहरूका कला प्रस्तुत हुने अवसर जुटाउ कार्यक्रमका अर्का मित्र हेलो हजुर नमस्ते नमस्ते नमस्कार सुस्वागतम खातुल्ला हेलो
2: हेलो
1: नमस्कार हजुर
2: नमस्ते अंकर नमस्ते
1: उता सुन्ने नपो क्या हो हेलो हजुर नमस्कार
2: नमस्ते
1: सुस्वागतम
2: स्वागतम सर स्वागतम
1: सर हौ
2: मेरा आज आएन सर
1: आएको छ त हौ
2: दालकुमार लामा बोल्दैछु
1: हालमुङ्गा कहाँदेखि अहिले ढुङ्गा कहाँ पो हो हेलो हेलो साथीले हाम्रो कुरा सुन्न सक्नु भएन हामीले उहाँको कुरा सुनिरहेका थियौँ बालकुमार लामा हुनुहुन्थ्यो यो कहिलेकाहीँ संवादमा यो प्रविधिले यस्तै गर्ने गर्छ हामी त भेटघाटमा उही चौतारी नै भेटे झै लाग्छ उही खेतबारीको मेला जाँदा बाटो हिँडे झै लाग्छ सँग साथी सँग सहेली सँगै सँगै जस्तो लाग्छ र कहिले कहिले त मन खोलेर कुरा गर्छौ मन जितेर कुरा गर्छौ कहिले नरिसाउनु होला यहाँको यही शिर स्वभाव छ यही हार्दिकता छ यही सभ्यता छ र त कहिल्यै पनि आँखाभन्दा पर राख्नै सकिन्न अर्का मित्र हेलो नमस्कार नमस्ते जीवन साङ्गीतिक मगर
3: हजुर जीवन साङ्गीतिक मगर
1: आराम कुशल छ ज्यानलाई जीवनजी
3: हजुर आरामै छ हजुर सन्चै हुनुहुन्छ
1: एकदम ठिकठाक छ अनि आज सुसेलीका लागि के बोकेर आउनुभएको छ जति छोटो छ लामो छ सुनाउनु
3: हजुर काटी फुल लैजाऊ खेर हुने रहेछ

0: भन्ने रहेछ र युथानुले खने सदाचो बदाचे दारीमा छ र मदर युथानुले खने सदाचो सदारी दारीमा छ र मदर सदारी दारीमा छ र मदर यति
1: गीत छोटो लामो बनाउनु भयो. नाचौँ नाचौँ लागेर साथी नाचेको चप्पलले खोजिरह्यो भन्नुहुन्थ्यो र धन्यवाद छ जीवन. जीवन साङ्गीतिक मगर प्युठान स्वर्गधारी बतासे डाँडाबाट टेलिफोन गर्नुभयो, त्यहीको सम्झना पनि दिलाइदिनु भयो. यस्ता आदरणीय रसिक साथीहरूसँग भेटेपछि समय गएको पत्तै पाउँदो रहन्छु. अर्का मित्र हेलो दर्शन नमस्कार धनराम परियार भुसाललाई आरामै एकदम ठिक ठाक छ. के अरे बालाजु हाइट काठमाडौँ बोहरा टारबाट
2: हजुर भात पानी भयो त हजुरको
1: एकदम खाएर टनाटन भएर अब खान साथी हो खै के भन्छन् त्यो भएर अब यो अनि महँगी यस्तो छ अभाव यस्तो छ मान्छेलाई त घर निष्ठुरी पो बनाउँदो रहेछ है अभावले त लुकाएर खाने एक्लै खाने लोभ गर्ने कस्तो गरी मान्छे त पापी मनले के गर्छ के है त्यो आफ्नो आवश्यकता पुरा गर्छ
2: बुझाएर खाने नै पर्दैन सर उही देखाएर खाने के गर्ने के दुखार के हुन्छ नि त्यो तर मान्छेले अपोजिट गरेर आएको छ अहिले होइन त्यो गर्नु
1: हुँदैन यस्ता लोभीहरूको विद्या नाश हुन्छ थाहा छ
2: हो सर एकदम मजाले
1: त्यस कारण लोभ कसैले नगरौँ अनावश्यक मोह नगरौँ होइन आफ्नो निम्ति होइन अरूका निम्ति पनि बाँच्नुपर्छ. मभन्दा ठुलो मेरो परिवार हो मभन्दा ठुलो मेरो समाज हो मेरो देश हो यो समाज हो यो संस्कृति हो हाम्रो सभ्यता हो त्यसैका निम्ति म हो त्यसैका निम्ति चाहिँ नि म बाँच्नुपर्छ भन्ने सोच्यौँ भने पुगेको नि दानदामजी अब गीत सुनाउनुहोस्
2: अनि मलाई जस्तै के भन्दा नि मैले त्यसलाई केही भनेर अगाडि बढ्नु होला भन्ने चाहिँ भन्छु नि तपाईँलाई आफ्नो त त्यसलाई केही

0: मान्छेले छैन, केही देशमा बसेर केही भएन, देशमा केही छैन, केही केही ऊ छैन, मौका छैन, केही अब ऊ छैन, अपर्च्युनिटीहरू छैन भन्ने, अनि नखोज्ने अब घरमा आएर कसले चाहिँ काम ल्याइदिन्छ र घरमा आएर कसले चाहिँ गरिदिन्छ त्यो चाहिँ त्यो पनि अगाडि बढ्नुपर्छ क्या। मलाई त्यस्तै के थियो भन्दा मैले त्यस्तै के थिएँ भनेर अगाडि बढ्नु होला भन्छु।
1: उहिले मबिर शाहले लेखेको गीत पनि त्यही भन्थ्यो, तर हामीले यस्तो राष्ट्रियताको कुरा सधैँ भुल्ने, अधिकार सधैँ खोज्ने, कर्तव्य कहिले पूरा नगर्ने होइन, बाबुआमासँग अंश माग्ने, मलाई के गरे र भन्ने होइन, बाबुआमालाई के गरेँ मैले भन्ने कहिले नसोच्ने, यस्ता देशमा भन्ने, देशलाई मैले के दिएँ भन्ने चाहिँ कहिले हिसाब नराख्ने, हामी कति निर्जन रहेछौँ, हामी कति चाहिँ अघोरी रहेछौँ है। ल अब गीत सुनाइदिनुहोस्। आज असारे असारे सुन्न पाइयो।
0: हरे हरे हरे हरे हरे हरे हरे हरे हरे हो आउ है माया देख्नु न पाइन्छ, गैरी खेतमा जमदार सुरु पाइन्छ, ए हो आउ है माया देख्नु न पाइन्छ, गैरी खेतमा जमदार सुरु पाइन्छ, ए हो हे माया छरा न गैरी के गरौँला झम्काजी, हो गइसकै गरौँला झम्काजी, के हो हिरो गालामा डर्ने मौका मिले हिरो मैसो पर्ने, के हो हिरो गालामा डर्ने मौका मिले हिरो मैसो पर्ने, के हो अह माया गई आहे माया देख्नु न पाइन्छ, गैरी खेतमा जान्दार चोरो पाइन्छ, हो गैरी खेतमा जान्दार चोरो पाइन्छ, ए हो अल्को आफ्नो हँसो माटोलाई मिलाउने पाउँछे म त कोदारी हल्लाउने, ए हो आफ्नो हँसो माटो मिलाउने पाउँछे म त कोदारी हल्लाउने, के हो ए माया छरा न गैरी खे, गैरी खेतमै गरौँला झम्काजे, हो गैरी खेतमै गरौँला झम्काजे, हरे हरे हरे हरे हरे हरे।
1: यति मैले सर मैले हस् धेरै धेरै धन्यवाद, अनुग्रहित छौँ धनराम भूषाललाई। नमस्कार, धनराम भूषाल बालाजु हाइट काठमाडौँबाट हुनुहुन्थ्यो। अब उहाँ पछि मेरा अर्का साथी पर्खिपुर हुनु भएको छ, धेरै धेरै भइगयो कि। हेलो हेलो हेलो,
2: नमस्कार,
1: परिचय सुनाइदिनुहोस् न।
2: म दार्चुलाबाट कोपिला बोहरा।
1: कोपिला सन्चै हुनुहुन्छ?
2: एकदम सन्चै कुशल मंगल छ हजुर दाई लगायत।
1: एकदम हामीहरू पनि सन्चै सुबेस्तै छौँ। अनि यस्तो सृजनाहरू मुक्तक भाइको गजल चाहिँ कतिखेर लेख्नुहुन्छ? ए उसै पो भयो, कसरी कन्ठ हुन्छ त, मिल्छ त, यति मिलेर मिठो सुनाउनुहुन्छ।
2: होइन अब हाम्रो गाउँतिर यसरी चुक्का खेल्ने गर्छन् त्यही भएर।
1: त्यो के मेलापात गर्दा कि बेलुकी खाना खाइसकेपछि परिवार बसेर कतिखेर तुक्का खेल्ने?
2: होइन होइन अब जतिखेर पनि खेलिन्छ, काम गर्दै अनि आज रोपाई लाउँदै आज त झनै रमाइलो हुने नै भयो।
1: अवश्य रोपाई सकिने बेला भयो अब?
2: होइन हिजो आज मात्रै सुरु भएको, आज हाम्रो रोपाई छ, अब भोलि अरू परासहरूको छ।
1: ल खुसी लाग्यो, तपाईँहरू त्यसरी काममा व्यस्त हुनुहुन्छ, सहरहरूमा रोपाईका सम्झना मात्रै छन्, गीत मात्रै छन्, तैपनि मन भएपछि त्यहीँ पुगिजाँदो रहेछ कपिला। अब तपाईँहरूको रोपाईमा हामी त अलिक भूगोलले टाढा भएर आउन भ्याइ पाएनौ, राम्रोसँग धान रोप्नु होला, मुठी रोपेर मुरी उब्जाउने महिना भनिन्छ, बसिरह्यो भने मङ्सिरमा भोकै बस्नुपर्छ, कोही पनि नबसौँ भन्दै आजलाई थप सुसेलीका लागि कपिलाले सुनाउने के छ सुन्न हामी आतुर छौँ, सुनिरहन्छौँ, सुनाइरहनु होला।
2: मलाई सुनाउन त कमै आउँछ, तै पनि एउटा गीत गाउने प्रयास गर्छु, कसो हुन्छ है?
1: ल धन्काइदिउँ कपिला।
2: रोपा रोपा रोपन्दारी ए हाताको बिउ छन् ज्यान्याउला, ए निकै खाच्या निकै लाग्छ, ए बाबाको जिउ छन् ज्यान्याउला, ए निकै

0: 开车，给爸爸包酒餐点亮亮。我是谁？
1: 好，धन्यवाद。कपिल बोहरा दार्चुलाबाट हुनुहुन्थ्यो। अब चाहिँ एउटा गीत सुनाउँछौ। कपिलाले उतै दार्चुलातिर त्यही रोपाई गाउँदा के रोपाई गर्दा खेलिने अब त्यहाँका चाहिँ नि थाकीहरू केही चरण सुनाउनु भयो। वास्तवमा हामी काम गर्दा गर्दै पनि यस किसिमको भावनीहरू व्यक्त गर्दा रहेछौ, अनि कोही गीत बन्छ, कोही कविता बन्दो रहेछ, कोही श्लोक अथवा श्लोक बन्छ। अब हामी दार्चुलाबाट कपिलाले मन उतै पुर्याएपछि निष्फिक्री उतै जान्छौ, पुग्छौ अझ डनेलधुरातिर। भोजराज भट्ट र दिपा रोकाएको स्वर छ। हुन त भोजराज भट्टजीको पछिल्लो गीती कोसेली पुरानो गीतको नयाँ रेकर्ड आएको छ, साली झन्काइरिया सुनका बाली हो कि जस्तो लाग्छ, तर हामी चाहिँ अलिक पुरानै रेकर्ड, अलिक पहिलाकै रेकर्ड सुनाउँछौ। यो रेकर्डले हामीलाई डडेलधुरा पुर्याउँछ, त्यहीको आनन्दमय प्रकृतिमा भुलाइ जानेछ। यो गीतका रचनाकार आदरणीय भानुभक्त जोशी हुनुहुन्छ। मेरो प्यारो डडेलधुरा।

0: डडेलधुरा बाग बजार हुँदै बैतडी आलिताल त्यस्तै जोगबुढा सँगसँगै त्यहाँका सुन्दर ऐतिहासिक प्राकृतिक अझ धेरै धार्मिक स्थलहरू पनि सुदूरपश्चिममा अनेक ठाउँ गाउँमा रहेकै छन्। त्यहीँबाट पवित्र कैलाश मानसरोवरसम्मको यात्रा गर्न सकिन्छ। त्यसदेखि लिएर हामी भाषा र संस्कृतिको झर्रो आनन्द लिन सक्ने हो भने चाहने हो भने पनि सुदूरपश्चिम पुग्नुपर्दछ। नेपाली भाषाको उद्गम स्थल पनि उही छ, त्यसकारण त्यहाँका गीत पनि असाध्यै मौलिक लागन्छ, असाध्यै चाहिँ नि धर्रो लाग्छ। त्यसकारण पनि हामी कतिपयले धर्रो भाषा उस्तो ख्याल गरिकन बुझ्न नपाए पनि त्यो प्रकृतिको भाषा भएको हुनाले सहज रूपमा जान्न सक्छौ, त्यसको अनुभूति लिन सक्छौ। सुसेली फोनिङमा मेरा अर्का साथीलाई स्वागत गरिहालौ। हेलो,
1: हेलो सर, नमस्ते।
0: नमस्कार बालकुमार लामाजी, स्वागत छ। अघि नै पनि कति स्वागत गरे, पीरा राखे, गुन्द्री बिछाए, चकटी दिए, त्यसदेखि लिएर टुल कुर्सी सब ले, तपाईँ बस्नै भएन, सुन्नै भएन मेरो कुरा।
1: हजुर सर, अलिक कति कति आइरहेछ सर।
0: के भयो तपाईँको फोन, के भएको छ? फोन साटेको हो?
1: छैन सर, काटेको छैन। अघि पनि हजुरको आवाज आइरहेको थियो, मेरो आवाज चाहिँ उता आउने है।
0: होइन, मैले सुनिरहेको थिएँ त, मैले भनिरहेको थिएँ, रेडियोमा गइरहेको थिएँ, तपाईँ बोल्नु भयो नि त।
1: ए, बोलेको नि सर मैले,
0: रेडियो सुन्दै यता फोनमा बोल्दै गर्नुभएको त।
1: हजुर, रेडियो चाहिँ बन्द गरेर बोलेको हो, फेरि डिस्टर्ब होला भनेर।
0: कहिले यहाँ यस्तै यस्तै हुन्छ, यो प्रविधिले कहिले सजिलो बनाउँछ, कहिले सजिलो भित्रै अप्ठ्यारो छ। बालकुमारजी, अब कुरा गर्दा गर्दै फेरि फोन बिछेर हुन पनि सक्ने भयो कि, भेट्या बेलामा सबै मन खोलाउला कि। आजलाई चाहिँ अब एउटा गीत सुनाउनुहोस्।
1: हुन्छ सर। सम्झनालाई यो जाइमाना पक्लेरै खोली बोई मान्छे छैन।

0: हाँस्ने कसले हजारौँ भए पनि ह्युमन त्यतै छ। बालकुमारजी धेरै धेरै धन्यवाद। नमस्ते। बालकुमार लामा गागल फेरि काठमाडौँबाट हुनुहुन्थ्यो सुसेलीमा। तपाईँ शुक्रबारको दिनमा चाहिँ यसै गरी कुराकानी सुनाउन गीत गाउन सुसेलीको कार्यक्रम सुहाउँदिला यो चाहिँ हाम्रा सांस्कृतिक जानकारीहरू प्रस्तुत गर्न सक्नुहुन्छ। तपाईँको सहभागिताका निमित्त हामीसँग स्टुडियोमा 01-5377-279 काठमाडौँ उपत्यकाभित्रबाट फोन गर्ने साथीलाई, उपत्यका बाहिर हुनुहुन्छ 5368-03-5368-03 टेलिफोन गर्न सक्नुहुन्छ। हाम्रो लोकोक्ति थियो कि हाड नभएको जिब्रो लटपटिन्छ भनेर जे पायो भन्ने, अनि त्यसरी कुरो ढाक्ने गर्थे। कहिलेकाहीँ त्यस्तै हुन्छ कार्यक्रम गर्दा उराम बिराए भने, कमजोरी गरे भने, आफ्नै मान्छे सम्झेर, भाइसाथी सम्झेर, एकाघरको सदस्य सम्झेर, आज्ञाकारी सम्झेर क्षमा दिनुहोला। अर्का मित्र, हेलो। नमस्ते। नमस्कार सीता विश्वकर्मा। जागरकोटको कुन गाउँ भन्नुभएको थियो, त्यो चाहिँ भोलि छु क्या हो
1: छेडागाडबाट।
0: गर्मी त उस्तो छैन तपाईँहरू कहाँ त?
1: गर्मी उसो भन्दा पनि आजकल त धेरै बाटो बाटै पानी पर्न सकेको छैन, त्यही भएर पनि होला धेरै गर्मी।
0: उता सुदूरपश्चिमका तराईका जिल्लामा, लुम्बिनी प्रदेशका तराईका जिल्लामा, त्यसदेखि लिएर कोशी प्रदेशका तराईका जिल्लाहरूमा त खबिसाध्यै छैन गर्मी भएर है।
1: अरू हाम्रो दुवै दाइहरू संसारमै हुनुहुन्छ नि?
0: हजुर,
1: दुवैजना संसारमै हुनुहुन्छ।
0: हामी एकदम आरामै छौँ, ठिक ठाकै छ हामीलाई। अब सुनिन्छ ठाउँ ठाउँ पानी परेर रोपाई हुन सकेन, खेतमा भाजा फाटिरहेको छ भने पानी परिदियोस्। मान्छेले ठगे पनि प्रकृतिले चाहिँ नेपालीलाई कहिले कमजोर नबनाउन् है सीताजी।
1: मान्छेहरू पनि सबैले ठकेका त छैनन्, तर कोही कोही व्यक्तिहरू हुनुहुन्छ उहाँहरू पनि सोच्नु हुन्छ भन्ने आशा गरौँ। प्रकृतिले पनि हामीलाई नाश खाओस् भन्ने आशा गरौँ। योभन्दा बढी त हामीले केही सक्दैनौँ दाई।
0: बस अब आजलाई
1: सुनाउँछु।

0: 在那场那卷走进宫内，我在那王老你在那场那卷走进宫内，
1: धेरै धन्यवाद सीता विश्वकर्मालाई जाजरकोटबाट हुनुहुन्थ्यो। आजलाई चाहिँ चुच्चे ढुङ्गो उही टुङ्गो भने चाहिँ समय सकियो त विदा हुने बेला भयो। कार्यक्रम सुन्नुहुने तपाईँलाई हार्दिक धन्यवाद छ। टेलिफोन गरी कार्यक्रममा आफ्ना प्रस्तुति सुनाएर कार्यक्रमलाई अझ रसिक बनाउने सबै आदरणीय साथीहरूलाई हृदयदेखि हामी अनुग्रही छौं। यस्तै सहभागिता हुँदै गरोस्। छुट्टिने बेला चाहिँ स्वर्गीय राम थापाको संकलनमा विद्या घिमिरेको शब्द लेखन, बालकृष्ण कार्की र अंजु गौतमको स्वर सुनाउँछौ। यो नेपाली अंग्रेजी मिसिएस शब्दमा आर्या भन्ज्याङ घुम्तीमा लेट भयो बल्ल भेट भयो भन्ने थियो, त्यसलाई केही परिवर्तन गरेर गाइएको छ। यही सुनाउँदै हामी बिदा भयौं। नमस्कार।

यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहेलो बिगोती दूध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोको र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दूधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दूध मात्र खुवाउनु पर्छ। आमाको दूधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दूध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दूध खुवाउन सकिन्छ। जति धेरै दूध चुसायो त्यति धेरै दूध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दूध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दूध र दूधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दूध र दूधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने।

0: खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वास्थ्य बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
2: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
1: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौ कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
2: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्याचिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
1: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
3: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आउँदै यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन।

0: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डिभिजन वन कार्यालय रोल्पाको अपील।
4: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्र में चुरोट सलाई लाइटर न लैजाऊ। वन में रहकर रूख बिरुवा लाछा पोछरा काटने हांगाबिंगा छिमल्ने वा बोका झिक्ने कार्य नगरौ।
3: सूर्यास्त पछि र सूर्योदय अगाड़ी वन प्रवेश नगरौ। प्रतिबंधित जड़ी बुटी संकलन तथा ओसार पसार नगरौ। वन में डढ़ेलो न लगाऊ र गोल पोल्ने कार्य नगरौ।
5: जंगली जीव जंतु र पशु पंछी को शिकार नगरौ। वन क्षेत्र दर्ता करने वा खनजोत आवात्र करने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
3: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
4: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
3: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
4: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनुहोस् एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

रोल्पा बस्दै आमा बुबा दाजुभाइ दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कार्यालय।

0: ओए साथी हेर न यो के खतरा समाचार आइसक्यो
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाथिन यस्तो त जल्दै लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के उयो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार विज्ञापन हो
6: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात् अक्सिजन संकटमा छ त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ
7: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्
8: पानीका मुहानहरू सुक्दैछन् खाने पानीको हाहाकार हुँदैछ खेतहरू बगर बन्दैछन्
7: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरुभूमिमा परिणत हुँदैछ
6: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ
7: के यस विपत्तिको कुनै समाधान छैन त
6: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास
7: खाली जमिनमा बिरुवा रोपौ रोपेका बिरुवा हुर्काऊ वन जंगलको संरक्षण गरौ
8: आफू बाँचौ र अरूलाई पनि बचाउ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
9: बच्चाको भविष्य हाम्रो हातमा छ
10: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो
11: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ
10: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान स्याहार र हेरचाह ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ
11: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना
10: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन् जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ
11: शरीरलाई हुर्कन बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ
10: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ
11: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू 1 अन्न तथा कन्दमूलहरू गेडागुडी तथा दालहरू सागपात तथा फलफूल पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध अन्डा माछा र मासु समेटिने गरी खानुपर्छ
10: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ
11: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
12: हेलो हेलो म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ
1: मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
12: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
13: हजुर,
12: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
13: हेलो, हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
13: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
13: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
12: ए नानी, के भनेर छ, के भयो
13: हेर्नुहोस् त, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है रा।
12: ल ल ल, किन दिन्छ?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
14: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ।
14: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: मेरो अनुहारमा चाया, पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
16: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि, यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
17: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके, तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया, पोतो, दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
16: तपाईँले भनेर मात्रै हुन्छ र, रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
17: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या, त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया, पोतो, दाग सबै हटाउनुहोस्।
16: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
17: थप जानकारीका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9848851234। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।

0: तपाई पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्दाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
0: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई दाङ।
1: सम्पर्क मोबाइल 98578211105,
0: 98479802,
1: 98095682605
0: र 98103940।
2: सुनौला हजार दिनका आमालाई
3: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ।
4: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अण्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
3: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप 2 पटक खाना खानु पर्दछ।
4: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
3: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
4: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
3: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेश नै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
9: होइन, के भाछ र तपाईँलाई
8: के भन्नु र नानी, धन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
9: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने?
10: अरे काका, यसको लागि त घोडाले दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
11: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
12: द्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
9: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-863, 98-65-44-83-83।
9: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
13: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
14: हो र, होइन होला त्यस्तो त।
9: सोहिता, तिनीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
14: के होइन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000-1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
14: हुन्छ मिस।
15: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाजेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
18: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
16: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
19: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
16: मानव बेचबिखन अपराध हो, यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
15: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: पोषण मैत्री हाम्रो नाकल बनाउनु छ पुरा।
22: स्तनपानको महत्व र स्तनपान सम्बन्धी 3 नियमहरू।
23: शिशु जन्मिएपछि सकेसम्म चाँडो 1 घण्टाभित्र आमाको पहिलो पहेँलो बिगोती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि 6 महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको आमाको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
22: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
23: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पौषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी पसार्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
22: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: ए बाबु हतियारो छ सस बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
24: देख्नु भएन, औषधि हालेको
0: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
24: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
24: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
24: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
24: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध. अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ. त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ.
5: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ. हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्.
6: पानीका मुहानहरू सुक्दैछन्. खाने पानीको हाहाकार हुँदैछ. खेतहरू बगर बन्दैछन्.
5: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ.
3: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ.
5: के यस विपत्तिको कुनै समाधान छैन त?
3: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास.
5: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ.
6: आफू बाँचौ र अरूलाई पनि बचाऊ. डिभिजन वन कार्यालय लिबाङ रोल्पा.
7: बच्चाको भविष्य हाम्रो हातमा छ.
8: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो.
25: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ. यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ. यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवनभर नै रहन्छ.
8: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाह ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ.
25: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन. बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना.
8: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ.
25: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ.
8: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ. खानाको साथ साथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ.
25: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ.
8: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ.
25: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश.
2: मानसिक समस्याबाट बच्ने उपायहरू.
26: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं.
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं.
26: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं.
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ.
26: असल साथीहरूसँग मात्रै संगत गरौं.
2: मादक पदार्थ र लागु औषध सेवन नगरौं.
26: नियमित स्वास्थ्य परीक्षण गरौं. मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं.
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ.
27: नेपाल सरकार, विज्ञापन बोर्ड.
28: सुनौला 1000 दिनका आमालाई पोषण के हो थाहा छ.
25: गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ.
8: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अण्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ.
25: गर्भवती महिलाले साबिकको भन्दा कम्ती मा 1 पटक थप खाना खानुपर्छ. सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला भएका खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
22: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
25: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको झुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
22: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
25: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
1: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
2: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे भने यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बाजे के भो? किन गलामा हात?
3: यहाँ दुखेको छ त, खानै दिन्न भा, दुखेको दुखेको छ दिन रात, अनि गलामा हुन्न त हात गर्छन् बाजे।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिल चौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौँ।
4: हजुर, हाम्रा सेवाहरू।
6: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
6: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741 318
2: 9905014652।
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुप लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राजसभामा पदाधिकारी चयनको लागि आज मतदान हुँदै उपसभापतिमा वागले निर्विरोध महामन्त्रीका दुई आकांक्षीले लिए उम्मेद्वारी फिर्ता।
0: राजसभा महाधिवेशनले प्रतिनिधि सभा बैठक सरेको सरै राष्ट्रिय सभा बैठक आज बस्दै।
1: सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्ने म्याद थपियो 19 गते भित्र सरकारी सेल्टर छार्नुपर्ने।
0: भेनेजुएला भूकम्पमा ज्यान गुमाउनेको संख्या 235 पुग्यो 1500 भन्दा बढ़ी घाइते उद्धार कार्य जारी।
1: र फिफा विश्वकपमा टर्कीसँग अमेरिका पराजित स्वीडेनसँग बराबरी खेल्दै जापान नकआउटमा पदाधिकारी चयनको लागि आज मतदान हुँदै उपसभापतिमा वागले निर्विरोध महामन्त्रीका दुई आकांक्षीले लिए उम्मेद्वारी फिर्ता।
0: राष्ट्रपा महाधिवेशनले प्रतिनिधि सभा बैठक सरेको सरै राष्ट्रिय सभा बैठक आज बस्छ।

0: सामान पुर्याउने अनि आइहाल्यो है, अरू सामान पनि पुर्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ कुरा मिला।
0: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन,
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोगार्ड र देशी प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भर पर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है,
2: सुरक्षा घरको
0: साथ जीवन।
4: यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
5: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन अन्तर्गत आज पदाधिकारी चयनका लागि निर्वाचन हुँदैछ। खुला सभा उपसभापति डाक्टर सोनी मुवागलेको मात्र उम्मेद्वारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ। अरू पाँच पदका लागि 29 जना बीच प्रतिस्पर्धा हुने भएको छ। सभापति र उपसभापति पुरूषतर्फ निर्विरोध भए पनि अन्य पदमा निर्वाचन हुन लागेको हो। महिला उपसभापतिमा सुविता गौतम र तोसीमा कार्कीका बीचमा प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पदाधिकारी उम्मेद्वारको सूची अनुसार गौतम र कार्कीको मात्र उम्मेद्वारी परेको छ। यस्तै महामन्त्रीमा 9 जनाको उम्मेद्वारी परेकामा 2 जनाले फिर्ता लिएको घोषणा गरेका छन्। महामन्त्रीका दावेदार कविन्द्र बुर्लाकोटी र जगदीश खरेलले उम्मेद्वारी फिर्ता लिने घोषणा गरेका छन्। अब प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रंजु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य प्रतिस्पर्धामा छन्। सहमहामन्त्रीमा 11 जनाले उम्मेद्वारी दिएका छन्। रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरे, लक्ष्मी शाह, अशोक कुमार चौधरी, मिलन लिम्बू, पुकार बम, विजय जयरू, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री सहमहामन्त्रीका उम्मेद्वार छन्। यस्तै सहमहामन्त्री महिलामा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डागी र रिमा विश्वकर्मा छन्। एकजना पुरूष खुलातर्फको उपसभापति पदमा सोनी वागले सर्वसम्मत हुनुभएको छ भने पार्टी सभापति रवि लामिछाने सर्वसम्मत निर्वाचित भइसक्नु भएको छ। पदाधिकारी चयनका लागि मतदान हुँदै गर्दा धेरैजसो प्रतिनिधि भने घर फर्किसकेका छन्।
6: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन तोकिएको समयभन्दा लम्बिँदा प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ। पछिल्लो पटक असार 5 गते बसेको बैठक आज बस्ने गरी बोलाइएको थियो, तर रासोपाका सांसदहरू महाधिवेशनमा व्यस्त भएकाले आजको लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ। सांसदहरू नआउने भएपछि आजको बैठक अब भोलि शनिबार बिहान 11 बजे बस्ने गरी तय भएको संसद सचिवालयका महासचिव पदम प्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ। यसैबीच हिजो सूचना टाँसेर स्थगित गरिएको राष्ट्रिय सभाको बैठक आजलाई बोलाइएको छ। आज दिउँसो सभा 1 बजे बस्ने गरी तय भएको बैठकमा राष्ट्रिय सभाका सचिवले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 टेबल गर्ने र सभाका पूर्व सदस्य राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ।
5: सरकारले सुकुमवासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न समय थप गरेको छ। यसअघि आजसम्ममा होल्डिङ सेन्टर छाड्न भनेको सरकारले आज एक सूचना जारी गर्दै 7 दिनको समय दिएको हो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार अब 19 गतेभित्र सो ठाउँ खाली गर्नुपर्नेछ। सरकारले गत वैशाख 12, 13, 19 र 20 गते काठमाडौँ उपत्यकाभित्रका नदी किनारका सुकुमवासी बस्तीमा डोजर चलाएर त्यहाँ बसोबास गरेकाहरूलाई हटाएको थियो। त्यसपछि दशरथ रंगशालामा उनीहरूको विवरण दर्ता गरी विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको थियो। होल्डिङ सेन्टरमा राखिएका 25,000 रूपियाँ दिएर विदा गर्ने सरकारको तयारी छ। 25,000 रूपियाँ पाउनका लागि असार 15 गतेभित्र दशरथ रंगशालामा उपस्थित भए बैंक खाता नम्बर सहित निवेदन दिन भनिएको छ। तर उनीहरूले भने भूमिको अधिकार दिनुपर्नेमा केही रकम दिएर सरकारले थनथनाउन खोजेको भन्दै आक्रोश बोकेका छन्। आफूहरूको व्यवस्थापन नभए पुरानै ठाउँमा फर्कने उनीहरूको चेतावनी छ।
6: अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस आज नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइन्दैछ। संयुक्त राष्ट्रको आह्वानमा हरेक वर्ष जून 26 का दिन अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस मनाउने गरिन्छ। विश्व समुदायलाई लागू पदार्थको असर र कारोबारबाट मुक्त गराउनु दिवसको मुख्य उद्देश्य रहेको छ। को अवसरमा विश्वमै लागू पदार्थ प्रयोग र कारोबार जटिल चुनौतीको रूपमा बढ़िरहेको राष्ट्रसंघले जनाएको छ। लागू पदार्थको तस्करी र संगठित अपराध समुदायसम्म फैलिँदा चुनौती बनिरहेको हो। विश्वव्यापी रूपमा लगभग 31,60,00,000 लागू पदार्थ प्रयोगकर्ताहरू रहेको अनुमान गरिएको छ। लागू पदार्थको समस्या संगठित अपराध, भ्रष्टाचार, आर्थिक अपराध र आतंकवादसँग गहिरो रूपमा जोड़िएको राष्ट्रसंघको भनाइ छ। नेपालमा लागू औषध प्रयोगकर्ता र अवैध

0: वास्तविक बढ़्दो छ। युवा पुस्तामा लागू औषधको प्रयोग दिनानुदिन बढ़िरहेको तथ्याङ्कहरूले देखाउँछ। प्रयोगकर्ता बढ़ीसँगै कारोबारी पनि वृद्धि भएको देखिन्छ। नेपाल प्रहरीले हिजो सार्वजनिक गरेको गत जेठ महिनाको मात्रै तथ्याङ्कमा देशभरबाट 1036 जना लागू औषध कारोबारमा संलग्नलाई पक्राउ गरेको उल्लेख छ। प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौँ उपत्यकाबाट 169, कोशी प्रदेशबाट 212, मधेस प्रदेशबाट 73, बागमती प्रदेशबाट 137, गण्डकी प्रदेशबाट 46, लुम्बिनीबाट 182, कर्णाली प्रदेशबाट 52, सुदूरपश्चिम प्रदेशबाट 125 तथा लागू औषध नियन्त्रण ब्यूरोले 50 जना पक्राउ गरेको हो। सो अवधिमा प्रहरीले ठूलो मात्रामा अवैध लागू औषध बरामद गरेको छ।
1: नौतरीको जलेश्वर नगरपालिका सात बखरी पुल क्षेत्रबाट 90 किलोग्राम गाँजा फेला परेको छ। जलेश्वर नगरपालिका सात बखरी पुल क्षेत्रमा नम्बर प्लेट नभएको मोटरसाइकल लाइसेन्सका लागि चेक जाँच गर्ने क्रममा मोटरसाइकलमा रहेका दुईवटा सेतो बोराभित्र प्लास्टिकमा प्याक गरिएको करिब 90 किलोग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मोटरसाइकलका चालक भने छाडेर फरार भएका छन्। बरामद गाँजा र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय मौतरीमा राखी फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र रेडियो थाहा संचारबाट पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। पाँचथरको फालेलुङ गाउँपालिका 2 जिमाहामा गैराती ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अर्का 1 जना घाइते भएका छन्। मृत्यु हुनेमा फिदिम नगरपालिका 3 का 24 वर्षीय राजेश मुखिया रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार गैराती करिब 8:30 बजे मे 1 35/56 नम्बरको ट्र्याक्टर अनियन्त्रित भई करिब 500 मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते मुखियाको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा फालेलुङ गाउँपालिका 1 का 40 वर्षीय युग बहादुर जबेको गम्भीर घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
1: नेपाली कंग्रेसका महामन्त्री गुरूराज घिमिरे र संस्थापन इतर समूहका नेता डाक्टर शेखर कोइराला बीच भेट भएको छ। उहाँहरू बीच आज बिहान विराटनगर स्थित कोइराला निवासमा भेट भएको हो। महामन्त्री घिमिरेले नेता कोइरालासँगको भेटका क्रममा खिचिएको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको छ। महामन्त्री घिमिरेले पार्टीको आन्तरिक विवाद समाधान र आसन्न 15 महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको जानकारी दिनुभयो। घिमिरेले नेता कोइराला पार्टी एकताका लागि निकै सकारात्मक रहेको समेत बताउनुभयो। कोइरालाले घिमिरेसँग सभापति गगन थापासँग दोस्रो पटक भेट हुन नसकेकोमा गुनासो समेत गर्नुभएको छ। आसन्न स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि पार्टीको आन्तरिक एकता बलियो हुनु अपरिहार्य रहेको नेता कोइरालाको भनाइ थियो। भेटवार्ताका क्रममा कोइरालाले हतार नगरी पर्याप्त छलफल गरेर विवाद टुंग्याउनुपर्ने र सबै पक्ष महाधिवेशनमा सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड़ दिएको महामन्त्री घिमिरेले बताउनु भएको छ। असन्तुष्ट इतर पक्ष नयाँ पार्टी खोल्ने गरेको तयारीमा लागेको हल्लाका बीच भएको यो भेटलाई महत्वका साथ हेरिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा 2 शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 2 सय 35 पुगेको छ। हालसम्म 1500 भन्दा बढ़ी घाइतेको उद्धार गरिएको छ। राजधानी काराकास र नजिकैको तटीय शहर ला गुइरामा भत्किएका भवनहरूको भग्नावशेष मुनिबाट मानिसहरूले सहयोगका लागि याचना गरिरहेको सुनिएको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार हिजो बिहान पहिलो 7.2 मैग्नेच्युडको भूकम्प गएको केही सेकेण्डमै 7.5 मैग्नेच्युडको दोस्रो भूकम्प गएको थियो। दुवै भूकम्प सतह नजिकै केन्द्रित भएकाले ठूलो विनाश भएको हो। मृत्यु हुनेको संख्या अझ बढ़न सक्ने आशंका गरिएको छ। धेरै मानिसहरू घरबार विहीन भएका छन् भने क्षतिग्रस्त र असुरक्षित भवनमा बस्न डराएर धेरैले सड़कमै रात बिताइरहेका छन्। भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष होर्रे रोड्रिगेजले मृत्यु हुनेको संख्या बढ़ेको जानकारी दिनुभएको छ। यसअघि अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर आपतकाल घोषणा गर्नुभएको थियो। भूकम्पपछि धेरै मानिसहरूले उद्धार कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अमेरिकाले 15 करोड़ अमेरिकी डलर बराबरको सहायता दिने घोषणा गरेको छ। अमेरिकी सेनाले खोज तथा उद्धार टोलीलाई सहयोग गर्न यातायात सहज र विमान परिचालन गर्ने जनाएको छ। गृहमन्त्री डियोसदादो काबेलोका अनुसार राजधानी काराकासका धेरै भवनहरू पनि भत्किएका छन्। ट्विलो याराकुई काराबोबो आरागुआ र मिरान्डा राज्यहरू पनि प्रभावित भएका छन्। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार राजधानी बाहिर रहेको माइकेटिया स्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर क्षति पुगेपछि बन्द गरिएको छ।
1: अब खेल समाचार। विश्वकप 2026 को रोमाञ्चक खेलमा अमेरिका टर्कीसँग 3-2 पराजित भएको छ। समूह डी को आफ्नो अन्तिम खेलमा सह आयोजक अमेरिका टर्कीसँग 3-2 स्तब्ध भयो। लस एन्जलस स्टेडियममा भएको खेलमा टर्कीले थप गरिएको अतिरिक्त समयको 8 मिनटमा गोल गर्दै सनसनीपूर्ण जीत निकाल्यो। यसअघि नै लगातार 2 खेल जितेर नकआउट चरणमा स्थान पक्का गरिसकेको अमेरिकी टोलीले आज धेरैजसो वैकल्पिक खेलाड़ीहरूलाई मैदान उतारेको थियो। अर्कोतर्फ प्रतियोगिताबाट बाहिरिसकेको टोलीले भने प्रतिष्ठाका लागि खेल्दै शान्त जीत हात पार्यो। यस्तै आजै बिहान भएको समूह डी को अर्को खेलमा अस्ट्रेलिया र प्याराग्वेले गोलरहित बराबरी खेलेका छन्। सान फ्रान्सिस्को वे एरिया स्टेडियममा भएको खेल बराबरी भएसँगै 4 अंक जोड्दै अस्ट्रेलिया समूह डी को उपविजेताको रूपमा अन्तिम 32 प्रवेश गरेको छ। 4 अंक नै रहेको र गोल अन्तरका आधारमा उत्कृष्ट तेस्रो टोली बनेको प्याराग्वे पनि नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ। यस्तै फिफा विश्वकप फुटबलमा स्वीडेनसँग 1-1 बराबरी खेल्दै जापान नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको ड्यालास स्टेडियममा भएको रोमाञ्चक खेलमा 1 अंक बटुल्दै जापानले अर्को चरणको यात्रा तय गरेको हो। खेलको 56 मिनटमा दाइजेन मायदाले गोल गर्दै जापानलाई शुरूआती अग्रता दिलाए। नकआउट चरणको यात्रा सुनिश्चित गर्न गोल जापानका लागि निकै महत्वपूर्ण साबित बन्यो। खेलको 62 मिनटमा स्वीडेनका एन्थोनी एलांगाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि स्वीडेनले जितका लागि निकै प्रयास गरे पनि जापानी डिफेन्सले उसलाई रोकेर राख्यो। पराजित स्वीडेनले पनि 4 अंकका साथ अन्तिम 32 स्थान बनाएको छ। समूह एफको आफ्नो अन्तिम खेलमा नेदरल्याण्डसले ट्युनिसियालाई 3-1 पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। कान्सस सिटी स्टेडियममा भएको यस खेलमा जीत निकाल्दै डच टोलीले विश्वकपमा आफ्नो अपराजित यात्रालाई 14 खेल पुर्याएको छ। यस्तै समूह ईको आफ्नो अन्तिम तथा निर्णायक खेलमा इक्वेडरले बलियो टोली जर्मनमाथि 2-1 को रोमाञ्चक पुनरागमन जीत दर्ता गरेको छ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: राजसभामा पदाधिकारी चयनको लागि आज मतदान हुँदै उपसभापतिमा अग्ले निर्विरोध। महामन्त्रीका 2 आकांक्षीले लिए उम्मेद्वारी फिर्ता।
1: राष्ट्रपा महाधिवेशनले प्रतिनिधि सभा बैठक सरेको सरै राष्ट्रिय सभाको बैठक आज बस्दै।
0: सुकुम्बासिला होल्डिङ सेन्टर खाली गर्ने म्याद थपियो। 19 गते भित्र सरकारी सेन्टर छोड़िसक्नुपर्ने।
1: भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या 235 पुग्यो। 1500 भन्दा बढ़ी घाइते। उद्धार कार्य जारी।
0: र फिफा विश्वकपमा टर्कीसँग अमेरिका पराजित। स्वीडेनसँग बराबरी खेल्दै जापान नकआउटमा प्रवेश।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO.
4: AIO?
3: Yes, AIO. All in one mart. The best place for shopping.
4: के छ र हो खास त्यहाँ?
3: के छैन भन न। नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: वाओ, कहाँ छ र यो?
3: यही मेन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart. Helping make your life easier.
5: किन आँखा मिचेको मिचै गरेको
6: हेर्न? अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस्?
6: बुझे।
5: यसलाई 20-20-20 नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ?
1: के फिसर र फिस्टुलाबाट थलिनु भएको छ?
0: यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार छ्याचिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
0: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ।
1: सम्पर्क मोबाइल 98578121105,
0: 98479802,
1: 98095682605
0: र 98103940।
2: सुनौला हजार दिनका आमालाई हो
3: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ।
4: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
3: गर्भवती महिलाले साबिकको भन्दा कम्ती एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
4: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
3: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको झुङ्काको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानु पर्छ।
4: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
3: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
5: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
9: होइन, के भाछ र तपाईँलाई
8: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
9: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यस्तो लागि त घोराले दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छापसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
8: द्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने। हुने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हातखुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
9: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
8: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
9: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
10: उस्लामा सुन्नु सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
11: हो र, होइन होला त्यस्तो त। सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
12: के होइन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000-1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
12: हुन्छ।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाजेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
16: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
14: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
17: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो, यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
13: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
20: स्तनपानको महत्व र स्तनपान सम्बन्धी 3 नियमहरू।
21: शिशु जन्मिएपछि सकेसम्म चाँडो 1 घण्टा भित्र आमाको पहिलो बिगोती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि 6 महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथसाथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई धुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
20: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
21: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दूध र दूधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पौषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी पसार्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
20: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: ए बाबु, अँध्यारो छ, सर्ट बालेर जाऊ।
12: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
12: अँ है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिच्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
12: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
22: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
23: देख्नु भएन, औषधि हालेको
1: लौ न, शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
23: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
23: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
23: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हालो त पऱ्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
23: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
0: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध. अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ. त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ.
2: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ. हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्.
3: पानीका मुहानहरू सुक्दैछन्. खाने पानीको हाहाकार हुँदैछ. खेतहरू बगर बन्दैछन्.
2: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ.
0: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ.
2: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास.
2: खाली जमिनमा बिरुवा रोपौं, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौं.
3: आफू बाँचौं र अरूलाई पनि बचाऊ. डिभिजन वन कार्यालय लिबाङ रोल्पा.
4: बच्चाको भविष्य हाम्रो हातमा छ.
24: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो.
25: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ. यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ. यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ.
24: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र छुटकेरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ.
25: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन. बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ.
24: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ.
25: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ.
24: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ. खानाको साथ साथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ.
25: हरेक दिन कम्तीमा निम्न अनुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानु पर्छ.
24: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ.
25: सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश.
22: मानसिक समस्याबाट बस्ने उपायहरू.
26: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं.
22: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं.
26: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं.
22: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ.
26: असल साथीहरूसँग मात्रै संगत गरौं.
22: मादक पदार्थ र लागू औषध सेवन नगरौं.
26: नियमित स्वास्थ्य परीक्षण गरौं. मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं.
22: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ.
26: नेपाल सरकार विज्ञापन बोर्ड.
27: Digital, entertaining the nation.

0: हजार दिन का आमालाई पोषण के हो
1: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
2: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
1: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
2: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा तीन महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले तीन महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
1: गर्भवती भएको तीन महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको तीन महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एकपटक एक चक्की आइरन खानुपर्छ।
2: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
1: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चरा चुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।

0: Tanaka Duplo, 4 MHz. जोजोला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलुत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78232।

0: 呀，
1: 爸爸姐夫你能咋了吗？
0: 你都给我吃的啊，你听到吧，都给我煮一个吃金吧，啊你咋了吗？我那咋我的身吧，
1: 那阿婆亲大哥那块的呢，罗巴里木斯坦电脑给你穿你的白骨沙
2: ओ, दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, साथ बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318
1: 9805014652।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
6: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेट,
5: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंक

0: प्रिय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अक्याडमी घोराही दाङ।
2: होइन,
3: यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
4: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122 र 9858743123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
5: रेलायो नायुका लागि छ सुनसरी गाउँपालिका गर्ने मस्तक जरुरी सूचना। झुनु बेला खिमरिदे गरम औबेदी जेउ बेला सुनो भोलि बेला औचुरी जेउ आउ बेला क वन जङ्गल ल ये लागिने मस्त ज सम्भावना चाहिए। आउए गिने प्राकृतिक सम्पदा र संक्षिप्त जस खिम्नारे वातावरण मिलेने लगता असर किर्ने रि उमूल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज पानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल मे लागिने सज जिमी किने लापरवाही सुनो चासो खेल गेमा दुख को जन धनी झेप्पा छेपी ताउजू हो
6: वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हाल अनुगमन दिने व्यवस्था
5: वन
6: जङ्गल जुडिसी घेङबारी ल बालीमाली चुला चुली यात्रा चाउसो छिनी मे चाउसो सहिदेखि खेले
5: वन जङ्गल लागि
6: गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए।
5: सुनसरी गाउँपालिका वन वातावरण

0: मेरो कपाल पनि झडिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070.
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
2: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
2: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: डिभिजन वन कार्यालय रोल्पाको अपिल।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
0: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्त हान गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
1: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
5: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनि चिलाउने, गन्दाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
4: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई डाङ।
5: सम्पर्क मोबाइल 98578121105,
4: 98479802,
5: 98095826005
4: र 98103940।
6: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
7: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
6: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
7: यदि त्यस्तो हो भने आउनुहोस् बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही साङमा।
6: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाजोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
7: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
8: डाक्टर कमल मल शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने ननिपुर पुरा रन्ताक एलर्जी आउने अनुहारमा चाउरीपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
9: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अग्रो हुने हड्डी चिएको
10: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हात जोर्नी तथा नसा रोग विशेषज्ञ
11: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेङ्गु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनाश नसा च्यातिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
9: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता रुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ब्रोन पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
10: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
9: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
10: जसका लागि मोबाइल नम्बर छ 9858443123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 08251967
9: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाउन।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भाषा र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यस्तो लागि त घोडाले जान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफसुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
2: द्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनाश दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
1: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
2: विस्तृत जानकारीका लागि सम्पर्क 0825638938
1: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
3: कैया बद्दी मेरो त दादुखिलो के गर्ने होला अब
4: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
5: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
4: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
5: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
4: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पूरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
5: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैले हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दान थप जानकारीका लागि 0825625367 र मोबाइल नम्बर 9847557569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825598 6970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
6: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
7: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
6: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
7: लौ उसो भए म सामान लिन गइहाले।
6: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858830504।
6: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
8: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
9: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
10: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
9: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
11: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
9: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
10: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
9: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
11: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
9: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
10: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जलयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुटीखेल, माडीचोर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
9: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवान्छित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
11: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। नियोज। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
10: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
4: आदरणीय रोल्पा वासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कार्यालय।

0: हेलो निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? जो काम त रोटा समाचार साप्ताहिक, रोटा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-2038,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी
1: खै योमा त दादा छैन कहिलेदेखि भन्दासो दाना छैन कामत ल्याउने भनेर यो बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपर मूल्यमा उपलब्ध रहेको छ साथै ब्रोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9848 50571 र 9858 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 लिबान थुरीखेल रोल्पा
3: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
4: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ
5: होइन ए दिदी बहिनीहरू के गन्थन मन्थन गरिरहनु भएको हो तपाईँहरूको कुरा मैले सुनिसके तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ
4: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि
5: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले हो त्यही पाइन्छ क्या त्यहाँ जानुहोस् त यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस् छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्
4: सुन्दरता तपाईँको हेरचाह हाम्रो प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो दाग धब्बा हटाउन मदत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको छालालाई पोषण दिने कालोपन हटाउन मदत गर्ने नरम मुलायम र चम्किलो छाला बनाउने राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम
6: थप जानकारीका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9848 51 234 राम्रो छाला आत्मविश्वासको प्रतीक हो त्यसैले खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि
7: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बुझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
8: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
7: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
8: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ
7: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ
8: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ, हेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बोकी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाडाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुर्थुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: बाजे के भो किन जालामा हात
1: यहाँ दुखेको छ त खाने दिन भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाज
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
0: 9805614652
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आइएमई बैंक सँगै जोडिएको घरमा
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
6: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू
7: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
6: शिक्षक सेवा आयोगका निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसी

0: निरीक्षक लाइसेन्स।
1: लोकसेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङ का सम्पूर्ण कोर्सहरू।
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
1: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्रहरी, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849202754 र 9849793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
2: मम्मी दाजु के हो, म त खाना खान नि सक्दिन।
3: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
4: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिसर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
3: थप जानकारी का लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर, बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858743122 र 9858743123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
5: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका हेर्ने मस्तक जरुरी सूचना। झुमु बेला खिमरिदे गरम ओबेरी जेल बेला सुनो भूमिक ओचुरी जेल आउ बेला क वन जङ्गल ल भे लागिने मस्तज सम्भावना पाए आउने गिने प्राकृतिक सम्पदा र संक्षेप्त सक्षम नाभे वातावरण मिलेर ल्याप्पा असर किर्ने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज पानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल भे लागिने सज जिने गिने लापरवाही सुनो चासो खेल गुमा दुख चाहन्छु छिन्नी मेरै चार सौ सयदेखि खेलाए वन जङ्गल ओसो छान्नु भएको बारीको चुरोट विधि ओरेर नै खुबाजुमा खेले
6: नाङथाङ नाम्लो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हालै छ अनुगमन दिने व्यवस्था चाउसौ गिरिए
5: गेसो छानेला खोलेर चाउसी खोलिए होलिदे तरिन गए गेजो मिर्के लैजु अब नजिरे बनाए गेम गेल गेज मिर्के नलाए औलेन लगे नाइजे
6: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बालीमा चुला चुली यात्रा र सताउँछ छिनी मे चाउसो सहिदेखि खेले
5: वन जङ्गल मेला गेमा ये मे होला गी तिमी पाँचजना

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, होक्समा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरजीत फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ। त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा,

0: नमस्कार, म गायक तथा संगीतकार युनि भोजराज गीत। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
1: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
2: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला 96.4 MHz मा सुन्न नभुल्नुहोला
1: कार्यक्रम हेलो जलजला।

हजुरहरू नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा। स्टुडियो प्राविधिक मित्र संघीय आवाजमा उपस्थित भइसकेको छु म तपाईँको कार्यक्रम सञ्चालिका प्रिया मगर। हजुर आदरणीय श्रोता, तपाईँदेखिको समयमा कहानी के गर्दै कस्तो अवस्थामा रहनु भएको छ, यो दिवसको समय छ, आफ्नै कामकाजमा तालिम बिजी व्यस्त सुस्त रहनु भएको छ होला र उकाली ओह्राली भन्झन चौतारी गर्दै हुनुहुन्छ होला, गाउँ पाखामा मकै खन्दै हुनुहुन्छ होला यो गर्मीको समयमा, र तको साथीहरूले प्रोग्राम हेलो जलजला कतिखेर आउँछ र सहभागिता जनाउन पाइन्छ भने प्रतीक्षा गरिबस्नु भएको छ। यो होला कि तपाईँको प्रतीक्षाको गतिलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु। तपाईँहरू भने जहाँ अनि जे जस्तो अवस्थामा रहे तापनि प्रोग्राम हेलो जलजला श्रोतदेखि अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्गालेको छु। हजुर आदरणीय श्रोता, यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा jaljalapress.com। हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकी कुना अनि कन्दरमा पनि सुन्न सक्नुहुनेछ। साथसाथै म टिकटक लाइभबाट पनि भिडियो लाइभ आएको छु। टिकटक लाइभमा तपाईँले तेजेन्द्र डट प्रिया सर्च गर्नुभयो भने त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ। र त हामी आउने गर्दछौ हरेक हप्ताको सातौं बार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी शुक्रबारी श्रृंखलामा छौ। शुक्रबारी श्रृंखलामा के गर्छौ कष्ट गर्छौ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला। यदि नयाँ साथीले जानकारी छैन जानकारी पाउनु भएको छैन भर्खरै मात्र रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने म तपाईँलाई जानकारी गराउँछु। आज हामी शुक्रबारी श्रृंखलामा पहिलो साथी आउनुभयो भने पहिलो साथीले गीत रोजनमा पार्नुहुन्छ र गीत रोजनमा पारिसकेपछि दुईजना साथीलाई भित्राउँछौ। दुईजना भित्राइसकेपछि यहाँबाट उक्त गीतलाई यहाँबाट हामीले स्थान दिनेछौ। यो त भयो कार्यक्रमको बारेमा जानकारी। अब भने आउनुहोस् जसको लागि नम्बर खुल्ला छ 97 45 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। म भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

हजुर, युजपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। आज हामी साथीहरूलाई भित्राउन सक्दैनौ है, किनभने केही समस्या आएको छ हामी कहाँ, होइन समस्या उत्पन्न भइसक्यो है। आज हामी गीत मात्र गाउँछु, तपाईँहरूले सुनेर मात्र साथ दिनुहोला। आज यहाँबाट हामी लोकगीत जुनसुकै बुढाबाट पनि गीत मात्र राख्छौ है। अर्को आउने शुक्रबार है, अर्को हप्ता हामी फेरि पनि तपाईँहरूको माझमा गीत रचना पार्ने हामी आउनेछौँ होइन, तपाईँले गीत रचना पार्नको लागि। अब भने म यहाँबाट हामी गीत मात्र राख्छु है, गीत मात्र राख्छु, तपाईँहरूले भने सुनेर मात्र साथ दिनुहोला आजको बसाइमा, किनकि केही समस्या आएको छ हामी कहाँ। 97.45, 97.36.20 को लाइनमा आज चाहिँ फोन डायलमा गर्नुहोला, किनकि केही समस्या आइसक्यो होइन। र हामी अर्को हप्ता फेरि पनि आउनेछौँ होइन, गीत रचना पार्नको लागि। र आज भने हामी गीत मात्र राखेर साथ दिनेछौँ र तपाईँहरूले सुनेर साथ दिनुहुनेछ भन्ने आशा लिएकी छु। गीत मात्र राख्छु आज भने, गीत सुनेर मनोरञ्जन ल्याउनेछौँ भन्दै अर्को गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु यो गीत तपाईँको लागि।

हजुर, गिरिबस्छ तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। केही समस्या आयो, कम्प्युटरमा अलिकति समस्या भइदियो। अब हामी अर्को गीत राख्नेछौँ है। आज म टिकटक लाइफमा भिडियो लाइफमा आएको छु। तपाईँहरूले कहाँबाट सुन्दै हुनुहुन्छ तपाईँहरूले पनि कमेन्ट गर्नुहोला। तपाईँको कमेन्ट यहाँबाट वाचन हुनेछ र हामी यहाँबाट आज गीत मात्र राख्छौँ है। गीत राख्छौँ र गीत सुनेरै मनोरञ्जन ल्याउनु होला। आजको विषयमा हामी कहाँ केही समस्या उत्पन्न भयो होइन, त्यसै कारणले गर्दा हामी तपाईँको फोन कल ल्याउन सक्दैनौँ भन्दै हामी भने फेरि म मुगलान भन्ने गीत राख्छु। त्यसपछि पुनः उपस्थित हुने नै छु।

हजुर, यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने हामी फेरि पनि अर्को गीत राख्छौँ। आज केही समस्या उत्पन्न भएको छ, भोलि तपाईँको माझमा हामी उपस्थित हुनेछौँ, फोन कल ल्याउनेछौँ। र आज गीत रोजनमा पार्ने बसाइ थियो, तर पनि केही समस्या भएको कारणले गर्दा तपाईँको माझमा नभएर तपाईँलाई हामी ल्याउन सकेनौँ। भोलिको बसाइमा तपाईँको फोन कल रिसिभ हुनेछ, होइन, तपाईँसँग कुराकानी हुनेछ भन्दै अब अर्को गीत राख्छु। त्यसपछि पुनः उपस्थित हुने नै छु यो गीत तपाईँको लागि।

0: हजुर, यो गीतलाई श्रोतमा सम्पूर्णलाई फेरि पनि स्वागत छ। केटाहरूलाई यस्तै खाले मन पर्ने रहेछ। तपाईँको माझमा यो गीत राखिसकेको छु, पालो त पाएको भन्दैन। आजको विषयमा हामी साथीहरूलाई भित्राउन सक्दैनौँ, किनभने केही समस्या उत्पन्न भएको छ, होइन? भोलिका दिनमा तपाईँलाई हामी लाउनेछौँ है। अब भने म कपालो कोरेर भन्ने गीत राख्छु, यो गीत तपाईँले सुनेर साथ दिनुहोला। कार्यक्रम छोडेर कतै नजानुहोला, यो गीत स्वीकार्नुहोस्।
1: भयो

हजुर, यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने हामी अर्को गीत राख्छौँ। यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। हामीले तपाईँको रे भन्ने गीत राखिसकेका छौँ। तपाईँको पालो रहनेछ भन्दैन आज व्यवसायमा, भोलि व्यवसायमा हामी तपाईँलाई भेट्याउनेछौँ है। अब भने म अर्को गीत राख्छु भनिसकेपछि कुन गीत राख्छु त किन मिल्दैन र भन्ने गीत राख्छु। त्यसपछि हुनको अस्तु त हुनु नै छ, यो गीत स्वीकार्नुहोस्।

हजुर, गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। किन मिल्दैन र भन्ने गीत तपाईँको माझमा मैले राखिसकेको छु। अब भनी अन्तिम सेकेन्ड गीत राख्छु, त्यसपछि म बिदा हुने गरेर तपाईँको माझमा उपस्थित हुने नै छु यो गीत तपाईँको लागि।

हजुर, यो प्रश्न तपाईँ सम्पूर्णलाई जहिले पनि सेयर गर्छ। अब भने हाम्रो कार्यक्रमको अन्तिम अन्तिम भागमा आइसकेका छौँ। हाम्रो घडीमा यतिखेरको समयमा 2:53 गइसकेको छ। तपाईँले केही सल्लाह सुझाव प्रतिक्रिया भए तपाईँले हामीलाई दिन सक्नुहुनेछ, जसको लागि 97:68 32 31 84 को लाइन भएर तपाईँले दिन सक्नुहुनेछ। है, आजको बसाइमा हामी तपाईँलाई ल्याउन सकेनौ, होइन, भोलिका दिनमा तपाईँको फोन कल हामी रिसिभ गर्नेछौ, होइन, तपाईँसँग कुराकानी गर्नेछौ। अब भने म पनि यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ। यति बेलसम्म कार्यक्रम सुन्न प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र टिकटक लाइफमा पनि अन्तिमसम्म सुनिदिनु भयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको जसैबाट म प्रिय मगर छुट्टिन्छु। भोलि यही समयमा आउनु नै छु। नमस्कार।

0: को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुत्रुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98648 72 32।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
4: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
4: राष्ट्रपा महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी, 50% मत खस्यो, नतिजा साँझ 7 बजे आउने।
3: यातना पीड़ितको न्यायमा पहुँच सुनिश्चित गर्न मानवाधिकार आयोगको आग्रह। वर्थिङ सेन्टर निर्माण गरेसँगै भोजपुरको पौवादुङमा 0 होम डेलिभरी कायम।
4: स्याङ्जामा जीप दुर्घटना हुँदा 1 को मृत्यु, 17 जना घाइते।
3: अमेरिका खाड़ी मुलुकको सुरक्षा गर्न प्रतिबद्ध रहेको विदेश मन्त्री रूपियोको भनाई। सहयोगीहरूसँग घनिष्ठ समन्वय कायम राख्ने प्रतिबद्धता।
4: र महिला टी20 विश्वकप क्रिकेटमा आज श्रीलंकाले स्कटल्याण्डको सामना गर्ने।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार्क ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क। समयको आवाज।
3: समाचार अब विस्तारमा। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको निर्वाचनमा अहिलेसम्म करिब 50% मत खसेको छ। निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार मतदान आज दिउँसो 12:30 बजेदेखि शुरू भएको हो। उहाँले निर्वाचनको अन्तिम नतिजा आज साँझ 7 बजेसम्म सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिनुभएको छ। निर्वाचनमा पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन भइरहेको छ। उपसभापति पदका लागि सविता गौतम र तोसिमा कार्की प्रतिस्पर्धा रहेका छन्। त्यसै गरी महामन्त्री पदका लागि विपिन आचार्य, मनिष शाह, गणेश कार्की र सागर ढकाल चुनावी मैदानमा छन्। पुरूष सहमहामन्त्री पदका लागि असीम शाह, रमेश प्रसाई, यज्ञमणि न्यौपानी, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेश पन्त उम्मेद्वार छन्। महिला सहमहामन्त्री पदका लागि जुली यादव, वेदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाङ्गी र रिमा विश्वकर्मा प्रतिस्पर्धामा रहेका छन्। सभापति पदमा रवि लामिछाने र खुल्ला उपसभापतिमा डाक्टर सोनु मुवाले निर्विरोध निर्वाचित भइसकेका छन्।
4: राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूको बोल्ने क्रम जारी रहेको छ। यसअघि बोल्ने अधिकांश सांसद
3: खत्री, विजय जैरू, हरि ढकाल र हिमेश पन्त उम्मेद्वार छन्। महिला सहमहामन्त्री पदका लागि जुली यादव, वेदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाङ्गी र रिमा विश्वकर्मा

0: जनताको ध्यानकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसद कृष्ण बहादुर रोकाईले 2080 साल कार्तिकमा गएको भूकम्पका कारण प्रभावित जाजरकोट र रूकुम पश्चिमको ग्रामीण बस्तीहरूमा हालसम्म सुरक्षित आवास निर्माण हुन नसकेकोमा सरकारको ध्यानकर्षण गराउनुभयो। यस्तै वित्तीय समयमा बोल्दै सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले सुशासनको नाममा प्रतिशोधपूर्ण राजनीति गरिरहेको आरोप लगाउनुभयो। अर्का सांसद घनश्याम रिजालले इन्धनको मूल्य वृद्धिका कारण विकास निर्माण प्रभावित भएकाले तत्काल मूल्य समायोजन गरी सहज वातावरण बनाउन सरकारसँग माग गर्नुभयो। आजको बैठकमा विनियोजन विधेयक 2083का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबल गर्ने कार्यसूची छ।
1: राष्ट्रिय मानवाधिकार आयोगले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी रूपमा कार्यान्वयन गरी यातना पीड़ितको न्याय पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन गरेको छ। आयोगका सहायक श्याम बाबु काफ्ले आज जारी गरेको प्रेस विज्ञप्तिमा यातना पीड़ितलाई न्यायमा पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन गरिएको हो। विज्ञप्तिमा भनिएको छ, यातनाजन्य घटनाको निष्पक्ष स्वतन्त्र र प्रभावकारी अनुसन्धान, दोषी पर कानून बमोजिम कार्यवाही तथा पीड़ितलाई प्रभावकारी उपचार, क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था सुनिश्चित गरी राज्यको राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न नेपाल सरकारले थप प्रयास गर्न जरूरी देखिएको छ। नेपालले यातना विरूद्धको महासन्धिको अनुमोदन गरिसकेपछि संयुक्त राष्ट्रसंघको यातना विरूद्धको समितिमा बुझाउनु पर्ने आवधिक प्रतिवेदन करिब दुई दशक लामो समयदेखि बुझाउन नसकेको, अन्तर्राष्ट्रिय मञ्चहरूमा यातनाजन्य कार्यको बारेमा प्रश्न उठ्ने गरेको र पीड़ितले न्यायको अनुभूत गर्न नसकेको अवस्था रहेको आयोगको ठहर छ। आयोगले यातना पीड़ितको अधिकार संरक्षणार्थ आयोग बाहेक संयुक्त राष्ट्र संघीय संयन्त्रबाट भएका सुझाव तथा सिफारिशहरूको कार्यान्वयन अवस्था पनि सन्तोषजनक नभएको र सशस्त्र द्वन्द्वका अधिकांश यातना पीड़ितहरूले क्षतिपूर्ति पनि प्राप्त गर्न नसकेको अवस्था कायम रहेको जनाएको छ।
0: नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र संस्थापनेतर समूहका नेता डाक्टर शेखर कोइराला बीच भेट भएको छ। उहाँहरूबीच आज बिहान विराटनगर स्थित कोइराला निवासमा भेट भएको हो। महामन्त्री घिमिरेले नेता कोइरालासँगको भेटका क्रममा खिचिएको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको छ। महामन्त्री घिमिरेले पार्टीको आन्तरिक विवाद समाधान र आसन्न 15 महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको जानकारी दिनुभयो। घिमिरेले नेता कोइराला पार्टी एकताका लागि निकै सकारात्मक रहेको समेत बताउनु भएको छ। कोइरालाले घिमिरेसँग सभापति गगन थापासँग दोस्रो पटक भेटघाट हुन नसकेको गुनासो समेत गर्नुभएको छ। आसन्न स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि पार्टीको आन्तरिक एकता बलियो हुनु अपरिहार्य रहेको नेता कोइरालाको भनाइ थियो। भेटवार्ताका क्रममा कोइरालाले हतार नगरी पर्याप्त छलफल गरेर विवाद टुंग्याउनु पर्ने र सबै पक्षीय महाधिवेशनमा सहभागी हुने वातावरण बनाउनु पर्नेमा जोड़ दिएको महामन्त्री घिमिरेले जानकारी दिनुभयो। नयाँ पार्टी खोल्ने प्रक्रियामा गएको चर्चाका बीच यो भेटलाई महत्वपूर्ण मानिएको छ। आज कोइरालाले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालसँग पनि भेट गर्नुभएको छ। उहाँहरूबीच समेत देशको समसामयिक राजनैतिक विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ।
1: स्याङ्जामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा 17 जना घाइते भएका छन्। आज बिहान ताप्केबाट वालिङ आउँदै गरेको जीप दुर्घटना हुँदा वालिङ नगरपालिका 7 का 25 वर्षीय राजेन्द्र बिरकट्टाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा 3 जना गम्भीर घाइते भएका छन्। दुर्घटनाका घाइतेमध्ये 9 जनाको अवस्था मध्यम र 5 जनाको अवस्था सामान्य रहेको छ। दुर्घटनापछि सबै घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पुर्याइएको थियो। 30 मध्ये गम्भीर र मध्यम अवस्थाका 12 जनालाई थप उपचारका लागि पोखरा रेफर गरिएको प्रहरीले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्बल कास्टिक एबीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। म्याग्दीको रघुगंगा गाउँपालिकाले दर्ता प्रक्रिया पूरा नगरी अवैध रूपमा संचालनमा रहेका क्रसर उद्योग हटाउन सार्वजनिक सूचना मार्फत निर्देशन दिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले कानूनी प्रक्रिया पूरा नगरी संचालनमा रहेका क्रसर उद्योगलाई एक महिनाभित्र हटाउन निर्देशन दिएको बताउनुभयो। पालिकाले जलविद्युत र विकास आयोजनाका लागि अनुमति दिएका बाहेक अरू क्रसर उद्योगले नदी जन्य वस्तुको उत्खननमा संलग्न रहेको पाइएमा कानूनी कार्यवाहीको दायरामा ल्याउने जनाएको छ। यही असार 11 गतेको नीतिले लागू हुने गरी एक महिनाभित्र क्रसर उद्योग र उपकरण सामग्री नहटाएमा कार्यवाही गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो।
3: भोजपुरको पौवादोङमा गाउँपालिकाले सबै ओडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै शून्य होम डेलिभरी कायम भएको छ। गाउँपालिकाभित्र पाँचवटा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि घरमै प्रसूति हुने प्रचलन पूर्ण रूपमा अन्त्य भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले सबै ओडामा सुरक्षित प्रसूति सेवा उपलब्ध भएपछि गर्भवतीलाई स्वास्थ्य संस्थामै प्रसूति गराउन आउने क्रम बढ़ेको बताउनुभयो। गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले पोषण सुधारका लागि आफै पाल्ने आफै खाने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले उक्त कार्यक्रम अन्तर्गत आमालाई कुखुरा वितरण गरी पोषणयुक्त आहारमा जोड़ दिइएको बताउनुभयो। नवजात शिशुको भविष्य सुरक्षित गर्न गाउँपालिकाले विशेष कार्यक्रम पनि अघि बढ़ाएको छ। प्रत्येक नवजात शिशुका नाममा मासिक 500 रूपियाँ बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले वाशिङटनले अमेरिका इरान समझदारीले खाड़ी सहयोग परिषद जीसीसी राज्यहरूको सार्वभौमिकता सुरक्षा वा स्थिरतालाई कमजोर नपार्ने बताउनु भएको छ। मनामा जीसीसी यूएस मन्त्री स्तरीय बैठकको अन्त्यमा पत्रकारहरूसँगको साक्षात्कारमा बोल्दै विदेश मन्त्री रुबियोले आफ्नो क्षेत्रीय भ्रमणको उद्देश्य खाड़ी साझेदारहरूलाई इरानसँगको छलफलको नतिजाबारे जानकारी गराउनु र अमेरिका आफ्ना क्षेत्रीय सहयोगीहरूसँग सम्बन्धित सबै घटनाक्रममा घनिष्ठ समन्वय कायम राख्ने प्रतिबद्धता जनाउनु भएको बताउनुभयो। उहाँले इरानसँगको कुनै पनि कूटनीतिक मार्गलाई खाड़ी राज्यहरूको हित हुने गरी अगाडि बढ़ने कुरामा जोड़ दिँदै वाशिङटनले क्षेत्रीय साझेदारहरूका लागि पारदर्शी भएर उनीहरूको सुरक्षालाई संरक्षण हुने गरी अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
3: अब खेल समाचार। महिला टी20 विश्वकप क्रिकेटमा आज श्रीलंकाले स्कटल्याण्डको सामना गर्दैछ। सेमी फाइनलमा पुग्नका लागि श्रीलंकाले यो खेल जित्नै पर्ने दबाव छ। यो खेल म्यान्चेस्टर भने पछि समयअनुसार आज राति 11:15 बजे शुरू हुनेछ। श्रीलंका 4 खेलबाट 4 अंक सहित समूह बीमा तेस्रो स्थानमा रहेको छ। यसैगरी स्कटल्याण्ड पहिले नै प्रतियोगिताबाट बाहिरिसकेको छ। उसले 4 खेलबाट केवल 2 अंक जोड़ेको छ। टी20 विश्वकपको इतिहासमा दुई टोली एकअर्कासँग आमने सामने भएको यो पहिलो पटक दुई टोली बीच 3 टी20 अन्तर्राष्ट्रिय खेल भएका छन्। श्रीलंकाले 3 खेल जितेको छ। स्कटल्याण्ड आज आफ्नो पहिलो जीतको फर्खाईमा हुनेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: राष्ट्रपा महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी। 50% मत खस्यो। नतिजा साँझ 7 बजे आउने।
3: यातना पीड़ितको न्यायमा पहुँच सुनिश्चित गर्न मानवाधिकार आयोगको आग्रह। बर्थिङ सेन्टर निर्माण गरेसँगै भोजपुरको पौवातुङमा शून्य होम डेलिभरी कायम।
4: स्याङ्कामा जीप दुर्घटना हुँदा 1 जनाको मृत्यु 17 जना घाइते।
3: अमेरिका खाड़ी मुलुकको सुरक्षा गर्न प्रतिबद्ध रहेको विदेश मन्त्री रुबियोको भनाई। सहयोगीहरूसँग घनिष्ठ समन्वय कायम राख्ने प्रतिबद्धतामा जोड़।
4: र महिला टी20 विश्वकप क्रिकेटमा आज श्रीलंकाले स्कटल्याण्डको सामना गर्ने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।

0: FM 96.4 MHz.
1: 바지, 기보, 기나 갈아마하.
2: 야, 두개고 샀다. 아니, 진나 봐. 두개고, 두개가 더 진다. 아니, 갈아마 혼났다. 거르선 바지.
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौँ
3: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमासीको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840318 9095514 1452
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आइएमई बैंक सँगै जोडिएको घरमा
3: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
3: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
1: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
3: शिक्षक सेवा आयोगका प्रावि निभावी मावि र शिक्षक लाइसेन्स
1: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
3: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम
3: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राधी युट्युब र टिकटक आनन्द अकाडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412
3: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोराही दाङ
6: मम्मी दाजू क्यो म त खाना खान नि सक्दिन
7: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
8: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
7: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
8: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
7: ए हो र बाबु यो कहाँनिर छ र बाबु यस्ता सेवा सुविधाहरू के छन्
8: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
7: थप जानकारीका लागि बियन्ड बी डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
8: बीएनबी डेन्टल क्लिनिक, घोराही 15।
9: मेलाडी माइलका लागि त सुनसरी गाउँपालिका गर्ने मस्तक जरुरी सूचना। झुमो बेला खिम्रिदे गरम औबेरी जेल बेला सुनो भोलि कता ओचुरी जेल आउ बेला क वन जङ्गल ल मे लागिने मस्तज सम्भावना पाए आउने गिने प्राकृतिक सम्पदा र संक्षिप्त जस खिम्नादे वातावरण मिलेने लक्षा असर किर्ने री मूल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्तज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखर नामले ल मे लागिने सज जिमी गिने लापरवाही सुनो चासो खेल गेमा दुख को जन धनी झेप्पा छेपी का उधुओ फोकाई पिकनिक वन भोज बाटो छिन्ने मेले चार सौ सयदेखि खेनाए वन जङ्गल ओसो छान्नु भएको बारीको चुरो विधि ओरे बनाइ
10: नाङथाङ नाम्लो लिज्यौ वन उपभोक्ता समूह राई सामुदायिक बनि हुने हालै चाहिँ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
9: गेसो छानेला खोलेर चाउसी खोलिए हरिदे करिम गाई गेसो निके लैजु अब नैजीले बनाए गेङ्गेल गेसो निकेमा लाए औले नयोजना लिजे
10: वन जङ्गल जुडिसियो घेङबारी ल बालीमाली चुला चुली झात्रा चाउसो छिने मे चाउसो सैरेकी खेले
9: वन जङ्गल मेलाकी गेमाइए मेला
10: कार्यालय खबर दिए
9: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रधान रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर खतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौ कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविदीद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गर्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478076070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याइ हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ। त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा,

0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराऊ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
0: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशागर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशागर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
6: अनुहारको चाहे फोटो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
7: सेतो पानी बग्ने यौनी चिलाउने गनाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
6: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
7: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ
6: सम्पर्क मोबाइल 98578211105
7: 98479802
6: 98095682605
7: र 98103949040

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् चाँद बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाजोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाखै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा, पाखै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच।
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
2: डाक्टर कमल चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर फोडा र दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हात जोड्ने तथा नसा रोग विशेषज्ञ
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेङ्गु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
0: पाउन्टौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो पिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिचिलापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम पिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
1: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
3: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
4: होइन के भाछ र तपाईँलाई
3: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या
5: अरे काका यसको लागि त घोडाही डाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
6: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
7: हाम्रा सेवाहरू मलद्वारमा मासु खलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डंडी फोर सेतो दुबी दाग सोरायसी कपाल झर्ने जस्ता संपूर्ण रूप को सफल उपचार गरिन्छ।
4: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुति चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-3 98-65-44-83-83।
4: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
8: कैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
9: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
10: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
9: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइगर्छन् के होला र निको
10: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
9: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पूरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
10: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैले हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-5-63-367 र मोबाइल नम्बर 98-4-78-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-5-90-8-69 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
4: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
7: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
4: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
7: ल उसो भए म सामान लिन गइहाले।
4: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
7: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98-5-78-30-504
4: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
7: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
11: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
12: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
13: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
12: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
14: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
12: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेनी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
13: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
12: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
14: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
12: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
13: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जलयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, माडीचोड रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
12: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
14: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
12: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
13: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
12: आदरणीय रोल्पा बापे आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कार्यालय।

0: को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टेक्याउँछौ तपाई सम्पूर्ण लोकपारखी मित्रहरूलाई यति बेला कार्यक्रम लोक सारथीमा श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा रहनु भएको छ जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोक सारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला तपाईँको पर्खाईको घर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टेक्याउँछौ तपाई सम्पूर्ण लोकपारखी मित्रहरूलाई यति बेला कार्यक्रम लोक सारथी

लोक सारथीमा हामी आज पनि उपस्थित भइसकेका छौ। मलाई पारिबाट यति बेला प्रिया मगरको साथ मिलिराखेको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। हामी यति बेला सामुदायिक रेडियो जालचला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ। तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जालचला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथी नामक फेसबुक एकाउन्टबाट हामीलाई अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ। अडियो लाइभको माध्यमबाट सुन्दै हुनुहुन्छ, यो क्रममा तपाईँलाई जानकारी गराए। यसै क्रममा विभिन्न साझेदार रेडियोहरूबाट देशैभरि एकैसाथ सुनिरहनु भएको छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz भिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी रेडियो, यसै क्रममा तपाईले हामीलाई रेडियो मालारानी 95.7 MHz, रेडियो नृसिम्मा 107.1 MHz अर्घखाँचीबाट कोपिल आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुषमा मल्लले साथ दिइरहनु भएको छ, माफ गर्नुहोला, रेडियो छत्रभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिस पाठक, रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट यति बेला साथ दिइरहनु भएको छ। कृष्ण बस्यालले भने रेडियो कुटुम्ब 97.8 MHz तानसेन पाल्पाबाट यति बेला तिलु राणा भट्टराईले साथ दिइरहनु भएको छ। रेडियो मुक्ति 95.5 MHz बाट कार्यक्रम प्रसारण भएको छैन। यसै क्रममा सामुदायिक रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट गुडियाभर, सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुबाट विजय गुरूङले साथ दिइरहनु भएको छ। दमौली एफएम 94.2 MHz दमौली तनहुबाट सन्देश जेडाई, रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाकेबाट सुदीप कुमार थारू, रेडियो बन्दीपुर 88.8 MHz मन्तीपुर तनहुबाट भूमिका श्रेष्ठ, रेडियो भोटेउडार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लान्चुक कोसेपारीबाट नकुल घर्ती, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लान्चुक कोसेपारीबाट नकुल घर्ती, रेडियो आफ्नो एफएम 90.4 MHz रुकुम पश्चिम चौरजहारीबाट मनिषा डागी, रेडियो आफ्नो एफएम 104.8 MHz उखलढुङ्गाबाट साथ दिइरहनु भएको छ। प्राविधिक साथी विनुमाया राईले भने हामीलाई रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट हामीलाई खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो झन्कारबाट पनि आजदेखि कार्यक्रम फेरि प्रसारण हुन लागेको छ। अनिता रसाईले जानकारी गराउनु भएको छ, रेडियो झन्कार 97.5 MHz रामेछापाबाट यति बेला अनिता रसाईले अनुले साथ दिइरहनु भएको छ। रेडियो मेन्स्याम एफएम 103.4 MHz तेह्रथुमबाट यति बेला शारदा बास्कोटाले साथ दिइरहनु भएको छ। रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट यति बेला साथ दिइरहनु भएको छ। प्राविधिक साथी हामीलाई आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। रेडियो भरोसा 104.9 MHz दाङघुराईबाट नबिना सुनाथले साथ दिइरहनु भएको छ। यसै क्रममा
रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा रेडियो डोल्पा 101.6

मेघाज डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ। रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष पराजुले, रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। एकदमै रेडियो भरोसाबाट भने ईश्वरी पुन हुनुहुन्छ है, रेडियो भरोसाबाट ईश्वरी पुनले साथ दिइरहनु भएको छ, जुन दाङ गोराईबाट प्रसारित छ। कार्यक्रम लोकसारथी हामी लिएर उपस्थित भएका छौं। आज शुक्रबारीय बसाई हो र शुक्रबारीय बसाईमा रहेर के गर्छौं कसो गर्छौं तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाईमा तपाईँ सँगसँगै रहेर आज हामी अब तपाईँको सक्रियता अलि कम भयो होइन, कार्यक्रम चलाउने बसाईमा तपाईँको सक्रियता अलि कम भयो, तपाईँको कतिपय साथीहरूले सहभागिता नै जनाउन सक्नु भएन अथवा खोज्नु भएन, के भयो त्यो कारणले गर्दाखेरि आजको बसाई हामी परिवर्तन गर्दैछौ। हामी यसभन्दा अगाडि राखिएको बसाईलाई नै निरन्तरता दिनेछौ। तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण तपाईँले आजको कार्यक्रममा हामीलाई भन्नुपर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए, जसका लागि तपाईँले फोन गर्न सक्नुहुन्छ 98644-17298 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। रेडियो भरोसाबाट ईश्वरी पुन मैले अगाडि जानकारी गराइसकेका छु। हाम्रो दीपक सरले, नबिनाजीले हुनुहुन्न, ईश्वरीजी हुनुहुन्छ भन्नुभएको छ। मैले पहिला नबिना भने पनि त्यसपछि मैले ईश्वरी पुन भनेर जानकारी गराएको छु। धन्यवाद छ जानकारीका लागि दीपक पुन सरलाई। र अब 98644-17298 फोन गरेर कार्यक्रममा सहभागिता जानकारी गराउन सक्नुहुन्छ। कार्यक्रम रेडियो झन्कारबाट पनि बजिराखेको कुरा हामीलाई रेडियो झन्कार बाट प्राप्त भएको छ। केही दिन बन्द थियो भने आजबाट कार्यक्रम प्रसारणमा आएको छ। तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण आजको कार्यक्रममा तपाईँले भन्नुहोला है। लोकदोहोरी क्षेत्रमा फेरि अन्य विधाको होइन है, म तपाईँलाई आग्रह गरे 98644-17298 फोन गर्नुहोला। नम्बर फेरि जानकारी गराउँछु 98644-17298-9844-17298 फोन गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। तपाईँको नम्बर भनौँ न तपाईँको फोन कल हामी लिनेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए, फटाफट फोन डायल गर्नुहोला 98644-17298। आउनुहोस् कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा लोकभाका राख्छौ। लोकभाकापछि तपाईँको माझमा हामी फेरि आउँछौ। तबसम्मका लागि यो लोकभाका तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुनिरहनु भएको छ र यति बेला साथी हुनुहुन्छ, पहिलो साथी म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर। हेलो। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर उहाँको कल हामी लिन सकेनौ, उहाँको आवाज हामीले सुन्न सकेनौ। पालो तपाईँको अर्का सहभागी साथी हुनुहुन्छ, म स्वागत गर्छु। आज तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मन पर्नुको कारण भन्नु होला। यति बेला साथी नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? गौमाया सुनि बोल्दिनुहुन्छ सुर्खेतबाट। के छ सुर्खेततिर गएको? पानी पर्ला पर्ला जस्तो छ तर पानी परेको छैन, होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। अनि के छ, चिया नास्ता भइसक्यो तपाईँको? ठिक छ, हाम्रो पनि भएको छ। अब आज कार्यक्रममा के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन? ल तपाईँलाई मन पर्ने गायक र गायिकाको नाम र मन पर्नुको कारण के होला?
1: मलाई मन पर्ने अहिले नयाँ गायक मन पर्छ र पुरानो गायक माथिको गीत मन पर्छ भन्नुपर्छ।
0: मन पर्नुको कारण के हो?
1: मन पर्नुको कारण उहाँले राम्रो गीतहरू निकाल्नुहुन्छ, त्यस कारणले।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरि आउँदै गर्नु होला, अहिलेको लागि बिदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। गौमाया सोनी अर्घ खाँचीबाट अर्को सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: नमस्ते।
0: बोल्नुभयो कहाँबाट भन्दै थिए, नमस्ते भन्नुभयो, फोन काट्नुभयो, जानुभयो। प्राविधिक समस्याको कारणले काटिएको भने पुनः डायल गर्नुहोला, अन्यथा फोन गरिसकेपछि भनौँ न पूरा तरिकाले बोलिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। 9864-17-298 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौँ। आज हामीले 9864-44 लाइन दिइराखेका छौँ तपाईँलाई। 9868-मा केही समस्या उत्पन्न भएको छ, त्यो कारणले गर्दाखेरि 9864-17-298 फोन गर्नुहोला। नम्बर फेरि फेरि जानकारी गराउँछु, 9864-17-298 तपाईँले फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्छौँ। र यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? आकाश खड्का बोल्दिनुहुन्छ। के छ आकाशजी, खबर तपाईँको?
3: हजुर, मेरो सबै ठिक छ नि हजुर, सुनाउनुहोस्।
0: हाम्रो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ आकाशजीले?
3: यति बेला समयमा सबै कार्यक्रम सुन्दै बसिरहेको भनौँ न,
0: कार्यक्रम सुन्दै बसिरहनु भएको छ, होइन?
3: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन?
3: जानकारी नै छ
0: हजुर। जानकारी नै छ भने आज के छ, तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मन पर्नुको कारण के होला?
3: गायकमा चाहिँ खमन अधिकारी, गायिकामा विष्णु माझी। मन पर्नुको कारण चाहिँ अब उहाँहरूले पुराना भाकाहरू गाउनु भएको छ, बजारमा पनि त्यसै चलन चल्तीमा आएको छ, त्यही नै मनपर्छ भनौँ न हजुर।
0: हुन्छ, फेरि फेरि गाउँसाइमा आउनुहोला, अहिलेको लागि बिदा गर्छौ। नमस्ते।
3: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आकाश आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, 9864-17-298 फोन गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म त्यसपछि एउटा गीत राख्नेछौ। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर।
4: नमस्कार।
0: को बोल्नुभयो कहाँबाट?
4: म थपर
0: तेराथुम छतरबाट। नाम के भन्नुभयो? तपाईँको आवाज अलिक बुझिएन, टावर छैन हो मोबाइलमा? तपाईँको मोबाइलको टावरले काम गरेन क्या? ए, नाम के भन्नुभयो तपाईँको?
4: बुद्ध लिम्बू।
0: बुद्ध लिम्बू?
4: हजुर।
0: के छ बुद्धजी, खबर?
4: ठिकै छ दाई।
0: के गर्दै हुनुहुन्छ यति बेला?
4: अहिले बसी बसाइ दाई, घाम लागिरहेछ, त्यतिकै बसी बसेछ।
0: ए, बसी बसाइ गर्नु भएको छ, के गर्नुहुन्छ नि बुद्धजीले? तपाईँको नाम बुध भन्नुभयो कि बुद्ध भन्नुभयो?
4: बुद्ध।
0: ए, बुद्ध।
4: हजुर।
0: तपाईँ महिला हुनुहुन्छ कि पुरुष हुनुहुन्छ? आवाज सुन्दा महिलाको छ, नाम सुन्दा केटा मान्छेको छ, त्यही भएर सोध्न मन लाग्यो क्या? महिला हुनुहुन्छ?
4: हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट सुन्नु भयो? ल कार्यक्रममा आउनु भएको छ। आज तपाईँलाई मन पर्ने गायक र गायिकाको नाम र मन पर्नुको कारण के हो?
4: मलाई त्यो के भन्छ सुनिता थिचिङ र कृष्ण तामाङको मन परिरहेछ।
0: ए किन मन पर्छ भन्नुहोस् त उहाँहरूको गीत?
4: अब त हङकङको भाइ।
0: ए ल ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि गोसाईमा आउनु होला, अहिलेको लागि विदा गर्छौ। नमस्ते।
4: नमस्ते।
0: टेलिफोन सम्पर्कमा बुद्ध लिम्बु आउनु भएको थियो, तेह्राथुङ छथरबाट उहाँसँग कुराकानी गरिसकेका छौं। पालो तपाईँको हो, यति बेला अर्को सहभागी हुनुहुन्छ, त्यसपछि एउटा गीत बजाउला। हाम्रो प्राविधिक मित्रले रेडी पारिसक्नु भएको छ। नमस्कार हजुर। को बोल्नुभयो खामाट? प्रेम आले मगर। के छ प्रेमजी खबर तपाईँको? अनि यति बेला के गर्दै हुनुहुन्छ? घाम लागेर बसी बसाइ छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट हामीलाई सुन्नुभयो? लाली गुराँस। ल हुन्छ, अब तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मन पर्नुको कारण के हो? तपाईँले कार्यक्रम सुन्नु भएको छ कि छैन? कार्यक्रमको बारेमा बुझ्नु भएको छ कि छैन? आउनु भएको थियो साथी, उहाँको कल हामी लिन सकेनौ। कार्यक्रम लोक सारथी हो, लोकविधाको गायक र गायिकाको नाम तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम सोधिरहेछु। उहाँले चाहिँ तिर्खा लायो पानी खाएँ मैले के बिराए भन्नुहुन्छ होइन? यो त अलिकति सुहाएन साथी है, अलिकति कार्यक्रमको बारेमा बुझेर मात्रै फोन डायल गर्नुहोला, म तपाईँलाई आग्रह गरेँ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरेँ, नमस्कार हजुर भन्दै थिएँ। एउटा गीत राख्छौँ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ। तपाईँ भने 98644 1720 98 मा फोन डायल गर्नुहोला।

0: योग्यताश तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुनिरहनु भएको छ र कार्यक्रम लोकसारथीमा यति बेला साथी हुनुहुन्छ 98644 1298 साथी हुनुहुन्छ। नमस्कार हजुर। कलडुङ्गाबाट गीता कार्के। गीताजीको के छ हालखबर?
1: ठिकै छ भाइ, पानी आएको छैन, गर्मी छ।
0: पानी आएन होइन,
1: बसी बसाइ छ, आनन्द बसी बसाइ छ।
0: तपाईँले भ्याएको त बिहे नगराइदिएर हो कि पानी नआएको त होइन? भ्याएको त बिहे गराइदिनुहुन्न तपाईँले, अनि पानी कहाँबाट आउँछ त होइन? हो है, अब खोलामा गएर भ्याकुता खोजेर होइन, भाले पोथी भ्याकुता खोजेर बिहे गराइदिएर अनि त्यसपछि बल्ल पानी पर्ला कि अरे होइन? रोल्पातिर पनि कसैले पनि भ्याकुताको बिहा गराइदिनु भएको छैन कि, त्यही भएर पानी नै परेको छैन।
1: कहीँ कहीँ त्यो बगा भन्दा खप्नु उ छैन, सबै लगो भन्छन्। कहीँ कहीँ यस्तो छ यो असार आउने,
0: त्यो ठाउँमा त भ्याकुताको बिहे गरायो होला नि त त्यही भएर होइन?
1: कोही सुनेको छैन, यसो उनीहरू बुढापाकाले भने त सुनेको थियो।
0: ठिक छ, होइन जे भए पनि हामी प्रकृतिसँग जोडिनुपर्छ, प्राकृतिक सम्पदासँग जोडिनुपर्छ होइन? हिजो हिजो हाम्रा गाउँघरमा प्रशस्ति रुख बिरुवाहरू हुन्थे, जताततै हरियाली हुन्थ्यो होइन? एउटा घरमा एउटा रुख हुन्थ्यो कि पहिला, तपाईँले कतिको थाहा पाउनुहुन्छ होइन? अहिले भने तपाईँको डाँडा काँडा हेर्नुहोस् त, उजाडिएर कस्तो भएको छ होइन? होइन जताततै छ नि, तराईको फाँटमा हेर्नुहोस् होइन, बस्ती वन क्षेत्रमा उजाडिएर बस्ती बसी घरै घर छ होइन, रुखहरू छैन। अनि पहाडी भूभागको बजार क्षेत्रमा पनि त्यही छ नि होइन?
1: सबै गएर बाँझो बारी बरु कुन खानेतिर छन्, खेती लाउने लाउनु मात्रै हुन्छ, अब केही राख्दैन बाँदरले।
0: ल त कार्यक्रममा आउनुभयो, अब बाँदरको आतंक जताततै छ कि अरे हुन्छ। यतिको लागि तपाईँले तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण के हो?
1: विष्णु माझी राजु परिवार मनपर्छ गायक गायिका।
0: मनपर्नुको कारण चाहिँ के हो?
1: उनीहरूको शैली भाषा, उनीहरूले पुरानो पुरानो लोकगीतहरू गाउँछ, नयाँ त पुरानो लोकगीत मनपर्छ
0: त्यसैले होइन,
1: उहाँहरू त पुरानो पुरानो लोकगीतहरू यस्तो राम्रो राम्रो गाउँछ र मलाई कलाकारहरू पनि दुईजना मन पर्यो।
0: हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छु, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो गीता कार्की, उहाँसँग कुराकानी गरिसकेका छौ। उहाँले आफूलाई मनपर्ने गायक र गायिकाको नाम जानकारी गराएर जानुभएको छ। अर्को सहभागी हुनुहुन्छ 98644 1298 मा। नमस्कार हजुर, को
2: बोल्नुभयो? एकदम ठिकै छ, अनि तपाईँहरूको के छ?
0: हाम्रो पनि एकदम ठिकठाक छ। के गर्दै हुनुहुन्छ विनिताले? तपाईँको आवाज अलि राम्रो आएन, टावरले राम्रोसँग काम गर्ने ठाउँमा गएर बोलिदिनु न है। तपाईँ तेह्राथुमको कुन ठाउँमा हुनुहुन्छ? ए, धनकुटाको कुन ठाउँमा हुनुहुन्छ? त्यही त, कुन कुन ठाउँमा? धनकुटाको ठाउँ होला नि त, धनकुटा एउटा जिल्ला भयो होइन, त्यसको पनि कुनै ठाउँ होला नि, कुनै नगरपालिका गाउँपालिका अथवा कुनै ठाउँ होला? चौबिसै गाउँपालिका हो यस्तो भन्नु न त होइन? अनि के गर्नुहुन्छ चौबिसै गाउँपालिकामा विनिताले?
2: त्यत्तिकै हो, घरमै घरैसी कामहरू
0: घरमै बस्ने, गराइसी कामहरू गर्ने होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण के हो?
2: मलाई खेल खेल चुरेर शान्ति हेर्नुपर्छ, उहाँहरूको सुर रमाइलो राम्रो छ, मिठो छ, अनि त्यही भएर
0: मनपर्छ होइन। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाईमा आउनुहोला। अहिलेको लागि तपाईँलाई विदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। विनिता दाहाल आउनु भएको थियो, यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
3: हजुर नमस्ते,
0: को बोल्नु भयो, कहाँबाट? जीवन साङ्गीतिक मगर, के छ जीवनसी खबर? एकदम सन्चै छौँ। यति बेला के गर्दै हुनुहुन्छ जीवनजीले? कार्यक्रम सुन्दै बस्दै गर्नु भएको छ होइन? ल, कार्यक्रममा आउनु भएको छ, आज के गर्छौ थाहा होला क्यारे? कुन कुन गायक र गायिकालाई मन पराउनुहुन्छ?
3: सरिबेला गुरुङ र तिलक गुरुङ मनपर्छ, किनभने उहाँहरूको गीत यति मनपर्छ, सर्जन गीत छ, त्यसले मनपर्छ।
0: हुन्छ, फेरि फेरिका बसाइमा आउनु होला, अहिलेको लागि विदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो जीवन साङ्गीतिक मगर, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब हामी एकजनासँग कलमा फोनमा कुराकानी गर्छौँ, त्यसपछि एउटा गीत राख्नेछौँ। विशेष गरी अब विष्णु माझी र खेम सेन्चुरीकै आवाजमा रहेको एउटा गीत छ, तिर्छु बरु तिमीले तिराए होइन, मुटुमा बसेको किराए भन्ने एउटा गीत छ होइन, त्यो गीत खोज्नको लागि म आग्रह गरे। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? अस्मिता सुनवार, उदयपुर, कुन ठाउँबाट? अनि यति बेला के गर्दै हुनुहुन्छ? ल, कुन रेडियोबाट हामीलाई सुन्नुभयो विनिताजीले? आफ्नो एफएमबाट सुन्नुभयो होइन? कतिको राम्रो स्थिति छ उदयपुरमा आफ्नो एफएम? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण के होला? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाइमा आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छु, नमस्ते।
2: नमस्ते,
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ र अब गीत राख्छौ तपाईँको लागि। गीत भेटिया छैन भन्नुभएको छ, विष्णुमाझी र खेम सेन्चुरीको आवाजमा रहेको गीत हो, बरु बस्छु तिम्रै दासी भएर भन्ने गीत खोज्नुहोस् त, भेटाउनुहुन्छ। यदि साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर।
4: हजुर नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट?
4: हजुर, म भावना नगर प्युठानबाट।
0: भावनाजी, रेडियो भन्दा टाढा गइदिनुहोस् है।
4: हुन्छ।
0: अनि यति बेला के गर्दै हुनुहुन्छ भावनाजीले? ए, दाउरा लिएर बाटोमा आएर बसिरहनु भएको छ होइन?
4: हजुर।
0: के को दाउरा ल्याउनु हो? टेलिफोन के को दाउरा ल्याउनु भयो भन्नुहोस् त?
4: ए,
0: सल्लाहका दाउरा ल्याउनु भयो होइन?
4: हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, अब आज के गर्छौँ तपाईँलाई जानकारी होला क्यारे होइन? हुन्छ, अब साथी, अब कुन कुन गायक र गायिका तपाईँलाई मनपर्छ भन्नुहोस् त? शान्ति श्री परियार र खेम सेन्चुरी किन मनपर्छ? राम्रो छ, राम्रो राम्रो आवाजमा गीत गाउनुहुन्छ, त्यसैले मनपर्छ होइन?
4: हजुर।
0: ल हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनुहोला, बिदा गर्छौँ, नमस्ते।
4: नमस्ते।
0: अब गीत सुन्ने बेला भएको छ, बरु बस्छु तिम्रै दास भएर यो गीत तपाईँको लागि राख्छौ, गीतपछि फेरि आउँछौ।

0: बरु बस्छु सानो तिमीलाई दास भनेर विष्णु माझी र खेम सन्चुरीको आवाज तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौ। 39 मिनट गएको छ 4 बजेर। हाम्रो स्टुडियोको घडीमा 98 6 44 17 298 फोन गर्नुहोला। धरानबाट एकजना साथी आउनुभएको थियो, होल्डमा बस्नुभयो अनि पछि त फोनै काटेर भाग्नु भएछ। सायद ब्यालेन्स नभएर पनि हुनसक्छ अथवा अन्य कुनै कारण, उहाँको मोबाइलमा पनि डिस्टर्ब भइरहेको थियो तर अब क्यार गरिरहेको थियो, त्यसपछि उहाँको मोबाइलमा पनि अलिअलि डिस्टर्ब भइरहेको थियो, एयरफोन पनि लगाएको छैन भन्नुहुन्थ्यो। सायद मोबाइलकै प्रब्लम समस्या भएर पनि हुनसक्छ होइन। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
1: हेलो हजुर, नमस्कार।
0: नमस्कार हजुर, के बोल्नुभयो, कहाँबाट? मुना खड्काको के छ हालखबर?
1: सबै ठिकै छ, बाख्रा गोठाला गर्दैछु भन्नुपर्छ।
0: ए, बाख्रा गोठाला गर्दै हुनुहुन्छ, सबै ठिक छ होइन? अनि के छ, घर कति बेला फर्किनुहुन्छ तपाईँले? घर
1: फर्किँदै गरेको।
0: ए, फर्किँदै गर्नु भएको, अब त फर्किने बेला पनि भयो क्यारे होइन? ठिक छ, कार्यक्रममा आउनु भएको छ। तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण के हो?
1: मलाई ख्याम सेन्चुरी र युवा परिवार मनपर्छ भन्नुपर्छ।
0: ख्याम सेन्चुरी र के परिवार भन्नुभयो?
1: शिव परिवार।
0: शिव यो महिला गायिका हो कि गायक हो? शिव
1: महिला होइन, पुरुष हो।
0: अनि कहाँ पुरुष भन्न पायो त, एउटा गायक र एउटा गायिका भन्नु पऱ्यो नि। खेम सेन्चुरी पुरुष भन्नु हो भने एउटा गायिका भन्नु पऱ्यो
1: र त। खेम सेन्चुरी छोरी मान्छे होइन र नि।
0: अनि खेम सेन्चुरी कहिलेदेखि छोरी मान्छे हुनुभयो खेम सेन्चुरी? ल है, अब एउटा नयाँ कुरा के थाहा पाइयो भने खेम सेन्चुरी छोरी मान्छे हुनुहुँदो रहेछ भन्ने कुरा थाहा पाइयो होइन त? कसले भन्नुभएको भन्दाखेरि मुनाजीले भन्नुभएको होइन? ल, अब आजदेखि मुनाजीले खेम सेन्चुरीलाई छोरा मान्छेबाट छोरी मान्छेमा रूपान्तरण गरिदिनु छ होइन? ल, अब खेम सेन्चुरी एउटा छोरा मान्छेको नाम भन्नुभयो, अब छोरी मान्छेको एउटा नाम भन्नुहोस् गायिकाको। मन पर्नुको कारण के हो?
1: राम्रो गाउनुहुन्छ, साह्रै मनपर्छ र मनपर्छ।
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि व्यवसायमा आउनुहोला, बिदा गर्छु, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी मुना खड्का, उहाँले खेम सेन्चुरी र विष्णु माझी मनपर्छ भन्नुभयो। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, टेलिफोन सम्पर्कमा फोन गरिसकेपछि फोन काट्ने काम चाहिँ नगर्नु होला। यति बेला अर्को साथी, नमस्कार हजुर। नमस्कार हजुर, हेलो, नमस्ते, नमस्कार, को बोल्नुभयो, कहाँबाट? के नाम भन्नुभयो?
1: अरुणिका
0: राई, धरानबाट। के छ अरुणिकाजीको हालखबर? ठिक छ, हाम्रो पनि। यति बेला के गर्दै हुनुहुन्छ नि?
1: यतिखेरको समयमा यतिकै घरेसी काम गर्दै बसिरहेको।
0: यतिकै घरेसी काम गर्दै बस्नु भएको होइन?
1: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण के होला?
1: आज लोकगीत गाउनुहुने मलाई विष्णु माझी मनपर्छ, अनि पूर्वको लोकगीत गाउनुहुने चाहिँ राजेश पायल मनपर्छ। उहाँहरूको गीत एकदमै राम्रो लाग्छ र आवाज पनि राम्रो लाग्छ, त्यही भएर
0: विष्णु माझी र राजेश पायल राई मनपर्छ होइन? ल ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि आउनुहोला, बिदा गर्छु, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो धरानबाट साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 6 44 17 298 फोन गर्नुहोला। 4 बजेर 44 मिनट चाहिँ गइसकेका छ है। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40 को नम्बरमा फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि हामी खुला गरेका छौ, फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर। दर्शन नमस्ते नमस्कार के भन्नुभयो
2: लोकसाङ्गीतिक अभिवादन भने हजुर
0: ए ला लोकसाङ्गीतिक अभिवादन को बोल्नुभयो कहाँबाट शुक्रराज रसाइली निर्दोष के छ शुक्रराजी खबर तपाईँको
2: मेरो खबर एकदमै फिट एन्ड फाइन छ सर एकदमै गर्मी बढिरहेको छ प्रसन्न गर्मी भइरहेको छ होइन यसो घरासी काम गर्दै गर्दै अहिले चाहिँ खाजा खाँदै अनि प्रोग्रामको साथमा हो भन्नुपर्छ
0: ल ठिक छ कार्यक्रममा आउनु भएको छ सबै कुरा बताइदिइहाल्नुभयो अब तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मन पर्नुको कारण के हो
2: मलाई एकदमै मनपर्ने गायकमा भनेको चाहिँ अब आधुनिक गीत गाउनु हुने हाम्रो रामकृष्ण
0: आउनु भएको थियो आधुनिक मैले सोधेन है लोकविधाका गीत गाउने गायिकाको नाम मात्रै मैले सोधिराखेको छु लोकविधा लोकसारथी कार्यक्रममा अन्य विधाको गीतको बारेमा चर्चा नगर्नुहोला भन्दा भन्दा पनि साथीहरूले चर्चा गरिदिनुहुन्छ कृपया त्यसो नगर्नुहोला है यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार छु आउनु भएको थियो अब उहाँको कल हामी लिँदैनौ शुक्रराजी कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले नियम उल्लङ्घन गर्नुभएको छ अब अर्को हप्तासम्म चाहिँ प्रतीक्षा गरिदिनु होला है अब हामीले एउटा के नियम बनाएको छ भने तपाईँले यदि कार्यक्रममा बिराउनु भयो र तपाईँको फोन हामी काट्यौँ भने अर्को हप्तासम्म तपाईँले वेट गर्नु अर्थात् प्रतीक्षा गर्नुपर्ने भनेर हामीले तपाईँलाई एउटा यो पनि लागू गर्न खोजिराखेका छौँ यो कुरा म तपाईँलाई जानकारी गराए जसले गर्दा अन्य साथीहरूले पनि पालो पाउनुहुन्छ है म तपाईँलाई आग्रह गरेँ त्यसैले कार्यक्रमको बारेमा सुनेर बुझेर मात्रै फोन डायल गर्नुभयो भने असाध्यै राम्रो हुन्छ है 9864-17298 फोन गर्नुहोला लोकसारथी कार्यक्रममा लोकविधाका गीतहरूको बारेमा मात्रै चर्चा परिचर्चा गर्न पाइन्छ अन्य विधाको गीतको गायकको नाम लिन पाइँदैन है म तपाईँलाई आग्रह गर्छु र उहाँले चाहिँ आधुनिक गीतको गायक भनेर भन्नुभयो रामकृष्ण ढकालको नाम लिनुभएको थियो तर यदि यही ठाउँमा अब लोकविधाका गीत गाउने गायक र गायिकाको नाम यदि उहाँले चाहिँ भन्नुभएको भए जानकारी गराउनु भएको भए उहाँले चाहिँ नियम अनुसार नै अगाडि बढ्नुहुन्थ्यो होइन कार्यक्रममा तसर्थ 9864-17298 फोन गर्नुहोला र फोन गरिसकेपछि तपाईँलाई मनपर्ने लोकविधाका गीतहरू गाउने गायक र गायिकाको नाम र मनपर्नुको कारण तपाईँलाई लोकविधाका गीत गाउने गायक र गायिका को मनपर्छ र किन मनपर्छ तपाईँले जानकारी दिनुहोला यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट रिता बिका पाल्पाबाट पाल्पा कुन ठाउँबाट प्रवासबाट अनि कुन रेडियोबाट सुन्नुभयो पाल्पामा रेडियो कुटुम्ब एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ आज पहिलोचोटि फोन गर्नुभयो होइन अनि पहिलोचोटि नै सुन्नुभयो कि यसभन्दा अगाडि पनि सुन्दै गर्नुहुन्थ्यो ए पहिलोचोटि नै सुन्नुभएको आज ल आज कार्यक्रम नियमित निरन्तर अब सुन्नु होला है त रेडियो कुटुम्बबाट प्रसारण हुन्छ कार्यक्रम निरन्तर सुन्नु होला अनि रिताजीले के गर्नुहुन्छ नि प्रवासमा रहेर स्कुलमा हल्का फुल्का काम गर्नुहुन्छ होइन कुन स्कुलमा काम गर्नुहुन्छ नि पाल्पाको सुन्दर गाउँमा स्कुलमा काम गर्नुहुन्छ होइन ल कार्यक्रममा आउनु भएको छ तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नेको कारण के होला
2: मनपर्ने
0: कुमारी दिरा अनि गायकमा विष्णु माझी त गायक हो र विष्णु खत्री विष्णु खत्री र बिमा कुमारी दुरा होइन किन मनपर्छ रिताजीलाई
2: उहाँहरूले चाहिँ राम्रा गीतहरू निकाल्नुहुन्छ अनि मनपर्ने अनि कुनै कुनै जुवा आमाहरू त उहाँहरू त गीत सुनेर पनि एब्सेन्टै रहनुहुन्छ त्यस कारणले मलाई उहाँहरूको गीत मनपर्छ त्यही भएर उहाँहरूलाई पनि मनपर्छ
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि आउनु होला अहिलेको लागि बिदा गर्छौ नमस्ते
2: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40 को नम्बरमा समस्या छ है, त्यसैले 98 6 44 17 298 मा फोन गर्नुहोला। 49 मिनट गएको छ 4 बजेर, हामी फटाफट फोन डायल गर्नुहोस्। तपाईँको फोन कलको प्रतीक्षा हामी गरिराखेका छौं। तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मन पर्नुको कारण तपाईँले भन्नुपर्ने हुन्छ। लोक विधाका गीत गाउने गायक र गायिकाको नाम मात्रै लिनुहोला, अन्य विधाको गीत गाउने गायक र गायिकाको नाम लिन पाइने छैन, किनभने कार्यक्रमको नाम लोक सारथी हो, यो नितान्त लोकगीत सम्बन्धी मात्रै कार्यक्रम हो। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर। नमस्कार हजुर। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा आउनु भएको थियो, अब हेलो हेलो भन्नुहुन्छ। नमस्कार हजुर भन्दैछु, सुन्दै सुन्नुहुन्न होइन। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
3: हेलो सेवारो, नमस्कार।
0: को बोल्नुभयो? कहाँबाट?
3: पास्तरबाट युनिस लिम्बु भन्नुपर्छ।
0: पास्तरबाट युनिस लिम्बु?
3: हजुर हजुर।
0: के छ युनिसजी खबर तपाईँको?
3: एकदमै
0: प्रोग्रामको साथमै हुनुहुन्छ, बसी बसाई छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि युनिस दिदीलाई कार्यक्रमको बारेमा जानकारी छ कि छैन? हजुर,
3: कार्यक्रमको बारेमा एकदमै थाहा छ भन्नुपर्छ।
0: ल, तपाईँलाई मनपर्ने लोक विधाका गीत गाउने गायक र गायिकाको नाम के हो?
3: मैले असाध्यै मनपर्ने गायक गायिकाको नाम चाहिँ म चाहिँ अलिकति खरानै लोकगीता मनपर्ने व्यक्ति पर्यो है। त्यसैले गर्दा मैले सम्पूर्ण उषा किरण अधिकारीको चाहिँ धेरै मनपर्छ, किनभने उहाँहरू भनेको अलिकति खरानी लोक गायक गायिका पर्यो भने धेरै अब धेरै राम्रो राम्रो गायनहरू अब गाउनुभएको छ होइन, एकदम श्रोता साथीहरूको मन छुने गीतहरू गाउनुभएको छ। हामी सानैदेखि सुन्दै आएको हो उहाँहरूको गायन, अब उहाँको गीत भनौँ न, त्यसैले गर्दाखेरि मलाई धेरै मनपर्छ।
0: शम्भु राई र उषा किरण?
3: हजुर, शम्भु राई र उषा किरण अधिकारी।
0: ल, धेरै धेरै धन्यवाद छ तपाईँलाई कार्यक्रममा फोन गरिदिनु भएकोमा। अहिलेको लागि बिदा गर्छौ। नमस्ते।
3: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर।
4: हेलो हजुर, नमस्कार।
0: को बोल्नुभयो? कहाँबाट?
4: जाजरकोटदेखि हो सर।
0: नाम के हो?
4: जाजरकोटदेखि रमेश बिसी।
0: रमेश बिसीले हिजो भन्दा टाढा जानुहुन्छ कि हजुर?
4: ल सर, ल है त, रमेश बिसी, रमेश
0: ए रमेश बिसी, त्यही त रेडियो भन्दा टाढा जानु न, तपाईँको आवाज र रेडियोको आवाज सँगसँगै आयो कि?
4: हजुर सर, हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ रमेशजी। जाजरकोट कुन ठाउँमा हुनुहुन्छ तपाईँ?
4: म छेडाघाट दुईमा सर।
0: छेडाघाट दुईमा हुनुहुन्छ, के छ के गर्नुहुन्छ तपाईँ छेडाघाट दुईमा रहेर?
4: खासै केही होइन सर, यस्तै घरैसी काम गर्ने बस, यस्तै हो।
0: ल, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन? हजुर
4: छ सर, अवश्य।
0: ल, तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मन पर्नुको कारण के हो?
4: गायिका चाहिँ विष्णु माझी सर।
0: अनि
4: गायक चाहिँ विष्णु खत्री।
0: विष्णु माझी र विष्णु खत्री किन मनपर्छ तपाईँलाई?
4: गायक विष्णु माझी, गायिका विष्णु माझीले गाउनुभएका गीतहरू एकदम सिरियसली पाराले गाउनुहुन्छ र राम्रा नयाँ पुराना जस्तो सुकै गीतहरू पनि उहाँले एकदम लय चाहिँ मिलाएर गाउनुहुन्छ होइन।
0: अनि
4: त्यो भएर अनि विष्णु खत्रीले गाउनुभएका गीतहरू पनि त्यत्तिकै उत्कृष्ट राम्रा र धेरै सुन्ने लायकका छन् सर, त्यही भएर मनपर्छ।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनुहोला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ। नमस्ते।
4: नमस्ते। नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 99 96 44 17 298 भन्दै थिए र 53 मिनट गइसकेको छ। अब चाहिँ हामी कार्यक्रमबाट टाटा बाई बाई गर्नुपर्छ, 54 मिनट गइसकेको छ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया हामीलाई दिनुहोला र कार्यक्रम कहाँ कहाँबाट सुन्नुहुन्छ त्यो पनि जानकारी गराइदिनु होला। मलाई साथीहरूले म्यासेजको माध्यमबाट जानकारी गराउनु भएको थियो, म त्यो म्यासेज हेर्छु र त्यो म्यासेजमा जानकारी गराउनु भएको छ। एकजना साथीले कार्यक्रम सुनिराखेको जानकारी गराउनु भएको थियो, हिजो नै जानकारी गराउनु भएको हो, यो कुरा म तपाईँलाई जानकारी गराए र उहाँको नाम मैले हेर्दैछु, उहाँ मेनश्याम एफएमबाट हामीलाई कार्यक्रम सुन्दै रहेको हामीलाई जानकारी दिनु भएको छ र उहाँले लेख्नुहुन्छ, नमस्ते दाई, पवित्र लिम्बू हो, म तेह्रथुमबाट कार्यक्रम नियमित सुन्ने गर्छु र कार्यक्रम रेडियो मेनश्याम एफएम 103.5 मेगाहर्जबाट सुन्ने गर्छु भनेर हामीलाई म्यासेज गरेर जानकारी गराउनु भएको छ। उहाँको फोन नलागे पनि उहाँले जसरी म्यासेज गरेर जानकारी गराउनुभयो, तपाईँ पनि कार्यक्रम सुन्नु भएको हुनसक्छ, तपाईँलाई कार्यक्रम मनपर्छ, कुन कुन ठाउँबाट सुन्नुहुन्छ यसै गरी जानकारी गराउनुहोला। 98 6 44 17 2 98 6 4 4 1 7 2 9 8 मा म्यासेज वा फोन गरेर जानकारी गराउनुहोला भन्दै आजको लागि म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। धन्यवाद दिन्छौ सुनेर साथ दिने तपाईँलाई, धन्यवाद दिन्छौ फोन गर्नुभयो तपाईँलाई र हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने रेडियो जलजला एफएम 96.4 मेगाहर्जबाट प्रिय मगर सँगै सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई धन्यवाद ज्ञापन गर्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहे। नमस्कार, रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: 请你去做做三美卡。走走啦 ，Drive Check。यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाङ्गिने एलर्जी छाला रोगका समस्या पुराना रुगाखोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने हड्डी चिएर हाट जोड्ने मांसपेशी वा बाँसको दुखाई युरिक एसिड बढेको महिनावारीको दुखाई यौन समस्या बाँझोपन मोटोपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बाजे के भो किन गलामा हात
1: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखेको छ दिन रात अनि गलामा हुन्न त हात गर्छन् बात
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सुधारहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3318 9095 14652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
2: निशुल्क पढाइने बारे अत्यन्त जरुरी सूचना
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
6: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
6: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्रणाली युट्युब र टिकटक आनन्द अकाडमी दाङ सम्पर्क मोबाइल नम्बर 9894204 र 9894793412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोडा हिडाङ
7: होइन
0: यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
8: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
0: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
8: ए के न ठुलै समस्या होला भनेको त
7: खाना खान नि सक्दिन
0: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।

0: घोराईमा रहेको बीएनबी डेन्टल क्लिनिक म जानु न। त्यहाँ गएपछि तनिको दाँतको समस्या चैट हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिमनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि बीएनबी डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
0: बीएनबी डेन्टल क्लिनिक घोराही 15 दाङ।
2: मेरो लागि नारीका लागि छ सुनसरी गाउँपालिका हेर्ने मस्तका जरुरी सूचना। झुनु बेला खिम्रिजे गरम औबेरी जेल बेला सुनो फोरी कटास ओचुरी जेल आउ बेला क वन जङ्गल ल घे लागिने मस्तज सम्भावना चाहिए। आउने जुनी प्राकृतिक सम्पदा र सक्षेप जस खिम्नाले वातावरण मिले बेला झेप्पा असर चिर्ने रि उमुल र थाउने भुखे ताने वायुमण्डल ल कार्बन मस्तज पानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखर नाम्ले र घे लागिने सज जिमी किमी लापरवाही सुनो चासो खेल गेना दुख को भेला किनाटे जन धने झेप्पा छेटी ताउधुओ खोकाई
3: सामुदायिक बने हुने हालैछ अनुगमन दिने व्यवस्था
4: गाउँ कार्यकालिका कार्यालय खबर दिनु।
2: सुनसारी गाउँपालिका वन वातावरण सजग विपद व्यवस्थापन समिति प्रधान रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर काली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगा बिङ्गा छिङल्ने वा बोक्रा जित्ने कार्य नगरौ।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पल्ने कार्य नगरौ।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
5: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनि चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
6: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई डाङ।
5: सम्पर्क मोबाइल 98578211105,
6: 98479802, 98095
5: र 98103949040।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बालरोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
2: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर फोरा र दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलबासे, हात जोड्ने तथा नसा रोग विशेषज्ञ,
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छ्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
0: कौन्तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, हुटुको समस्या, बाल बालिकामा देखिने चिचिलापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858-44-143, 9848-07-6770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
0: डाउन बाथरोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाउन।
3: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
4: होइन, के भाषा र तपाईँलाई
3: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने?
5: अरे काका, यसको लागि त घोराही दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
6: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, सिसर, फिस्टुलाको बिना अपरेशन, साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
7: द्वारमा मासु फलाएको, दिसा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिएर आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
4: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड, रक्सी, सुर्ति, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-863, 98-65-44-83-83।
4: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
8: कैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
9: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
10: यिनी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
9: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटका खाएको खाइ गर्छन्, के होला र निको?
10: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोक्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
10: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैमा हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-869 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
4: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
7: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
4: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
7: लौ उसो भए, म सामान लिन गइहाले।
4: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
7: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98-578-30-504।
4: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
7: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
11: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
12: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
13: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
12: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
14: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
12: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैन, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
13: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
12: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
14: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
12: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
13: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जलयुद्ध स्मृति भ्यू टावर र गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुटीखेल, माडीचोल रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
12: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
14: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
12: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
13: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
15: आदरणीय रोल्पा बासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका पूर्ण सामानहरू पनि लिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यस्तो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहेँलो बिगोती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई ढुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी
1: खै यहाँ त दादा छैन कहिलेदेखि भन्दैछु दाना छैन कामत ल्याउने हो भनेर यो बुढाले सोचेका नहुन्नन् भने
2: हजुर यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै ब्रोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894850571 र 9855724171 रूपा स्टोर रोल्पा नगर पालिका 4 दिबाङ टुरीखेल रोल्पा
3: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
4: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ
5: होइन ए दिदी बहिनीहरू के गन्थम गन्थम गरिरहनु भएको हो तपाईँहरूको कुरा मैले सुनिसके तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ
4: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि
5: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले हो त्यही पाइन्छ क्या त्यहाँ जानुहोस् त यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस् छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्
4: सुन्दरता तपाईँको हेरचाह हाम्रो प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो दाग धब्बा हटाउन मद्दत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको छालालाई पोषण दिने कालोपन हटाउन मद्दत गर्ने नरम मुलायम र चम्किलो छाला बनाउने राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम
5: थप जानकारीका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9847851234 राम्रो छाला आत्मविश्वासको प्रतीक हो त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि

0: दीदी फनायो
1: दीदी
2: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
3: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
2: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
3: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ
2: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा
4: निशुल्क पढाइ दिने बारे अत्यन्त जरुरी सूचना
5: नेपालको पहिलो बाल सत्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा स्वत प्रतिशत

0: सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषा तर्फ अंग्रेजी, जापानीज, कोरियन भाषा का बेसिक देखि एडवांस का कोर्स,
0: कंप्यूटर तर्फ बेसिक, डिप्लोमा र एडवांस डिप्लोमा,
1: शिक्षक सेवा आयोग का प्रावि, निमावी, मावी र शिक्षक लाइसेंस,
0: लोक सेवा तर्फ खरीदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिंग का संपूर्ण कोर्स,
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
0: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
0: विस्तृत जानकारी का लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894902754 र 9894793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
2: मम्मी दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
3: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
4: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसिटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 94.4 मेगाहर्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज, हाम्रो वेबसाइट zalzalapress.com तथा facebook.com/radiozalzalabaट संसारभरेका साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घतिको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। फेरि सर्यो प्रतिनिधि सभा बैठक, वैकल्पिक व्यवस्था नै नगरी होल्डिङ सेन्टरबाट हटाउन खोजेको भन्दै सड़कमा आए सुकुम्बासी। धनौटी बुझाएर छुटाएकी श्रीमतीलाई भोलिपल्टै कुटिएर हत्या गर्ने जुत बहादुरलाई 26 वर्ष जेल, भोलि शनिबार राति देखिने विभिन्न ठाउँमा भारी वर्षा। पर्यटन प्रवर्धनका लागि थामा लेख गुरूवालमा सनस्टार घुम्ती बैठक आयोजना हुँदै जलजला बहुमुखी क्याम्पसमा लोकबाजा प्रस्तुत, सांस्कृतिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न। अत्याधिक रक्तस्राव भएपछि सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार, ज्योति आधारभूत विद्यालयमा शिक्षक स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न। र प्रचण्ड गर्मीका बीच पेरिसमा सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न प्रतिबन्ध, नेदरल्याण्ड्समा हुने लिग 2 श्रृंखलाका लागि नेपाली टोली घोषणा।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइ नभन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, न दुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखीको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162890118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौ फेरि सर्यो प्रतिनिधि सभा बैठक सम्बन्धी प्रसंगबाट। प्रतिनिधि सभाको बैठक फेरि सरेको छ। भोलि बिहान 11 बजेका लागि बोलाइएको बैठक विशेष कारणवश आइतबारका लागि सारिएको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बोमोजिम सभामुख डोलप्रसाद आर्य
1: रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौ फेरि सर्यो प्रतिनिधि सभा बैठक सम्बन्धी प्रसंगबाट। प्रतिनिधि सभा

मिति तोक्नु भएको हो। यसअघि आज दिउँसो 1 बजेका लागि बोलाइएको बैठक सूचना टास गरेर स्थगित भएको थियो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन लम्बिएपछि संसद बैठक पनि स्थगित भएको हो। रासोपाका सबैजसो सांसद महाधिवेशनमा भएकाले संसद बैठक प्रभावित बन्दै आएको छ। होल्डिङ सेन्टरमा राखिएका सुकुम्बावासीहरूको वैकल्पिक व्यवस्थापन नगरी स्थान खाली गर्न सूचना जारी गरिएको भन्दै सुकुम्बावासीहरूले शुक्रबार काठमाडौँको माइती घरमा विरोध प्रदर्शन गरेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न स्थानका बस्ती विस्थापित गरी होल्डिङ सेन्टरमा राखिएका नागरिकको उचित पुनर्स्थापना नगरी सेन्टर छाड्न निर्देशन दिएको भन्दै सुकुम्बावासी केन्द्रीय संयुक्त संघर्ष समितिको नेतृत्वमा प्रदर्शन गरिएको हो। प्रदर्शनका क्रममा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता केदार खतिवडाले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर विस्थापित गरे पनि वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हट्न सूचना जारी गरेको भन्दै आपत्ति जनाउनु भएको छ। उहाँले सुकुम्बासी नागरिकको उचित वैकल्पिक व्यवस्थापन नगरी लखेट्ने सरकारको कार्य स्वीकार्य नहुने चेतावनी पनि दिनुभएको छ। उहाँले सुकुम्बासी भूमिविहीन र गरीब नागरिकमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरे को आरोप पनि लगाउनु भएको छ। खतिवडाले सुकुम्बासीहरूको समस्या केवल उनीहरूको मात्र नभई समग्र समाजको सरोकारको विषय भएको उल्लेख गर्दै मध्यवर्ग बुद्धिजीवी संचार माध्यम र राजनैतिक दलहरूलाई पनि यस विषयमा आवाज उठाउन आग्रह गर्नुभएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आज शुक्रबार सूचना जारी गर्दै 19 असारसम्म होल्डिङ सेन्टर छाड्न समय थप गरेको छ। गत वैशाखमा उपत्यकाभित्रका नदी किनाराका सुकुम्बासी बस्ती हटाएसँगै उनीहरूलाई होल्डिङ सेन्टरमा राखिएको थियो। मोदी गाउँपालिका 6 तिलाहारका 51 वर्षीय जितबहादुर विकलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत पर्वतले 26 वर्ष कैद सजाय सुनाएको छ। जिल्ला अदालत पर्वतका न्यायाधीश वासुदेव पौडेलको इजलासले विकलाई पत्नी हत्या अभियोगमा दोषी ठहर गर्दै 26 वर्ष कैद सजाय सुनाएको हो। अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा 25 वर्ष जन्म कैद तथा पकेट अपराध गरेको ठहर गर्दै थप 1 वर्ष कैद सजाय निर्धारण गरेको जनाएको छ। अदालतको फैसला अनुसार विकले विक्रमसम्म 2082 कार्तिक 25 गते आफ्नै श्रीमती सीता विकमाथि ट्वीट गरी हत्या गरेका थिए। घटनापछि प्रहरीले अनुसन्धान अघि बढ़ाएको थियो भने प्राप्त प्रमाण बयान तथा परिस्थिति जन्य तथ्याङ्कका आधारमा अदालतले उनलाई दोषी ठहर गरेको हो। मुद्दाको अनुसन्धानका क्रममा सार्वजनिक भएको विवरण अनुसार विक घटना हुनुभन्दा करिब 2 महिना अघिदेखि जबरजस्तीकरणी मुद्दामा पक्राउ परेर जिल्ला कारागार पर्वतमा थुनामा रहेका थिए। उक्त मुद्दामा अदालतले तोकेको 50,000 झरौटी बुझाउन नसकेपछि उनी कारागारमै सजाय भुक्तान गरिरहेका थिए। विकी श्रीमती सीता विकले नै कार्तिक 24 गते धरौटी रकम बुझाएर उनलाई कारागारबाट छुटाएकी थिइन्। कार्तिक 25 गते विकले आफ्नै श्रीमतीमाथिको ट्वीट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका थिए। घटनापछि मृतककी बुहारी शर्मिला विकले जिल्ला प्रहरी कार्यालय पर्वतमा किटानी जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढ़ाएको थियो। अनुसन्धानका क्रममा संलग्न गरिएका प्रमाण तथा साक्षीहरूको बयानका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो। अदालतले घटनाको प्रकृति अभियुक्त अपराधिक पृष्ठभूमि प्रस्तुत प्रमाण तथा पकेट अपराध गरेको अवस्थालाई समेत आधार मानेर सजाय निर्धारण गरेको जनाएको छ। जल तथा मौसम विज्ञान विभागले भोलि शनिबार रातिदेखि देशका विभिन्न ठाउँमा भारी वर्षा हुने जनाएको छ। विभागका अनुसार भोलि राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिमको प्रदेशको हिमाली र पहाड़ी भूभागमा थोरै स्थानमा मेघगर्जन र ट्याङ सहित मध्यम वर्षाको हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई भूभाग तथा मध्य प्रदेशको केही स्थान बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभाग 1-2 स्थानमा मेघगर्जन र ट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाड़ी र
तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। यसै गरी विभिन्न विभाग

0: ले आगामी आइतबार दिउँसो कोशी प्रदेशका केही स्थानमा, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागमा केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हिमपातको सम्भावना रहेको जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हिमपातको सम्भावना। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागमा एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। तपाईले रेडियो जलझलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। वैकल्पिक विश्राम, विश्रामपछि पर्यटन प्रवर्धनका लागि थामा लेख गुरुवालमा सनेस्टार घुम्ती बैठक आयोजना हुँदै जलझला बहुमुखी क्याम्पसमा मौलिक लोकबाजा संरक्षण सम्बन्धी विशेष सांस्कृतिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: बाजे के भो, किन गालामा हात
2: दुखेको छ? त खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
5: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805614652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
7: हर हर को आवाज, गाउँ शहर को आवाज, हरेक मन मुटुमा गुन्जी रहने रोलपाली आवाज, रोलो तपाईको मन को आवाज, रेडियो साझा 96.4 MHz।
0: रेडियो झलझलाको समाचार सन्ध्यामा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पाको लुङ्री गाउँपालिका 6 स्थित पर्यटकीय क्षेत्र थामा लेख गुरुवालमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ शनिस्तार घुम्ती बैठक आयोजना हुने भएको छ। शनिस्तार युवा क्लब लिबाङ रोल्पाको आयोजनामा असार 13 र 14 गते 2 दिने कार्यक्रम सञ्चालन हुन लागेको हो। कार्यक्रममा सृजना र संगीतलाई एकै थलोमा जोड्दै साहित्य, कला तथा सांगीतिक प्रस्तुति गरिने आयोजकले जनाएको छ। कार्यक्रममा डीबी टुहुरो, नवीन लोचन मगर, प्रेम प्रकाश सुन्दर, घरती मगर, देवी गुरूङ, सबिन भाबुक, आभास बेसहारा, दिपेश भानु भक्त सन्यासी लगायतका स्रष्टाले आफ्ना सृजना प्रस्तुत गर्नुहुनेछ। त्यस्तै सांगीतिक प्रस्तुतिका लागि अमरजित पुनमगर, टेकेन्द्र सेन, युवराज पुनमगर र पूर्ण बुढामगर तथा दिलमाया जागी सहभागी हुने कार्यक्रम रहेको छ। लुङ्गी गाउँपालिकाको समन्वय थामा शिवालय मन्दिर व्यवस्थापन समितिको मुख्य व्यवस्थापन तथा नमस्ते लुम्बिनी ट्राभल्स एण्ड ट्रेकिङ प्रणालीको सहयोगमा कार्यक्रम आयोजना हुन लागेको हो। आयोजकका अनुसार प्राकृतिक सौन्दर्यले भरिपूर्ण थामा लेख गुरूवालको पर्यटन सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउने, स्थानीय कला संस्कृति र प्रतिभाको प्रवर्धन गर्ने तथा आन्तरिक पर्यटकलाई टेवा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले पर्यटक गन्तव्यको प्रचार प्रसार सँगै स्थानीय आर्थिक तथा सांस्कृतिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। रोल्पाको सदरमुकाम स्थित झलझला बहुमुखी क्याम्पसमा मौलिक लोक बजार र संरक्षण सम्बन्धी विश्व सांस्कृतिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। देशभरि रैथानी लोक बजारको संरक्षण र सम्वर्धनका लागि अभियान चलाइरहनु भएका अभियन्ता द्वय सुशील गन्धर्व र गोपाल गन्धर्वले क्याम्पसका विद्यार्थी तथा प्रहरूको सहजनक सहभागितामा आफ्नो विशेष प्रस्तुति राख्नु भएको हो। अभियानका क्रममा जलजला बहुमुखी क्याम्पस पुग्नुभएका उहाँले परम्परागत लोक बाजाको धुन सुनाउनुका साथै जनचेतनामूलक गीतहरू प्रस्तुत गरेर विद्यार्थी तथा प्रहरूलाई मनोरञ्जन गराउनु भएको थियो। सो अवसरमा अभियन्ता सुशील गन्धर्वले लोक बाजा भनेको के हो, यसको ऐतिहासिक महत्व कस्तो छ र हाम्रो मौलिक पहिचान जोगाउन लोक बाजालाई किन संरक्षण गर्नुपर्छ भन्ने विषयमा विद्यार्थी सामु कुराहरू राख्नु भएको थियो। आफूहरू देशैभरका सम्पूर्ण विद्यालय तथा शिक्षण संस्थाहरूमा घुम्दै यसरी नै नयाँ पुस्तालाई रैथाने संस्कृति बारे सुसूचित गराउँदै आइरहनु भएको जानकारी समेत उहाँले दिनुभएको थियो। कार्यक्रममा बोल्दै जलजला बहुमुखी क्याम्पसका प्रमुख श्याम बहादुर बुढाले यस्ता सांस्कृतिक क्रियाकलापहरू विद्यार्थीको जीवनमा अति अपरिहार्य हुने बताउनु भएको छ। क्याम्पस प्रमुख बुढाले यी र यस्ता सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूको मनोवैज्ञानिक रूपमा विकास हुने र केही कुरा जानकारी हुने समेत बताउनु भएको छ। यस्ता खालका शारीरिक तथा सांस्कृतिक क्रियाकलापले विद्यार्थीहरूलाई आफ्नो हाम्रो पहिचान र लोक संस्कृति के हो भन्ने कुरा बुझ्नमा मदत पुग्ने धारणा समेत उहाँले व्यक्त गर्नुभएको छ। त्यस कार्यक्रममा मुख्य प्रस्तोता सुशील गन्धर्व नेपाली लोक संगीत र बाजा संरक्षणका क्षेत्रमा एक स्थापित एवं आदरणीय नाम हुनुहुन्छ। उहाँ लोक बाजाको संरक्षणमा मात्र नभई सृजनात्मक रूपमा नेपाली संगीत आकाशलाई समृद्ध बनाउन निरन्तर क्रियाशील रहँदै आउनु भएको छ। विशेष गरी नेपाली चलचित्र पूर्ण बहादुरको सारङ्गीमा समावेश अत्यन्तै लोकप्रिय तथा मर्मस्पर्शी गीत रैया सादीका लेखककार र गीतकार समेत रहनु भएको सुशील गन्धर्वले आफ्ना शब्द र धुन मार्फत नेपाली माटो र मौलिकतालाई देश विदेशमा चिनाउनु भएको छ। विगत लामो समयदेखि देशव्यापी रूपमा विद्यालयमा लोक बाजा अभियान चलाइरहनुभएका उहाँ हालसम्म नेपालका दर्जनौ जिल्लाका सयौं शिक्षण संस्थाहरूमा पुगेर नयाँ पुस्तालाई सारङ्गी मादल र बाँसुरी जस्ता रैथानी बाजाहरूसँग जोड्ने काम गरिरहनु भएको छ। पूरै व्यवसायिक स्वार्थ बिना केवल राष्ट्रिय पहिचान र कला संस्कृति जोगाउने हुटहुटीका साथ उहाँ देशका कुना कप्चा पुग्ने गर्नुभएको छ। उहाँले समसामयिक सामाजिक विकृति शिक्षाको महत्व र राष्ट्रियताको सवालमा आफैले रचना गर्नुभएका जनचेतनामूलक गीतहरू प्रस्तुत गर्दै समाज रूपान्तरणको अभियानमा समेत योगदान पुर्याउनु भएको छ। कार्यक्रममा आफ्नो जोरदार प्रस्तुति राख्नुभएका अर्का प्रस्तोता गोपाल गन्धर्व पनि नेपाली लोकबाजा संरक्षण अभियानका एक अथक योद्धा हुनुहुन्छ। उहाँ सुशील गन्धर्वसँगै देशका विभिन्न दुर्गम गाउँ बस्ती र विद्यालयहरूमा पुगेर मौलिक संस्कृतिको सम्वर्धनमा निरन्तर खटिरहनु भएको छ। विशेष गरी सारङ्गी र मादल वादनमा निपुण गोपाल गन्धर्वले नयाँ पुस्तालाई आफ्नो पुर्ख्यौली कला र सम्वाहक संस्कृतिको पहिचान गराउने कार्य गर्दै आउनु भएको छ। उहाँले विभिन्न कार्यक्रमहरूमा मौलिक धुनहरू बजाएर तथा स्वर मिलाएर सुशील गन्धर्वको देशव्यापी अभियानलाई बलियो साथ दिँदै आइरहनु भएको छ। लोकोन्मुख नेपाली लोकबाजाको जगेर्ना र सम्वर्धनका लागि उहाँले पुर्याउनु भएको योगदान नेपाली संगीत क्षेत्रमा निकै प्रशंसनीय मानिन्छ। मौलिक परम्परा र जीवन्त संगीतका धरोहर अभियन्ताको द्वय प्रस्तुति र उपस्थिति रोल्पाको झलझला क्याम्पसका विद्यार्थी तथा प्राध्यापकहरूका लागि निकै प्रेरणादायी बनेको क्याम्पस प्रशासनले जनाएको छ। रूकुम पश्चिमको सानुभेरी गाउँपालिका वडा नम्बर 2 निवासी सुत्केरी प्यारी कुना लाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। अत्याधिक रक्तस्राव भएपछि थप उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत पठाइएको आज चौरझारी नगर अस्पतालमा आकस्मिक शल्यक्रिया इमर्जेन्सी अपरेशन पश्चाताप उनको स्वास्थ्य अवस्था जटिल बनेको र अत्याधिक रक्तस्राव भएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले जानकारी दिनुभएको छ। चिकित्सकको सल्लाह अनुसार स्वास्थ्य अवस्था थप जोखिमपूर्ण बन्दै गएपछि फूललाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको उहाँले बताउनुभयो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरको व्यवस्था गरी फूललाई तत्काल सुर्खेत पठाइएको हो। दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँचको चुनौतीका बीच समयमै हवाई उद्धार हुनेले बिरामीको उपचारमा महत्वपूर्ण सहयोग पुगेको परिवारको भनाइ छ। दाङको राजपुर गाउँपालिका वडा नम्बर एक गुरूङ खोला स्थित ज्योति आधारभूत विद्यालयमा बिहिबार हिजो शिक्षक स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ। राजपुर गाउँ कार्यपालिकाद्वारा भर्खरै सम्पन्न शिक्षक दरबन्दी मिलानको जेठ 21 गतिको निर्णय पश्चाताप विद्यालयमा यो हेरफेर भएको हो। विगत लामो समयदेखि विद्यालयको शैक्षिक उन्नयन र प्रगतिका लागि अहरात र खटिएकी ऊर्जाशील शिक्षिका साधना शाहलाई एक औपचारिक कार्यक्रमका बीच विदाई गरिएको छ। सोही अवसरमा नव आगन्तुक शिक्षक सकलराम चौधरीलाई विद्यालय परिवारको तर्फबाट न्यानो स्वागत समेत गरिएको थियो। गुणस्तरीय शिक्षाका लागि आफ्नो महत्वपूर्ण समय अर्पण गर्नुभएकी शिक्षिका साधना शाहको विदाईको क्षण अत्यन्तै मर्माहित र भावुक बनेको थियो। लामो समयको आत्मीय सम्बन्ध र सहकार्यलाई स्मरण गर्दै विदाई हुने क्रममा शिक्षिका शाह निकै भावुक देखिनु भएको थियो। उहाँको अमूल्य योगदान र निष्ठाको उच्च कदर गर्दै विद्यालय प्रशासनको तर्फबाट कदर पत्र प्रदान गरिएको थियो भने आदर स्वरूप दोसल्ला उडाई विदाई एवं सम्मान गरिएको थियो। त्यसै गरी सहकर्मी शिक्षक स्टाफहरूको तर्फबाट मायाको चिनो प्रदान गर्दै उहाँको आगामी शैक्षिक यात्राको सफलताको कामना गरिएको थियो। अब देश बाहिरको समाचार। प्रचण्ड गर्मीका बीच फ्रान्सको राजधानी पेरिसका अधिकारीहरूले सार्वजनिक ठाउँमा रक्सी खान र बिक्री गर्न अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अस्पतालहरूमा बढ़दो दबाव कम गर्न अधिकारीहरूले प्रतिबन्ध लगाएका बीबीसीले जनाएको छ। पेरिसवासीहरूले शुक्रबार दिउँसो 12 बजेदेखि शनिबार बिहान 7 बजेसम्म सार्वजनिक ठाउँमा रक्सी खान पाउने छैनन्। यो व्यवस्था शनिबारदेखि आइतबारसम्म पनि यही समयमा लागू रहने खबरमा उल्लेख छ। यस्तै यो अवधिमा बाहिर लैजान मिल्ने गरी रक्सी बिक्रीमा पनि रोक लगाइएको छ। यद्यपि अनुमति प्राप्त बार रेस्टुरेन्टहरूमा भने यो प्रतिबन्ध लागू हुने छैन। स्पेन बेलायत र फ्रान्सलाई धेरै दिनदेखि अत्याधिक गर्मीले सताइरहेको तातो हावाको लहर अब पूर्वतर्फ सर्ने मौसमविदहरूको अनुमान छ। उनीहरूले जर्मनी र चेक रिपब्लिकमा पनि अत्याधिक गर्मीको अवस्था रहने चेतावनी दिएका छन्। यसैबीच फ्रान्सका प्रधानमन्त्री सेवा स्टिनेएन लेकुर्नोले आगामी गर्मीका कारण स्वास्थ्य जोखिम बढ़ेकाले उच्च सतर्कता अपनाइएको र अस्पतालमा थप स्वास्थ्यकर्मी परिचालन गरिने बताउनु भएको छ। यस्तै संयुक्त राष्ट्र संघका जलवायु परिवर्तन प्रमुख साइमन स्टिलले यूरोपको यो प्रचण्ड गर्मी जलवायु संकटको स्पष्ट संकेत भएको भन्दै नवीकरणीय ऊर्जाको प्रयोग बढ़ाउन वन संरक्षण गर्न र जलवायु अनुकूलका उपाय तीव्र बनाउन आग्रह गर्नुभएको छ। अन्तिममा खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग टू त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्याण्डसमा आउँदो जुलाई 31 हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संज्ञानले आज रोहित पौडेलको कप्तानी भव 15 सदस्यीय टोली घोषणा गरेको हो। यस श्रृंखलामा घरेलु टोली नेदरल्याण्डस नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 खेल देश सहभागी लीग टू तालिकामा नेपाल 24 अंकसहित 5 स्थानमा छ। यस्तै नेदरल्याण्डस 32 अंकसहित 3 र नामिबिया 22 अंकसहित 7 स्थानमा छ। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपल्ट फेरि सर्वप्रतिनिधि सभा बैठक। वैकल्पिक व्यवस्था नै नगरी होल्डिङ सेन्टरबाट हटाउन खोजेको भन्दै सड़कमा आए सुकुम्बासी। धरौटी बुझाएर छुटाएकी श्रीमतीलाई भोलिपल्टै कुटेर हत्या गर्ने जित बहादुरलाई 26 वर्ष जेल। भोलि शनिबार रातिदेखि विभिन्न ठाउँमा भारी वर्षा हुने। पर्यटन प्रबन्धनका लागि थामा लेख गुरूवार सनिस्तार कमिटी बैठक आयोजना हुँदै जलजला बहुमुखी क्याम्पसमा मौलिक लोकबाजा संरक्षण सम्बन्धी विशेष सांस्कृतिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न। अत्याधिक रक्तस्राव भएपछि सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार। ज्योति आधारभूत विद्यालयमा शिक्षक स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न। र प्रचण्ड गर्मीका बीच पेरिसमा सार्वजनिक ठाउँमा रक्सी र खान र बिक्री गर्न प्रतिबन्ध। नेदरल्याण्ड्समा हुने लिग टू श्रृंखलाका लागि नेपाली टोली घोषणा। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज। हाम्रो वेबसाइट जलझलाप्रेस.com तथा facebook.com/radiojalzalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना विदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो झलझला 96.4 मेगा सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 मेगा।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब भन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: बाजे के भो किन गालामा हात
1: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखेको छ तिन रात अनि गालामा हुन्न त हात गर्छन् बाज
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमासीको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3918 9095514 1452
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
6: नाति नाति नै भतिजा भतिजी गाई लेखन काका काकी फुपू फुपाजु भान्जा भान्जी मामा माइको श्रीमान श्रीमती अनि आएर दुई वर्षदेखि सँगै बसेर धर्म पुत्र पुत्री सौतेनी बाउ सौतेनी आमा यस्तो खालको नाताहरू छ होइन सबै नाता पर्ने जतिले दिन पाउनुहुन्छ एउटा कुरा अर्को कुरा चाहिँ यदि नाता पर्नेहरू बिचमा सङ्गदाता र गहनकर्ता पनि छ तर म्याच भएन प्राविधिक रूपले दुईटाको म्याच भएन भने अर्को परिवारसँग साथसाथ गर्दाखेरि म्याच हुन्छ भने त्यस्तो साथसाथ गर्ने जस्तो हामी हाम्रो पियर एक्सचेन्ज भन्छौँ त्यो पनि हाम्रो ऐनमा व्यवस्था छ हामीले अहिलेसम्म 42 जोडीको त्यसपछि साथसाथ दुईवटा गैर नपुताहरू अन्य साथसाथ गरेर प्रचार पनि गरिसक्यौँ भने अघि मैले पछिल्लो पटक कुरा गरेँ जुन मस्तिष्कको मृत्युबाट आउने अङ्गदान त्यो त नेपालको लागि सबैभन्दा उपयोगी हुनसक्छ किनभने यहाँ सडक दुर्घटना धेरै छ दिनमा 4-8 जना व्यक्तिको सडक दुर्घटनाबाट मृत्यु हुन्छ र मस्तिष्क मृत्यु भएको व्यक्तिबाट 1 जना अङ्गबाट 8 वटा अङ्ग प्राप्त हुनसक्छ भने नेपालमा चाहिँ 2 जना मृगलाई एउटा कलेजो प्राप्त हुनसक्छ र 3 जनाको ज्यान बाँच्न सक्छ 1 जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट भनेपछि 3 किसिमबाट एउटा आफ्नो नातेदार बिच अङ्गदान गरेर प्रत्यापन गर्ने 2टा चाहिँ गैर नातेदार बिच साथसाथ गरेर गर्ने र तेस्रो चाहिँ ग्रेन्डेड भएको व्यक्तिबाट अङ्गदान गरेर प्रत्यापन गर्ने 3टा विधि चाहिँ नेपालमा उपलब्ध छ पहिलोमा चाहिँ नातेदार बिच गर्नेमा सबैभन्दा धेरै त्यसबाट भएको छ हाम्रो 1000+ प्रत्यार्पणमा अधिकांश चाहिँ 950 जना भन्छ जतिको चाहिँ नातेदार बिचबाट प्रत्यार्पण भएको छ भने गैर नातेदार बिचबाट साथ गरेर चाहिँ 41 जोडीको भएको छ भने 900 जना जतिको चाहिँ नातेदार बिच चाहिँ भयो साथसाथ आफ्नो परिवारभित्र नाताहरूभित्र अनि 82 जनाको चाहिँ विभिन्न गैर नातेदारहरू साथसाथ गरेर भयो भने जम्मा 8 जनाको चाहिँ यो मस्तिष्क मृत्यु भएको व्यक्तिबाट प्राप्त मृगलाबाट प्रत्यापन भएको
7: मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिने धेरै अङ्गहरू छन् तर हामी कहाँ त्यो चाहिँ प्राविधिक रूपले अप्ठ्यारो भए चाहिँ
6: यस्तो हो यस्तो कुरा एकदम राम्रो प्रश्न उठाउनु भयो यो हामी भन्दैछौँ अब मस्तिष्क मृत्यु धेरै हुन्छ नेपालमा वर्षको 1000 जनाको मस्तिष्क मृत्यु हुन्छ 1000 जनाबाट 2000 मृगलाई प्राप्त हुनुपर्ने हामीले प्रत्यापन कानुन बनाएको 2072 भनेको 7 वर्षै
7: भयो हजुर
6: यति लामो अवधिमा जम्मा 8 जनाको मृगलाई प्रत्यापन हुनु भनेको त अत्यन्तै यो चाहिँ न्यून संख्यामा यो काम भइरहेको छ किन भन्दाखेरि मस्तिष्क मृत्यु भन्ने कुरा जुन एउटा धारणा नै हामी अवधारणा नै बुझाउन गाह्रो भयो एउटा कुरा अर्को कुरा चाहिँ एकदमै दुःख परेको बेला कसरी आफ्नो परिवारको नातिदारको मस्तिष्क मृत्यु भएको बेलामा अङ्ग अब त म उहाँ हुनुहुन्छ उहाँको अङ्ग दान भयो भने खरानी भएर जानेले अङ्गले कतिजनाको ज्यान बाँच्छ भनेर उहाँले सुनाउँदाखेरि उहाँहरू आक्रोशित हुने यस्तो दुःखको शोकको बेलामा पनि यसरी अङ्ग बाँड्न आयो भन्ने खालको अलिकति नेगेटिभ एउटा उहाँहरूलाई थाहा पर्ने होइन र आक्रोशित हुने हामी पाएका छौँ। किन भन्दाखेरि यसको ज्ञान नभएर उहाँहरूले यो बारेमा पहिल्यै एउटा चेतना सचेतना नभएर अब पहिले थाहा भएर ए अब हाम्रो मान्छे अब हुनुहुन्न अब यो खान भएर जाने अङ्ग दान गरे भने बरु त्यसले बरु नयाँ कसैलाई पुनर्जीवन दिन्थ्यो नि नयाँ जीवन पाउँथ्यो कसैले त्यो अङ्ग पनि बाँकी राख्थ्यो। यो कुरा नबुझेको हुँदाखेरि अङ्गदान गर्ने नै इच्छा गर्नुहुन्न एउटा कुरा अनि उल्टो किन यसरी अङ्ग माग्न आएको शङ्का उपशङ्का पनि हुने गएको छ। यो सबैको कारण चाहिँ उहाँहरूमा जनचेतना नै नभएको हो। यो देशको जनचेतनाको व्यापक अभिवृद्धि नगरेसम्म यतिसम्म कि हाम्रै चिकित्सा साथीहरू चिकित्सा विज्ञानका भाइ बहिनी साथीभाइहरू पनि उहाँले किताबमा यो पढ्नु भएको छ व्यवहारमा यो लागू नगरेको हुँदाखेरि उहाँहरू पनि यो मस्तिष्क मृत्युबाट भएको व्यक्तिको अङ्गदान गर्ने गराउने र त्यसबाट प्रत्यार्पण गर्ने गराउने कुरामा पनि एकदमै अनभिज्ञ जस्तो अथवा थाहा भए पनि व्यावहारिक हिसाबले उहाँहरूले यो काम नगरेको हुनाले त्यति तत्पर देख्नुहुन्न कि त्यसैले हाम्रै चिकित्सा क्षेत्रका साथीभाइहरूले पनि यो कुरालाई बुझ्नु छ। यसलाई चाहिँ बढीभन्दा बढी प्रयोगमा ल्याएर धेरैको ज्ञान बताउनु पर्नेछ भन्ने एउटा कुरा छ भने जनसाधारणलाई त झन् थाहै छैन उहाँले एकचोटि प्रत्यार्पणको लागि अङ्ग दियो भन्न जाँदाखेरि उल्टो अर्थ लाग्ने अब उसलाई आक्षेप लगाउनेसम्मको कामहरू हुने गर्दछ। त्यसैले मेरो हामी तपाईँ साथीहरूलाई त विशेष मेरो अनुरोध छ तपाईँहरूले गरिराख्नु पनि भएको छ धेरै अभियानमा हामीले साथ दिनुभएको छ अङ्गदान गरौँ आफू पनि बचाऊ अरूलाई पनि बचाऊ यस्तो पवित्र एउटा नाराको तपाईँहरूले साथ दिनुभएकै हो तर जुन किसिमको रिजल्ट आउनुपर्ने हो नि आफू नै मरिसके भने त्यो अङ्ग चाहिँ किन आफूले जलाउन दिने किन लिएर जाने त्यसलाई दान दिएर अरू व्यक्तिले बचाउनु भन्ने खालको पवित्र जुन दान छ भावना छ त्यसलाई चाहिँ हामी सबैले पालना गर्यो भने धेरैजना दाजुभाइ दिदीले अङ्ग फेल भएको कारणले मर्नु पर्दैन।
7: एउटा चाहिँ सचेतना बढाउने पुर्याउने कुरा भयो अर्को चाहिँ अङ्गदान गरेका मानिसहरूको त मृत्युपछि पनि अरूलाई अङ्ग दिने राइट रहन्छ नि होइन र
6: जस्तो म मरेपछि मेरो अङ्गदान गर्छु भनेर सही गर्न पाइयो मन्दिरमा दिन पाइयो जस्तो मैले गरेको छु म नेपालमा पहिलो अङ्गदान गर्ने मैले आफै है अहिले हाम्रो वर्तमान प्रधानमन्त्रीमा सम्मान्य पुष्पकमल दाहाल प्रचण्डज्यूले पनि अस्ति करिब एक महिना अगाडि सम्पूर्ण अङ्गदान गर्छु भनेर दार्जिलिङ कार्यक्रममै घोषणा गरिदिनु भयो। त्योभन्दा अघिल्लो हाम्रो वर्तमान हाम्रो प्रधानमन्त्री शेरबहादुरज्यू र उहाँको सम्पूर्ण मन्त्रीमण्डलका सदस्यज्यूहरूले हाम्रो सम्पूर्ण अङ्गहरू अङ्गपछि तत्काल अङ्गदान गर्छ भने घोषणा गरिदिनु
7: भयो
6: भनेपछि यो लहर चाहिँ बिस्तारै आइरहेको छ।
7: डाक्टर साहब यो घोषणा गरिदिएर पुग्छ कि अरू कानुनी प्रक्रियाहरू रहन्छन्
6: यसको लागि चाहिँ अङ्गदान गर्ने फारम भर्न पर्छ एकदम सजिलो फारम त्यो फारममा
7: हो यही नि डाक्टर साहबले अझै मसिनो बताइदिनु होला कति धेरै साथीहरूले चाहिँ हामीलाई बेला बेलामा रेडियो प्रसारणमै फोन गरेर पनि म अङ्गदान गर्न चाहन्थे यसको मेसो पाइएन एक दुई ठाउँ बुन्न गए थाहा पाइएन भन्नुभएको छ। अङ्गदान गर्न व्यक्तिले कस्ता प्रक्रिया अप्नाउनु पर्छ
6: एकदमै सजिलो एकदमै राम्रो प्रश्न सोध्नु धन्यवाद तपाईँलाई। यो नेपाल सरकारले अङ्गदान प्रत्यार्पण सम्बन्धी नै खडा गरेको संस्था मैले भनिहालेँ सहित धर्मभक्त राष्ट्रिय प्रत्यार्पण केन्द्र भक्तपुर
7: हजुर
6: यसलाई चाहिँ राष्ट्रिय प्रत्यार्पण केन्द्र भक्तपुर भन्यो भने अझै सजिलो बुझ्नको लागि सम्झनको लागि यो भक्तपुरको अवस्थामा अवस्थित राष्ट्रिय प्रत्यार्पण केन्द्रमा अङ्गदान सम्बन्धी व्यवस्था गर्ने छुट्टै एउटा इकाइ नै छ ट्रान्सप्लान्ट कोअर्डिनेटर युनिट समन्वय इकाइ छ। त्यो इकाइमा 24 घण्टा त्यो इकाइमा सूचना आदान प्रदान गर्न सकिन्छ त्यसबाट चाहिँ हामीले छलफल गर्ने कुराकानी गर्ने बुझ्ने बुझाउने सबै काम हुन्छ एउटा कुरा। दोस्रो कुरा अफिस टाइममा गएर त्यहाँ आफ्नो अङ्ग यो अङ्ग दान गर्छु भने फारम भर्न पाइन्छ त्यहाँ फारम उपलब्ध छ त्यहाँ चाहिँ आफ्नो व्यक्तिगत विवरण लेख्ने ब्लड ग्रुप लेख्ने परिसार गर्ने अनि फोटो टाँच्ने यो सुविधा चाहिँ अब त्यहाँ छँदैछ र अनलाइनमा पनि हाम्रो चाहिँ धर्मभक्त राष्ट्रिय प्रत्यार्पण केन्द्रको वेबसाइटमा पनि अनलाइन फर्म पाइन्छ त्यो फारम डाउनलोड गरेर फर्म भरेर पनि त्यहाँ पठाउन सकिन्छ। भनेपछि हामी विभिन्न स्वास्थ्य शिविरहरूमा विभिन्न अङ्गदान शिविर विभिन्न संस्थाको कार्यक्रममा हामी गएर अङ्गदान गर्नको लागि शिविर पनि हामी स्थापना गर्छौँ त्यो त छँदैछ र घरमा बसीबसे पनि फारम भरेर पठाउन सकिन्छ। अङ्ग प्रत्याशी केन्द्र भक्तपुरको चाहिँ फोन नम्बर चाहिँ 6614709 6614709 फोन गरेर अङ्ग प्रत्यार्पण सम्बन्धी इकाइमा कुरा गरेर यसको विस्तृत विवरण जानकारी लिन सकिन्छ भने वेबसाइटमा पनि यसको फारम भर्न पाइन्छ, त्यो फार्म भरेर त्यहाँ पठाउन पाइन्छ, त्यहाँ उहाँ दर्ता गरिदिनुहुन्छ। त्यसैले त्यसलाई सजिलोसँग गर्न सकिन्छ, त्यहाँ नै गएर फारम भर्नु भयो भने त झन् पुरै सत्य सजिलोसँग त्यहाँ फारम भर्छ।
7: यो काठमाडौँ हुनेलाई त यो सजिलै भयो। एउटा अर्को चाहिँ मैले यो विषयमा फेरि आउँछु, तर मैले सोध्न खोजेको अङ्ग दान गर्ने फारम भर्न जाँदा अरू व्यक्तिगत विवरण खुल्ने अथवा परिचय खुल्ने कागजात अथवा व्यक्ति स्वयं एक्लै गएर हुन्छ कि आफ्ना नातेदार अथवा त्यस्तो चाहिने साक्षी कोही लिएर जानुपर्ने हो?
6: कोही पनि चाहिँदैन,
7: आफ्नो स्वेच्छा हो।
6: यो त हामीले यो नागरिकताको एउटा कपी लिने गरेका छौँ, त्यो ऐनमा त्यो पनि चाहिन्छ भनेको छैन। एउटा कपी चाहिँ किन लिने गरेको भने एउटा पिएनपी प्रमाण चाहिँ राखौँ भनेर लिने गरेको हो। अनि त्यसमा चाहिँ आफ्नो नाम थर जन्मतिथि ब्लड ग्रुप ठेगाना हुन्छ, फोन नम्बर राख्नै पर्यो, किनभने अङ्गदान कार्ड पाइन्छ कि। मैले यो अङ्गदान गरेँ भनेदेखि एउटा कार्ड पाइन्छ, त्यो कार्ड बोकेर हिँड्नुपर्छ ताकि भोलि भविष्यमा पऱ्यो भने उहाँले त अङ्गदान गरेको छ भने थाहा होस् र हाम्रो संस्थालाई त्यो कुरा जानकारीमा आओस् भनेर त्यो कार्ड दिन्छ, अङ्गदान कार्ड। त्यसैले यहाँ भौतिक रूपमै उपस्थित भएर अङ्गदान गर्न सक्नुहुन्छ, स्वेच्छाले गर्ने हो। कोही परिवारको साथीभाइ पनि लानु जरुरी छैन, सँगै जानुभयो भने बरु धेरैजनाले गर्न पाउनुहुन्छ।
7: साक्षी गुवाही कोही परिवारको सदस्यको समर्थन चाहिँदैन, एक्लै गएर गर्न सक्ने
6: स्वेच्छाले गर्ने हो। अर्को कुरा चाहिँ मैले अघि पनि भने, अङ्गदान फारम बुझाउनको लागि त्यहाँ सरकारी भौतिक रूपमै जानु आवश्यक छैन। तपाईँहरूले देशको कुनै पनि भागबाट अङ्गदान फारम भरेर डाउनलोड गर्ने हाम्रो वेबसाइटमा गएर अनि भरेर पठाइदिनु भयो भने हामीले त्यहाँ दर्ता गरेर सूचीकृत गरेर हामीले त्यसलाई रेकर्डमा राख्छौँ।
7: शहीद धर्मभक्त माथिमा प्रत्यारोपण केन्द्र भक्तपुर,
6: शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर,
7: यसको टेलिफोन 6614709 होइन सर?
6: हजुर, 6614709 हो, 24 घण्टा खुल्ला हुन्छ। त्यहाँ फोन गरेर अनि अरू विस्तृत जानकारी, अङ्ग प्रत्यारोपण समन्वय इकाइ छ, ट्रान्सप्लान्ट कोअर्डिनेटर युनिट जस्तै छ, त्यहाँ पनि विभिन्न विभाग छन् होइन। प्रत्यारोपण समन्वय इकाइमा फोन गरेर यो सम्बन्धी कार्य गर्न विस्तृत जानकारी उहाँहरूले दिनुहुन्छ र यो चाहिँ सबैभरि नै खुल्ला रहन्छ। अरू अफिस आवरभन्दा बढी चाहिँ अरू समय चाहिँ फोनमा मात्रै जानकारी पाउने भइयो होइन, नत्र अफिस समयमा त त्यहाँ गएर फार्म भर्नेदेखि सम्पूर्ण छलफल अन्तर्क्रिया पनि त्यहाँ हुने गर्छ।
7: ककलले गर्न सक्नुहुन्छ अङ्गदान, हामी ककलले गर्न सक्छौँ?
6: अब दुई किसिमको अङ्गदानको, एउटा स्वस्थ व्यक्तिले, अर्को मृत व्यक्ति भन्ने आयो होइन। स्वस्थ व्यक्तिले दिने अङ्गदानमा चाहिँ 18 वर्ष उमेर पुगेकै हुनुपर्छ
7: हजुर,
6: र उमेरको माथिको हक चाहिँ जति अब उमेर भयो उति अङ्ग पनि अब बुढो भएर जाने हुँदाखेरि हामीले 65-66 वर्षसम्मको उमेर गर्दा सजिलोसँग लिन्छौँ होइन। कलेज चाहिँ 55 वर्षभन्दा बढी हामी लिनलाई सिकाउँछौँ। अब त्योभन्दा कम उमेर भयो भने चाहिँ हाम्रो 18 वर्ष पुगेको र 65-65 वर्ष ननागेको उमेर गर्दा उपयुक्त हामी खान्छौँ। तर राम्रो अङ्गले काम गरिरहेको छ, अङ्गमा कुनै खराबी छैन भने 70 वर्ष नागेको व्यक्तिको पनि जाँच गरेर अङ्ग निकाल्न सकिन्छ एउटा कुरा। अब मृत व्यक्तिको हकमा त कुनै उमेरको हक बन्दिने भएन। मृत व्यक्ति भनेको या त म मरेपछि मेरो अङ्गदान गर्छु भनेर तय गरेको हुनु पर्यो पहिल्यै,

0: अवश्य पनि युज गर्नु। तपाईँलाई गराउनु पर्यो यसमा चाहिँ यसको यसको फाइदा यो हो, यदि हामीले गैर कानुन काम गर्यौँ भने हामी यसको सजाय जेलै जान्छ होइन, कति वर्ष जेलमा पर्नुहुन्छ त्यसको पनि जानकारी गराउनु पर्यो। र सबैभन्दा यो त मानवताको आधारमा पनि आफ्नो मान्छेको नलिने अर्काको मान लिने भनेको कति गलत कुरा होला हेर्नु, यो कुरालाई पनि हामीले सोच्ने परिवर्तन गराउनु पर्नेछ। नियम कानुनमा चाहिँ छ, सजायको व्यवस्था छ, सबै सबै कुराहरू त्यो जुन ऐनको दफाहरूमा उल्लेख राम्रोसँग गरिएको छ, त्यसलाई चाहिँ व्यवहारमा पनि यस्तो लागू हुन्छ, अदालतले पनि दोषी ठहरेर जेलमा पठाएको थुप्रो उदाहरण हुन्छ। त्यसैले यस्तो काम गैर कानुनी काम नगरौँ, हामीहरू कानुनी रूपले नै सबै आफ्नो स्वास्थ्य सेवा स्वास्थ्य लाभ गर्नुपर्छ भन्ने कुरा सबैले बुझ्नु बुझाउनुपर्छ भन्ने लाग्छ मलाई।
1: डाक्टर साहबले भन्नु हामी सफल भइरहेका छौँ, डाक्टर साहबले त अझ विश्वका यस्तो प्रत्यारोपणका काममा हामी नमुनामा छौँ, अझै हामी सफल हुन सकियोस्, धेरै गर्नु छ। प्रत्यारोपणको दानको कुरा त एउटा भयो जो आज हामी धेरैलाई जिज्ञासा थियो, डाक्टर साहबले प्रश्न पारिदिनु भयो। अब स्वस्थ शरीरको लागि अझ धेरै चाहिँ अहिले मृगौला फेल हुने, डायलिसिस गर्नुपर्ने, प्रत्यारोपण गर्नुपर्ने ठाउँमा हामी पुगेका छौँ, समय छोटो छ। मृगौला स्वस्थ राख्न के गर्नुपर्छ एउटा मान्छेले दिनभरि गर्ने काम छोटोमा डाक्टरले बताइदिनु?
0: एकदमै राम्रो छ, सुन्नुहोस् संसारभरि विभिन्न कार्यक्रमबाट यो मृगौला स्वास्थ्य सम्बन्धी सचेतना विभिन्न कार्यक्रमहरू अभियानको रूपमा मनाइँदैछ र हाम्रो देशमा हामीले पनि यसमा मृगौला विश्व मृगौला दिवसको उपलक्ष्यमा हामी नेपाल सरकारको संस्था भएकोले हामीले यसलाई राष्ट्रिय अभियानको रूपमा मनाउँछौँ। यो किन मैले भनेको भने त्यसमा मृगौला बचाउने, मृगौलाको रोगका रोकथाम गर्ने, अङ्गदान प्रत्यार्पण गर्ने कुराहरू व्यापक जनचेतना अभिवृद्धि गर्नको लागि हामीले रयालीको आयोजना गर्छौँ। मैत्रीपूर्ण पूर्वमा प्रत्यारोपितहरू र अङ्गदाताहरूको टोली एउटा र अब चिकित्सक, नर्स, पत्रकार, समाजसेवी, राजनीतिज्ञहरूको टोली एउटा मैत्रीपूर्ण फुटबल खेल गरेर अङ्गदाताहरू र प्रत्यारोपितहरू पनि अरू व्यक्ति सरह नि सक्षम छन्, स्वस्थ छन् भन्ने देखाउनको लागि एउटा नमुना हामीले प्रत्यार्पण खेलकुद प्रत्येक वर्ष आयोजना गर्छौँ। मृगौला रोगीहरू पनि यतिकै सक्षम छन् भनेर मृगौला पदयात्रा पनि हामी के गर्न गर्छौँ, तपाईँहरू सहभागी भइदिनु होला। अर्को कुरा चाहिँ अब मृगौला स्वस्थ राख्नको लागि सबैभन्दा पहिला मैले यो के भन्न चाहन्छु भने डायबिटिज र उच्च रक्तचाप, हाई ब्लड प्रेसर र डायबिटिज चाहिँ मृगौला फेल हुने प्रमुख कारणहरू हुन्, जुन चाहिँ जसको नियन्त्रण तपाईँ हाम्रै हातमा छ। कसरी गर्न सक्छौँ त हामीले शरीरको तौल नियन्त्रणमा राखौँ, खानामा पत प्रयोग गरौँ, नियमित शारीरिक व्यायाम गरौँ ताकि डायबिटिज पनि नियन्त्रणमा होस्, उच्च रक्तचाप पनि नियन्त्रणमा होस्। डायबिटिज र मधुमेह र रक्तचाप नियन्त्रणमा राखियो भने मृगौला लगायत मुटुको रोग, आँखाको रोग, मस्तिष्क घात हुने सम्भावना सबै कम हुन्छ, एकदमै कम हुन्छ। विभिन्न यो बाहेक अरू थुप्रो अङ्गहरूको रोगको रोकथाम गर्न सकिन्छ, एउटा कुरा त्यो। दोस्रो कुरो अब जथाभावि औषधिको सेवन नगरौँ, किनभने कतिपय नदुख्ने औषधिहरू एन्टिबायोटिकहरू मृगौलाको लागि घातक हुन्छ। चिकित्सकको सल्लाह बिना गोर्खन जातिको औषधिहरू लगायत अरू कुनै औषधिहरू चिकित्सक सल्लाह बिना नसेवन गरौँ, एउटा कुरा। अर्को कुरा पानी शरीरको आवश्यकता अनुसार प्रशस्त मात्रामा थियौँ। र सबैभन्दा महत्वपूर्ण कुरा म यहाँले के भन्न चाहन्छु भने कम मृगौला बितिसकेको, मृगौला फेल हुन लागेको अवस्था अन्तिम अवस्था मात्रै थाहा हुन्छ, अन्तिम अवस्था मात्रै लक्षण देखा पर्छ, 90% ड्यामेज भएपछि मात्रै लक्षण देखा पर्छ, जतिखेर डायलिसिस प्रत्यार्पण बाहेक अरू विकल्प हुँदैन। त्यसैले लक्षण छैन भन्दैमा हामी ढुक्क भएर नबसौँ, मृगौला ठिकसकि छैन भनेर बसेर एकचोटि जाँच गर्नु, कम्तीमा पनि त्यसको लागि किसानमा प्रोटिनको

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली निलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुर्थोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562 र 98648 2 32।
3: र फिफा विश्वकपमा आज राति 1 बजेसम्म आएका 2 खेल हुँदै
4: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्वपूर्ण सूचना।
5: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
4: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
5: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू:
4: अपरिचित वा शंकास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
5: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
4: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
5: शंकास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
4: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनमा आज पदाधिकारी चयनका लागि मतदान भएको छ। 5 जना पदाधिकारी चयनका लागि भएको मतदानमा 1290 जना प्रतिनिधिले मतदान गरेको रासोपाको केन्द्रीय निर्वाचन आयोगका सदस्य गोकुल साकोटाले जानकारी दिनुभयो। यसअघि हिजो केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा पहिलो चरणमा केन्द्रीय सदस्यका लागि निर्वाचन गर्ने र दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने व्यवस्था छ भने दुवै निर्वाचनमा सबै महाधिवेशन प्रतिनिधिहरू मतदाता रहने व्यवस्था छ। पदाधिकारी निर्वाचनको नतिजा आजै सार्वजनिक हुने र त्यस लगत्तै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम हुने रासोपाले जनाएको छ। रासोपाको महाधिवेशन आयोजक समितिले एक सूचना जारी गरी महाधिवेशन स्थलको हलमा आयोजना हुने शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सबै नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई अनुरोध गरेको छ। यही असार 7 गते आइतबारदेखि जारी महाधिवेशन आज सम्पन्न हुने रासोपाले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट पारित भएका दस्तावेजहरूलाई लिएर बहस भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राजनैतिक र सैद्धान्तिक प्रतिबद्धतालाई सामाजिक लोकतन्त्रको रूपमा व्याख्या गरेको छ, तर संघीयताका सम्बन्धमा महाधिवेशनबाट पारित प्रस्तावबारे महाधिवेशनमा सहभागी प्रतिनिधिहरू स्वयंले पनि आफ्नै ढंगले व्याख्या गरिरहेका छन्। यस सम्बन्धमा महाधिवेशन प्रतिनिधिहरूको धारणा कस्तो छ त? संवाददाता विमल गेवालीको रिपोर्ट।
6: असार 7 गतिको उद्घाटन समारोह
0: दलले प्रतिनिधिहरूलाई जसरी उत्साहित र रोमाञ्चित बनाएको थियो तर समय व्यवस्थापनको कमजोरीका कारण बिस्तारै चितवनको गर्मीसँगै शिथिल बनेका धेरै प्रतिनिधिहरू भोट खसाल्ने दिनसम्म पूर्ण नसकी घर फर्कन बाध्य भएका देखिए। नीतिभन्दा नेतृत्वको सवालमा बढ़ी माथापच्चीसी देखिएपछि रासोपालाई पहिलो महाधिवेशन सम्पन्न गर्न धेरै संघर्ष गर्नु परेको देखिन्थ्यो। बन्द सत्र मार्फत सजिलै पारित भएका राजनैतिक सांगठनिक लगायतका प्रस्तावहरू सार्वजनिक भएपछि मुख्य रूपमा रासोपाले अबका दिनमा संघीयता बारे के धारणा बनाउला भन्ने चासो धेरैलाई थियो। यस विषयमा अझै पनि सबै प्रतिनिधिहरूको समान धारणा देखिँदैन। मध्य प्रदेशको रौतहट जिल्ला क्षेत्र नम्बर 3 निर्वाचित सांसद रविन्द्र पटेल संघीयता देशको मुटु हो भन्नुहुन्छ। संघीयताको विरोध गर्ने जो कोही पनि आफै सकिने उहाँको जिकिर छ। चुनाव अघि जनतासँग प्रतिबद्धता जनाउँदा अधिकार माग्न प्रदेशले अब काठमाडौँ धाउनु पर्दैन भन्ने तर महाधिवेशनले त संघीयता बारे त्यति सकारात्मक बाटो त देखाए जस्तो लागेन नि भन्ने प्रश्नमा रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार
6: संविधानको आधारभूत स्तम्भलाई भत्काउने चलाउने र यसको मर्म मूल्य मान्यता भन्दा माथि एक इन्च पनि नजाने कुरा त मध्य मार्गीबाट रोजेर गरिसकेको त्यसकारणले लोकतान्त्रिक गणतन्त्र प्रति जसरी प्रतिबद्ध छ यसका अन्य अवयवहरू अन्य स्तम्भहरूलाई पनि सम्वर्धन प्रवर्धन गर्न पार्टीले नीतिगत रूपमा सैद्धान्तिक रूपमा आफूलाई प्रस्ताएको छ। कतिपय सवालहरूलाई व्याख्या विश्लेषण गर्दा फरक परेको छ भने त्यो बहसकै मात्रै विषय हो, त्यो अन्तिम सत्य होइन।
0: संविधानले व्यवस्था गरेको विषयप्रति रासोपा स्पष्ट रहेको धारणा धेरै प्रतिनिधिहरूले सुनाउँछन् तर संरचनागत परिवर्तन बारे अगाडि सारिएको प्रस्ताव संविधान संशोधनको विषयसँग जोडिने बताउनुहुन्छ नवलपुर जिल्लाका सभापति रवि पाण्डे।
7: राष्ट्रपालले प्रदेश तह भन्दा नि प्रदेश सभाको ठाउँमा प्रदेश परिषदको परिकल्पना गरेको छ। जस्तै हामीसँग जुन प्रदेश सदस्यज्यूहरू हुन्छ उहाँहरूको संख्या त धेरै छ, प्रतिनिधि सभाको डबलै हो, त्यो त कुरा बुझ्नुहुन्छ। अनि त्यो खर्च कटौती होस् भन्ने एउटा मोडल उसले डिजाइन गरेको छ। त्यो चिज चाहिँ भोलिको दिनमा सबैबाट पारित भयो भने देशको लागि सहमति।
0: अहिलेसम्मको अनुभवले प्रदेशलाई अलि बढी बुझिलो भएको यथार्थ सबैले बुझेको तर खारेज नै गर्ने निर्णय आफूहरूको नरहने बच्च नवलपुर जिल्लाका सभापति रवि पाण्डे।
7: राष्ट्रपालले प्रदेश तह भन्दा नि प्रदेश सभाको ठाउँमा प्रदेश परिषदको परिकल्पना गरेको छ। जस्तै हामीसँग जुन प्रदेश सदस्यज्यूहरू हुन्छ उहाँहरूको संख्या त धेरै छ, प्रतिनिधि सभाको डबल

0: सबैको मुखबाट चाहिँ मैले पोजिटिभ रेस्पोन्स सुनेको छु, किनकि उहाँले के भन्नुहुन्छ नि, यो सकारात्मक तरिकाले अगाडि बढ़िरहेको छ, तर हामीले इम्प्लिमेन्ट गर्न सक्छौ भन्ने छ। कतिपय मर्ज हुन्छ, तर कस्तो भने काम गर्ने जुन तौर तरिका नि चारजनाले गर्ने काम एकदम प्रभावकारी व्यक्ति स्टाफ छ भनेदेखि एकजनाले गर्न सक्छ।
1: अर्थ राजनीतिसँग सम्बन्धित संघीयताको प्रश्नसँग जोडिएको प्रदेशको विषय होस् अथवा राजनैतिक दर्शनभित्र राष्ट्रिय स्वतन्त्र पार्टीले भनेको जस्तो प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता विषय जसरी उठेका छन् तिनको निरूपणमा राष्ट्रिय सहमतिको विकल्प बिना सम्भव देखिँदैन। यद्यपि देशको प्रमुख राजनीतिक शक्तिले शुरू गरेको यो प्रस्तावले नयाँ बहसको ढोका भने अवश्य खोलेको छ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
2: आज दिउँसो 1 बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले आज सूचना जारी गर्दै विशेष कारणले प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको जनाउनु भएको छ। संघीय संसद सचिवालयले आजै दोस्रो सूचना जारी गर्दै प्रतिनिधि सभाको बैठक पर्सि आइतबार बिहान 11 बजेका लागि तोकेको छ। यसै गरी आजै महासचिव पाण्डेले प्रतिनिधि सभाको बैठक भोलि शनिबार 11 बजेसम्मका लागि स्थगित भएको सूचना जारी गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशन नसकिएको र सांसद एवं मन्त्रीहरू महाधिवेशनमा व्यस्त भएकाले बैठक स्थगित गरिएको हो। यसअघि पनि हिजो असार 11 गतेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक सूचना जारी गरी आज बोलाइएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले वर्षायाममा वैकल्पिक बसोबास, सुरक्षा र रोजगारीको व्यवस्था नगरी सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरबाट हटाउनु मानवाधिकार विपरीत भएको बताउनु भएको छ। सांसदहरूले भूमिहीन नागरिक, सुकुम्बासी र नदी किनारका अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन तथा दृष्टिविहीन नागरिकहरूको जीविकोपार्जनसँग जोड़िएको सड़कमा सांगीतिक प्रस्तुति दिने पेशामा सरकारले लगाएको प्रतिबन्ध हटाई उक्त पेशालाई तत्काल पुनर्स्थापना गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले वर्तमान सरकारले भारत सरकारसँग गरेको सुपुर्दगी सम्झौताको प्रभाव र प्रक्रिया बारे स्पष्ट, पारदर्शी सड़क दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा सुरक्षा व्यवस्थाको सुदृढीकरण तथा ट्राफिकको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो। सांसदहरूले मधेसमा भूमिगत जलको अत्याधिक दोहनले जलस्तर घट्दा बोरिङबाट पानी आउन छाडेकाले मधेसमा खाने पानी र सिंचाईको पहुँच बढ़ाउनु पर्ने तथा उखु र चिनी उत्पादनमा आत्मनिर्भरता बढ़ाई चिनीको निर्यातमुखी प्रवर्धनको वातावरण निर्माणमा जोड़ दिनुभयो। यस्तै बैठकको शून्य समयमा सांसदहरूले कक्षा 12 को नतिजाप्रति विद्यार्थीको विरोधलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा 3% कर लगाउनु उपयुक्त नहुने, इन्धनको महँगी नियन्त्रण लगायतका विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा राष्ट्रिय सभाका सचिव तुल बहादुर कणेलले विनियोजन विधेयक 2083 का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही असार 15 गते दिनको सभा 12 बजे बस्नेछ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा तहगत व्यवस्थापिका तथा वित्तीय अन्तर सम्बन्धका विषयमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समिति, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र योजना आयोगसँग छलफल भएको हो। छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष

प्रदेश र स्थानीय तहले नै ती प्रदेशहरूमा विकास बजेट वृद्धि गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिन राज निरौलाले स्थानीय तहहरूको मानवविकास सूचकांक समयमा नआउँदा राजस्व बाँडफाँडमा समस्या देखिएको बताउनुभयो। सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरीले प्रदेश सरकार स्थानीय र संघीय सरकारको समन्वय बिना सफल नहुने भन्दै कतिपय सन्दर्भमा तीन तह बीच समन्वय गर्न कठिनाई हुने गरेको बताउनुभयो। बैठकमा सांसदहरूले एउटा प्रदेशमा प्रत्येक वर्ष एउटै मात्र महत्वपूर्ण विकास आयोजना सञ्चालन गर्नुपर्ने र

0: त्यो पूरा भएपछि मात्रै अरू आयोजनाहरू थप गर्नुपर्नेमा जोड़ दिनुभयो।
1: सीधा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242। कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट छलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
1: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचारी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
0: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई दाङ।
1: सम्पर्क मोबाइल 98578121105,
0: 98479802,
1: 98095682605
0: र 98103949440।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ लौ लौ छटाइ पर्ने आटो सबैजना यता आउ त यता त्यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
6: बाप रे, अब चाहिँ के हुने हो?
7: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यसो त जल्दै लेखिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रपा पदाधिकारी निर्वाचनको मतपरिणाम सार्वजनिक। महामन्त्रीमा विपिन आचार्य निर्वाचित। निर्वाचन लम्बिँदा मतदाताहरूको सहभागिता कम। संसदको तेस्रो पटक बैठक स्थगित।
1: सत्तारूढ दल एनएके राष्ट्रिय समर पार्टीको महाधिवेशन पनि चलिरहेको छ, त्यसले गर्दाखेरि मन्त्रीको उपस्थिति पनि अलिकति हिजो अस्तिको हकमा चाहिँ उहाँहरू महाधिवेशनतिर व्यस्त नै रहनु भएको।
0: धान खेतीमा 27 लाख भन्दा बढ़ी कृषक आबद्ध। 23 औं राष्ट्रिय धान दिवसमा जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरतामा जोड़ दिइने। काठमाण्डु उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण तीव्र फैलिएपछि नियन्त्रणका लागि प्राविधिक टोली परिचालन।
2: पश्चिम सेवाको निकायमा तत्काल खबर गरेर जानकारी गराउनु पर्ने उहाँहरूको दायित्व हुन्छ, किनभनेदेखि हामी अहोरात्र खटेका छौं।
0: व्यापक आलोचनापछि सरकारी जग्गा लिज सम्बन्धी कार्यनीति खारेज। बितेको 24 घण्टामा 2438 सवारी साधन नियम उल्लंघनको कार्यवाहीमा। अबदेखि सवारी साधनमा कडाई।
3: फर्दर हामीले 24 घण्टाको विवरण हेर्दाखेरि 2500 देखि 2800 सम्म सवारी चालकहरूलाई कार्यवाही गर्ने गरेका छन्।
0: भेनेजुलाको 2 शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 235 पुग्यो। 5000 भन्दा बढ़ी घाइते। आईसीसी क्रिकेट विश्वकप लीग 2 को त्रिदेशीय श्रृंखला खेल्न रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सरकार सञ्चालनको जिम्मेवारीमा पुगेका नेपाली राजनैतिक कर्मीहरू निसंकोच दोष पछ्याउन निपुण, सिपालु र अग्रसर छन्। जब जब जहाँ जहाँ भ्रष्टाचार नियन्त्रणको विषय अगाडि आउँछ, त्यस बेलामा शासकहरूलाई अघिका शासकहरूलाई दोष लाएर पन्छिने क्रम चल्दै आयो। अहिलेको सरकारले पनि आफूले काम नगरिकन पुरानालाई मात्र दोष दियो भने जनताले पत्याउन छोड्नेछन्। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। यसअघि उहाँ रासोपाको सहमहामन्त्री हुनुहुन्थ्यो। उहाँसँग मनिष झाले प्रतिस्पर्धा गर्नुभएको छ। उपसभापतिमा सविता गौतम निर्वाचित हुनुभएको छ। उहाँसँग तोसिना कार्के प्रतिस्पर्धामा हुनुहुन्थ्यो। त्यस्तै सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असीम शाह निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ। पदाधिकारीको निर्वाचनमा मतदानको सहभागी भने कम देखिएको छ। का लागि 1289 मत खसेको थियो। राज्यसभा केन्द्रीय सदस्यमा 2959 मत खसेको थियो। यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या घटेको निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले सीआईएनलाई बताउनुभयो।
6: काउन्टिङ पनि लगभग सम्पन्न भयो, मिसिनको ईमिसिनको काउन्टिङ निकालियो अनि यसको रिजल्ट लगभग आइसकेको छ। अब प्रवासको मतलाई चाहिँ टोटलिङ गरेर दुवै मत जोडेर अब केही बेरमा चाहिँ तपाईँको यो अन्तिम तपाईँको मत परिणाम निकालिनु छ र त्यसपछि चाहिँ तपाईँको सहमत खाने प्रोग्राम छ। सायद मेरो विचारमा अबको 1 घण्टाभित्र सबै काम सम्पन्न होला। त्यो अलिक लामो समय पनि रह्यो ठुलो प्रक्रिया भएर, तपाईँको अनि टाढा टाढाबाट आउने साथीहरूलाई अब धेरै दिन बस्नलाई त्यति ऊ पनि भएन, धेरै दिन भएको कारणले गर्दाखेरि तपाईँको कति त गए पनि र यो फेरि दोस्रो चरणको निर्वाचन भएको हुनाले न अब खासै पदाधिकारी मात्रैको चयन हो, त्यही कारणले पनि त्यति प्रतिनिधिहरूले त्यति धेरै महत्व दिएनन् भन्ने लाग्यो मलाई चाहिँ मेरो आफ्नो पर्सनल उसमा चाहिँ।
5: काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण तीव्र फैलिएपछि नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गरिएको छ। पशु सेवा विभागले विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढ़ाएको हो। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका संक्रमणको जोखिम बढ़ी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार 3 महिना अघि शुरू भएको संक्रमण विभिन्न 11 जिल्लामा फैलिएको छ। करिब 100 कुखुरा फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फार्ममा पंक्षी अण्डा दाना नष्ट गरिएका छन्। करिब 1.5 महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। काठमाडौँ उपत्यकाका चन्द्रगिरी, किर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चागु नारायण, सूर्य विनायक लगायत क्षेत्रमा फर्ममा संक्रमण पुष्टि भएको छ। संक्रमण मानिसमा पनि सर्न सक्ने सम्भावना रहेको बताउँदै विभागका महानिर्देशक दाहालले संक्रमणलाई चाँडो नियन्त्रण गर्न पञ्ची व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन सावधानी गरिएको छ। सीआईएमसँग कुरा गर्दै दाहालले भन्नुभयो,
2: अब तत्काल हामीले के भन्छौँ भने यो रोगलाई परास्त गर्नको लागि सकेसम्म यसको चाहिँ प्रभावकारी उपचार पनि छैन र प्रभावकारी खोप पनि छैन, जसले गर्दाखेरि तत्काल रोग देखिन साथ चाहिँ कुखुरा अथवा पंक्षी अथवा पञ्चन्य पदार्थ पंक्षी उत्पादन सामग्रीहरू सबै नष्ट गर्नेको विकल्प छैन। अब जहाँ जहाँ देखे तत्काल रिपोर्टिङ गरेर चाहिँ उहाँहरूले यो कुरो बुझ्नुपर्ने हुन्छ र सम्बन्धित निकायमा चाहिँ त्यसै पश्चिमको निकायमा तत्काल खबर गरेर जानकारी गराउनु पर्ने उहाँहरूको दायित्व हुन्छ, किनभनेदेखि हामी अहोरात्र खटेका छौँ
5: सरकारले नेपाल सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 खारेज गरेको छ। राजपत्र मार्फत सूचना प्रकाशित गर्दै सरकारले उक्त कार्यनीति खारेज भएको जानकारी दिनुभएको हो। यस अघि सरकारी जग्गा सरकारको नाममा दर्ता गर्ने सरकारी निकायलाई उपभोगको प्रमाण पत्र दिने तथा विदेशी नियोग, स्वायत्त संस्था वा अन्य निकायलाई अधिकतम 40 वर्षसम्म लिजमा उपलब्ध गराउने व्यवस्था थियो, तर न्यून वार्षिक भाडा दरमा बहुमूल्य सरकारी जग्गा लामो अवधिका लागि लिजमा लिने प्रावधानको व्यापक आलोचना भएपछि सरकारले कार्यनीति नै खारेज गरेको हो। प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित भएको छ। बैठक आइतबार बिहान 11 बजे बस्ने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले आइतबार बिहान 11 बजेसम्मका लागि स्थगित भएको सीआईएनलाई जानकारी दिनुभयो।
1: मा बिजनेस भनेको सरकारी नै हुन्छ अधिकतर होइन, हाम्रोमा गैर सरकारी बिजनेस अथवा कार्यभार अलिक कम हुन्छ अनि सरकारी बिजनेस अगाडि बढाउन सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य हुन्छ। यहाँहरूलाई थाहै नै छ अहिले सत्तारूढ दल यानिकि राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन पनि चलिरहेको छ, त्यसले गर्दाखेरि मन्त्रीको उपस्थिति पनि अलिकति हिजो अस्तिको हकमा चाहिँ उहाँहरू महाधिवेशन चाहिँ व्यस्त नै रहनु भएको भन्ने जानकारी थियो सचिवालयले। अर्को कुरा भोलि शनिबार पनि परेको अनि त्यो प्रतिपक्ष दलहरूले पनि भोलि चाहिँ नराख्न पाए उपयुक्त हुन्थ्यो, विभिन्न कार्यक्रमहरू पूर्व निर्धारित थिए, त्यसले गर्दाखेरि पनि बरु पछिल्लो राख्न पाए उपयुक्त हुन्छ भन्ने खालको प्राय सुझाव पनि प्राप्त भएको, यिनै कारणहरूले गर्दाखेरि बैठकहरू सरेको हो।
5: सरकारले यस वर्षको 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका सहित विविध कार्यक्रम गरी मनाउने भएको छ। कृषि विभागले आज एक सूचना जारी गर्दै जलवायु परिवर्तनको चुनौती बीच धान उत्पादन बढ़ाउन जलवायु मैत्री प्रविधिको विकास विस्तार र प्रयोगलाई विशेष प्राथमिकता दिइएको जनाएको छ। नेपालको खाद्य तथा पोषण सुरक्षाको मुख्य आधार मानिने धान खेती देशका करिब 27,65,000 कृषक परिवार आबद्ध छन्। राष्ट्रिय कृषि गणना 2078 अनुसार कुल खेती योग्य जमीनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ भने कृषि कुल गृहस्थी उत्पादनमा धानको योगदान करिब 13% रहेको छ। धान उत्पादनबाट वार्षिक करिब 2 खर्ब रूपियाँ बराबरको आर्थिक योगदान पुग्ने सरकारी तथ्याङ्क छ। साझा खबरमा अब विदेशका खबर। भेनेजुएलाको 2 शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या दोब्बरले बढ़ेको छ। भूकम्पका कारण बिहान 188 जनाको मृत्यु भएको थियो, केही बेर अघिसम्म मृत्यु हुनेको संख्या 235 पुगेको जनाइएको छ। 4,300 बढ़ी घाइते भएका छन्। स्विजरल्याण्डबाट 80 सदस्य उद्धार टोली तथा मेक्सिकोका राहतकर्मीहरू प्रभावित क्षेत्रमा परिचालन भएको छ। साथै उद्धार तथा राहत सम्बन्धीका लागि अमेरिकी सेनाले प्रक्रिया अघि बढ़ाएको छ। राजधानी कारास्कास र सबैभन्दा बढ़ी प्रभावित लागवाइडारा राज्यमा स्थानीय उद्धार कर्मीहरूले रातभर ढलेका भवनहरूमा मानिसहरूको खोजी अभियान सञ्चालन गरेको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय रंगशालामाका लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्याण्डमा आउँदो जुलाई 21 देखि 31 गतेसम्म प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले आज रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्ड, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। आठवटा देश सहभागी लिग टू तालिकामा नेपाल 24 अङ्क सहित पाँचौं स्थानमा छ। यस्तै नेदरल्याण्ड 32 अङ्क सहित तेस्रो र नामिबिया 22 अङ्क सहित सातौं स्थानमा रहेको छ।
0: सन्तोषी रावल लागू औषधको कारोबार र प्रयोगका घटना बढ्दै
7: कुन स्थानीय पालिकामा अलिकति सेवनकर्ताहरू बढी हुनुहुन्छ अथवा बिक्री भण्डारण बढी हुने ठाउँहरूमा पहिचान गरेर त्यसलाई पक्राउ गर्ने र कानुन कारवाही गर्ने र उहाँलाई चाहिँ अभिभावकलाई बोलाएर उसको मात्रा हेरेर काउन्सिलिङ समेत हामीले गर्दै आइरहेका छौँ।
0: लागू औषधको कारोबार र प्रयोगका घटना बढ्दै दुरूपयोगका लागि ओसार पसारलाई नै रोक्नुपर्ने विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708 01-5421-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
9: पाँच बजे बिहान उठेर भरे 10 राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
10: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
11: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
10: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
12: महिलाको श्रम अधिकार र सम्मानको आवाज
13: कार्यक्रम साझा आवाज
10: लैङ्गिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
14: महिला किसानका संघर्ष सपना र सफलताका कथा
15: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर बनेको छु हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
10: हरेक 15 दिनमा शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 सीआईएन मार्फत देशैभर
11: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
12: पसिनाको सम्मान समानताको अभियान
13: कार्यक्रम साझा आवाज।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। पछिल्लो समय लागू औषध प्रयोगकर्ताहरूको संख्या बढ़दै गएकाले कड़ा कानून लागू गर्न आवश्यक रहेको सांसदहरू तथा कानूनविदहरूले बताएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाण्डुमा आयोजना गरेको लागू औषध नियन्त्रणका लागि कानूनी प्रावधान र कार्यान्वयनको अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले उक्त कुरा बताएका हुन्। आज लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको दिवसका अवसरमा विभिन्न कार्यक्रम भएका छन्। अन्तर्राष्ट्रिय यो दिवसको अवसरमा विशेष गरेर नेपालका कानून निर्माणमा देखिएका चुनौतीहरूका बारेमा र कानून कार्यान्वयनका बारेमा बहस हुने गरेका छन्। जिल्ला जिल्लामा यो दिवस मनाइए तापनि लागू औषधको कारोबार र प्रयोगका घटनाहरू भने कमी आउन सकेको छैन।
16: दाङ जिल्लामा लागू औषधको प्रयोग रोक्नका लागि जिल्लामा विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन हुने गरे पनि निरन्तरता भने हुन नसकेको गुनासो सरकारवालाले गर्दै आएका छन्। एकजना विद्यार्थी जेनिसा बुढा थुकी
17: विद्यालयले लागू पदार्थ रोक्नको लागि वरिपरि दोकानहरूमा लागू पदार्थ हटाइदिनु पर्यो र विद्यार्थीहरूलाई ध्यानपूर्वक सबैलाई हेर्नु पर्यो र विद्यार्थीहरूको समस्या ब्यागहरू चेक गर्ने अनि सबैलाई हेर्ने अनि सबै विद्यार्थी बुझ्ने कस्तो छ के छ र वरिपरिको लागू पदार्थ बेच्ने दोकानहरू बन्द गरिदिन्छ।
16: गएको जेठ महिनामा मात्रै प्रहरीले दाङ जिल्लाका विभिन्न स्थानबाट लागू औषध सम्बन्धी घटनामा 29 जनालाई पक्राउ गरेको छ। प्रहरी प्रशासनको ध्यान पक्राउ र कार्यवाहीमा गइरहँदा सचेतनाको पनि कार्यक्रम चलाउनु पर्ने बताउनुहुन्छ गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूलका प्रिन्सिपल मानसिंह घरती मगर।
18: लागू औषध नियन्त्रणको लागि सबभन्दा पहिले त यो यसको जुन असरहरू यसले पार्ने प्रभावहरू यो सेवन गर्दाखेरि यसले के असरहरू पर्छ भन्ने कुरा हामीले बुझाउन आवश्यक छ।
16: प्रहरीका अनुसार दाङमा लागू औषध कारोबार तथा परेको सम्बन्धी घटना र यसमा संलग्न व्यक्तिको संख्या पनि बढ़िरहेको छ। सामाजिक अभियन्ता विनोद केसी।
19: लागू औषध दुर्व्यसन रोक्नका लागि खास गरी नै घर परिवार अलिकति सचेत हुनु पर्यो, त्यो सँगसँगै समाज सचेत हुनु पर्यो, त्यो सँगसँगै स्थानीय तह पालिका र सरकारका सम्पूर्ण निकायहरू र खास गरिकन युवा वर्गहरूलाई सचेतनामूलक कार्यक्रम मार्फत सचेत गराउन सक्यो भने केही न्यूनीकरण गर्न सकिन्छ भन्ने लाग्छ।
16: सरकारले लागू औषध विरूद्धको कानून कार्यान्वयनमा जोड गर्दा गर्दै पुनस्थापनामा पनि अभियन्ताहरूले ध्यान दिन सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। घोराहीमा रहेको निर्णय पुनस्थापना केन्द्रका संचालक गणेश ओली।
20: साथीभाइको लवालयमा कारणले चाहिँ धेरै साथीहरू चाहिँ जान अनजानमा चाहिँ दुर्व्यसनमा खसिरहेका हुन्छन्। उनीहरूलाई चाहिँ अब पुनः समाजमा चाहिँ पुनस्थापित गर्नको निम्ति राज्यले उनीहरूलाई विभिन्न किसिमका शिक्षामूलक तालिमहरू दिने, उनीहरूलाई सक्षम बनाउने र सम्मानजनक जीवनयापनको निम्ति राज्यले परिवारले र समाजले चाहिँ त्यो भूमिका खेल्न सक्यो भने दुर्व्यसनमा लागेकाहरू पनि भोलि चाहिँ समाजको निम्ति महत्वपूर्ण योगदान दिन सक्छन् भन्ने थुप्रै उदाहरणहरू भन्छन् र त्यसको निम्ति राज्यले नीति बनाएर चाहिँ अगाडि बढ्नुपर्छ।
16: चालू आर्थिक वर्ष 2082-83 हालसम्म जिल्लामा लागू औषध सम्बन्धी 113 मुद्दामा 217 जना पक्राउ परेका थिए। गत आर्थिक वर्ष 2081-82 जिल्लामा लागू औषध सम्बन्धी 106 घटनामा 178 जना पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठ।
21: लागू औषध ओसार पसार र बिक्री वितरण नियन्त्रण लागि जिल्ला प्रहरी कार्यालयले कानूनी कार्यवाहीदेखि लिएर सचेतनामूलक कार्यक्रमहरू हामीले जिल्ला प्रशासन कार्यालय त्यहाँ निकाय अन्य स्टेक होल्डरसँग समन्वय गरेर प्राथमिकता साथ रोकथाम नियन्त्रण लागि हामी लागिरहेछौँ, जसको फलस्वरूप हामीले यो साप्ताहिक रूपमा, मासिक रूपमा र पाक्षिक रूपमा पनि एउटा कार्ययोजना सहित कुन स्थानीय पालिकामा अलिकति सेवनकर्ताहरू बढी हुनुहुन्छ अथवा बिक्री भण्डारण बढी हुने ठाउँहरूमा पहिचान गरेर त्यसलाई पक्राउ गर्ने र कानून कार्यवाही गर्ने र उहाँलाई चाहिँ अभिभावकलाई बोलाएर उसको मात्रा हेरेर काउन्सिलिङ समेत हामीले गर्दै आइरहेको छौँ।
16: दाङमा पछिल्लो समय लागू औषधको कारोबार र सेवनमा संलग्न भएका व्यक्ति पक्राउ पर्नेको संख्या र सुधार केन्द्रको संख्या बढ़िरहेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङमा करिब 450 व्यक्ति प्रयोगकर्ताका रूपमा छन् भने पुनस्थापना केन्द्रको संख्या 16 पुगेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
0: लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार रोक्ने उपायका बारेमा विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबरमा लागू औषध कुलत छुटाउनका लागि गर्नुपर्ने कार्य।
22: कोर्स चाहियो तपाईँलाई, डक्टर हुनलाई डक्टर कोर्स चाहियो, भर्ना गरेर 5 लाख भात खान दिएर भयो। त्यस्तै यो ड्रग रियाब भनेको रियाबले सुधार्ने होइन, त्यहाँभित्र कोर्स हुन्छ। त्यो कोर्स के हो त्यही अनुसारको मान्छे लाग्छ।
0: पुनस्थापनाको कार्यमा लागेका एकजनाको सफलताको कथा विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को टेशन खुशीको कनेक्सन।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। फेरि पनि लागू औषध नियन्त्रण र योजना। सरकारले लागू औषध नियन्त्रणका लागि ल्याएको ऐन 50 वर्ष पूरा हुँदा पनि समसामयिक रूपमा परिवर्तन हुन सकेको छैन। लागू औषधको नियन्त्रणका लागि सरकार र सरोकारवालाको भूमिका कस्तो हुन्छ? नेपाल प्रहरीका पूर्व एसपी तथा रिहाब स्पेशलिस्ट वसन्तराज कुवरसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नु भएको छ।
5: मन्त्रीले बोलेर मात्र रोकिन्छ रोकिन्न भने मैले नखाएकालाई रोक्नका लागि ड्रग प्रिभेन्सन विभाग खोल्नुहोस् या महाशाखा खोल्नुहोस्
6: छुट्टै संरचना बनाउनुपर्छ।
5: मलाई लाग्छ 300 स्टाफ चाहिन्छ, कोही स्कूल डिपार्टमेन्ट हेर्ने, कोही आमाहरूलाई हेर्ने, 300 मान्छे मोबिलाइज हुनुपर्छ होल इयर र बजेट पनि निकै ठुलो चाहिन्छ। खाएको मान्छे जुन छ त्यसले आफै आएर तपाईँलाई रिपोर्ट गर्छ? गर्दैन, चिन्ने कसरी? उसले भित्रभित्र अर्को तिनवटा एउटा तिनवटा बनाइरहेछ भने खाएकोलाई चिन्ने अफिस खडा गर्नु छ अहिले छ। चिन्ने भने कसरी? जस्तो नागरिकता लिँदाखेरि पिसाब जाँच गर्नुपर्ने, सिद्धेन नागरिकतामा परे। विदेश जाँदाखेरि तपाईँहरूको ड्रग टेस्ट हुने, जाहिर खाँदाखेरि ड्रग टेस्ट हुने परे। स्कूलमा चाहिँ यदि पढाइ कमजोर भइरहेछ र वेट लुज भएको छ भने ड्रग टेस्ट हुन्छ परे। त म तिमीले ड्रग खाएको कुनै पनि हाल्नु थाहा पाउँछु, तिमी बच्नै सक्दैनौ। तिमी अफिस बिहा गर्नुभन्दा अगाडि ड्रग टेस्ट गर्ने, यति 5-7 नियम बनाइदियो भने ड्रग्समा मान्छे फुत्किन सक्छ, कहीँ न कहीँ त पर्यो। या त उसले जाहिर खान पाइन्न भनेर खाँदै खाँदैन। ड्रग एडिक्टहरू भित्र लुकिरहेका छन्, उनीहरूले अरूलाई बनाइरहेका छन्। अब खाएको चिन्नु भयो तपाईँले, 7 लाख रहेछ। अब म्यानेज कसरी गर्नुहुन्छ त? 3 नम्बर म्यानेज गर्नुहोस्, जेल हाल्ने हो कि? जस्तो फिलिपिन्सले मारिदिने भने सबैलाई, सिङ्गापुर इन्डोनेसियाहरूले जेल हाल्ने भन्ने नीति बनाए, कतिपय देशले होइन सरकारले ड्रग खान दिउँ, नचोर नढाँट सरकारले दिन्छ, या पनि मेथाडोन भन्ने दिन्छ, त्यो सुधार नहोइन। चारमा साइकाट्रिक पेसेन्ट मान्ने, एबनर्मल मान्ने र डिप्रेसनका नाममा ड्रगै दिने, यस्ता मोडल त 15 छ। तपाईँको देशले अङ्गीकार गरे मोडल के त?
6: त्यसो भए नेपालको मोडल चाहिँ के हुन सक्छ त? अन्तर्राष्ट्रिय अनुभवले तपाईँले दिनुपर्ने सुझाव
5: चाहिँ मैले भनिरहेको छु त, सरकारको एउटा पनि रियर छैन र 3 लाख ड्रग एडिक्टहरू या 5 लाख मैले भने जस्तो 7 लाख मैले आइडेन्टिफाई गरिदिएँ भने व्यवस्थापन कसरी गर्नुहुन्छ त? जेलमा हाल्नुहुन्छ, 7 लाखको जेलको लागि तयार गर्नुहोस् या ड्रगै खुवाउनुहुन्छ? त्यसकारण एकमा नखाएकालाई खान नदिने, दुईमा खाएकालाई चिन्ने, तिनमा चिनेकोलाई व्यवस्थापन गर्ने। अव्यवस्थापन भयो, रियाब गए, उनीहरू काहीँ गए, फर्केर आएर फेरि खान सक्छ नि त, रिल्याक्स हुन त दिनु भएन। प्लस उसले के भन्छ, हजुर मलाई त केही सिपै छैन, मलाई खुट्टामा उभिन सिकाउनुहोस् भन्यो भने तिनलाई पुनस्थापित गर्ने स्किल दिने हो कि विदेश पठाउने हो कि गभर्मेन्ट जबमा छिराउने हो कि छ? अहिले शाखा छ, अहिले खालि के छ सरकारसँग भन्दा बेचबिखनलाई कारवाही गर्ने कानून कार्यान्वयन छ। मैले यतिलाई थुने, मैले यति समाते, त्यसको ड्रग रोक्नसँग 20% मात्रै रोल छ। पुलिस प्रशासन मन्त्रीज्यूहरूले बेसरी राम्रो काम गर्यो भने 20% रोग रोकिन्छ। सपोर्ट गर्ने साथै छैन भने तपाईँको भेट त कहाँ हुने भयो त? एकैचोटि खाइसकेपछि जो छोड्नै सक्दैन, त्यहाँ बिहारमा रक्सी रोकेपछि मान्छे कहाँ आयो त खान? नेपाल पनि नदिनुहोस् त, ऊ अर्को देश जान्छ। जुन दिन हामीले उसलाई रक्सी खान नपर्ने गरी उपचार गरिदिन्छौ त्यो दिन आफै उसले रक्सी छोड्छ, किनकि आजसम्म कसैले ड्रग पिटेर बेच्या थाहा छ? तपाईँले फलानु कुटेर बेच्यो भन्ने सुन्नु भएको छ? अपहरण गरेर बेच्यो भन्ने सुन्नु भएको छ? उसले त ठगी गरेको छ खालि। तपाईँले सेतो चस्मा लाउनुहुन्छ, नलाउनुहोस्, लाउनुहोस् यो ट्याब्लेट खानुहोस् भनेर दर्शन खुवाएर सिधाइदिएको छ।
6: कसरी चिन्ने भन्ने बारेमा चाहिँ जस्तो नागरिकता अथवा पानी धाराको बेलामा पनि थाहा जान्न सकिन्छ
5: भन्नुहोस्,
6: एकपटक खाएको मान्छेले यसले खान्छ कि खान्न भनेर त्यो कति समयसम्म त्यसले थाहा पाउन सकिन्छ? कस्तो खालको हुन्छ?
5: लक्षणबाट थाहा हो, दोस्रो लक्षणबाट थाहा भए त्यसलाई आइसोलेट गरिदिनुहोस्। जस्तो स्कूलमा राम्रो पढिरहेको थियो, हिसाबमा 80 ल्याउँथ्यो, 40 ल्याए, अब ऊ एबनर्मल भयो, लक्षण ठिक भएन, उसलाई जाँच दिनुहोस् पिसाब, र पिसाबमा चाहिँ सात दिनसम्म त प्रष्टै देखिन्छ।
6: मानव पहिलो दिनमा त्यो सेवन गर्यो भने सात दिनसम्म त्यसको चाहिँ लक्षण फिसामा आउने भयो रगत।
5: तपाईँले त्यसलाई भनेर किन गर्नु पर्यो? तपाईँलाई मैले जाँच्नु छ भने भनिदिनुपर्छ। तपाईँलाई म नभनि चाहन्छु नि, अझ म शनिबार छोडिदिन्छु, आइतबार जान्छु नि, शनिबार तपाईँ बिहारी फुर्सद होला खायो होला भनेर। त त्यस कारण यु क्यान टेस्ट एनी डे। तर त्यो शाखा खोइ त मलाई भन्नु न,
6: संरचना त भएन नेपाल,
5: संरचना नभए ठुल्ठुलो कुरो गरेर हुन्छ सबैले। अहिले जुन सुदन गुरुङ मन्त्रीज्यूहरू आज हुनुहुन्छ, भोलि हुनुहुन्न फेरि, यो उहाँहरूको लागि अपर्च्युनिटी हो। समयले कसैलाई कुर्नेवाला छैन। सारा मान्छेहरू पच्चिस वर्ष हाम्रै हो भन्थे, काँग्रेसले पनि हिमालयले पनि पच्चिस वर्ष हाम्रै भन्थे, त्योभन्दा अगाडि राजाले नि भन्थे। हुँदैन, हरेक मान्छेको स्टार्ट हुन्छ, चेन्ज हुन्छ, स्टप हुन्छ। अहिलेको वास्तविकता, अहिलेको यथार्थ उहाँहरू नि हो।
6: तपाईँले भनेअनुसार यदि पैसा पानी नपुगेर हो कि किन हो त नेपालमा उत्पन्न भएको?
5: एक्सपर्टलाई सोध्दै सोध्दैन, सबै त्यो सरकारी कर्मचारीलाई कस्तो परेको छ म सबै ज्ञाता हो। मन्त्रीज्यूहरूलाई त के परेको छैन, म त महाज्ञाता। अहिले सरकारको एउटा पनि रियाप छैन। संविधानमा स्वास्थ्य कसको जिम्मामा छ? सरकारको। किनभने सरकारले स्वास्थ्य अन्तर्गत के बनायो? सरकारी अस्पताल बनायो, रियाप किन नबनायो? अब रियापै नबनेपछि कसले चलायो त? सामाजिक संस्थाहरूले चलायो। सामाजिक संस्थाले चलाएपछि सामाजिक संस्थाले कसरी चलाउँछ त? उसले कहीँबाट पैसा पाउनु पर्यो। त्यसमा अरू देशमा के गर्छ? उसलाई घर दिन्छ। तपाईँले रियापहरूलाई एउटालाई सरकारले जमिन दिया दिनु भएको छ, एउटालाई पैसा दिया दिनु भएको छ। इन्डियामा पनि 3,000 भन्दा बढी रियापलाई 31 लाख रुपियाँ दिन्छ सरकारले। ल गर, हामीले पठाएको मान्छे पनि गर। अब उहाँहरूले रियाप छैन भने, सरकारको रियाप छैन भने खोलेको रियापलाई सपोर्ट गर्नु पर्यो परेन, खोलेको रियापलाई स्ट्रेन्थन गर्नु पर्यो परेन, उल्टो बन्द कसरी गर्ने?
6: बन्द चाहिँ के कारणले गर्नुपर्ने अवस्था?
5: एउटाले उजुरी हाल्यो भने बन्द गरेर दौडिहाल्ने। चिप पपुलारिटी के अरे,
6: तपाईँलाई
5: यो घर चलाउन कति गाह्रो होला, यो विचार तपाईँलाई नै थाहा होला। यहाँ भाडा तिर्न कति गाह्रो छ, बिजुली तिर्न कति गाह्रो छ, सेटेलाइट तिर्न तपाईँलाई नै थाहा छ होइन? अब मैले उजुरी हाल्ने त्यहाँबाट सुनको व्यापार भनेपछि तपाईँले सेपरेट गरिदिए, कुन चाहिँ मान्छेले सम्मान पाएछ मलाई भन्नुहोस् त?
6: यो गैर सरकारी क्षेत्रबाट खुलेका जुन यो पुनस्थापना गृह अथवा केन्द्रहरू छन् नि, त्यहाँ सबैमा 100% राम्रो छ कि केही अझै सुधार गर्न सक्यो भने?
5: त्यहाँ छ त, त्यहाँ उहाँहरूले एउटा ऊ बनाउनु भएको छ निर्देशिका, त्यसमा 1.5 रुपियाँ पनि जमिन हुनुपर्छ भन्नुभएको छ, त्यसमा 5-7 वटा 9 वटा स्टाफ हुनुपर्छ भन्नुभएको छ। त्यो भने त लज भयो, लजमा यतिवटा चाहिँ रुम चाहिन्छ भने जस्तो भयो क्या, हर्पोकनी मान्छे चाहिन्छ। होइन, विधि के सुधार्ने विधि चाहिँ के? तपाईँले आफ्नो छोरालाई स्कुलमा भर्ना गर्नुभयो, 3 वर्ष गयो, किताब छैन, पास हुन्छ। मूल कुरा, डक्टर बनाउँछ केले? कोर्स। जर्नलिस्ट बनाउँछ केले? कोर्स। कोर्सको कोर्स चाहियो तपाईँलाई, डक्टर हुनलाई डक्टर कोर्स चाहियो, भर्ना गरेर 5 साल भात खान दिएर भयो? त्यस्तै यो ड्रग रियाब भनेको रियाबले सुधार्ने होइन, त्यहाँभित्र कोर्स हुन्छ, त्यो कोर्स के हो त्यही अनुसारको मान्छे लाग्छ।
4: राज्यसभाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ भने सहमहामन्त्रीमा हरि ढकाल, निशा डाङ्गी र असीम शाह निर्वाचित हुनुभएको छ। काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिएको छ। सरकारी जग्गा दर्ता उपयोग र लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति खारेज भएको छ। प्रतिनिधि सभाको बैठक तेस्रो पटक पनि सुचारू टाँसेर स्थगित भएको छ। भेनेजुलामा 2 शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या 235 नाघेको छ। आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोली घोषणा भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमने शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी रेडियो
1: जजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: नयाँ पदाधिकारी चयन गर्दै सकियो रासोपाको पहिलो ऐतिहासिक महाधिवेशन। 900 जना केन्द्रीय सदस्य र 7 पदाधिकारी निर्वाचित।
0: एमालेसँग तत्कालै सहकार्य शुरू हुने प्रचण्डको भनाई। कंग्रेस महामन्त्री घिमिरे र शेखर कोइराला बीच भेटवार्ता।
1: मनसून भित्रिएसँगै विपदको त्रास, उपचारको बन्दोबस्त। भोलि पूर्वी भूभागका केही स्थानमा भारी वर्षा, तराईमा तातो लहर चल्ने।
0: इरानद्वारा होर्मुज जलमार्गमा थप कडाई, स्वीकृति बिना जहाज आवाजाज गर्न नपाउने। नाविकहरूको उद्धार अभियान स्थगित।
1: र विश्वकप फुटबलमा आज 2 खेल हुँदै महिला टी20 विश्वकप क्रिकेटमा आज श्रीलंका र स्कटल्याण्ड भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार्क ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको चितवनको भरतपुरमा सम्पन्न पहिलो ऐतिहासिक महाधिवेशनबाट पार्टीको नयाँ पदाधिकारी चयन भएका छन्। महाधिवेशनको पहिलो चरण अन्तर्गत हिजो भएको निर्वाचनबाट 900 जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। दोस्रो चरण अन्तर्गत आज भएको निर्वाचनबाट उपसभापति, महामन्त्री र सहमहामन्त्री चुनिएका छन्। रासपाको उपसभापतिमा कानून मन्त्री समेत रहनुभएकी सुविता गौतम विजयी हुनुभएको छ। उहाँ डाक्टर तोसीमा कार्कीलाई पराजित गर्दै उपसभापतिमा निर्वाचित हुनुभएको हो। यसअघि पार्टीको सचिवालय सदस्य रहनुभएकी गौतम उपसभापतिको जिम्मेवारीमा पुग्नु भएको हो। राष्ट्रपाको विधान अनुसार 3 जना उपसभापति रहने व्यवस्था छ, जसमध्ये डाक्टर स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसक्नु भएको छ। 1 जना उपसभापति मनोनयन गरिनेछ। पार्टीको खुला महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित हुनुभएको छ। यसअघि सहमहामन्त्रीको भूमिकामा रहनुभएका आचार्यले कड़ा प्रतिस्पर्धाका बीच महामन्त्रीमा बाजी मार्नु भएको हो। महामन्त्री पदका लागि आचार्यसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की चुनावी मैदानमा हुनुहुन्थ्यो। महामन्त्रीका अन्य आकांक्षीहरू गणेश प्राजुली, राजु पाण्डे, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल, रंजु दर्शना र प्रमोद नेपानेले आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि सहज भएको थियो। पुरूष सहमहामन्त्रीतर्फ हरि ढकाल र असीम शाह विजयी हुनुभएको छ। यो पदका लागि उनीहरूले रमेश प्रसाई, यज्ञमणि नेपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरू र हिमेश पन्तलाई हराएका हुन्। यस्तै महिला सहमहामन्त्रीतर्फ निशा राङ्गी विजय हुनुभएको छ। जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी र रिमा विश्वकर्मालाई पछि पार्दै डाङ्गीले जित हासिल गर्नुभएको हो।
1: रासोपाको पहिलो महाधिवेशनको मत परिणाम अनुसार बालिन शाह नेतृत्वको सरकारमा सहभागी 8 जना मन्त्रीहरू केन्द्रीय सदस्यमा विजय भएका छन् भने 1 जना मन्त्री पराजित भएका छन्। चुनावमा प्रतिस्पर्धा गरेका 9 मन्त्रीहरू मध्ये 8 जना मन्त्री केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शिवशंकर यादव पनि केन्द्रीय सदस्यको चुनावमा पराजित हुनुभयो। महाधिवेशनको निर्वाचन परिणाम अनुसार सर्वाधिक मत ल्याउने शीर्ष 3 स्थानमा सरकारकै मन्त्रीहरू पर्न सफल भएका छन्। अर्थमन्त्री डाक्टर सोनी वागले 2656 मतका साथ पहिलो नम्बरमा निर्वाचित हुनुभयो भने कानून मन्त्री सुविता गौतम दोस्रो र परराष्ट्र मन्त्री शिशिर खनाल तेस्रो सर्वाधिक मत ल्याएर विजयी हुनुभयो। यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराट भक्त श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बारी, स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता, कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरी पनि विजयी हुनुभयो।
0: महाधिवेशनमा नेतृत्व चयनमा प्रतिस्पर्धा कड़ा, प्रतिनिधिको उपस्थिति अन्त्यमा कम देखिएको छ। राज्यसभाको केन्द्रीय सदस्य चयनका लागि भएको पहिलो चरणको मतदानमा 2959 मत खसेकोमा दोस्रो चरणको पदाधिकारी निर्वाचनमा भने मत संख्या वास्तै घटेको पाइएको छ। दोस्रो चरणमा जम्मा 1289 मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ, जुन पहिलो चरणको तुलनामा झण्डै 1670 कम हो। निर्वाचन प्रक्रिया निकै लामो भएकाले धेरै महाधिवेशन प्रतिनिधिहरू मतदान नसकिँदै घर फर्किएको कारण दोस्रो चरणमा मत कम खसेको हो। तीन दिनमा सक्ने भनिएको महाधिवेशन झण्डै दोब्बर 6 दिनमा सकिएको छ।
1: प्रतिनिधि सभाको बैठक फेरि सारिएको छ। यसअघि आज बस्ने गरी बोलाइएको बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित गरिएको थियो। पुनः सूचना टास गरी आइतबार बिहान 11 बजेसम्मका लागि बैठक धकेलिएको छ।
0: निर्वाचन प्रक्रिया निकै लामो भएकाले धेरै महाधिवेशन प्रतिनिधिहरू मतदान नसकिँदै घर फर्किएको कारण दोस्रो चरणमा मत कम खसेको हो। तीन दिनमा सक्ने भनिएको महाधिवेशन

0: रासोपाको महाधिवेशन लम्बिएका कारण संसद बैठक प्रभावित भएको हो। अस्ति बोलाइएको राष्ट्रिय सभाको बैठक पनि बस्दै नबसी आजका लागि सारिएको थियो। आज बसेको बैठकमा नेपाली कांग्रेसका सांसद पदम बहादुर परियारले एक साता यता काठमाडौँमा सरकारको उपस्थिति नदेखिएको भन्दै आपत्ति जनाउनु भएको छ।
1: काठमाडौँ देशको राजधानी हो, तर देशको राजधानी सरेर चितवन गए जस्तो देखियो। सरकारका कोही पनि प्रतिनिधि काठमाडौँमा नभेटिएको र त्यसको प्रत्यक्ष प्रभाव संसददेखि लिएर सरकारका अन्य कैयौं काम कारवाहीहरूमा परेको देखियो।
0: उहाँले कक्षा बाह्रको नतिजा प्रकाशनपछि अन्याय भएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीप्रति सरकार संवेदनशील नभएको आरोप पनि लगाउनुभयो। तर यसबारे सरकारले हिजो समिति बनाइसकेको छ। सोही बैठकमा नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले गत वर्षको 23 र 24 भदौमा भएको जेएनजी आन्दोलन सम्बन्धी घटनामा अनुसन्धान गर्दा मानवाधिकार आयोगले कार्यक्षेत्र बाहिर गएर सिफारिश गरेको भन्दै आपत्ति जनाउनु भएको छ। उहाँले जेएनजी आन्दोलनका क्रममा भएको विध्वंसको छानबिन गर्न छुट्टै आयोग गठन गर्नुपर्ने माग गर्नुभयो।
2: मानवाधिकार आयोगको बारेमा मैले बोलिसकेँ कि यो आयोगले यो आयोगको जुनै किसिमका बारेमा अब डिस्कसन हुनु पर्यो र भदौ 23 र 24 गतेको घटनामा एउटा नयाँ सरकारले छानबिन आयोग बनाओस् र नयाँ छानबिन आयोग सर्वोच्च अदालतका 12 न्यायाधीशको अध्यक्षतामा आयोग बनोस्।
3: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने एमालेसँग तत्कालीन सहकारी शुरू हुने बताउनु भएको छ। विराटनगरमा आज आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वामपन्थी शक्तिहरू मात्र नभएर लोकतान्त्रिक शक्तिसँग पनि एकताका लागि पहल भइरहेको बताउनुभयो। महाधिवेशनमा अर्को क्रम भंग हुने प्रचण्डको भनाइ छ। अब अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्ध पनि विस्तार गर्ने प्रचण्डले बताउनुभयो। आफू तत्कालै राजनीतिबाट विश्राम लिने पक्षमा नरहेको पनि उहाँले बताउनुभयो। प्रचण्डले यसअघि राजनीतिबाट विदा लिन चाहेको बताउने गर्नुभएको थियो। प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीको वास्तविक चरित्र छिट्टै उदाङ्गो हुने पनि बताउनु भएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षकरणको रिटमाथिको सुनवाई भने एसआर 16 गते हुने भएको छ।
0: नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र संस्थापनेतर समूहका नेता डाक्टर शेखर कोइरालाबीच भेट भएको छ। उहाँहरूबीच आज बिहान विराटनगर स्थित कोइराला निवासमा भेट भएको हो। महामन्त्री घिमिरेले नेता कोइरालासँगको भेटका क्रममा खिचिएको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको छ। महामन्त्री घिमिरेले पार्टीको आन्तरिक विवाद समाधान र आसन्न 15 महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको जानकारी दिनुभयो। घिमिरेले नेता कोइराला पार्टी एकताका लागि निकै सकारात्मक रहेको समेत बताउनु भएको छ। कोइरालाले घिमिरेसँग सभापति गगन थापासँग दोस्रो पटक भेटघाट हुन नसकेको गुनासो समेत गर्नुभएको छ। इतरपक्ष नयाँ पार्टी खोल्ने प्रक्रियामा गएको चर्चाका बीच यो भेटले महत्वपूर्ण मानिएको छ। आजै कोइरालाले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमारी पालसँग पनि भेट गर्नुभएको छ। उहाँहरूबीच समेत देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ। यद्यपि कुराकानी भएका अन्तर्गत भने सार्वजनिक गरिएको छैन।
3: स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार 10 गतेभित्र सार्वजनिक गर्नुपर्ने कानून व्यवस्था रहे पनि 27 पालिकाले बजेट सार्वजनिक गर्न सकेनन्। 753 स्थानीय तहमध्ये 2 उपमहानगर सहित 14 नगरपालिका र 13 गाउँपालिकाले नगरसभामा आगामी वर्षको बजेट पेश गर्न नसकेका हुन्। मध्य प्रदेशका 11, कोशी प्रदेशका 5, लुम्बिनी प्रदेशका 4, सुदूरपश्चिम प्रदेशका 3, बागमती प्रदेशका 2, गण्डकी र कर्णाली प्रदेशका एक एक स्थानीय तहले असार 10 गतेसम्म बजेट ल्याउन नसकेका हुन्। समयमै बजेट पेश गर्न नसक्ने उपमहानगरमा कोशी प्रदेशको धरान र मध्य प्रदेशको जनकपुर धाम रहेका छन्। धरान उपमहानगरले गत वर्ष पनि तोकिएको समयमा बजेट पेश गर्न सकेको थिएन। सबैभन्दा धेरै मध्य प्रदेशमा 10 नगरपालिकाले बजेट ल्याउन सकेनन्। तोकिएको समयसीमा भित्र बजेट ल्याउन नसक्नुमा नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरू बीचको समन्वयको अभाव भएको नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले बताउनुभयो।
4: नगरपालिकाहरूमा यो वडा अध्यक्षहरूको आफ्नै प्राथमिकता, नगर प्रमुख उपप्रमुखहरूले त्यो प्रकारको सबै समेटेर लैजानुलाई चुनौती हुने, त्यसै गरी कहिलेकाहीँ उपप्रमुख र प्रमुखको बीचमा पनि केही प्राथमिकता

0: विषयमा चाहिँ कुरा नमिल्ने लगायतका विविध कारणहरूले गर्दा यस्तो भइरहेको
1: छ। असार मसान्तभित्र बजेट पारित गर्न नसकेको अवस्थामा साउन 1 गतेदेखि संचित कोष बन्द हुनुका साथै कर उठाउन र खर्च गर्नका लागि बन्देज हुने गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेले बताउनुभयो।
2: असार मसान्तभित्र बजेट पारित गर्न सकेन भने चाहिँ साउन 1 गतेदेखि संचित कोष चाहिँ बन्द हुन्छ, कुनै कर उठाउन र खर्च गर्नको लागि चाहिँ बन्देज हुन्छ, कानूनी रूपमा ती कोष चाहिँ चल्दैन। त्यसका कारणले गर्दाखेरि स्थानीय सरकार हो, सरकारले समयमा आफ्नो सभाबाट नीति कार्यक्रम र बजेट पारित गरेर खर्च गर्ने अखरि उसले असार मसान्तभित्र कार्यपालिकाले लिइसक्नुपर्छ र साउन 1 गतेबाट आमदानी गरेर खर्च गर्ने अख्तियारी चाहिँ उसले कार्य गर्न सक्छ।
1: नेपाल परिवेशमा नेप्से 5 दिन पनि ओह्रालो यात्रामै लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: सरल बैंकिङ सम्बन्धी व्यवस्था, सबैका लागि सहज बैंकिङ र सबैको पहुँचमा वित्तीय सेवालाई सार्थक बनाउन नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20/2082 बुँदा नम्बर 4 सरल बैंकिङ सम्बन्धी व्यवस्थालाई समावेश गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने, वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन्स कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनुपर्ने, अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने सो घोषणा गरेको खण्डमा वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनुपर्ने, वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने, वित्तीय संस्थाले आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टाइल फिचर्स राख्नुपर्ने, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश, नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
4: मार्जलका सिपेपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड, साथै मार्बलका युपिपिसी प्रडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन।
6: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
7: मनसून भेटिएसँगै देशभर बाढ़ी, पहिरो, डुबानको त्राससँगै पानीजन्य तथा फरुवा रोगको जोखिम बढ़ेको छ। विपदका बेला स्वास्थ्य सेवा प्रभावित नहोस् र आकस्मिक उपचार सहज होस् भन्ने उद्देश्यले सरकारले पूर्व तयारीलाई तीव्र बनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले स्वास्थ्य मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालय तथा सम्बन्धित निकायसँग समन्वय गरेर मनसून प्रति कार्य योजना कार्यान्वयनमा ल्याइएको बताउनु भएको छ। स्वास्थ्य क्षेत्रमा के कस्तो तयारी गर्ने, आकस्मिक अवस्थामा कसरी परिचालन हुने भन्ने विषय योजनामै समेटिएको उहाँले बताउनुभयो। विगतमा महामारीका बेला अस्पतालमा भीड़ अभाव हुँदा बिरामीले उपचार नपाएर सासे खेप्नु परेको अवस्था थियो। अहिले त्यस्तो अवस्था दोहोरिन नदिन केही अस्पतालमा विपद व्यवस्थापनका लागि छुट्टै टोली गठन गरिएको, आकस्मिक स्वास्थ्य सेवा केन्द्रको व्यवस्था गरिएको तथा स्वास्थ्य संस्थालाई विपद प्रतिकारका लागि थप सक्षम बनाउने काम भइरहेको प्रवक्ता महतले जानकारी दिनुभयो।
8: अहिले चाहिँ यो विपदको लागि भनेर छुट्टै डेडिकेटेड टिमै छ स्वास्थ्यमा, अनि इमर्जेन्सी हेल्थ सेन्टरको व्यवस्था पनि गरिएका छन्। कुनै कुनै ठाउँमा पहिला पनि हामीले विपदको अन्य क्षेत्रमा स्ट्रेन्थनिङ गरिहाल्यो, स्वास्थ्य क्षेत्रमा पनि अहिले चाहिँ विपदसँग सम्बन्धित रेस्पोन्सिबल हुने सिस्टमले स्वास्थ्य क्षेत्र पनि अगाडि बढिरहेका छ।
7: स्वास्थ्य मन्त्रालयले पनि मनसूनलाई लक्षित गर्दै वार्षिक कार्ययोजना अनुसार तयारी भइरहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले आवश्यक औषधि तथा स्वास्थ्य सामग्री व्यवस्थापन, अस्पतालको तयारी, स्वास्थ्य कर्मीको अभिमुखीकरण र तालिम तथा समन्वय प्रणालीलाई चुस्त बनाइएको बताउनुभयो।
9: अस्पताल स्वास्थ्य संस्थाहरूको तयारी, स्वास्थ्य कर्मीहरू अभिमुख गराउन तालिम, त्यसै गरी समन्वय, सञ्जाल, सम्पर्क माध्यमहरू यिनीहरूलाई चुस्त दुरुस्त बनाएर राखिएको छ। कहीँ कतै त्यसको यो मनसुनसँग जोडिएर कुनै पनि विपदहरू आउँदाखेरि कसरी थाहा पाउने, कसरी पत्ता लगाउने भन्ने खालको निगरानी योजना पनि नयनमा छ। त्यो स्पष्टसँग हामीले बनाएका छौँ, त्यसलाई व्यवस्थित तरिकाले कार्यान्वयन गरेर दिएर जान्छौँ। सकेसम्म विपदहरूलाई रोक्ने प्रयास हाम्रो हुन्छ, भइहाल्यो भने त्यो चाँडो पत्ता लगाउने प्रयासमा हाम्रो योजनाहरू केन्द्रित छन्।
1: जल तथा मौसम विज्ञान विभागले भोलि रातिदेखि देशको पूर्वी भूभागको केही स्थानमा भारी वर्षा शुरू हुने जनाएको छ। विभागका अनुसार भोलि राति कोशी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। भोलिदेखि कोशी प्रदेशको तराई भूभाग र मध्य प्रदेशको स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालले जानकारी दिनुभयो। उहाँले पश्चिम तराईमा भने तातो लहर कायम रहने बताउनुभयो।
10: विशेष गरी भोलिलाई कोशी, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरूले बेङ्गाली मन्दिरसम्मको वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको कुरा गर्नु पर्दा भारी वर्षाको सम्भावना चाहिँ कोशी प्रदेशको पहाडी तराई भएको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। पानी पर्ने सँगसँगै कसरी पश्चिम प्रदेशको तराई भूभागको सबै स्थानहरूमा अझै पनि तातो लहरको सम्भावना छ।
1: यसै सन्दर्भमा हामीले तातो लहरबाट बस्न के कस्ता उपाय अपनाउनु पर्ला भनेर सुकराज ट्रपिकल तथा सर्वरोग अस्पतालका चिकित्सक डाक्टर शेरबहादुर पुनसँग सोधेका छौं।
11: तातो चाहिँ लहर अथवा त्यो भनेको चाहिँ जुन बेला तापक्रम बढ्छ त्यसको चाहिँ तातो हावाको प्रभावले गर्दाखेरि हाम्रो शरीरमा एक प्रकारको नकारात्मक असर पनि बनेको छ, जसलाई हामीले लूको नामले पनि चिन्ने गर्छौँ। र त्यस्तो अवस्थामा स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरू चाहिँ उत्पन्न हुन्छ। जस्तो अब भनौँ मुटुको ढकनहरू छिटछिट चल्ने, अनि एकदमै पसिनै पसिना आउने, फसिस हुने, चक्कर लाग्ने, यस्तो खालको समस्याहरू चाहिँ बढी मात्रामा हामीले देख्ने गर्दछौँ। र डिहाइड्रेसन कुरा त भइहाल्यो, त्यसको कारणले गर्दा अरू चाहिँ अङ्गहरूमा पनि समस्या आउँछ, जस्तो किडनीहरूमा भयो त्यो खालको समस्या।
12: अनि बस्ने उपाय के कस्ता अवलम्बन गर्न सकिन्छ?
11: सबैभन्दा त दिउँसोको जुन तापक्रम छ त्यो तापक्रममा बाहिर ननिक्लियौँ, अब निक्लिनु पर्ने हो भने पनि केही समय काम गर्ने, केही समय शीतलमा बस्ने गर्नु पर्यो। र चाहिँ एकदमै अब शरीरले तातो महसुस गर्यो, एकदम रिङ्गटा लाग्यो, एकदमै पछिरिङ्गाको अवस्था छ भने हाम्रो शरीरमा लवण हुन्छ, इलेक्ट्रोलाइट, त्यसको कमीहरू हुन सक्नु भएको हुनाले अहिले सिजनल फ्रुटहरू पाउँदो खरबुजा कुराहरू होला, त्यस्तै काँक्रो भयो, यस्तो खानेकुराहरू हामीले रस युक्त खानेकुराहरू खान सक्छौँ। र सकेसम्म सो व्यक्तिलाई एकदमै अप्ठ्यारो अवस्था छ भने त लुगाहरू पकालेर उहाँलाई चाहिँ चिसो पानीले पुछ्दिने, यो टाउकोहरू पुछ्दिने, त्यस्तो गर्यो भने चाहिँ ऊ फेरि पूर्ववत स्वास्थ्य लागु गर्न चाहिँ सहज हुन्छ।
12: सबैभन्दा बढी प्रभावित र जोखिम समूह चाहिँ कसलाई मान्न सकिन्छ?
11: यसमा खास दीर्घ रोगीको कुरा आउँछ, दीर्घ रोगी भयो अनि ज्येष्ठ नागरिकहरू भयो, बाल बालिकाहरू भयो, उहाँहरू चाहिँ सबैभन्दा प्रभावित हुने सम्भावना भएका समूहहरूमा पर्छ।
12: नजिकको स्वास्थ्य संस्थामा यसको सामान्य उपचारको सुविधा उपलब्ध छ कि छैन?
11: यसको त उपचार सामान्यतया त भइहाल्छ, यसमा कुनै पनि स्वास्थ्य केन्द्र स्वास्थ्य चर्चमा जान सकिन्छ। र पहिला यो तापक्रमको अवस्था सकेसम्म दिउँसो भन्दा पनि काम गर्ने कोसिस गर्नु, यदि कामै गर्नुपर्ने अवस्था पनि अब सकेसम्म केही समयको अन्तरालमा शीतलमा बस्दै फेरि काम गर्दै गर्नुहोला। र प्रशस्त मात्रामा यो जुन झोलिलो खास गरी अब हाम्रो शरीरलाई ताकत दिने, अब यो जुन जीवन जल पनि भयो अथवा अघि मैले भन्दाखेरि खरबुजाको रसहरू भयो, काँक्रोहरू भयो, यस्तो खालकोहरू चाहिँ हामीले सेवन गर्न सक्यो भने हाम्रो शरीरमा स्फूर्ति आएर त्यसमा चाहिँ हामीले यो खालको उपायहरू अप्नाउँछौँ।
1: डाक्टर शेरबहादुर पुनसँग कुराकानी गरिदिनुहुन्थ्यो सहकर्मी कृष्ण शर्मा। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: Festival of Fun. It's a top 10 artist home. Can't come much to be tell us my home. भरपूर मनोरञ्जन सहित मात्र रु 979 मै बीच होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा बीच होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज. समयको आवाज.
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ. नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ.
3: अब बाँकी समाचार. स्याङ्जामा बिहान भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ. कापकेबाट वालिङ आउँदै गरेको जीप दुर्घटना हुँदा घाइते भएका वालिङ नगरपालिका सातका 25 वर्षीय राजेन्द्र वीरकट्टाको अस्पताल पुर्याएपछि मृत्यु भएको हो. दुर्घटनाका घाइतेमध्ये 9 जनाको अवस्था मध्यम र 5 जनाको अवस्था सामान्य रहेको छ.
2: काठमाडौँको सुकराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकोमा देखिएको रेबिज विरूद्धको खोपको अभाव कारण काठमाडौँ महानगरले सहयोग स्वरूप खोप उपलब्ध गराएको छ. महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त खोप अस्पताल प्रशासनलाई आज हस्तान्तरण गर्नुभएको हो. महानगरपालिकाले उपलब्ध गराएको 1800 भायल खोपले थप 9 देखि 10 दिनसम्मको माग धान्ने अस्पतालले जनाएको छ. अस्पतालमा दैनिक करिब 200 को हारिमा खोप लगाउन आउने गरेका छन्।
3: पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढ़ाएको छ. विभागले विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढ़ाएको हो. काठमाडौँ भक्तपुर ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढ़ी देखिएकाले रोग नियन्त्रण
4: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ. कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन.
5: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि. यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ.
6: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके. तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या. यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ.
5: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि.
6: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या. त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्. छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्.
5: सुन्दरता तपाईँको हेरचाह हाम्रो. प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो. दाग धब्बा हटाउन मदत गर्छ. हरेक प्रकारको छालाको लागि उपयुक्त भएको. छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने. राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो. त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम.
6: थप जानकारीका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा. प्रोप्राइटर सरला श्रेष्ठ. सम्पर्क मोबाइल नम्बर 9848851234. राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम. सबैका लागि सधैँका लागि.
7: क्या खतरा समाचार आइसक्यो? बाप रे, अब चाहिँ के हुने हो?
8: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन. सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त. मिथ्या र भ्रामक सूचना हुन सक्छ. यसै नातिन, यस्तो त जल्दै लेखिहाल्छ नि.
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन.
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो. अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो. यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ.
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
10: दुई टोलीको नजर शीर्ष स्थानमा रहने हुनेछ। यी दुई टोली दुई खेलबाट समान छ अंक जोड्दै नकआउट चरणमा प्रवेश गरिसकेका छन्। केलियन एम्बाप्पेको कप्तानीमा रहेको साबिक उपविजेता फ्रान्स एर्लिङ हालाण्डको नर्वेलाई हराउने लक्ष्यमा हुनेछ। यता 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका लागि पहिलो विश्वकप खेलिरहेका हालाण्डको टोलीले पनि सहजै फ्रान्सलाई नतिजा सुम्पिने छैन। जारी विश्वकपमा एम्बाप्पे र हालाण्डले दुई खेलमा समान चार चार गोल गरेका छन्। गोल्डेन बुटको दौड़मा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई पछ्याइरहेका युवा स्टारका लागि आजको खेल प्रतिष्ठाको लड़ाई समेत हो। त्यसैले यी दुई खेलाड़ी आफ्ना टोलीलाई महत्वपूर्ण अंक दिलाउने प्रयासमा हुनेछन्। अगस्त 2022 फ्रान्सले एम्बाप्पे टोलीमा रहँदा 69.8% खेल जितेको छ, जबकि उनी बिना टोलीले मात्र 50% खेल जितेको छ। नर्वेका लागि हालाण्ड अझ महत्वपूर्ण खेलाड़ी हुन्। अगस्त 2022 नर्वेले हालाण्ड सहित 64.5% खेल जित्दा उनी नहुँदा 33% मात्र खेल जितेको छ। 16 विश्वकप खेलमा 16 गोल गरेका एम्बाप्पे लियोनल मेस्सी भन्दा केवल दुई गोलले पछि परेका छन्। मेस्सी भन्दा 12 वर्ष कान्छा एम्बाप्पेले उनको धेरै गोलको कृतिमा तोड्ने अपेक्षा गरिएको छ। हालाण्ड आफ्नो पहिलो विश्वकप खेलिरहेका छन्। उनी विश्वकप इतिहासमा प्रतियोगिताको आफ्नो पहिलो दुई खेलमा धेरै गोल गर्ने छैटौं खेलाड़ी हुन्। सोही समयमा सेनेगलले इराकसँग खेल्दैछ। नकआउट चरणको सम्भावना कायम राख्न दुवै टोलीलाई जित्नै पर्ने दबाव छ। सेनेगलको तुलनामा इराकको भने छनौट हुने सम्भावना कम छ, यद्यपि दुवै टोली बाहिरिसकेका छैनन्। यो खेलको विजेताले अघिल्लो चरणको झिनो सम्भावना कायमै राख्नेछ। समान दुई दुई खेल खेलेका दुवै टोलीले अहिलेसम्म जित निकाल्न सकेका छैनन्। समूह जीको खेलमा न्यूजील्याण्ड र बेल्जियम तथा इजिप्ट र इरान भोलि बिहान 8:45 भिड्नेछन्। समूह एचको खेलमा केप भर्डे र साउदी अरेबिया तथा उरुग्वे र स्पेन भिड्न लागेका छन्। यो खेल भोलि बिहान 6:45 शुरू हुनेछ। जारी विश्वकपमा अहिलेसम्म 8 टोली बाहिरिएका छन् भने 19 टोलीले नकआउट चरणमा स्थान बनाएका छन्। नकआउट चरणका खेलहरू आगामी सोमबारदेखि शुरू हुनेछन्।
2: महिला टी ट्वेन्टी विश्वकप क्रिकेटमा भने आज श्रीलंकाले स्कटल्याण्डको सामना गर्नेछ। यो खेल राति 11:15 शुरू हुनेछ। र नेदरल्याण्डसमा हुने आईसीसी विश्वकप लीग टूका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ। आज क्यानले रोहित पौडेलको नेतृत्वमा 15 सदस्यीय टोली घोषणा गरेको हो। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: नयाँ पदाधिकारी चयन गर्दै सकियो रासोपाको पहिलो ऐतिहासिक महाधिवेशन। 900 केन्द्रीय सदस्य र 7 पदाधिकारी निर्वाचित।
2: हिमालयसँग तत्कालीन सहकारी शुरू हुने प्रचण्डको भनाई। कंग्रेसमा आमन्त्री घिमिरे र शेखर कोइराला बीच भेटवार्ता।
3: मनसून भित्रिएसँगै विपदको त्रास, उपचारको बन्दोबस्त। भोलि पूर्वी भूभागका केही स्थानमा भारी वर्षा, तराईमा तातो लहर सर्ने।
2: इरानद्वारा हुर्मुज जलमार्गमा थप कडाई, स्वीकृति बिना जाँच आउजाउज गर्न नपाइने।
3: र विश्वकप फुटबलमा आज दुई खेल हुँदै महिला टी ट्वेन्टी विश्वकप क्रिकेटमा आज श्रीलंका र स्कटल्याण्ड भिड्दै।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
4: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कच्ची क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
11: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ।
6: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
12: क्वीन केयर क्रिमले होइन के हो यो?
6: क्वीन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
12: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
6: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, त्यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
12: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्वीन केयर क्रिम।
6: थप जानकारीका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478154234। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौं क्वीन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
7: क्या खतरा समाचार आइसक्यो? बाप रे, अब चाहिँ के हुने हो?
8: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नाथिन, यसो त जल्दै लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयरलाई गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
9: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ।
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर खतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
6: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
14: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौ कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
6: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
14: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा,
15: बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
16: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ।
17: हेलो
18: हजुर, हेलो,
17: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
18: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
19: हजुर,
18: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
19: ल, हेलो, भन्नुहोस् त।
17: हेलो हजुर,
19: हजुर,
17: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
19: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
18: ए नानी, के भनेर छ, के भयो?
19: हेर्नुहोस् त, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है।
17: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
20: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
17: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ।
20: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
19: नमस्ते डाक्टर सर।
23: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त, के हो?
19: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
23: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
19: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
23: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
19: त्यो त थाहै भएन नि डाक्टर साहब।
23: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
19: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
23: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
20: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
21: नेपाल सरकार विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ, त्यति क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाडाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: सपनाहरूको आवाज, तपाईँको मनको आवाज, यो हो रेडियो चर्चुला 96.4 मेगाहर्ट्ज।
1: सचेत गर्नका लागि हामीले त्यहाँको एयरपोर्ट एकता बढाउनुपर्छ भनेर जसरी हामीले अगाडि कुरा उठाएका थियौँ र त्यतिखेरको सरकार अनि त्यसपछि यो हाम्रो प्राधिकरणले लगभग

0: प्रपोजल आएको छ। बीबीसीका जो इनवुड भन्छन् कैयौं उद्धारकर्मी सुरक्षित स्थलतर्फ गइरहँदा एकजना मानिस परकम्प परकम्प भनी चिच्याए। उद्धारकर्मीहरू रातभरि यही जीवितहरूको खोजीका लागि खटिरहेका छन्। बीबीसीका जो इनवुडको भनाई, भूकम्पपछि अन्तरिम राष्ट्रपति रोड्रिगेजले देशमा आपतकालको घोषणा गरेकी छन्। इरानका एक वरिष्ठ अधिकारीले तेहरानलाई व्यवस्था गर्ने कुनै पनि व्यवस्था अन्तर्गत स्ट्रेट अफ होर्मुज हुँदै सुरक्षित आवागमनको सुनिश्चितता गर्न नसकिने बताएका छन्। सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमा उप विदेश मन्त्री काजिम गाजिब आवादीले अस्पष्ट व्यवस्थाहरू र समानान्तर मार्गहरूको उल्लेख गरेका छन्। विश्लेषकहरूका अनुसार यो टिप्पणी ओमानतर्फ लक्षित देखिन्छ, जसले आफ्नो तटीय क्षेत्रमा स्ट्रेट अफ होर्मुज हुँदै वैकल्पिक जलमार्ग सञ्चालनमा ल्याएको छ। दुईवटा ट्रपिकल आँधी देशतर्फ आइरहेका कारण बढ़ेको बाढ़ी र पहिरोको जोखिममा जापानले करिब 10 लाख मानिसलाई आफ्नो घर छोडेर सुरक्षित स्थानमा जान भनेको छ। मौसमविदहरूका अनुसार यी दुई आँधी एकैपटक आउँदा बन्ने फुजिवारा इफेक्ट भन्ने अवस्थामा आँधीहरूको दिशा र तीव्रताको पूर्वानुमान गर्न अझ कठिन हुन्छ। ट्रपिकल आँधी मेकलाले प्रति घण्टा करिब 150 किलोमिटरको वेगमा हावा र भारी वर्षा ल्याइरहेको छ। यस्तै टाइफुन हिगस पनि फिलिपिन्सको पूर्वी समुद्री क्षेत्रमा उत्तरतर्फ अघि बढ़िरहेको छ। फ्रान्सको राष्ट्रिय तथ्याङ्क ब्यूरोले आफू साइबर आक्रमणको शिकार भएको जनाएको छ। सरकारी कार्यालयका अनुसार ह्याकरहरूले हाल कार्यरत तथा पूर्व कर्मचारी गरी करिब 13,000 जनाको व्यक्तिगत विवरण चोरी गरेका छन्। साइबर सम्बन्धी विज्ञहरूले जुन मात्रामा विवरणहरू चोरिएका छन् त्यसले प्रशासनमा उल्लेख्य खतरा निम्त्याउन सक्ने बताएका छन्। र दक्षिण कोरियाकी भूतपूर्व प्रथम महिला किम गन हीलाई पदका लागि पैरवी र घुसखोरी गरेको आरोपमा 7 वर्षको जेल सजाय सुनाइएको छ। सोलको अदालतले उनले राष्ट्रपतिकी पत्नीको हैसियत प्रयोग गर्दै उच्च मूल्यका गरगहना झोला र चित्रकलाको बदलामा सरकारी पदहरू बेच्ने काम गरेको ठहर गरेको हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले आज नयाँ पदाधिकारीहरू चयन गरेको छ। आज भएको मतदानबाट उपसभापति महिलामा सोभिता गौतम विजयी भएकी छन् भने महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। राष्ट्रपाको सभापति पदमा रवि लामिछाने र खुल्लातर्फ उपसभापतिमा स्वर्णिम वार्गले निर्विरोध भइसकेका छन्। उपसभापतिमा निर्वाचित गौतमले प्रतिस्पर्धी तोसीमा कार्कीलाई पराजित गरेकी हुन्। त्यस्तै महामन्त्रीमा आचार्यले मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गरे। सह महामन्त्री पद खुल्लातर्फ हरि ढकाल र असीम शाह विजयी भएका छन्। बुधबार भएको पहिलो चरणको चुनावबाट 900 जना केन्द्रीय सदस्यहरू निर्वाचित भइसकेका छन्। तीमध्ये झण्डै 50% महिला रहेका छन्। यसै सन्दर्भमा थप जानकारी लिन हामीले केही बेर अघि हाम्रा चितवन संवाददाता ईश्वर जोशीसँग त्यहाँको माहौलबारे बुझेका छौं।
2: अहिले भर्खरै दोस्रो चरणको निर्वाचन सम्पन्न भएर पनि आधिकारिक रूपमा घोषणा भइसकेको छ। अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाहिँ निर्वाचित भएका पदाधिकारीहरूलाई चाहिँ शपथ ग्रहण गराएका छन्।
1: पहिले बन्द सत्र, त्यसपछि केन्द्रीय सदस्यहरूको निर्वाचन र आज पदाधिकारीहरूको चुनावको निर्धारित तालिका पनि दिउँसो के तलमाथि भएका अरे। समग्रमा यो निर्वाचन प्रक्रिया चाहिँ कस्तो रह्यो भन्ने देखिन्छ?
2: 3 दिनको लागि भनेर यो महाधिवेशन तय गरिएको थियो। आज करिब 1 हप्तै हुन लागिसक्यो। 2959 मत पहिलो चरणमा खसेको थियो भने दोस्रो चरणमा चाहिँ जब 1288 मत मात्रै खसेको अवस्था छ। कतिपय त मतै नहालिकन फर्केको अवस्था पनि देखियो। त्यसको कारण चाहिँ व्यवस्थापनको पनि अलिकति कमजोरी देखियो। यो प्रतिनिधिहरूको नामावली प्रकाशन गर्नमा नै 1 दिन पूरै समय लियो। त्यसले गर्दाखेरि पनि प्रतिनिधिहरू यो सिजनको गर्मीमा कतिपयहरू चाहिँ बस्न नसकेर पनि फर्केको अवस्था थियो।
1: त्यहाँ जति पनि सहभागीहरू छन्, प्रतिनिधिहरू छन् आज अहिले पनि, उनीहरूले चाहिँ पार्टीको पहिलो महाधिवेशनलाई र यो समग्र प्रक्रियालाई कसरी हेरेको तपाईँले पाउनुभयो?
2: सुरुदेखि नै अवलोकन हेरिरहेको छु यो महाधिवेशनलाई मैले नजिकबाट. अब जति उद्घाटनको बेलामा प्रतिनिधिहरू उत्साही देखिन्थे, तर तेस्रो दिनको पनि धेरै लामो पर्खाइपछि दिउँसो मात्रै बल्ल बन्द सत्र शुरू भयो. यसले गर्दाखेरि पनि प्रतिनिधिहरूमा चाहिँ निराशा देखियो.
1: अन्तिममा चाहिँ ईश्वरजी, अब यो महाधिवेशनको अन्य महत्वपूर्ण आयाम चाहिँ तपाईँले के देख्नुभयो त्यस्तो संक्षेपमा?
2: यो राष्ट्रपाको पहिलो महाधिवेशनलाई चाहिँ धेरैले चासोको रूपमा हेरिरहेका छन्. देशकै ठूलो पार्टीको रूपमा चाहिँ उदय भएको छ यो करिब 4 वर्षको दौरानमा. महाधिवेशन पछि देशले कुन दिशा लिने हो भन्ने निर्भर गर्छ होला भन्ने एउटा आकलन गरिएको छ भने, अब यो अलिकति यो निर्वाचनको क्रममा पनि अलिकति गुट उपगुट जस्तो पनि देख्छ. यसले गर्दाखेरि चाहिँ यो पार्टीमा पनि अलिक गुट उपगुटको चाहिँ समर्थन देखिन थालेको हो कि भनेर चाहिँ आकलन पनि गरेको छ. मनिष झाले पनि त्यस्तै किसिमको चाहिँ प्रतिक्रिया दिएर बाहिरिए.
1: हाम्रा चितवन संवाददाता ईश्वर जोशी. राष्ट्रपाको चितवन महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री सुचेता प्याकुरेललाई टेलिफोन सम्पर्क गरी शुरूमा एकजना राजनीति शास्त्रीका हिसाबले यो महाधिवेशनलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौँ.
3: कुनै वैचारिक अथवा सैद्धान्तिक धार नभइकन एउटा समयको मागले प्रेसर पोइन्टमा पुगेर जन्मिएको पार्टी, त्यसैले अब धेरै एक्सपेक्ट गर्न पनि नहुने होला. त्यो कुरा चाहिँ हामीले देखिरहेका छौँ अहिले यो महाधिवेशनमा. एकदम चियोटिक भन्छ नि अङ्ग्रेजीमा, त्यस्तो त भान हामी सबैजनालाई परि नै रहेको छ. तर जुन एउटा पारदर्शिता चाहिँ हामीले मेन्टेन गर्छौँ भनेर भनेको त्यो पारदर्शिता पनि मेन्टेन गरेको जस्तो, र बाहिरबाट हेर्दाखेरि बन्द सत्र पनि सुधुरी ढिलो भएको, अनि फेरि बिहाइन्ड द सिन रणनीतिहरू बनिरहेको जस्तो बनाइरहेको जस्तो, त्यस्तो पनि भान पर्दाखेर दुई दिन अगाडि कसैले आफ्नो क्यान्डिडेट दिने र कुनै एउटा प्रेसर एप त्यो ड्र गर्ने
1: भनेको चाहिँ पुराना दलहरूको भन्दा खासै यो अभ्यासमा चाहिँ भिन्न देखिएन भन्ने तपाईँको आशा?
3: हजुर, किनभने जुन आशाको हिसाबले सबैजनाले भोट दिएको थियो त्यो हिसाबले चाहिँ खासै फरक नभएको जस्तो देखिरहेको छ.
1: तपाईँले अघि जुन यो परिस्थितिले जन्माएको दल भनेर भन्नुभयो होइन, यो चाहिँ सैद्धान्तिक हिसाबले उहाँहरूले यो महाधिवेशनबाट राजनीतिक प्रतिवेदन पनि पारित गर्नुभएको छ, राजनीतिक आर्थिक प्रतिवेदन पनि उहाँहरूको आएको छ, ती सबै कुराहरूलाई संश्लेषण गर्दा चाहिँ त्यसबारे चाहिँ के भन्नुहुन्छ तपाईँ?
3: त्यसबारे पनि उहाँहरूको जुन अहिलेसम्म जति म्यानिफेस्टोहरूदेखि लिएर बजेटहरूदेखि लिएर जति आयो त्यो आउँदाखेरि त्यसमा नयाँ केही पनि छैन कि, नयाँ केही पनि नभए होइन, अझ पुरानोको अझ अति नै पुरानो न 90 दशकको गन्धहरू आउँछ कि त्यसमा.
1: तर उहाँहरूले जसरी सामाजिक लोकतन्त्र भनेर भन्नुभएको छ आफ्नो सिद्धान्तलाई, यसले तपाईँले इंगित गर्न खोज्नु भएको कुराहरूलाई सम्बोधन गर्दैन?
3: सामाजिक लोकतन्त्र त हुँदै होइन, किनभने जुन पार्टीले चाहिँ शिक्षा र स्वास्थ्यमा प्राइभेट होस् अथवा पब्लिक होस् स्टेक होल्डर्सलाई टास्क गर्छ, त्यसले आफूलाई सोसियल डेमोक्रेट भनेर भन्न त मिल्दैन. पब्लिक सेक्टरलाई बलियो पार्नेतिर खासै केही गरिआएको देखाएको छैन. उहाँहरू मार्केट फ्रेन्डली होइन, मार्केट समावेशी बजार चाहिन्छ. कस्तो खालको बजार भन्दाखेरि 20 वर्ष अगाडि जस्तो बजार थियो त्यस्तै नै बजार उहाँहरूले हामीलाई पुष्ट गरिदिनु भएको थियो कि, भनेपछि मोनोपोली नै भएको बजार, धनी धनाज्यको मोनोपोली भएको बजारहरू उहाँहरूले हामीलाई पुष्ट गरिदिनु भएको थियो. भनेपछि यो चाहिँ कन्ज्युमर फ्रेन्डली होइन, यो चाहिँ प्रोड्युसर फ्रेन्डली इकोनोमी उहाँहरूले पुष्ट गरिदिनु भएको थियो. मार्केटले मोनोपोलाइज गर्न सक्ने, मार्केटले मेनिपुलेट गर्न सक्ने देखिरहेको छ भने, अब राज्यले कति गर्न सक्छ, उहाँहरूको जस्ताले चाहिँ राज्यलाई कति शक्तिशाली बनाउँछ भन्ने कुरा त मेरो दिमागमा पनि ठुलो प्रश्न चिन्ह छ.
1: अहिले यसको अर्को पक्षमा पनि कुरा गरौं प्याकुरेलजी, यो दल खास गरी दुईवटा मुख्य शक्ति मिलेर चुनावको मुखमा, एउटा रवि लामी छ नि जो पहिलेदेखि राष्ट्रपति स्थापना गरेर त्यसको नेतृत्व गर्दै आएका थिए, र अर्को चाहिँ काठमाडौँ महानगरको नेतृत्व गरिरहेका बालेन शाह, मिलेर उहाँहरूले एउटा दललाई अगाडि बढाउनु भयो र चुनावमा अभूतपूर्व सफलता पनि प्राप्त गर्नुभयो. यो उहाँहरूको दलको पहिलो महाधिवेशन थियो. यी मुख्य शक्तिहरू अब महाधिवेशनबाट निस्किएर आउँदाखेरि उनीहरूको अन्तर्भूलन चाहिँ कसरी हुने देख्नुहुन्छ तपाईँ?
3: अब अस्ति रविजीको स्पिच डेमोक्रेटिक थियो, राम्रो थियो, तर कति कुरा क्लियर नै छैन उहाँहरूको. अब यो प्रदेशकै कुरामा पनि प्रदेश सभा खारेज गर्ने भन्ने कुरा छ, पछि प्रदेश सभा खारेज गर्ने, प्रदेश खारेज गर्ने कुरा हो कि होइन, मुटु नै निकालेपछि प्रदेश राखेर के हुन्छ भन्ने खालको कुरा, त्यसमा पनि उहाँहरूको अब त्यो भनौँ न चुनावको बेलामा गएर एकदम पशुपति भिजिट गर्नलाई मात्रै जानु तपाईँहरू भनेर, तपाईँहरू चाहिँ काठमाडौँ जानु पर्दैन भनेर, त्यस्तो एकदम मुटु छुने उहाँले भाषण गर्दा आउनुभएको बारेमा भेटेको, अब अहिले प्रदेशसभा खारेज गर्ने कुरा हुँदाखेरि उहाँले के पनि बोल्नु भएको छैन, यो त के हो कि यो त बुझ्नै सकिँदैन एउटा वान डिसिजन वान कन्सेप्ट वान थ्योरी भनेर अथवा वान आइडियोलोजी भनेर नभएको भएर यो सर्पष्ट कसरी के भन्ने कसरी के भन्ने देखाएको छ
1: भनेपछि त्यो उहाँहरूको अन्तर्भूलन कस्तो हुन्छ भन्नेमा पनि प्रश्न नै छ भन्ने हो। अर्को पक्ष पनि उहाँहरूको महाधिवेशनबाट पदाधिकारी केन्द्रीय समिति आदिमा कति अनुहारहरू दोहोरिएका देखिएका छन् भनेर भनिएको छ। महिलाहरूको संख्याको सवालमा समावेशिताको दृष्टिले राष्ट्रपतिको अभ्यास तपाईँले कस्तो पाउनुभयो?
3: कस्तो भने अहिले हामी जुन बिन्दुमा छौँ त्यो बिन्दुमा मलाई क्वान्टिटी भन्दा पनि क्वालिटी, महिलाहरूको क्वालिटी कस्तो छ भन्ने कुरामा अब हामी त त्यहाँ भेटिनुपर्ने जस्तो भएको छ। अब टोकनिजम असाध्यै बढी भयो, यस मेन होइन यस वुमेनहरू असाध्यै बढी भयो र अहिले राष्ट्रपतिमा त्यही देखिन्छ अलिकति बोल्ने जो महिलाले अलिकति यो भएन भनेर भन्ने जस्तो यस्तो महिलालाई एकदमै नराम्रोसँग पाखा लगाउने कोट अनको फिमेल होइन त्यो कन्फर्मिङ फिमेलको इमेजमा जो जो मिल्छ ठिक हुन्छ उनीहरूलाई मात्रै लिएर आउने जस्तो खालको देखिरहेको छ।
1: अब अङ्ग्रेजी हामीले कालीमा कतिपयहरूबारे के लायौं, यो माराक्रममा कतिपय सबल पक्ष पनि होला नि, तपाईँले त्यस्तो केही खास हेर्नु भएको छ संक्षेपमा अन्त्यमा?
3: अब सबल पक्ष उहाँले ल्याउन खोज्नु भएको त थियो, उहाँहरूले प्राइमेरीको कुरा गर्नुभएको थियो, उहाँहरूले ट्रान्सपेरेन्सीको कुरा गर्नुभएको थियो। अब यो सबै सकिएपछि बसेर खेलाउन सकिएला मिल्ला कतिको ट्रान्सपेरेन्ट भयो भनेर अहिले प्रिमेच्योरली होइन उहाँहरू ट्रान्सपेरेन्ट हुनु भएन भन्नलाई अथवा उहाँहरू डेमोक्रेटिक हुनु भएन भन्नलाई त्यो पनि अनफेयर पनि होला, त्यो चाहिँ नभन्नु। तर जुन जुन प्रमिस गरिएको थियो त्यो प्रमिसहरू चाहिँ उहाँहरूको बोलाएर गराएमा कति फरक छ, अर्गनाइजेसनल स्ट्रक्चर अर्गनाइजेसनल कल्चरमा पनि त्यसको फाउन्डेसन उहाँहरूले त्यो अहिले बनाउन थाल्नु भएको छ त्यो कस्तो भएको छ भनेर हामी त्यो अवलोकन त गरि नै हाल्छौँ। तर यो एउटा कुरा चाहिँ एकदमै राम्रो भयो भनेर भन्ने चाहिँ अहिले तुरन्त भन्नुपर्दाखेरि चाहिँ मेरो दिमागमा त केही पनि आएको छैन।
1: राजनीति शास्त्री सुचेता ठाकुरेल। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार गएका दुईटा शक्तिशाली भूकम्पका कारण हालसम्म करिब 600 जनाको मृत्यु भएको पुष्टि भएको बताएकी छन्। उनका अनुसार मृत्यु हुनेको संख्या अझै बढ़न सक्ने सम्भावना छ र भूकम्पमा परि करिब 3000 जना घाइते भएका छन्। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
0: उद्धार कर्मीहरूले भत्किएका भवन र भग्नावशेषहरूमा हराइरहेका कैयौं मानिसहरूको खोजी जारी राखेका छन्। उत्तरी भेनेजुएलामा राजधानी कराकस सहित धेरै भवनहरू भत्किएका वा क्षतिग्रस्त भएका कारण हजारौं मानिस अझै सम्पर्कविहीन छन्। भूकम्पका कारण कैयौं मानिसहरू घरविहीन भएका छन् भने चर्किएका घरमा फर्कन मानिसहरू डराइरहेको अवस्था देखिन्छ। भूकम्प जाँदा धेरैजसो मानिसहरू घरमै विदा मनाइरहेका थिए, जसका कारण पनि धेरै मानिसहरू भत्किएका घरमा पुरिएको हुन सक्ने ठानिएको छ। कतिपय भवनहरूभित्र अझै पनि मानिसहरू जीवित रहेको हुन सक्ने ठानिएको छ। राहत र उद्धारका लागि भेनेजुएलालाई कैयौं देशहरूले सहायताको घोषणा गरेका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98645 78232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सिर्जना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरी थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाइ र छटपटीको एक मात्र हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट।
4: प्रत्येक राति 9 देखि 10 बजेसम्म
3: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला।

हजुर नमस्कार नमस्कार नमस्कार, अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टक्र्याउँछु तपाईँ सम्पूर्णलाई। रात्रिकालीन अभिवादन पनि छ है, लोक सांगीतिकता लोकगीतको कार्यक्रममा भनिन्छ क्या अरे। यो त लोकगीतको कार्यक्रम होइन, यो त कार्यक्रम गुड नाइट हो र गुड नाइटमा रात्रिकालीन अभिवादन छ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारी भएको छ यति बेला रीता मगरको प्राविधिक साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजल एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईँले हामीलाई इन्टरनेट लाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन, तपाईँले हामीलाई विभिन्न सामाजिक सञ्जालबाट पनि सुन्दै हुनुहुन्छ। रेडियो जलजला एफएम 96.4 मेगाहर्जको फेसबुक पेजबाट अडियो लाइभ सुन्दै हुनुहुन्छ। रेडियोहरू विभिन्न रेडियोहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। हामीलाई सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, जहाँबाट सुषमा मल्लको साथ मिलिराखेको छ। यसै क्रममा सामुदायिक रेडियो धनकुटा 106.2 मेगाहर्ज धनकुटाबाट पनि कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ, जहाँबाट हामीलाई सञ्जिता लिम्बुले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो हापुरी 89.4 मेगाहर्ज हापुरी दाङबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, जहाँबाट हामीलाई रीता बुढा मगरले साथ दिइरहनु भएको छ। कार्यक्रम गुड नाइटको आज शुक्रबारी बसाईमा छौं र शुक्रबारी बसाईमा तपाईँलाई एउटा विषयवस्तु ल्याएका हुन्छौं र विषयवस्तुमा रहेर कुराकानी गर्छौं है। र आजको विषयवस्तु के छ त, आज के को बारेमा कुराकानी गरौं त भनेर मैले सोच्दै थिएँ। यसो हेर्दै जाँदाखेरि आज लागू पदार्थ लागू औषध विरूद्धको दिवस रहेछ होइन। अब लागू औषध विरूद्धको दिवस भन्दै गर्दाखेरि अब विषयवस्तु पनि त्यही अनुसारको राखौं भनेर मैले योजना बनाए होइन। अब आजका युवाहरूलाई बालबालिकाहरूलाई कुलतबाट बचाउने पहिलो अभ्यास पहिलो भूमिका कसको रहन्छ, अभिभावकको रहन्छ कि शिक्षकको रहन्छ कि अथवा प्रहरीको रहन्छ होइन। तपाईँ के भन्नुहुन्छ, औषध विरूद्धको दिवस रहेछ होइन। अब लागू औषध विरूद्धको दिवस भन्दै गर्दाखेरि अब विषयवस्तु पनि त्यही अनुसारको राखौं भनेर मैले

लागु औषधबाट बचाउनको लागि, कुलतबाट बचाउनका लागि हरेक किसिमका कुलत जस्तै जाड, रक्सी, जुवा, तास, ड्रग्स, सुगर होइन लगायतका यी कुराहरूबाट बचाउनका लागि सबैभन्दा महत्वपूर्ण भूमिका, सबैभन्दा बढी भूमिका कसको रहन्छ जस्तो लाग्छ तपाईलाई? आफ्नो बुवा मम्मीको सबैभन्दा बढी भूमिका हुन्छ कि शिक्षकहरूको सबैभन्दा बढी भूमिका हुन्छ कि अथवा नेपाल प्रहरी अथवा पुलिसहरूको सबैभन्दा बढी भूमिका रहन्छ? तपाईँले कसको मान्नुहुन्छ? होइन यो विषयवस्तुमा तपाईँको तपाईँलाई लागेको विचार राख्नुहोला। यद्यपि विचार राख्नै पर्छ भन्ने जरुरी पनि छैन, होइन आउँछ विचार राख्नुहोला, आउँदैन गुड नाइटको शब्दहरू बोलेर जानुहोला, होइन कुनै अनिवार्यता छैन। यो कुरा म तपाईँलाई जानकारी गराए। आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौ, गीतपछि फेरि आउँछौ। तपाईँ भन्ने 9868 39 40 मा फोन डायल गर्दै गर्नुहोला।

यो दिनमा चाहिँ तपाईँलाई फेरि स्वागत छ कार्यक्रम गुड नाइटमा छौँ। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा आज हामी तपाईँसँग कुराकानी गर्छौँ। तपाईँसँग एउटा विषयवस्तु ल्याएका हुन्छौँ र सो विषयवस्तुमा तपाईँको विचार लिन्छौँ। यदि विचार राख्न चाहनुहुन्छ भने राख्नुहोला, होइन भने गुड नाइटका शब्दहरू कुराकानी गरेर गुड नाइटका शब्दहरू बोलेर पनि जान सक्नुहुन्छ। विचार विषयवस्तुमा विचार राख्नै पर्छ भन्ने अनिवार्यता छैन, तर यदि तपाईँ राख्न चाहनुभयो भने राख्न पनि सक्नुहुन्छ, पाउनुहुन्छ। लागू औषधको कुलत यो विकराल रूपमा बढिरहेछ, होइन? आजभोलिका विद्यार्थीहरू, बालबालिकाहरू, युवा युवतीहरू

0: लागू औषध खाएर अब क्रोधमा फसेर तनाव छ होइन, त्यो क्रोधबाट बचाउने मुख्य भूमिका चाहिँ कसको हुन्छ, बुवा आमाको हुन्छ कि शिक्षकहरूको हुन्छ कि अथवा प्रहरीहरूको नेपाल प्रहरीको हुन्छ, कसको हुन्छ तपाईँले भन्नु होला। यति बेला पहिलो साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? अर्को खाँचीबाट रुमान कुवार, के छ रुमानजी खबर तपाईँको? हाम्रो पनि एकदम ठिक ठाक छ। यति बेला के गर्दै हुनुहुन्छ? प्रोग्राम सुनेर बसिरहनु भएको छ, कार्यक्रम सुनेर बसिरहनु भएको छ होइन? कुन रेडियोबाट सुन्दै हुनुहुन्छ कि फेसबुक लाइभबाट?
1: फेसबुक लाइभबाट सुन्दैछु।
0: आजको विषयवस्तुको बारेमा थाहा छ? के छ विचार तपाईँको?
1: विचार चाहिँ पहिलो भूमिका चाहिँ आमा बुवाको रहन्छ, कि आमा बुवाले अब छोरछ कस्तो कुलतिर लासे कस्तो लाग्छ अन्त पहिला आमा बुवा सम्झाउनु पऱ्यो, अनि त्यसपछि मेरो छोरो कस्तो विषय कतातिर जाँदैछ कस्तो केमा जाँदैछ आमा बुवाको निगरानी आमा बुवा राख्नुपर्छ भन्छ।
0: भनेपछि पहिलो भूमिका चाहिँ अभिभावकको हुन्छ होइन?
1: हजुर
0: हुन्छ। कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। खाना खानुभयो? मेरो पनि भइसक्यो क्या अरे। ल हुन्छ, कार्यक्रममा आउनुभयो, अब गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: फर्स्ट अफ अल गुड इभिनिङ भन्नुपर्दा हजुरको लागि अनि प्रयोग मित्रको लागि मेरो परिवार र त्यसलाई प्रकाश कुमारको लागि र जोसाइरेडी सुन्ने सम्पूर्णको लागि गुड नाइट अनि ह्याप्पी सिलिङ भन्ने बिरान्छु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको नाम हो रुमन कुमार, उहाँसँग कुराकानी गरिसकेका छौँ। अर्को खासी भाषा हामीलाई फोन डायल गर्नुभएको थियो, पालो तपाईँको हो, फोन गर्नु होला 9862607040। के छ साथी हुनुहुन्छ? हुनुहुन्छ, नमस्कार हजुर। नमस्ते, को बोल्नुभयो कहाँबाट? सोनी लिम्बु धनकोटाबाट। के छ धनकोटातिरको हालखबर? के गर्दै हुनुहुन्छ सोध्नु पर्छ? ए हो र, सोध्नु पर्छ। अनि कार्यक्रममा आउनु भयो, खाना खानुभयो? ए खाना खाई वरि सुत्न लाग्नु भएको होइन? तपाईँले दिनुभएको थियो र? ए राखिदिनु भएको छ, भात सबै सकाएर भाँडा साँडा माझेर सुत्नु भएको छ होला, आज राखिदिएको छ अरे फेरि। ल ठिक छ, कार्यक्रममा आउनुभयो। अब आज के छ विषयवस्तुमा विचार राख्ने हो कि गुड नाइट मात्रै बोल्ने हो? ए अब लघु पदार्थको कुलतमा फस्न नदिनका लागि पहिलो भूमिका बुवा आमाको हुन्छ कि शिक्षकको हुन्छ कि नेपाल प्रहरीको हुन्छ? किन नि, किन नि त्यस्तो? किन नि त्यस्तो? अब बुवा आमाको भूमिका जस्तै जस्तै के गर्न सक्नुहुन्छ बुवा मम्मीले जस्तै आफ्नो छोराछोरीले लागु पदार्थ नखाओस् भन्नका लागि? ए सम्झाउनु पर्छ नि। तपाईँको छोराले लागु पदार्थ खायो भने तपाईँले के भन्न सम्झाउनुहुन्छ भन्नु त? बाबु बाबु यस्ता कुराहरू खानाहुन्न नखाऊ भन्नुहुन्छ होइन? अरू के भन्नुहुन्छ? ए पछि भनौँ ल, ठिक छ, गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: भोटेतिर हुनु त अन्तिम बान्त वा घर पश्चिम वा पसला पार गरी आफ्नो कसले मलाई सुन दिनु भने
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो, बाई भनिसकेपछि लेभल तल झार्नु होला है फोनको, अनि फेरि दिने बेलामा माथि खाँदा होला, लेभल चाहिँ तलमाथि गर्नुपर्छ कि। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: नमस्ते भाइ,
0: को बोल्नुभयो, कहाँबाट?
2: म गुल्मीदेखि लक्ष्मण सुनार।
0: गुल्मीबाट लक्ष्मण सुनार, होइन?
2: हजुर।
0: के छ लक्ष्मणजी, गुल्मीतिरको हाल खबर? एकदम हाम्रो एकदम ठिकठाक छ। कार्यक्रममा आउनु भएको छ, यति बेला चाहिँ के गर्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ, होइन? खाना खानुभयो कि नै? खाइयो भन्नुपर्छ, होइन? के के खानुभयो? के को मासु हो? लोकल कुखुराको मासु खाइदिनु भयो, झ्याम्मा बाह्र खाइदिनु भयो, होइन? हल्का खोकी पनि लागेको थियो, होइन? मासु पनि खानुभयो, अब ठिक हुन्छ कि, होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। अनि आजको विषयवस्तु के छ, थाहा छ तपाईँलाई? ए, राख्न चाहनु भएन तपाईँ जस्तो युवाले कि तपाईँले पनि लागु पदार्थ लिनुहुन्छ? लागु पदार्थ लिनुहुन्न, किन लिनुहुन्न भन्नुहोस् त? लियो भने के हुन्छ? त्यही त, लियो भने के हुन्छ भने कि लिनुपर्छ त, अलिअलि त लिनुपर्छ, होइन? र युवाहरू त हो नि, लागु पदार्थ लिने होइन? के हुन्छ र लियो भने? ए, केही नै हुन्न, लियो भने केही नै हुन्न। ए, भनेपछि ल ठिक छ, गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: फर्स्ट भन्दाजुको लागि हेलो गुड नाइट भन्छु, त्यही सेकेन्डको लागि हेलो गुड नाइट भन्छु, मेरो घर फ्यामिलीको लागि हेलो गुड नाइट भन्दै बिदा।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी। अब युवाहरूले नै बोल्न चाहनु भएन, ठिक छ, उहाँको मैले अनिवार्यता छैन भनेको छु नि त, होइन? यति बेला अर्को साथी, नमस्कार हजुर। हेलो,
3: हेलो,
0: नमस्कार, को बोल्नुभयो, कहाँबाट? हेर्नुहोस् त, अब आवाजै आएको छैन, के भनौँ मैले? आउनु भएको थियो साथी, आवाजै आएको छैन कि, अब के भन्ने हुनुहुन्छ? आवाज नआएपछि कसरी कुराकानी गर्ने हो र, होइन? गाह्रो छ मलाई। 9868309440 अर्का सहभागी, नमस्कार हजुर।
4: नमस्कार।
0: नमस्कार, को बोल्नुभयो, कहाँबाट? ऋषिराज अर्याल। अलि फोनको आवाज अलि सानो गराउनु है। ऋषिराजजी, के छ हाल खबर?
4: राम्रो छ हजुर।
0: यति बेला के गर्दै हुनुहुन्छ?
4: घरमा बसेर हजुरको कार्यक्रम सुन्दैछु।
0: ए, मेरो मात्रै कार्यक्रम हो?
4: हजुरहरू सम्पूर्ण हजुरले सञ्चालित गर्नुहुन्छ।
0: अनि तपाईँको आवाज सुन्दैछु भन्नुहोस्, तपाईँलाई सुन्दैछु भन्नुहोस्, तर हजुरको कार्यक्रम नै त नभन्नु न हौ।
4: हजुर हजुर,
0: तपाईँको नाम के? अर्याल भन्नुभयो अरे? रेशमी राज अर्याल, होइन? ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज भोलि केमा व्यस्त हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
4: हजुर त हजुर, आलु खनाई अनि भन्नु पर्छ, आलु खनाइन्छ।
0: के छ अनि पानीको सम्भावना, के छ पर्ने सम्भावना छ कि छैन?
4: यतातिर त दिनु परिरहन्छ, नपरि यता पानी नपर्छ, उता जाउँ घर मिलिन्छ तराईतिर।
0: ए, दिनौ परिरहन्छ
4: हजुर, यता त दिनु हो, दिनु नपरेसम्म त उता तराईतिर झर्नुतिर हुन्छ।
0: भनेपछि आज पनि पानी पर्यो?
4: हजुर हजुर, अहिले लगभग एक डेढ घन्टा पानी पर्यो, त्यहाँबाट बल्ल दिनु भयो।
0: ओहो, भनेपछि त कति राम्रो ठाउँमा बस्नु बारे छ है।
4: हजुर,
0: आज कार्यक्रम रेडियो स्काईबाट सुन्नुभयो?
4: हजुर हजुर हजुर।
0: आजको विषयवस्तु के छ, थाहा होला कि अरे तपाईँलाई?
4: हजुर हजुर,
0: युवाहरूलाई
4: सर्वप्रथम त के गर्नुपर्छ भने, एक त अभिभावक र दोस्रो कुरो शिक्षकहरू, सर्वप्रथम अभिभावक, उसको बाद शिक्षकहरूको त्यसमा भूमिका धेरै रहनुपर्छ। त्यहाँभन्दा बढी त अब बाँकी हामीले गर्ने कर्तव्य त्यही नै हो कि
0: त्यही त नि होइन तपाईँ एउटा अभिभावक पनि हुनुहुन्छ कि अरे तपाईँको छोराछोरी छन् कि छैनन्
4: मेरो छोराछोरी त टिचर छन् हजुर
0: ए टिचर ए तपाईँ अभिभावक रहँदै गर्दाखेरि विगतका दिनहरूमा तपाईँका छोराछोरीहरू लागु पदार्थ सेवन नगरून् भन्नका लागि तपाईँले तपाईँको छोराछोरीलाई गर्ने निगरानी कस्तो थियो
4: हजुर भन्नु
0: सुन्नु भएन मेरो आवाज तपाईँ भनौँ न अभिभावक रहँदै गर्दाखेरि विगतका दिनहरूमा तपाईँको छोराछोरीले लागु पदार्थ सेवन नगरून् भन्नका लागि पहिला पहिला कि तपाईँको निगरानी कस्तो थियो कस्तो कतिको कडा गर्नुहुन्थ्यो
4: अब हामीले जो जाने गर्थ्यौँ त्यो त हाम्रा पितृगणहरूले दिएका कुराहरू गर्थ्यौँ तर हजुर मैले गर्थ्यो अझै पनि
0: होइन के गर्नुहुन्थ्यो भन्नु न कसरी सम्झाउनुहुन्थ्यो के गर्नुहुन्थ्यो होइन
4: होइन बिडी खानेन सिगरेट खानेन रक्सी खानेन अनि यस्तो काम गर्नेन यो काम गरे भइहाल्न हामी काम गरेर राम्रो लाग्न लागिन्छ नराम्रो काम गरे नराम्रो लाग्न लागिन्छ हामीसँग राम्रो बाटो हिँड्नु पर्छ राम्रो बाटो
0: आउनु भएको थियो फोन किन काट्यो है फोन त यसरी नकाटिनु पर्ने हो यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
5: नमस्ते
0: को बोल्नु भयो कहाँबाट
5: म धानकुटियाबाट प्रीति लिम्बु
0: के लिम्बु
5: प्रीति लिम्बु
0: प्रीति लिम्बु
5: हजुर
0: के छ प्रीति
5: ठिकै छ भन्नुपर्छ
0: यता रोल्पातिर पनि प्रीति पाइन्छ नि हो नि प्रीति पाइन्छ तर च्याउचो खाना मिल्ने गरी च्याउचोमा पाइन्छ क्या
5: ए हो अनि सुन्न कार्यक्रम तर्फै जाउँ होला
0: ए कार्यक्रम तर्फै जाउँ नि विषयवस्तुमा विचार राख्नुहोस् ल
5: यो कुरामा चाहिँ अभिभावकको ठुलो हात हुनुपर्छ होइन अब बच्चाहरू के गर्दैछ कसो गर्दैछ भनेर चाहिँ अभिभावकले ख्याल गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ अब घरभन्दा बाहिर गर्दा अब के गर्दैछौँ कसो गर्दैछौँ भनेर चाहिँ विचार चाहिँ गर्नुपर्छ कि जस्तो लाग्छ मलाई
0: ल एकदम राम्रो विचार राख्नुभयो विचारको लागि धन्यवाद ब्यालेन्स छैन भन्नुभयो नत्र थप कुराकानी गर्न हुन्थ्यो होला अब गुड नाइटको शब्दहरू राख्नुहोस्
5: आज फर्स्ट टाइम गरेको कुनै दिन गर्छु नि अनि अब गुड नाइटको शब्द राख्नु पर्दा चाहिँ अघि भर्खरै फोन गर्ने दिदी सोनी
0: लिम्बुलाई
5: गुड नाइट भन्छु अनि सुभाष भुजेल सयम भुजेल अनि रमेश भुजेल अनि यही छेउमा हुनुहुन्छ मम्मीलाई सुरक्षा पनि भन्नुभयो भाइ
0: नमस्ते टेलिफोन सम्पर्कमा प्रीति आउनु भएको थियो प्रीति लिम्बु धनकुटाबाट फोन गर्नुभएको थियो होइन उहाँले पनि सबभन्दा ठूलो भूमिका चाहिँ अभिभावकको रहन्छ भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ उहाँलाई के छ अर्को साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट प्रदीप विश्वकर्मा के छ प्रदीप हाल खबर ठिक छ के छ आज भोलि पनि भकारीमा बसेर त बोल्नु भएको छैन आज भोलि के छ भकारीमा बस्नुहुन्छ कि बस्नुहुन्न पहिला पहिला पो सानो बच्चा हुनुहुन्थ्यो र भकारीमा सुतेर बोल्न मजा आउँथ्यो होइन ठिक छ अनि के छ आज भोलि त ठुलो हुनुभयो अब त चुरोट खाने होइन बिडी खाने अलिकति रक्सी पनि खाने अलिकति गाजा पनि खाने त्यो बानी पनि बस्यो होला होइन त्यस्तो काम त गर्नुहुन्न होइन किन गर्नुहुन्न होला भन्नुहोस् किन गर्नु हुँदैन त्यस्तो कामहरू
6: आफ्नो स्वास्थ्यको स्वास्थ्यलाई स्वस्थ राख्नको लागि होइन त्यहाँदेखि अब त्यो खाएपछि अब हामीलाई क्यान्सर हुन्छ अब त्यो खाएकोभन्दा त बरु त्यो जस्तै अब चुरोटलाई हाल्ने पैसा चाहिँ हामीले जस्तै फलफुल किनेर खायौँ भने हाम्रो शरीरलाई स्वस्थ बनाउँछ र त्यो फलफुलमा खाने पैसा चुरोटमा रक्सीमा हालेपछि हामीलाई क्यान्सर हुन्छ त्यही भएर
0: अनि यो कुलतबाट बचाउनको लागि तपाईँ जस्तै साथीहरूलाई कसले महत्वपूर्ण भूमिका खेल्नुपर्छ अथवा उहाँहरूको बुवा मम्मीले कि शिक्षकले कि नेपाल प्रहरीले
6: सबभन्दा सबभन्दा आफ्नो मुम्बुवाले भन्नुहुन्छ होइन, किनकि आफ्नो मुम्बुवाले चाहिँ आफ्नो मान्छेले जहिले पनि झर्किएर बोल्छ र अरूको मान्छेले जहिले पनि राम्रोसँग बोल्छ, किनभने झर्किएको बोली राम्रो हुन्छ। आफ्नो मान्छे आफ्नो मुम्बुवाले अब नखानु, आफ्नो छोराछोरी हाम्रोसँग बस्दैन र नखानु यस्तो चिजहरू, अब आफ्नो मुम्बुवाले खाँदैमा होइन, जस्तै कोही कुनै छोराछोरीले मुम्बुवादेखि नै सिक्छ, तर मुम्बुवाले पनि आफ्नो छोराछोरी हाम्रो लाइनमा लागुन् भनेर चाहिँ मुम्बुवाले चाहिँ नखानु यस्तो चिजहरू खानु हुँदैन भने सम्झाएन। सबभन्दा त सर्वप्रथम त हात त मुम्बुवाको नै हुन्छ।
0: ल हुन्छ, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
6: हजुर, सर्वप्रथम त हजुरलाई र प्राविधिकमा बस्नुभएको साथीलाई र मलाई चिन्ने नचिने सम्पूर्ण साथीहरूलाई सम्झिँदै बिताउँछु। नमस्ते।
0: नमस्ते। अब यही विषयवस्तुसँग मिल्दोजुल्दो एउटा गीत छ कि होइन, के छ भने फ्यु दिन भन्द भन्दै पिलायो साथीले, म छु भनी भरोसा दिलायो साथीले, दिलायो साथीले भन्ने यो गीत पनि छ होइन, ठ्याक्कै यही प्रसङ्गसँग मिल्दो जुल्दो गीत छ। यति बेला अर्को साथी हुनुहुन्छ, हो साथी हुनुहुन्छ भने फोन लिऊ। यति बेला साथी नमस्कार, हजुर को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज सानो आयो, विमला घरती मगर भन्नुभएको छ, आवाज त ठुलो आवाजमा बोल्नु पर्यो। हेलो, एउटा गीत छ के, साली कमला विमला त कता गई दोकान सम्हाला भन्ने जस्तै भयो। तपाईँ त खै कता जानुभयो कता जानुभयो होइन। अब गीत राख्छौ, गीत प्रसिद्ध पाएको मासमा फेरि आउँछौ। यो गीत के छ, गीत तपाईँको लागि, गीत प्रसिद्ध पाएको मासमा फेरि आउँछौ।

0: दुई दिनको जिन्दगीमा मरेर लानु के सारा शिव परियारको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। लागु पदार्थ अर्थात मद्यपान धुम्रपान होइन अनि लगायतका विभिन्न लागु पदार्थहरूबाट कुलतबाट बचाउनका लागि व्याकरण टुन अलि कम गर्नु है ठिक छ। यो कुलतबाट बचाउनको लागि सबभन्दा महत्वपूर्ण भूमिका चाहिँ कसको रहन्छ? अभिभावक, शिक्षक अनि नेपाल प्रहरी होइन, यी तीनवटा विकल्प अथवा समाजको पनि हुन सक्छ होइन। र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्ते हजुर। फोन गर्ने काट्ने काम चाहिँ नगरौँ साथीहरू। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्ते हजुर। नमस्ते हजुर। हेलो। नमस्ते हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको फोन डिस्कनेक्ट भएको छ। अब साथीहरूले फोन गर्नुहुन्छ अनि उता रेडियोतिर ध्यान दिनुहुन्छ, फोन गरिसकेपछि त फोनतिर ध्यान दिनुपर्छ है। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज सानो आयो विमलाजी, तपाईँको आवाज सानो आयो कि? प्राइम मित्र फोन मोबाइलको लाउड स्पिकर गर्नु त ठुलो आउँछ कि? विमलाजी तपाईँको आवाज किन सानो आइरहेछ? मोबाइल बिग्रेको हो? तपाईँको आवाजै आएन, यो कल हामी नलिउँ होला सायद। उहाँको आवाजै बुझिँदैन, कति हुन त कति दुःख गरी गरी फोन लगाउनु भएको हुन्छ होइन। तर के गर्नु, के बरु यसो गर्नु न प्लिज, तपाईँले अर्को मोबाइलबाट फोन गरिदिनु न है, अर्को कोही आफ्नो बुवा मम्मीको कोही कसैको मोबाइल मागेर फोन गरिदिनुहोस् न है। तपाईँको आवाज एकदमै सानो आइराखेको छ, हामीलाई आवाज बुझ्न गाह्रो हुन्छ होइन। अब आवाज बुझ्न गाह्रो भयो भने तपाईँसँग हामी कसरी कुराकानी गर्ने त होइन? कुराकानी गर्नका लागि त तपाईँ बोलेको बुझिनु पर्यो नि होइन। तपाईँ बोल्नु भएको बुझिएन भने हामीले कसरी तपाईँसँग कुराकानी गर्ने? यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। यसरी फोन गर्ने काट्ने नगर्नु होला साथीहरू, न अन्यथा तपाईँको नम्बर हामी सार्वजनिक गर्न बाध्य हुन्छौँ है। यदि फोन गर्नु छ भने मजाले बोल्ने तरिकाले फोन गर्नुहोस्, फोन गर्नु छैन भने निष्कल नगर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट छ? नाम भन्न मिल्छ हजुर?
1: एकदम
0: नाम भन्न मिल्छ कि नै भनेको त आराम कुशलले, तपाईँको नाम आराम कुशल हो?
1: हजुर।
0: तपाईँको नाम आराम कुशल हो?
1: आराम कुशल हो हजुर, धनकुटाबाट।
0: ए धनकुटाबाट, नामै आराम कुशल हो?
1: हजुर।
0: ओहो, आराम कुशल, आराम कुशल जी के छ हल्केबाट?
1: एकदम राम्रो हजुर, राम्रो छ हजुर, अरूको आशीर्वाद र भगवानको कृपाले राखेको छौँ।
0: बाँच्नु भएको छ होइन, बाँच्नु पर्यो नि आराम कुशलजी।
1: हजुर, आराम कुशल अनि लास्टमा राणा हुन्छ है मेरो।
0: ए आराम कुशल राणा
1: हजुर,
0: मगर
1: हजुर।
0: ए आराम कुशल राणा मगर होइन
1: हजुर, हजुर हजुर,
0: ठिक छ। कार्यक्रममा आउनु भएको छ, धनकुटा कुन ठाउँमा हुनुहुन्छ?
1: म धनकुटा निङ्गाले भन्छु पहिला, अहिले कागाती राखिएको छ।
0: ए ए ए, अनि कार्यक्रममा आउनु भएको छ कि? खाना खानुभयो आराम कुशलजी?
1: खाना खायो, राम्ररी बसिरहेको छु हजुर म त।
0: ए राम्ररी बसिरहनु भएको छ
1: हजुर।
0: अब सुत्नु पर्दैन त?
1: अब औषधी खाएर एकछिन अब खानु परेछ, एकखेप अब 9 बजे खाएँ होइन।
0: ए ए ए, औषधी के को औषधि?
1: यो खुट्टा झमझम गर्नेको, अरू रोग केही छैन।
0: ए खुट्टा झमझम गर्छ होइन,
1: हात्ती त अलि झमझम गर्नेको, अनि डाक्टर साहबले एकखेप त्यो थाइरोइडको पनि जताउनुभयो छैन भन्नुभयो, त्यहाँबाट ग्यास्ट्रिकको पनि छैन भन्नुभयो, के गर्नुभयो, अनि अलिकति यो मुख सुक्ने अनि पिसाब छिटो लाग्ने भन्नु छैन भने, अनि यो गर्नुपर्छ भने गरेको, केही निस्किएन मेरो त।
0: तपाईँ कति वर्ष हुनुभयो?
1: अहिले म 9 सालको।
0: 2009 सालको
1: हजुर।
0: 2009 सालले हिसाब गर्दाखेरि तपाईँ कति वर्षको हुनुभयो भनेपछि 10, 20, 30, 40, 50, 60 70 अनि यता 74 वर्षको 74 वर्षको हुनुभयो?
1: हजुर भयो।
0: ओहो, भनेपछि 74 वर्षमा एउटा पनि रोग छैन भनेपछि त अलिकति खुट्टा झमझम खुट्टा झमझम ए ल ठिक छ, त्यो हात खुट्टा झमझम गरे पनि तपाईँ बढी मात्रामा पानी खानुभयो भने त्यो पनि आराम छ।
1: होइन यस्तो छ हजुर,
0: हजुर
1: बिहान उठेर उमालेर राखेको हुन्छौँ हाम्रो थर्मस थर्मस आफ्नो सेटेटमा कि
0: हजुर,
1: अनि एक गिलास त्यो हाल्यो, अनि एक गिलास त्यो फिल्टरको पानी अथवा त्यो राखेको चिसो पारेको पानी, दुई गिलास मिलाएर सुइँसु बिहान खाने,
0: बिहान
1: एउटा लसुन खाने
0: हजुर,
1: त्यसमा थोरै बिलेनु न अलिकति हाल्ने र खाने, अनि त्यहाँबाट घुम्ने ओर्ने आएर एक गिलास टन्न चिया खाने, अनि चिया खाँदाखेरि भिक मरेन भने अब के गर्ने त भन्दा पानी नै एक डेढ घन्टा पछाडि दुई गिलास पानी खाएपछि त एकदम फ्रेस हुन्छ।
0: ओहो है,
1: हजुर
0: के को कालो चिया खानुहुन्छ कि दुधवाला चिया खानुहुन्छ?
1: चिया कालो चिया खान्छ, तर कहिले काहीँ परिवारले धेरै मनाएको बेला खा मैले एक गिलास चिया खाइदिइहाल्छु, तर चिनी थोरै।
0: ए अल्ला ठिक छ, भनेपछि आजको विषयवस्तु त अब कुलतमा युवाहरू, आजभोलि हेर्नुहोस् युवाहरू कति कुलतमा फस्न थाले, लागु औषधहरू सेवन गर्न थाले, अब यी युवाहरूलाई बचाउनु पर्यो, अब बचाउने सबभन्दा ठुलो महत्वपूर्ण भूमिका चाहिँ कसको रहला, अभिभावकको हुने कि शिक्षकको हुने कि नेपाल प्रहरीको हुने कि?
1: हजुर सबैभन्दा ठुलो अभिभावक र साथीभाइको
0: हो,
1: सबभन्दा पहिला अभिभावकले अलिअलि कन्ट्रोल क्लियर गर्नुपर्छ, एक छल कपट गरेर गयो भने साथीभाइले बिगारेको हुन्छ, पुलिस प्रशासनले नि के गर्ने थापा एउटा भेटेर उजुर गर्यो भने गर्दैन, पुलिसको दायित्व हातै हुँदैन पहिला सुर,
0: अनि शिक्षकको
1: शिक्षकको पनि हात चाहिँ हुन्छ, तर कस्तो हुन्छ भन्नुहुन्छ भने स्कुलमा दस पाँच अब दस चार गइसकेपछि अब पढ्ने राम्ररी नै पढेको देखाउँछ, सबै थोक छिटै हुन्छ, तर लक्षण क्या त्यहाँ एउटा के देखिन्छ भन्नुहुन्छ भने त्यो साथीको सबै साथी नै हुन्छ त्यहाँ छेउमा, क्या अब बकुलाको माथि एउटा साडी त हुँदैन, बकुलै चाहिन्छ
0: हो नि,
1: त्यस कारणले भेडाको पसलमा भेडा, बाख्राको पसलमा बाख्रा, गाईको गाई भैँसीकोमा भैँसी भने त्यही साथी त्यस्तै एक्चुजेट आउँछ, अनि त्यो चाहिँ मान्छेले के बस्नु पर्यो भने यो किन पढे ठिक छैन, किन यसको माइन्ड खराब छ, अथवा यो किन यहाँ के पढेमा बसेको हुँदैन र छैन, त्यो कहाँ जान्छ, दिशा गर्न जान्छु भने एकछिनमा, दिशा गर्न जान्छु भने एकछिनमा, त्यो पनि मान्छेले केयर गर्नुपर्छ, तर सबै मान्छेले केयर गर्छ जस्तो चाहिँ मलाई लाग्दैन। अनि अलिकति भेटघाट भइसकेपछि अभिभावकले भन्छ, अभिभावकै हो मेन र दायित्व चाहिँ साथीभाइको, र यहाँ हाम्रो टोलमा पनि हजुर अहिले भनिहाल्नु धेरै तपाईँहरूलाई मात्रा पर्न अप्ठ्यारो होला होइन, हाम्रो पनि दस एघारजना भाइहरू छन् वरिपरिका छिमेकी, मेरो घरभित्र त्यो परिवारमा छैनौँ, हामी त अब जाइले जाइ छोडाएको पेन्सनै पढाछौँ, घरमा हाम्रो भिजाइको भन राम्रै छ, तर त्यो आर्थिक स्रोत नभएको बाउ अथवा छैन अथवा आमा छैन भने त्यो साथीहरू पहिला पेपर खाने, पेपर खाने बिडी खाँदै गएर त्यहाँदेखि सुई सुई खाने, त्यहाँबाट अलिकति साथीभाइसँग लगेर थोरै बहुत गाँदा खाने, हो खा गाँदा खानुपर्छ, शिवरात्रिले मैले खाएको छु, शिवरात्रिले खाएको थिएँ तर मन परेन, अब हेर्नुहोस् अब भन्दै जाँदाखेरि कुलोतमा म पनि छु कस्तो छु भन्नुहुन्छ भने दसैँ तिहारमा एउटा दुईवटा बिहार खान्छु खान्छु, अनि मासु ल्याएको बेलामा छोराहरू जागिरे जागिरे बाबुको कुरो त थाहा छ, अनि एउटा चाहिँ ठुलो घरदिन जस्तो लम त्यो बदलको ल्याउँछ 1800 त्यो 15-20 दिन पारोमा छ, मलाई 6 महिना पुग्छ, अनि मासु हुँदाखेरि राम्रो तरिकाले माछाहरू ल्यायो भने जहिले नि एउटा खुकुरी लम ल्याइन्छ, अनि पानी हालिदिएर छ्याप्छ आधी किला दिन्छ, सबै राखिदिन्छ आधी किला, मेरो छेउमा राखे पनि मेरो गोजीमा राखेँ म खान्दिनँ, खान्छु तर एकदम सेके, तर पहिला ज्याइटको हिसाबले थोरै खान्छु, चार खेपले पुर्याउँछु, अनि चार खेपले पुर्याउँदै थिएँ तर यसमा ल्याइन्छु दुई खेपलाई भन्दा पुग्दैन आज र अनि फेरि भोलि त खान्न, पाँच सात दिन पछाडि त्यो आधी खान्छु, म पनि छु तर म चाहिँ सीमाभित्रमा छु र सिक्छु, र हाम्रो यहाँ भाइहरू गाँजा मात्रै होइन हजुर, यहाँ त रक्सी मात्रै होइन, यहाँ जाल मात्रै होइन, बबा घर घरमा झगडा गरी हिँड्नेहरू 10-11 छन्, तर हामीले उजुरबाजुर पनि गरेको छैन, धेरै कोटि अभिभावकलाई सम्झाइन् बिग्रेको छोडेको भन्छ, अभिभावकै छोडेको भन्छ हजुर, अब के
0: मेरो छोरा बिग्री बिग्रे छोडिदिनुहोस् भन्नुहुन्छ अभिभावकहरूले होइन,
1: एकदम भनेको छ दिदीहरूले, मैले नै आफैले पनि छिपेर भाइ तिम्रो छोरा जाँदा खान्छ, जाँदा खोज्दाखेरि स्कुल पनि जाँदैन, स्कुल पनि गएको जस्तो हुन्छ, तिमी के गर सरसँग कन्भिन्स गर भन्दाखेरि ऊ जाँदैन गर्दैन, छोडिदिएँ मैले छोडिदिएँ भन्छ, छोड्दैन किसिन्छ म त के गर्नु त हजुर
0: त्यही त नि होइन ठिक छ हुन्छ कार्यक्रममा आउनुभयो। अब अर्को पल्ट फोन गर्ने बेलामा त्यो जति खाइरहनु भएको छ त्यो पनि मैले चटक्कै छोडेँ भनेको सुन्न पाइयोस् है
1: हजुर हुन्छ अब 74 वर्ष पुगे त्यति छोड्नुलाई त नछोड्नु होला त्यो त्यति मासँग राम्ररी हुन्छ परिवारमा राखेर अनि एक्लै सुत्नु छैन त एक्लै सुत्नु छैन त
0: होइन त्यो त के भन्दाले अब जति सकियो छोडेको राम्रो नि होइन
1: एकदम धेरै राम्रो मेरो लागि भन्नुभयो यो तपाईँले झन् धेरै धेरै मुरीमा मुरी पोटी पोटी धन्यवाद
0: हुन्छ
1: अब अनि कमाएको के को लागि राख्नु त अरूको लागि फलफुल त घरमै हेर्ने मेरो गाडी पनि राम्रो छ सबै थोक फल्ने उतै राम्रो छ गाई दुना सबै त्यति त खानु सबैले गाली नगरिदिए हुन्छ जस्तो लाग्छ
0: ठिक छ होइन त्यो सकेसम्म अब लागु पदार्थ सेवन गर्नुभन्दा नगर्नु राम्रो भन्ने हाम्रो कुरा मात्रै हो होइन
1: त्यो त यहाँ म आफै भन्छु अरूलाई भन्न सक्छौँ तर आफूले त्यति चाहिँ म चाहिँ मेरो छोरा छोराले नै छोरीहरू आउँछ नि उहाँलाई यति त खुवाउनुपर्छ खाम भनेर मजाले खुवाएको हुन्छ
0: तपाईँकै छोराछोरीले
1: मेरो छ त तन्दुरुस्त तगडा अब त्यत्रो पढेको मान्छे जाएको थिएँ नि तर बुवाको लागि एउटा मजाले ल्याइदिएर खुवाउँछ नै अनि
0: ठिक छ हुन्छ गुड नाइटको शब्द राख्नुहोस्
1: गुड नाइट हजुर नमस्ते
0: नमस्ते आराम कुशल आउनु भएको थियो नामै आराम कुशल उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला तपाईँ पनि फोन गर्न सक्नुहुन्छ 9868309440 को नम्बरमा अब कुन गीत हामीलाई प्राविधिक मित्रले सुनाउनुहुन्छ एउटा कल पछि हामी गीत राख्नेछौँ यति बेला साथी नमस्कार हजुर नमस्कार हजुर
2: हजुर नमस्कार
0: को बोल्नुभयो कहाँबाट
2: हजुर माडी एकदेखि कमलजी
0: कमलजी हाम कहाँबाट
2: माडी
0: एकबाट के छ कमलजी खबर तपाईँको
2: हजुर भर्खर खाना खाँदै हजुरलाई सुनिरहेको थिएँ त्यसपछि यसो खाना खाइसकेर यसो कल सराई गरौँ भनेको पनि लागिहाल्छ
0: आजको कार्यक्रम कतिको राम्रो कतिको रमाइलो छ के छ
2: हजुर आज विशेष गरी अन्तर्राष्ट्रिय यो लागु पदार्थ दिवस हजुरले सही विषयवस्तु लिनु भएको छ जस्तो लाग्छ मलाई चाहिँ
0: है
2: हजुर
0: अनि खाना त खाइसक्नु भयो होइन
2: हजुर भर्खर भयो बरु हजुरहरूको कति
0: हाम्रो पनि एकदम ठिक छ तपाईँ जिएम भन्नुभयो कमल जिएम
2: हजुर
0: अब मगर मगर बस्तीमा त तपाईँको चाहिँ घरमै झाड पार्ने खाने अझ के भन्छ भने चियाको सट्टामा झाड खाना दिने
2: हजुर त्यो त हो
0: त्यो त्यो चलन छ कि छैन तपाईँको गाउँतिर
2: हजुर गाउँ घरतिर त छ भनौँ न
0: यो आफैमा यो लागु पदार्थ यो पनि त एउटा लागु पदार्थ हो कुलत हो होइन योबाट सुधार्नका लागि निकाल्नका लागि तपाईँ हाम्रो प्रयास चाहिँ के रहला कमलजी तपाईँको विचारमा
2: सबैभन्दा पहिले यो चाहिँ हामीले आफै नै निर्मूल गर्नुपर्छ जस्तो लाग्छ अनि एउटा उदाहरण दिएर चाहिँ म भन्न चाहन्छु यो लागु पदार्थ अन्तर्गत यो ब्राउन सुगर यो ब्राउन सुगरको नसा सकभर डक्टरहरूले अरे डक्टरहरूले पनि भन्ने गर्छन् यो नसा सेवन गरेपछि डक्टरको सल्लाह बिना नछोड्नु भनेर ठ्याक्कै अस्ति म साउदीमा हुँदाखेरि एकजना बाँकेको साथीले यस्तो 3 महिनाको छुट्टीमा आवाला ब्राउन सुगर खानुभएछ कि उहाँ गइन पागल भएर 5 दिन हराएको एमबिसीले भेटाएर त्यसपछि फेरि कम्पनीमा लिएको ऊ मान्छेको अझै पनि माइन्ड खराबै चलिरहेको थियो डक्टरबाट साइको थेरापी चलिरहेको थियो सकभर लागु पदार्थ सेवन नगरौँ भन्छु जाँड रक्सी अनि हल्का फुल्का खाए पनि सकभर गहिरो नसा चाहिँ नबसालौँ भन्छु है म सकभर अकस्मात छोद्दाखेरि आफू मानसिक सन्तुलन गुमाउने अनि त्यसपछि हरेक मानसिक समस्याहरू देखा पर्दो रहेछ त्यही भएर कि अब खानुहुन्छ भने कम खानुहोस् गहिरो नसा नबसाल्नुहोस् यदि सकभर खानै नखानुहोस् भन्न चाहन्छु म चाहिँ
0: के यो एकचोटि ब्राउन सुगरको नसा लाग्यो भने त्यो पागल बनाउँछ है त्यसले
2: बाबाराम सुगरको नसाले त खै साइकोलोजिस्टहरूले नै केही भन्नुहुन्छ, एकचोटि नसा बसिसकेपछि सकभर डक्टरकै साइकोथेरापीबाट छोड्नुपर्छ, नत्र सम्भव हुँदैन, नत्र मान्छे पागल हुन्छ, मानसिक समस्या बिग्रिन्छ भन्न त्यस्तो त्यस्तो सल्लाह सुझावहरू मैले पनि स्वयं सुनेको थिएँ। त्यही भएर सकभर यस्तो लागु पदार्थ ब्राउन सुगर हिरोइन कोकुन जस्ता कुलतमा फस्नु चाहिँ एकदमै गलत हो जस्तो लाग्छ मलाई चाहिँ।
0: अब यो गलत प्रवृत्तिलाई युवाहरूमा हेबिट हुन नदिनका लागि अथवा कुलतबाट बचाउनको लागि कसको हुने त सबभन्दा ठुलो भूमिका?
2: सकभर चाहिँ घरमा आमा बुवाकै हुने गर्दछ। त्यस्तो लतमा लाग्नेहरू अहिले मैले पनि धेरै देखिरहेको छु यता गाउँ घरतिर साना साना भाइहरू। त्यो सबभन्दा पहिले चाहिँ आमा बुवाले नै सुधार्नुपर्छ जस्तो लाग्छ। मेरो छोरा कता गयो त्यस्तो रेखदेख गर्नुपर्छ जस्तो लाग्छ। अनि बाँकी चाहिँ पाठशालातिर विद्यालयतिर सरहरूले पनि लागु पदार्थ सम्बन्धी यस्तो विषयवस्तुहरू ऐच्छिक कक्षामा पढाउनु पर्छ जस्तो लाग्छ। अनि लास्ट उपाय भनेको हामीले परहरूलाई दोष्नु पनि गलत छ। लास्ट उपाय त घर परिवार अनि विद्यालयबाट हो। परहरूले लास्ट कानुन अनुसार कारवाही गर्ने हो। त्यही भएर परहरूलाई भन्नु चाहिँ गलत जस्तो देख्छु मैले चाहिँ।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। गुड नाइटको शब्दहरू राख्नुहोस्
2: हजुरलाई अनि रेडियो जलजला सम्पूर्ण परिवार अनि यतिखेर रेडियो सुनेर बसिरहनु भएका सम्पूर्ण साथीहरू अनि मेरो घर परिवारलाई सम्झँदै गुड नाइट भन्दै बिदा हुन चाहन्छु।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो कमलजी माडीबाट। के छ अब समय कति भयो? 50 गइसकेको छ। अब एउटा गीत टक्क खोजेर राख्नु होला। अब एकजना अन्तिम साथीसँग कुराकानी गर्छु, त्यसपछि कार्यक्रमबाट बिदा भएर जानुपर्छ। 50 मिनट गइसकेको रहेछ होइन? र यति बेला के छ, साथी हुनुहुन्छ? हुनुहुन्छ भने स्वागत गरौँ। नमस्ते हजुर, आउनु भएको छैन भन्ने कुरा आयो होइन? फटाफट फोन डायल गर्नु होला। अन्तिम साथी एकजना आउनु होला। आज यो विषयवस्तुमा पनि यति राम्रो सहभागिता, यति राम्रो सक्रियता भएको छ। यति बेला साथी हुनुहुन्छ, नमस्ते हजुर। फोनमा साथी आउने क्रममै हुनुहुन्छ, यति बेला साथी हुनुहुन्छ। मिस कल चाहिँ नगर्नु होला, मैले कतिचोटि भन्ने तपाईँलाई, एकचोटि भनेको तपाईँहरूलाई लाग्दैन होइन, दुई तिनचोटि भन्नुपर्छ मैले, तर मिस कल चाहिँ नगर्नुहोस् ल। मिस कल चाहिँ गर्ने बानी राम्रो होइन है, मिस कल गर्ने बानी राम्रो होइन। बरु सकिन्छ फोन गर्नुहोस्, सकिँदैन मिस कल नगर्नु होला। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। फेरि पनि मिस कल आएको छ, मैले यो नम्बर टिपेर राख्नु होला, मैले भोलिको कार्यक्रममा भने म वाचन गर्छु। यो अति गर्नु अत्याचार नगर्नु भन्छन् होइन। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
3: नमस्कार हजुर,
0: को बोल्नु भयो? कहाँबाट?
3: म सुनकृष्ण गाउँपालिका चेबाङ सातदेखि गुठेबाङ खोला सर।
0: नाम भन्नुहुन्छ?
3: ओम प्रकाश पुन मगर।
0: ओम प्रकाश पुन मगर, के छ तपाईँको हालखबर ओम प्रकाश जी?
3: बस हालखबर ठिकै छ भन्नुहुन्छ।
0: ल, कार्यक्रममा आउनु भएको छ, कार्यक्रमको अन्तिम अन्तिमतिर पनि छ। खाना खानुभयो?
3: हजुर सर, खाना खाएर यसो कार्यक्रम सुनेर बसिराखेको।
0: कस्तो लाग्छ आजको कार्यक्रम, कस्तो लागिरहेछ?
3: आजको कार्यक्रम धेरै राम्रो लागिरहेछ सर। अनि आजकल फेरि एउटा गाउँ खाने कथा पनि कता हरायो, यसो त्यसको पनि याद गरिरहेको सर।
0: अब मङ्गलबार सुने पो हुन्छ त, मङ्गलबार सुन्दै सुन्नुहुन्न होला?
3: मैले अनेक बार सुन्छु सर, अस्तिको मङ्गलबार माझै सुनेन होला।
0: हो, अस्तिको मङ्गलबार, मङ्गलबार मात्रै आउँछ नि त गाउँ खाने कथा त?
3: हजुर सर,
0: गाउँ खाने कथा त मङ्गलबार मात्रै आउँछ, अरू बार आउँदैन।
3: ए
0: ल, आज कार्यक्रममा आउनु भएको छ। अब के छ लागु पदार्थको बारेमा, कुलतबाट बचाउनको लागि युवाहरूलाई सबभन्दा बढी भूमिका चाहिँ कसको हुन्छ?
3: पहिला भन्दाखेरि त सर, यस्तै सबभन्दा त अभिभावक अभिभावक नै हुनुपर्छ है।
0: अनि
3: अभिभावक त नै हुनुपर्छ, अनि त्यहाँदेखि अब अरू ऊहरू क्या नाम यो स्कुलको टिचरहरूले भनौँ होइन उहाँहरूले पनि यसो चाहिँ जाँच गर्नुपर्छ सर. अनि स्कुलमा पढाइ गरे टाइममा पनि यसो चेक जाँच गर्नुपर्छ सर. अनि
0: अनि तपाईँ तपाईँ पनि त एउटा अभिभावक हो, आफ्नो छोराछोरीलाई कतिको हेर्नु भएको छ, कतिको निगरानी गर्नु भएको छ?
3: मेरो त अहिले सर श्यामा छन् यस्तै 4-5 का कोही अब 7 वर्ष तकका छन्, तिनीहरू त अब सानो 2 क्लास जतिमा छन्. अनि तिनीहरूले पनि हामी अराउँछौँ सिकाउँछौँ, यस्तो यस्तोमा जानु हुँदैन, यस्तो काम गर्नु हुँदैन बाबु भनेर त्यही सिकाउँछु सर.
0: ल ठिक छ, हुन्छ, गुड नाइटको शब्दहरू राख्नुहोस् ल.
3: हजुर, गुड नाइट भन्नाले सर्वप्रथम मेरो हजुरलाई भनौँ, अनि मेरो सासु ससुरा अति साला दोरबहादुर खड्का भनेर चिनिने अरू चिन्ने नचिन्ने साथीहरूलाई सबैलाई गुड नाइट भन्न चाहन्छु सर.
0: हुन्छ, बिदा गर्छौँ, नमस्ते.
3: नमस्ते.
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी ओम प्रकाश. अब हामी कार्यक्रमबाट बिदा भएर जानुपर्ने हुन्छ र जाँदा जाँदै म के भन्छु भने आफ्ना नानी बाबुहरू आफ्ना छोराछोरीहरू के गर्दैछन्, कहाँ छन्, के कस्तो अवस्थामा छन्, सबै निगरानी अभिभावकहरूले गर्नुहोला. कुनै बेला तपाईँका छोरा अथवा छोरी स्कुलबाट घर ढिला आए भने किन मेरा छोराछोरीहरू ढिला आए भनेर चासो राख्नुहोला. महिनामा एकचोटि स्कुलमा आफ्नो बालबच्चाहरू कति दिन आए आएनन् भनेर खोजी नीति खोजी गर्नुहोला, होइन? अनि त्यसपछि घरमा केमा व्यस्त हुन्छन् तपाईँका बाल बालिकाहरू, को कोसँग हिँड्छन्, उनीहरूको साथी कस्ता छन् भन्ने कुराहरू पनि तपाईँहरूले निगरानी गर्नुहोला. यति गर्नुभयो भने तपाईँका छोराछोरीहरू सम्भावित कुलतबाट बस्न सक्छन्. यदि कुलतमा फँसेको शङ्का लाग्यो भने सुधारका उपायहरू जस्तै शिक्षकलाई शिक्षकको सहजीकरण लिएर हुन्छ कि अथवा लागू पदार्थ परामर्शदाताहरूको सहजीकरण लिएर हुन्छ कि के गरेर हुन्छ, सुधार्ने प्रयास गर्नुहोला म तपाईँलाई आग्रह गर्छु. र अब जाँदा जाँदै घरभित्रबाट घर बाहिर कुनै सामान राख्नु भएको थियो होला, घरभित्र ल्याउन बिर्सनु पो भयो कि, यसो सम्झिनु होला. सुकाएका लुगा कपडाहरू उठाउनु भयो त, यदि उठाउनु भएको छैन भने उठाउनु होला. पशु चौपायाहरू के गर्दैछन् यसो त्यतातिर पनि ध्यान दिनुहोला. अनि आगोमा खाना पकाइसकेपछि आगो निभाउनुभयो कि निभाउनु भएन, भान्साकोठा सफा गर्नुभयो कि गर्नु भएन, अनि भाँडाकुँडा कहाँ राख्नु भएको छ त्यतातिर पनि ध्यान दिनुहोला. झालढोकाको चुकुन राम्रोसँग लगाउनु भयो, बिरामी हुनुहुन्छ, औषधि खानु भयो कि बिर्सनु भयो, यदि खानु भएको छैन भने खानुहोला भन्दै लौ त कार्यक्रम कहाँ कहाँबाट सुन्नुहुन्छ मलाई जानकारी दिनुहोला. म तपाईँलाई तपाईँको नाम र नाम भनौँ न, तपाईँले फोन गर्नुभयो अथवा म्यासेज गर्नुभयो भने तपाईँको नाम हामीले वाचन गरिदिनेछौँ र कहाँ कहाँबाट सुन्नुहुन्छ त्यो पनि जानकारी गराउनेछौँ. 98644-17-200-9-8-6-4-4-1-7-2-9-8 फोन गर्नुहोला. आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु. नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदारी.

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च

अरू जस्तो लाग्ने ए अरू जस्तो लाग्ने ए अरू जस्तो लाग्ने आफूलाई आत्मसा गरौँ जस्तो लाग्ने ए गरौँ जस्तो लाग्ने ए गरौँ जस्तो लाग्ने भावना यो हिमाल जस्तो

0: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाल्यो है, अरू सामान पुऱ्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाइ, यो चाहिँ मेन।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ, त्यसैले त यही लिन आएको।
2: विदेशमा पनि फ्लोकार्ट र देशी प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है,
1: सुरक्षा घरको।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-7724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: हार्दिक नमस्कार प्रणाम वरपर सर सर हावाको सरसरा आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फूलहरू उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छन् यी सबै सबै कति दिव्य छन् कति सुन्दर छन् यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ कति दिव्य र ऊर्जादायी देखिएको छ प्रिय सिचन प्रकृतिको यो दिव्य समयमा यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्गहरूको निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु मनस्मर भण्डारी कार्यक्रम जीवन गङ्गा कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु अभिवादन अभिनन्दन टक्राउँदछु प्रिय सचिव हामी सबैले खोजेको कुरा सुख हो आनन्द हो शान्ति हो तर हामीले यो आनन्दलाई खोज्ने गलत बाटो अवलम्बन गरिरहेका छौं हामीलाई के लागेको छ त भन्दा हामीले खोजेको सुख हामीले खोजेको आनन्द रुपैयाँ पैसामा लुकेको छ हामीलाई लाग्दछ हामीले खोजेको आनन्द तीन चार तला अग्लो घरभित्र लुकेको छ हामीलाई लाग्दछ हामीले खोजेको आनन्द मिठा मिठा 84 व्यञ्जनका परिकारहरूमा लुकेको छ अथवा हामीले खोजेको आनन्द मोटर गाडी पद प्रतिष्ठा आदि इत्यादिमा लुकेको छ हामी लाग्छौं पनि त्यो आनन्द त्यहाँ लुकेको छ कि भनेर खोज्न दौड़छौ प्राप्त गर्दछौ तर पनि भेटिँदैन हामीसँग धेरै रुपियाँ पैसा छ र पनि त्यो आनन्द भेट्न सकिएन ठूलो पद प्रतिष्ठामा पुगेका छौं र पनि अशान्ति छ हामीसँग अधीरता छ बेचैनी छ त्यो आनन्द भेट्न सकिएन अनेक विधि अनेक तरिकाबाट हामीले आनन्दलाई खोज्न खोज्यौं तर पनि भेट्न सकिएन प्रिय सक्छन् आनन्द बाहिरी दौड़धुपबाट यसरी प्राप्त गर्न सकिँदो रहेन भन्ने कुरा स्पष्ट भएको छ आनन्द त अन्तस्करणको कुरा अन्तस्करणको आनन्द कहाँ बाहिर खोजेर पाउन सकिन्छ प्रिय सचिव आनन्द त हामीले अनुभूति गर्ने कुरा हो हामीले बोध गर्ने कुरा जुन कामबाट जुन विषयबाट जुन सन्दर्भबाट हाम्रो मन शान्त हुन्छ हामी शान्त हुन पुग्दछौ हाम्रो चित्तको दशा शान्त हुन्छ हाम्रो भावदशा शान्त हुन्छ त्यो वृत्तिको नाम हो वास्तवमा आनन्द त्यो विधिले नै हामीले वास्तवमा खोजेको आनन्द प्राप्त गर्न सक्दछ हाम्रो चित्त जहिले पनि अस्थिर हुने अधीर हुने विचलित हुने कुनै पनि किसिमका कामहरूले हामीलाई आनन्द प्रदान गर्न सक्दैन सुख प्रदान गर्न सक्दैन फेरि पनि सुख र आनन्द प्राप्त गर्ने एउटै विधि छ ध्यान योग बिस्तारै बिस्तारै योगमा प्रगति हुन्छ मन अत्यन्त विचलित भइरहन्छ हाम्रो यसले लामो संस्कार प्राप्त गरेको छ चौतर्फी दौड़िरहने उछलको दिन चाउने हाम्रो मनको संस्कार भएको छ प्रिय सचिव यो विचलनको संस्कार बोकेको छ हाम्रो मनले बेचैनीको संस्कार बोकेको छ चञ्चलताको संस्कार बोकेको छ अब यो संस्कार भत्काउने निकै गाह्रो छ तर असम्भव भन्ने छैन योगका माध्यमले हाम्रो मनको त्यो बेचैनीको संस्कार विचरणको संस्कार हामीले तोड्न सक्दछौं, समाप्त पार्न सक्दछौं। गीतामा पनि भगवान श्रीकृष्णले भन्नुभएको छ, सनै सनै रूपारामिद बुद्ध्याधृति गृहीतया आत्मसस्थं मना कृत्वा न किञ्चिदपि चिन्तयत्। सनै सनै विस्तारै विस्तारै क्रमैशः उपरमै हामीले शान्तिलाई प्राप्त गर्नुछ। बिस्तारै बिस्तारै हामीले अभ्यास गर्नुछ मनलाई केन्द्रीकृत गर्ने, बिस्तारै बिस्तारै मनलाई तालिम दिनुछ, मनलाई हामीले सिकाउनु छ प्रिय सज्जन। बिस्तारै बिस्तारै लामो अभ्यासका माध्यम सनै सनै उपरमै हामीले बिस्तारै बिस्तारै योगको अभ्यासका माध्यमले उपराम अवस्थामा शान्तको अवस्थामा आनन्दको अवस्थालाई प्राप्त गर्न सकौ। धृति गृहितया धैर्यका साथमा अत्यन्त धैर्यताका साथमा शान्तिका साथमा बुद्धया बुद्धिका माध्यमले मनः मनलाई आत्मसंस्थम अन्तस्करणमा परमात्मामा हामीले स्थित गर्न सक्नुपर्छ, धैर्य लिन सक्नुपर्दछ। एकैपटक हाम्रो मन कुनै पनि निश्चित वस्तुमा टिक्न सक्दैन, मनलाई कुनै निश्चित वस्तुमा नटिकाइकन निश्चित विषयमा नटिकाइकन हाम्रो मनको बेचैनी समाप्त हुनेवाला पनि छैन। प्रिय सिक्षण हामीले हाम्रो मनलाई परमात्मामा टिकाउनु छ, त्यो परम सत्यमा टिकाउनु छ। यसका लागि एकाएक सम्भव हुँदैन, किनकि मन कुनै पनि एउटा विषयमा एक सेकेन्ड दुई सेकेन्ड भन्दा टिक्नै सक्दैन, यसले हामीले घण्टौं घण्टा टिकाउनु छ। त्यो निकै अप्ठ्यारो कुरा गाह्रो कुरा, यसैले चुट्कीभरको सजिलोमा हामीले यो काम पूरा गर्न सक्दैन। चुट्कीभरमा मनलाई कुनै निश्चित विषयमा केन्द्रित गर्न सक्दैन, परमात्मामा केन्द्रित गर्ने कुरा पनि त्यही हो, किनकि हामीले बेचैनीको संस्कार दिएका छौँ मनलाई, तर असम्भव हुने छैन। त्यसैले मनलाई हामीले परमात्मामा बारम्बार बारम्बार टिकाइराख्ने कोसिस गर्नुपर्दछ। यस क्रममा हामी आत्किनु हुँदैन, धैर्यताका साथ पर्खाउनु पर्दछ, धैर्य अपनाउन सक्नुपर्दछ। प्रिय सचेत धैर्य अपनाउँदै बुद्धिले बुद्धिका माध्यमले विवेकका माध्यमले मनलाई परमात्मामा स्थित गरेर आत्मसंस्थम कृत्व आत्मामा स्थापित गरेर परमात्मामा स्थित गरेर किञ्चित अति रचिन गरेर अरू कुनै पनि कुराको हामीले ध्यान गर्नु हुँदैन। यदि हामीले हाम्रो मनलाई तालिम दिने हो, मनको केन्द्रीकरण गर्ने हो, मनलाई सेन्ट्रलाइज गर्ने हो भने डिसेन्ट्रलाइज जुन हाम्रो मन छ, विकेन्द्रीकृत जुन हाम्रो मन छ, त्यसलाई केवल परमात्मामा स्थित गर्नुपर्छ। सत्यमा बाहेक अन्त कतै मनलाई जान दिनु हुँदैन, अरू कुनै पनि कुराको चिन्तन गर्नु हुँदैन। जतिखेर पनि एउटै कुराको चिन्तन उठ्दा बस्दा हिँड्दा केवल सत्यको चिन्तन। हामी सत्यरूपी आनन्दलाई प्राप्त गर्न चाहन्छौ भने हर क्षण हर पल हाम्रो मन मस्तिष्कमा त्यो सत्यको चिन्तन चलिरहनु पर्दछ। प्रिय सुन्छन् त्यो परमात्मा रूपी सत्यको चिन्तन चलिरहनु पर्दछ, त्यसले नै हाम्रो मन त्यो आनन्दमा सत्यमा केन्द्रित हुन सक्दछ। र जब हाम्रो मन बाहिरी दौडधुपहरूबाट मुक्त भएर सत्यमा नै स्थिर रहन सक्दछ, सत्यमा नै बाँच्न थाल्दछ, त्यसपछि अनि त्यसपछि अनेक आनन्दका सप्तरङ्गहरू प्रकट हुन थाल्दछ। अगाडि बताउनु भएको छ भगवान श्रीकृष्णले,
1: यतो यतो निश्चरति मनश्चञ्चलमस्थिरम् ततस्ततो नियम्यैतद् आत्मन्नेवावशं नयत्।
0: यतत् अस्थिरं चञ्चलं मनः यतः यतः निश्चरति ततः ततः नियम्य आत्मनि एव वसं नयत्। मन त चञ्चल छ, अनेकतिर भूतारिन खोज्दछ।